0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल भयो। भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकासका आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले हिजै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमै भएको भेटवार्तामा नेपाल र चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन गर्ने एवं विकासका साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, त्यसै गरी ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरबेसको उडान मार्फत अपरान्न 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरुङ युक्तको शव भने साउन 21 गते नै नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एकजना नेपाली, एकजना पाकिस्तानी र एकजना अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको पाकिस्तानको विदेश मन्त्रालयलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेको प्रश्नमा जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो राख्ने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। त्यस्तै प्रतिनिधि सभाको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले जनताले तिरेको करको समुचित र मिदवेयी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागि जानकारी दिनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पात्रलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजिएको स्पष्ट पार्नुभयो। बैठकमा सभामुख टोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बैठक बोलाइएको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। त्यसै गरी आजै 2 संसदीय समितिको बैठक पनि बस्दैछ। बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि त्यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली काङ्ग्रेसका सांसद नरेन्द्र कुमार केरुङ प्रस्तावक रहनु भएको प्रस्तावको समर्थकमा एमालेका सचेतक नीता घतानी, नेकपाका सांसद पार्वती बिक र श्रम संस्कृति पार्टीका सांसद आर्यन राई हुनुहुन्छ। प्रस्तावमा बाँदर र बन्देलका कारण किसानको उत्पादन, आमदानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख गरिएको छ।

यो समस्या अब मानव वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा उल्लेख गरिएको छ। बाँदर तथा जंगली बन्देल व्यवस्थापनका लागि समय सीमा र आवश्यक बजेट सहित संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी राष्ट्रिय कार्ययोजना बनाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ। प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम बढाएको हिजो बताउनु भएको छ। हिजो भएको सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी सरकारसँग नरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिटहरू स्थापना गर्ने गरी सरकार अघि बढेको जानकारी दिनुभयो। उहाँले सड़क दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न देशका विभिन्न स्थानमा समयमै उपचारको व्यवस्था गराउने नीति अनुसार सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी दिनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लाहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट योजना अघि बढाइएको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारीको सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति ल्याइएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन संवाद गर्न र आलोचनालाई सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ निधन भएका नेपाली नागरिकको जीवधनको नेपाली नागरिकका सन्दर्भमा कुरा राख्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हिजो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। त्यसै गरी राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई हिजो निर्देश गरेको छ। नेपाली काङ्ग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हिजो बोल्ने नेताहरूले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गर्नुभयो। बैठकमा नेताहरूले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन कालो बजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। काङ्ग्रेसले साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थन मूल्यले पाउने ग्यारेन्टी गर्न र सीमावर्ती क्षेत्रका किसानले भोग्नु परेको शास्तिको स्थायी समाधान गर्न पनि माग गरेको छ। सभापति गगन थापाको सभापतित्वमा साउन 24 गतेदेखि जारी बैठकमा हिजो 22 केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएको थियो। आज पनि काङ्ग्रेस बैठक बस्नेछ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मङ्गल पर्व मनाइँदैछ। गठे मङ्गललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोलटोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठा मङ्गल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य निष्ठा र समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैँ कानमा घन्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो। उसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो। उसको गतिविधिबाट सर्वसाधारणहरू अत्यन्त आतंकित थिए। एक दिन घण्टाकर्ण मर्यो। ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको काठमाडौँ उपत्यकाको किम्वदन्ती छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन हिजो पेश भएको छ। सुर्खेत जुम्ला सडकमा ब्रेक फेल भएर अटो
रिक्सा सड़कको पर्खालमा ठोकिँदा हिजो एकजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कालीकोटको महाबई 5 गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रदेश प्रहरीको कार्यालय सुर्खेतले जानकारी दिएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय उच्च जोखिममा परेको र 11 घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरले जानकारी दिनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 हिस्तानको फेकन्डे भीर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 घर परिवार जोखिममा परेका छन्। र कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 111 जनाको मृत्यु पुष्टि भएको छ। ठूलो संख्याका मानिसहरू भग्नावशेषमा फँसेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको केन्द्रबिन्दु धक्का पश्चिमी कोलम्बियाको 100 माइल टाढासम्म तथा छिमेकी मुलुक भेनेजुएला, इक्वेडर तथा पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया शहरमा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ। उक्त महानगरमा मात्र कम्तीमा 40 जनाको मृत्यु भएको र 65 भन्दा बढी भवनहरू भत्किएको अधिकारीहरूले जनाएका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्डो दे ला स्प्रिएलाले राष्ट्रिय विपदको घोषणा गर्नुभएको छ। भूकम्पपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 26 गते मंगलबार, श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार अगस्त 11 तारिक सन् 2026, नेपाल सम्बत 1146। हिजो प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग भेट गर्नुभएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। छिमेकीसँग सहकार्य प्राथमिकतामा शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका लागि विस्तृत छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीलाई सामूहिक भेट गर्नुभएको थियो। यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकीसँगको सम्बन्धलाई नेपालले प्राथमिकतामा राखेको अर्थमा विश्लेषण गरिएको छ। छिमेकीसँग सहकार्य प्राथमिकतामा गोर्खापत्रको मुख्य समाचार हो यो। यता कूटनीतिक सक्रियता बढाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, कान्तिपुरले पनि यो खबरलाई छापेको छ। सञ्जालबाट संवादमा फर्किए प्रधानमन्त्री शीर्षकमा अन्नपूर्णले समाचार बनाएको छ। यता पुरानै प्रोटोकलमा फर्के प्रधानमन्त्री शीर्षकमा नयाँ पत्रिकाले पनि अग्रपृष्ठमा खबर बनाएको छ। $200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्रकै अग्रपृष्ठमा समाचार छ। नेपालमा छिट्टै थप 200 अर्ब रुपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि उहाँहरूले थप नीतिगत स्थिरता खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार र नयाँ रोजगारी सिर्जना गर्न 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। 200 अर्ब लगानी थपिने गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। राष्ट्रिय उद्योग पुनरुत्थान बहस आफ्नै गोडामा उभिएला हेटौडा कपडा उद्योग शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि फेसबुकमा लेख्नुभयो, परीक्षणपछि नेपाल सरकारले नै सञ्चालन गर्नेछ। तान लुम मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको छ। प्रधानमन्त्रीले वर्षौंदेखि बन्द रहेका घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् भन्ने प्रश्न स्वाभाविक भए पनि सुधारका नयाँ ढोका खोल्ने स्पष्ट पार्नु भएको थियो। राष्ट्रिय उद्योग पुनरुत्थान बहस आफ्नै गोडामा उभिएला हेटौडा कपडा उद्योग शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ।
सात वर्षपछि खुल्यो ताक्लाकोट व्यापार शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा समाचार छ। कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले तिब्बत प्रवेशमा रोक लगाएपछि झण्डै सात वर्षसम्म रोकिएको ताक्लाकोट व्यापार फेरि सुरु भएको छ। बझाङका स्थानीयले यस वर्षबाट पुनः परम्परागत व्यापारका लागि सामूहिक रूपमा तिब्बत प्रवेश अनुमति पाएका हुन्। सात वर्षपछि खुल्यो ताक्लाकोट व्यापार, कान्तिपुरले भित्री पृष्ठमा खबर बनाएको छ। गुन्जी छेउ कौवामा एपीएफको बीओपी राख्ने योजना छ वर्षदेखि अलपत्र शीर्षकमा कान्तिपुरले नै अर्को खबर बनाएको छ। पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्र नजिक ब्यास दार्चुलाको ब्यास गाउँपालिका एक कौवामा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी निर्माण योजना छ वर्षदेखि अलपत्र परेको छ। सामरिक दृष्टिले संवेदनशील मानिने यस क्षेत्रमा 2077 सालमै बीओपी स्थापना गर्ने निर्णय भए पनि निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। गुन्जी छेउ कौवामा एपीएफको बीओपी राख्ने योजना छ वर्षदेखि अलपत्र, कान्तिपुरले भित्री पृष्ठमा खबर बनाएको छ। सप्तरीमा मिटर ब्याजी फुलकुमारीको आतंक, 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा नयाँ पत्रिकाले प्राथमिकताका साथ समाचार छापेको छ। सप्तरीको खडक नगरपालिका 10 डङ्गराहीकी फुलकुमारी शाह मिटर ब्याजमा पैसा लगाउने उहाँको धन्दाले स्थानीय क्षेत्रका कैयौं विपन्नको उठीवास भएको छ। उहाँले ऋण लिँदा बन्धकी राख्ने भनेर ऋणीको जग्गा नै आफू परिवारका सदस्य र आफन्तको नाममा गराएको भेटिएको छ, जबकि लिएको रकमको 5 गुणासम्म तिर्दा पनि जग्गा फिर्ता नपाएपछि राज्य गुहारेका विपन्नले वर्षौंसम्म पनि न्याय पाएका छैनन्। 21 पीडितले प्रशासनमा उजुरी दिए, न्यायका लागि पटक पटक धाए तर प्रक्रिया नै चलेन। मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोज कुमार पासवान भन्नुहुन्छ, जिल्लाका सिडिओ र एसपी समस्या समाधानका मुख्य बाधक हुन्। केन्द्रसँग जतिसुकै वार्ता र सम्झौता भए पनि कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन र प्रहरी नै हो, तर उनीहरू मिटर ब्याज सम्बन्धी समस्या समाधानमा इमान्दार छैनन्। साहु महाजनसँग उठबस गर्ने र साँझ बिहान समय बिताउने उनीहरूकै कारण पीडितहरू थप प्रताडित भएका छन्। यो भनाई हो मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोज कुमार पासवानको। सप्तरीमा मिटर ब्याजी फुलकुमारीको आतंक, 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार, नयाँ पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएको छ। रङ्गशालामा पनि राजनीति, 12 वर्षसम्म काम नहुँदा चरण क्षेत्र नागरिकको मुख्य खबर हो यो। तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डिक बहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि डिपिआर तयार भएको थियो। रङ्गशाला निर्माणका लागि 2 अर्ब 96 करोड रुपियाँ लागत अनुमान सहितको डिपिआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ्न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रङ्गशालामा पनि राजनीति, 12 वर्षसम्म काम नहुँदा चरण क्षेत्र नागरिकको मुख्य खबर हो यो। कोशी पुरानै बाटोतर्फ जोखिममा 5 वटा शीर्षकमा नागरिकले नै अग्रपृष्ठमा अर्को समाचार छापेको छ। सप्तकोशी नदीको पश्चिम भङ्गालोले धार परिवर्तन गरी जग्गा कटान गर्न थालेको 20 दिन भइसकेको छ। नदीले निरन्तर कटान गर्दा सुनसरी बराह क्षेत्र नगरपालिकाका 6 र 9 नम्बर ओडासँगै
उदयपुरको बेलका नगरपालिकाका 1, 2 र 3 वडा उच्च जोखिममा परेका छन्। सप्तकोशीले 3 वर्ष अघि पनि कटान गरेको थियो। त्यो बेला 30-35 घर पश्चिमतिर सरेका थिए। यसपटक धेरै नै कटान गरेको छ। बराहा क्षेत्र छ कि सुखी चन्द्रवंशीले भन्नुभयो, नदीले निरन्तर पश्चिम हानिरहेको छ। उहाँका अनुसार पहिला कोशी अहिले पश्चिम भंगालो भएको स्थानभन्दा 2 किलोमिटर दूरी पश्चिमबाट बग्थ्यो। कोशी पुरानै बाटोतर्फ जोखिममा 5 वडा। नागरिकको अग्रपृष्ठको समाचार हो यो। स्वास्थ्यकर्मी कुटपीट प्रकरण, अब हामी अस्पताल फर्कदैनौ। यो समाचारको शीर्षक हो नागरिकको भित्री पृष्ठको। कालीकोटको एक अस्पतालमा औषधोपचार गरी बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीहरूको जीवन जोखिमपूर्ण बन्न पुगेको छ। सामान्य विवादमा चिकित्सक र नर्समाथि ज्यानै लिने गरी आक्रमण र अस्पताल तोडफोडका घटना भएपछि उनीहरूको जीवन जोखिमपूर्ण बनेको हो। कालीकोटको पलाता अस्पतालमा शुक्रबार दिउँसो 2 बालकले अस्पताल परिसरमा भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब भएपछि सम्झाउने क्रममा विवाद भई उग्र रूप लिँदा चिकित्सक सहित 3 जना कुटिए। राति सोही समूहले अस्पतालमा तोडफोड गर्दै आक्रमण गरेको भिडियो समेत बाहिरिएको छ। कुटपीट गर्नेमाथि मुद्दा उपशीर्षकमा नागरिक लेख्छ, पलौता आधारभूत अस्पताल कालीकोटकी नर्स शान्ता गिरी यतिखेर जिल्ला अस्पताल कालीकोटमा उपचाररत हुनुहुन्छ। उहाँ सहित सोही अस्पतालमा कार्यरत डाक्टर अली हैदर ब्राइन, सुरक्षाकर्मी विष्णु रोक्का र कर्मचारी दर्ना दमाईमाथि कुटपीट भएको छ। डाक्टर राइन सामान्य कुटपीटमा पर्नु भएको हो भने नर्स गिरी गम्भीर कुटपीटबाट अशक्त बन्नु भएको छ। कुटपीटबाट नर्स गिरीको ढाड, घाँटी र टाउकोमा दुखाइ कायम छ। आक्रमणको भोलिपल्ट शनिबार प्रहरीले उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो। आक्रमणमा परि शारीरिक यातना झेलेका चिकित्सक तथा नर्सको मनोबल पनि घटेको छ। नर्स गिरीले भन्नुभयो, अब त्यो अस्पतालमा फर्कन सक्दिन, डर लाग्छ। कुटपीट गर्नेमाथि मुद्दा उपशीर्षक दिँदै स्वास्थ्य कर्मी कुटपीट प्रकरण, अब हामी अस्पताल फर्कदैनौ, नागरिकको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। छिटो पालो आउने आशामा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। निजामती सिभिल अस्पतालमा बिरामीको भिड बढेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भिड बढेको छ। छिटो पालो आउने आशामा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबेरै आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपिडीमा भेट्न पाउँछन्। छिटो पालो आउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग। दस्तावेज संरक्षणमा सरकार गम्भीर, परराष्ट्र मन्त्रीको भनाइलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजको खोज, प्रमाणीकरण र संरक्षणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा प्रश्नोत्तर क्रममा मन्त्री खनालले ऐतिहासिक दस्तावेजको खोज र संरक्षणका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको बताउनुभयो। दस्तावेज संरक्षणमा सरकार गम्भीर, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। अनुकूल मनसुनले लगभग सकियो धान रोपाई, धान उत्पादन बढ्ने अनुमान, कारोबारको अग्रपृष्ठको खबर हो यो। यो वर्ष रोपाईको समयमा दैनिक जसो पानी परेका कारण किसानले समयमै धान रोप्न पाएका छन्। देशभरका 13,70,000 हेक्टर क्षेत्रफल धान रोपाईका लागि खेतीयोग्य जमिन मानिएको छ। यसमध्ये साउन 22 सम्ममा 13,16,000 हेक्टर जमिनमा रोपाई सकिएको छ। यो कुल खेतीयोग्य जमिनको करिब 96% हो। अनुकूल मनसुनले लगभग सकियो धान रोपाई, उत्पादन बढ्ने अनुमान, कारोबारको अग्रपृष्ठको खबर हो यो। विभागले 3,000 श्रम स्वीकृति होल्ड गरेको आरोप शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर बनाएको छ। आन्दोलित वैदेशिक रोजगार व्यवसायीहरूले हिजो ताहाचल स्थित वैदेशिक रोजगार विभाग परिसरमा शान्तिपूर्ण धरना दिएका छन्। विभिन्न पन र बुधे माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले सरकारी सेवा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेका हुन्। विभागले 3,000 श्रम स्वीकृति होल्ड गरेको आरोप अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। फेसबुक, टिकटक र युट्युबको आमदानीमा 5% कर शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले चालु आर्थिक वर्ष 2083-84 लागि प्राकृतिक व्यक्तिको आयमा लाग्ने करको दर सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागले आयकर ऐन 2058 अनुसार व्यक्तिगत तथा दम्पतिको आय, साना व्यवसाय, पुँजीगत लाभ, वैदेशिक सेवा तथा सामाजिक सञ्जालबाट हुने आमदानी र भाडाका सवारी साधनमा लाग्ने करको विवरण सार्वजनिक गरेको हो। फेसबुक, टिकटक र युट्युबको आमदानीमा 5% कर राजधानीको अग्रपृष्ठको खबर हो यो। अन्नपूर्णमा पदयात्रा, विश्वका 165 देशका पर्यटक शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। केराबाट कागज बनाउने तयारी शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा समाचार बनाएको छ। खोटाङको दिक्तेलबाट 19 वर्षको उमेरमा वैदेशिक रोजगारमा दुबई गएका रामकुमार दाहाल अब विदेश नजाने, बरु केराको दाम्चाबाट रेसा निकालेर गाउँमै खाडीको कमाई खोजिरहनु भएको छ। केराबाट कागज बनाउने तयारी गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। जुम्लामा कोदो खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। आयात निर्यात व्यवस्था, नेपालमै आउँछ कार्गो रेल, उद्योगी भने भारततिरै जान्छन् शीर्षक दिँदै गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। साउदीबाट एक सातामै निकालिए 11,000 शीर्षकमा अन्नपूर्णले समाचार बनाएको छ। साउदी अरबले गत एक साताको अवधिमा 10,827 गैर कानूनी रूपमा बसोबास गर्दै आएका विदेशीहरूलाई देश निकाला गरेको छ। साउदीबाट एक सातामै निकालिए 11,000 अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। र इजरायलले नमानेपछि गाजा योजना संकटमा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास साँच्चीकै निशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नआउने भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा सम्बन्धी 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। ट्रम्पको बोर्ड अफ पीसले गाजामा सञ्चालित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सहमति भएको बताउँदै आएको थियो। इजरायलले नमानेपछि गाजा योजना संकटमा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा उत्तम पाण्डेलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। सहकारी संस्थाहरूमा समस्या देखिएपछि सरकारले समस्याग्रस्त घोषणा गर्दै त्यसमा रहेका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिरहेको छ र यसै क्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी यसमार्फत बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्य सुरु भइरहेको छ। हालसम्म समितिले करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। पूर्ण तथा आंशिक रकम फिर्ता र बचत मिलान मार्फत उक्त संख्याका बचतकर्ताको समस्या समाधान गरिएको समितिले जनाएको छ। समितिमाथि अझै 76,000 बचतकर्तालाई करिब 46 अर्ब रुपियाँ फिर्ता गर्नुपर्ने दायित्व देखिएको छ। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने र उपलब्ध स्रोत परिचालन गर्ने काम भइरहेको छ। आज हामी समस्याग्रस्त सहकारी संस्थाहरू र यी सहकारी संस्थाहरूमा बचतकर्ताहरूको रकम रहेको छ, त्यो रकम चाहिँ फिर्ता गर्ने सन्दर्भमा भइरहेका प्रयासहरू लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्य। आचार्यज्यू, स्वागत छ यहाँलाई। हजुर, अब यहाँहरूले हालसम्म 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिनुभएको छ। अब यो प्रक्रिया कसरी अगाडि बढाउँदै हुनुहुन्छ र कति भनौँ न यहाँहरूले कति समयसम्म कति बचतकर्ताहरूको रकम चाहिँ फिर्ता गर्ने योजना बनाउनु भएको छ, यो कसरी अगाडि बढ्दै हुनुहुन्छ यहाँहरू?
4: धन्यवाद, नमस्कार। अब हामीसँग अहिले यसलाई बुझ्नुपर्ने कसरी छ भने, समस्याग्रस्त सरकारी घोषित हुने तीन क्षेत्रबाट, एउटा सङ्घीय सरकारले घोषणा गर्ने, अर्को प्रदेश सरकारले, अर्को स्थानीय सरकारले। हामी सङ्घीय सरकारले समस्याग्रस्त घोषित गरेका 23 विभिन्न सहकारीको कार्यक्षेत्रभित्र हाम्रो छ। विगत 9 गतेदेखि हामीले कारोबार सम्हालेका हौँ। त्यसपछि हामीले 10,000 वा सोभन्दा कम बचत भएका सबै 23 सहकारीका बचतकर्ताहरूलाई फिर्ता दिने काम सुरु गऱ्यौँ र अहिले शिव शिखर बाहेक सबै सहकारीको 10,000 वा सोभन्दा कम रकम प्राय भुक्तानी भइसकेको छ। त्यसपछि हाम्रो अर्को चरण चाहिँ प्राथमिकता प्राप्त बचतकर्ताहरू भनेर कार्यविधि र ऐनले भनेको छ। त्यसमा ज्येष्ठतम नागरिक, एकल विधवा महिला, विभिन्न 12 प्राणघातक रोगीहरू र पूर्ण अपाङ्गलाई अहिले तत्काल उपचारमा यसो औषधिमा मात्रै भए पनि सहयोग होस् भन्ने हिसाबले जनै 25,000 रुपियाँ दिने गरेका छौँ। त्यसैले त्यो लगभग 4,000 जतिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो यो बचत फिर्ताको सेवा प्रवाहलाई लिइसकेका छन्। त्यसमा कतिपय 10,000 तलको पूर्ण रूपमा बचत फिर्ता भयो भने बाँकीकाको आंशिक रूपमा भएको छ र यससँग बचत मिलान ऋणीसँग सम्बन्ध, ऋणी र बचतकर्ताहरू मिलेर आएपछि उनीहरूको बचत मिलानलाई बैंक मिलापको पद्धतिको माध्यमबाट गरिदिनुपर्ने भन्ने कार्यविधिमा रहेकोले, त्यस कार्यविधिको दफा 5 वा दफा 11 छ रहेकोले त्यस अनुसारको काम भएको छ र सबै किसिमको सेवा प्रभावबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुरा वा आंशिक रूपमा सेवा पाउनेहरूको संख्या करिब 4,000 छ।
3: अब बचतकर्ताहरूको अझै ठुलो रकम फिर्ता गर्नुपर्ने देखिएको छ। यहाँहरूले 46 अर्ब जति रकम फिर्ता गर्नुपर्ने दायित्व उल्लेख गर्नुभएको छ। अब यो चाहिँ कसरी फिर्ता गर्दै हुनुहुन्छ? बचतकर्ताहरूले कसरी पाउँछन्?
4: बचतकर्ताहरूको फिर्ता गर्ने रकमको स्रोत भनेको ऋणीहरूबाट असुल गर्ने रकम नै हो। स्मरणीय के रहोस् भने, चक्रिय कोषको माध्यमबाट सरकारले पैसा दिएर त्यही पैसा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बाँडिरहेको छ भन्ने अझै पनि कतिपयहरूमा परेको छ। त्यस्तो भ्रम नपरोस्, सरकारले सक्रिय कोषको माध्यमबाट रकम निकासा गरेको हो, तर त्यो रकम हामीले अहिलेसम्म कसैलाई बचत फिर्तामा पनि प्रयोग गरेका छैनौँ र कुनै काममा पनि प्रयोग गरेका छैनौँ। त्यसको कारण के हो भने, त्यो रकम कुनै सहकारीका बचतकर्तालाई फिर्ता दिइसकेपछि फेरि त्यही सहकारीबाट ऋण उठाएर शोध भर्ना हुनु लिनुपर्ने हुन्छ, सापट्टि दिनुपर्ने हुन्छ, सापट्टि फिर्ता दिनुपर्ने हुन्छ सरकारलाई। त्यस कारणले खर्च गरेर फेरि सापट्टि फिर्ता दिने हिसाबको दोहोरो प्रक्रियामा अहिले नगएर हामी रेडियोहरूबाट असुल गर्ने क्रममै छौँ। साना रेडियोहरूको सम्पर्क, साना रेडियोहरू तिर्ने क्रममा केही आउनु भएको छ विभिन्न कारवाहीका चरणहरूको कारणले। ठुला रेडियोहरूतिर चाहिँ ठुला रेडियोहरूको सम्पर्क चाहिँ अलिक कम भएको अनुभूति हामीलाई भएको छ। फेरि पनि म स्मरण गर्न चाहेँ कि हामीले ऋणीहरूबाट नै उठाएर दिने हो र त्यो ऋणीहरूबाट उठाउने क्रममा हामी अहिलेसम्म पत्राचार, टेलिफोन आदिको माध्यमबाट उहाँहरूलाई सम्पर्कमा ल्याएका छौँ, सूचना सम्प्रेषणको माध्यमबाट ल्याएका छौँ। ब्याङ्क तथा ब्याङ्कको खाता रोका, राजधानी रोका, त्यसपछि कर्जा सूचना केन्द्र मार्फत देशव्यापी रूपमा ब्याङ्कहरूमा खाता खोल्न नपाउने व्यवस्था र सँगसँगै स्थानीय तहलाई सेवा प्रवाह नदिनु सही भन्ने हिसाबको अनुरोध पत्र लेख्ने कामहरू हाम्रो आरम्भ भएको छ। यही क्रममा हामी आशा गर्छौँ ठुला रेडियोहरू पनि क्रमशः आएर तिर्दै जानुभयो भने त्यो स्रोतको रकमले क्रमशः हामी भुक्तानी गर्दै जान्छौँ। यहाँले भन्नुभएको जस्तो रकम निकै ठुलो छ, त्यस कारणले त्यो ठुलो रकम चुक्ता गर्नलाई यही समयभित्र यसरी फिर्ता हुन सक्छ भन्ने स्थितिमा हामी छैनौँ।
3: भनेपछि अब राज्य कोषबाट रकम फिर्ता, राज्य कोषबाट यो भनौँ न रकम चाहिँ फिर्ता भएको छैन, स्वयं यो ऋणीहरूबाट असुलेर बचतकर्ताहरूको रकम फिर्ता यहाँहरूले गरिरहनु भएको छ। सँगै अब सहकारी संस्थाहरूको, थुप्रै सहकारी संस्थाहरूको अचल सम्पत्ति पनि होला, अब यो सम्पत्ति, अचल सम्पत्ति बेचबिखन गरेर ऋणीहरूलाई बचत फिर्ता भनौँ गर्ने, बचतकर्ताहरूलाई चाहिँ बचत फिर्ता गर्ने प्रक्रिया पनि छँदैछ, अब यो यो प्रक्रियामा चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ, यस्तो कस्तो छ यो अवस्था चाहिँ अहिले?
4: सहकारी संस्थाहरूको सम्पत्ति दुई प्रकारले देखिन्छ, एउटा सहकारी संस्था आफ्नै नाममा, अर्को ऋणीलाई ऋण प्रवाह गर्दा दिएको धितो हो, धितो अनुसारको सम्पत्ति। सहकारी आफ्नै नाममा रहेको सम्पत्ति र धितोको सम्पत्ति पनि दुईतिरबाट रोका भएको देखिन्छ, ब्याङ्क तथा वित्तीय संस्थाबाट र सहकारी संस्थाबाट। त्यस कारणले दोहोरो रूपमा रोका रहेको संस्थाको निलाम प्रक्रियाका लागि ब्याङ्क सम्बन्धित वाणिज्य ब्याङ्कहरूसँग सहकारी गर्नुपर्ने हुनाले त्यो बिन्दुमा हामी प्रवेश गरेका छैनौँ, प्रवेश गर्ने चरणमा छौँ। सहकारीको नाममा मात्रै रहेको सहकारीले आफूले लिएर ऋणीहरूबाट धितो लिएको जग्गाको ऋण अनुसारको धितो निलाम गर्ने प्रक्रिया आरम्भ भएको छ। शिव शिखरको धितो रहेको सरुवा राशिको 14 आना जग्गाको बारेमा निलाम गर्ने भनेर हामीले गोर्खापत्रमा सूचना प्रकाशित गरेका छौँ। त्यसको निलाममा प्रतिस्पर्धा लिने समय चाहिँ अन्तिम चरणमा छ, यही महिनाभित्र प्रतिस्पर्धामा मुगल पत्र पेश गर्न पाउने सबैलाई हामीले खुला गरेका छौँ। यही क्रममा हामी अब क्रमशः जाने हिसाबले विभिन्न 350 लगतहरू, जग्गाको लगतहरू हामीसँग सङ्कलन भएको छ, अब क्रमशः मूल्याङ्कन गर्दै जाने, चरणबद्ध रूपमा निलाममा चढाउने, निलामबाट आएको पैसा फेरि बचतकर्ताहरूलाई फिर्ता दिने।
3: जस्तो अब सहकारी संस्थाहरूमा ठुला ऋणीहरू पनि देखियो होइन, करोडौँ ऋण लिने ऋणीहरू पनि देखियो, सँगै अब दैनिक गुजारा चलाउनका लागि केही रकम लिएर त्यो रकम चाहिँ परिचालन गर्ने, व्यापार व्यवसाय, साना व्यापारहरू गर्ने पनि देखियो, अब यसरी हेर्दा अब उनीहरूबाट रकम जुन खालको फिर्ता यहाँहरू लिँदै हुनुहुन्छ बचत यो ऋणीहरूबाट, अब यो यसलाई चाहिँ कसरी हेर्नु भएको छ? अब ठुला ऋणीहरू पनि छन्, सँगै साना ऋणीहरू, दैनिक गुजारा चलाउन ऋण लिएकाहरू पनि छन् होइन, उनीहरूलाई अब त्यो ब्याजको कुरा पनि होला, अलिकति स्पष्ट गरिदिनुहोस् न।
4: यो ठुला ऋणीहरू र साना ऋणीहरू यहाँले भन्नुभएको जस्तै छन्, त्यस्तै ठुला बचतकर्ताहरू र साना बचतकर्ताहरू भन्ने दुवै छन्। साना बचतकर्ताहरू भन्नाले 5 लाख वर्षभन्दा कम रकम बचत रहेका बचतकर्ताहरूलाई परिभाषित गरेका छौँ। 5 लाख भन्दा बढीका सबै बचतकर्ताहरू ठुला बचतकर्ता हुन्। ठिक त्यसै गरी ऋणीहरू पनि लाई पनि हामीले त्यही हिसाबले वर्गीकरण गरेर काम कारवाही गर्दैछौँ। यहाँले भन्नुभएको जस्तो ठुला ऋणीहरूको अवस्था असाध्यै चिन्ताजनक छ, यस अर्थमा कि सञ्चालक समितिका अध्यक्ष, सदस्य, व्यवस्थापक, जिम्मेवार कर्मचारीहरूले नै ऋण लिएका छन् र त्यस्तो ऋण लिँदा पनि फेरि उनीहरूले बिना धितो ऋण लिएका छन् र त्यो रकम ठुलो रकम छ। एउटा पक्ष। अर्को पक्ष विभिन्न व्यवसायहरूलाई पनि कर्जा प्रवाह गरिएको छ र त्यो कर्जा प्रवाह गरिएको रकम धितोबाट खान्न सक्ने स्थितिभन्दा बाहिरका पनि छन्। यो स्थितिले गर्दा ठुला ऋणीहरू कोही कारणले बचतकर्ताहरूले फिर्ता नपाउने फिर्ता पाउने क्रममा ढिलो हुने अवस्थाको गम्भीर अवस्था देखिन्छ। हामीले हिजोदेखि मात्रै ठुला ऋणीहरू 1 करोड वा 100 भन्दा माथिका ठुला ऋणीहरूको सम्पूर्ण विवरण लिने सम्पूर्ण विवरणभित्र ठुला ऋणीको पारिवारिक नाता सम्बन्धको ट्री हाउस छाताको हिसाबले योसम्मको परिवारका मान्छेहरूको लगत लिने भन्ने काम हिजोबाट आरम्भ गरेका छौँ। त्यही अनुसार ठुला ऋणीहरू आफै निजका परिवार अथवा ठुला ऋणीले सहकारीबाट रकम ऋण लिएपछि हस्तान्तरण गरेर त्यो रकम अर्को तेस्रो चौथो व्यक्तिमा पुगेको देखिएको स्थितिका सम्मलाई पनि हामी राखेर हेर्नुपर्ने स्थिति छ। अन्यथा ठुला ऋणीहरूले आफूले ऋण लिने ऋण अपचलन गर्ने आफ्नो नातेदार वा तेस्रो चौथो व्यक्तिमा राख्ने र लुकाउने कामको कारणले गम्भीर स्थिति रहेको छ अनुसन्धानको पक्षमा। त्यसैले ठुला ऋणीहरूप्रति हाम्रो स्वाभाविक हिसाबमा आक्रामक अथवा प्रभावकारी हिसाबले काम गर्नुपर्ने स्थिति छ। त्यसका लागि हामीले हिजोदेखि अघि भइले भने छाता रिलेसनको हिसाबमा ट्री हाउस म्यापको हिसाबमा कहाँसम्म जाने कसरी जाने भन्ने हिसाबमा हिजोदेखि छलफल कार्य जारी राखेका छन्।
3: अब सहकारी संस्थाहरूमा यो समस्या उत्पन्न हुनुको पछाडि विभिन्न कारणहरू छ। अब त्यो कारणहरू यहाँहरू समितिमा बसेर यो विषयको नजिक यहाँहरू पुग्नु भएको छ। अब बचत एक हिसाबमा भन्ने भन्ने बचतकर्ता ऋणी र सहकारी सञ्चालकहरूको नजिक रहेर यहाँहरूले त्यो समन्वय गरिरहनु भएको छ। अब यसको पछाडिको कारणलाई कसरी हेर्न सकिन्छ? यहाँहरूले के पाउनुभयो?
4: यसका धेरै कारणहरू छन्। पहिलो कुरा त म आदरणीय बचतकर्ताहरूलाई आग्रह गर्न चाहन्छु, सहकारी भनेको बचतकर्ताहरूले आफै स्थानीय नागरिकहरूले आफै मिलेर एउटा सङ्गठन खोल्ने त्यो सङ्गठनको माध्यमबाट विनियम बनाएर सरकारमा दर्ता गरेर आफै चलाउने स्वनियममा आधारित संस्था हो। स्वनियममा आधारित संस्था हुँदासाथ आफ्नो बचत रहेको सहकारीमा कसरी चलेको छ, आफूले राखेको रकम कुन स्थितिमा छ भन्ने विषयमा बचतकर्ताहरूको ध्यान नगएको र सञ्चालक नगएको कारणले सञ्चालकहरूको बेइमानी बढ्दै गयो भन्ने हामीलाई अनुभूति भएको छ। त्यस कारणले स्वनियममा आधारित संस्थामा राज्यले सबै काम गरिदिने र राज्यले राख्ने ठाउँमा गलत ठाउँमा राख्ने र समस्याग्रस्त घोषित भइसके सबै सम्पत्ति सबै बचत फिर्ता दिने काममा चाहिँ राज्यले भूमिका खेल्नुपर्छ भन्ने जुन आग्रह या आशा हो त्यो आशा कस्तो हो भन्ने स्वयं मूल्याङ्कन गर्नुपर्ने हो जस्तो हामीलाई लाग्छ। यद्यपि राज्य दर्ता अधिकारी र नियमन अधिकारी भएको नाताले राज्यले समयमै नियमन नगरेको कारणले दोस्रो रूपमा यो सहकारी समस्यासम्म आएको हो। तेस्रो सबैभन्दा ठुलो त सहकारी सञ्चालकहरू चरम बैमानी हो। यसलाई मैले कागजी डकैतीको रूपमा संज्ञा दिएको छु। कागजमा मिलाउने तर तथ्य र व्यवहार र सम्पत्तिको स्रोतका हिसाबमा नहुने कारणले यो कागजी डकैतीका हिसाबमा जुन भएको छ सहकारी सञ्चालकहरू केही सहकारी सञ्चालकहरू जो समस्याग्रस्त घोषित भएका छन् उनीहरूप्रति तीव्र रूपमा रोष प्रकट गरेर पनि पुग्दैन किनकि लाखौँ सहकारी का बचतकर्ताहरूको बचत हिनाबिना भएको छ र सहकारी जस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा असाध्यै प्रभावकारी भएको सहकारी अभियानलाई गलत हो भन्ने सन्देश दिने खालको नकारात्मक कामहरू भएको छ यो असाध्यै चिन्ताजनक छ र खेदजनक छ। यद्यपि सहकारीभित्र भएका हामीसित देशव्यापी रूपमा भएका सहकारीहरू करिब 32,965 मध्ये अहिले मैले अघि निवेदन गरेँ केन्द्रीय स्तरमा 23 वटा प्रदेश स्तरमा बागमतीमा 5 वटा र कोसीमा 2 वटा र स्थानीय स्तरमा काठमाडौँ महानगरपालिका र धरान चाहिँ समस्याग्रस्तको हिसाबमा अध्ययन गरिरहेको छ। यतिबाहेक अनेत्र सहकारी समस्याग्रस्त घोषित भएको छैनन् र घोषित गरियोस् भन्ने लाम लागिरहेको छ। यो चिन्ताको कारण के हो भने नियमन अघि मैले निवेदन गरेँ जस्तै बचतकर्ताहरूमा चेतनाको अभाव सरकारी निकायको नियमनको अभाव र सरकारी सञ्चालकहरूको चरम बैमानी हो भन्ने यो त्रिकोणात्मक हिसाबले हेर्नुपर्ने हुन्छ। यी सबै यी त्रिकोणात्मक पक्षलाई हामीले यो 3 महिनामा हामी कार्य दिनको हिसाबले आज 108 दिनमा हाम्रो अवधि हो नयाँ कार्य समिति नियुक्त भएको भने कार्य दिनका हिसाबले आज 78 दिन हुन्छ। हामीले हिजो 77 दिनसम्मको हिसाबलाई भन्दा आज हामी करिब 100 दिनकै हिसाबमा हामीले एउटा आपसी अध्ययन गऱ्यौँ, समीक्षा गऱ्यौँ र नेपालमा सहकारीहरू सङ्कटमा पर्नुपर्ने कारणहरू के हुन्, त्यसको मूल कारक पक्ष के हो र त्यसलाई समाधान गर्न के गर्नुपर्छ भन्ने विषयमा आन्तरिक अध्ययन गरेर एउटा तालिका निर्माण गरेका छौँ। त्यो करिब 52-54 बुदामा रहेको छ, त्यसलाई हामीले निकट भविष्यमै वार्षिक प्रतिवेदनमा सम्मेलन गरेर प्रकाशन गर्दैछौँ र माननीय मन्त्री प्रतिभा रावलज्यू सहित सामान्य प्रधानमन्त्री समक्ष समेत हाम्रो वार्षिक प्रतिवेदन राख्नेछौँ। हामीलाई आशा छ हामीले फाइन्ड आउट गरेको जुन ट्र्याकिङ छ त्यो ट्र्याकिङको विषयमा नेपाल सरकारले नीतिगत हिसाबमा सुधार गर्नुपर्ने पक्षमा सुधार गरिसकेपछि र व्यवस्थापकीय हिसाबमा पनि सहजीकरण गर्नुपर्ने कुरामा गरिसकेपछि समितिले अझ बढी सक्रियताका साथ काम गर्न सक्नेछ र सफलतम बिन्दुतिर अगाडि बढ्नेछ भन्ने हामीले आशा लिएका छौँ।
3: अब आगामी दिनमा यस्तो समस्या नआओस् भनेर अब प्रभावकारी नियमन गर्न जरुरी छ। विगतमा नियमनकारी निकायले चाहिँ बाटो बिराउँदा यो अवस्था आएको हो। बिग्रिसकेपछि नियमन गर्ने परिपाटी एकातिर छँदैछ भने नियमनकारी निकाय विशेष गरी कर्मचारीहरूले पनि त्यो भनौँ न विभिन्न सहकारीबाट पैसा लिने होइन जस्ता व्यवहार गरेको पनि समाचारमा हामीले पढ्न पाएका थियौँ। अब यो नियमनको पाटोलाई चाहिँ प्रभावकारी बनाउने सन्दर्भमा अहिले भइरहेका ऐन नियमहरू र जुन खालका योजनाहरू अगाडि सारिएको छ, अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? यी जुन खालका प्रयासहरू गरिएको छ यसले चाहिँ सहकारीमा आगामी दिनमा यस्तो समस्या नआओस् र प्रभावकारी नियमन होस् भन्ने तर्फ हामीले गरेका प्रयासहरू कति उचित छन्? अब के गर्नु पर्ला?
4: असाध्यै राम्रो प्रश्न गर्नुभयो, धन्यवाद छ धेरै धेरै। हामी यो सरकारीमा काम गर्न सुरु गरेपछिको करिब करिब दोस्रो महिनातिर गएर हामी के पुग्यो भने अहिलेको ऐन अहिलेको संरचनाबाट यो समस्या समाधान हुन पूर्ण रूपमा समाधान हुन सक्दैन भन्ने हामीले अनुभूति गरिरहेका छौँ। त्यसैले नेपाल सरकारलाई अघि पनि मैले भने माननीय मन्त्री प्रतिभा रावलज्यू समक्ष हामीले यसको खाका प्रारम्भिक अवधारणाहरू पनि हामीले पेस गरिसकेका छौँ र त्यसलाई पूर्ण रूपमा तालिकाबद्ध रूपमा हामी वार्षिक प्रतिवेदन मात्र राख्नेछौँ। मूल रूपमा के हो भने समस्याग्रस्त घोषित गरेर समस्या समाधान हुने होइन, समस्याग्रस्त हुने स्थितिमा आउनुभन्दा अगाडि हो। त्यसैले हामीले अहिले पहिचान गर्दा के गरिरहेछौँ भने नियमित सहकारी, समस्या उन्मुख सहकारी र समस्याग्रस्त सहकारी, सहकारीलाई व्यवस्थापनको हिसाबले यी तिन तरिकाले हेर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ। नियमित सहकारीलाई अनुगमन नियमन गर्ने म्याथ नवीकरण गरेन भने त्यसलाई त्यही अनुसार लिक्विडेसनतिरलाई लैजाने काम गरेन भने म्याथ नथप्ने यता तर नियम काम चलाइरहने बचतकर्ताहरूको बचत लिइरहने गोजीमा हाल्ने सिस्टममा नराख्ने जस्ता प्रक्रियाहरू आइरहन्छन्। त्यसैले नियमित सहकारीको लागि नियमन गर्ने र कहीँ चुके भने पहिला वार्निङ दिने त्यसपछि लिक्विडेसनतिर जाने गरिएन भने फेरि रोग आउँछ। समस्या उन्मुख सहकारीहरू भनेर जहाँ जहाँ अहिले आइरहेछन् हामी सुन्दैछौँ त्यो करिब करिब 1000 पुगिरहेको छ भन्ने सुनिन्छ, 691 चाहिँ लिस्टेड छन् भनेर पनि बाहिर आएको छ। 691 संस्था जति हुन् समस्या उन्मुख सहकारीहरूलाई समस्याग्रस्त घोषित गरियोस् भनेर प्रदेश मन्त्रालय वा केन्द्रीय मन्त्रालयमा सरकार समक्ष अनुरोध गर्ने जुन अभियान छ, जुन कार्य छ, त्यो त्यसको ट्र्याकिङ चाहिँ अलिक फरक ढङ्गले गर्नुपर्छ भनेर हामीले सुझाव राखेका छौँ। त्यसको पहिलो त्यसका विविध उपायहरू छन्। त्यसको पहिलो हाम्रो उपाय र प्रभावकारी हुन्छ भन्ने हामीले लागेको थियो भने राष्ट्रिय सहकारी नियमन प्राधिकरण भन्ने संस्था छ, सहकारीलाई नियमन गर्ने त्यही संस्थाको माध्यमबाट त्यसलाई समस्या उन्मुख घोषित भइसक देखिएकोलाई नियमित रूपमा जाँच गर्दा अथवा बचतकर्ताहरूको निवेदनको आधारमा अथवा स्थानीय निकाय तहको सिफारिसको आधारमा त्यो संस्था चाहिँ अब नियमित संस्थाभित्र होइन, यो समस्याग्रस्त हो भन्ने पहिचान भयो, निर्पियोल भयो भने प्राधिकरणले नै आफ्नै महाशाखा गठन गरेर तत्सत क्षेत्रका लागि दुई वा दुईभन्दा बढी सहकारीका लागि एउटा समिति गठन गर्ने, त्यो समितिले समाधान गर्ने, त्यो समिति फेरि अहिले हामी भए जस्तो समस्याग्रस्त सहकारी समिति भनेको पाँच सातजना समितिका अध्यक्ष सदस्य अथवा त्यस्तो खालको होइन. हाम्रो बुझाइ चाहिँ के छ भने एकजना पूर्व न्यायाधीशलाई त्यो जिल्ला न्यायाधीश हुनसक्छ, त्यसको अङ्कको आधारमा रकमको आधारमा एकजना पूर्व न्यायाधीशलाई भिटो पावर सहितको अधिकार दिने, बाँकी त्यही समस्या उन्मुख सहकारीका कर्मचारी सञ्चालकहरूलाई काम लगाएर तत्त्व ठाउँमा कहाँ बिग्रियोलाई तपाईँहरू यहाँ सुधार गर्नुहोस् भन्दै जाने र आवश्यक परेको विशेषज्ञ बाहिरबाट त्यही सहकारीको खर्चबाट लिएर गऱ्यो भने तत्त्व क्षेत्रमा सहकारी समस्या समाधान हुन्छ र जहाँ हुँदैन त्यहाँ सहकारीलाई जसरी लिक्विडेसनमा लान सक्ने, खारेज गर्न सक्ने हिसाब त्यही समस्या ग्रहण उन्मुख सहकारी व्यवस्थापन समिति उपसमिति भनौँ जेसुकै राखियो त्यो महाशाखा मार्फत गऱ्यो भने केन्द्रीय स्तरमा केन्द्रमा रहेर गर्छ भने प्रदेशमा पनि प्राधिकरणको आवश्यकता अनुसार साथै प्रदेशमा जहाँ जहाँ सहकारी समस्याग्रस्त उन्मुख सङ्ख्या बढ्छ त्यहाँ त्यहाँ चाहिँ प्रदेश प्राधिकरणको पनि प्रदेश स्तरीय कार्यालय राखेर त्यसको माध्यमबाट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ. हरेक रोगको लागि हरेक अस्पताल गठन गर्ने अथवा हरेक युनिट गठन गर्नुपर्ने हुँदैन. दुईवटा आँखाको बिरामी छ भने दुईवटा आँखाको लागि दाहिने आँखा एउटा बायाँ आँखाको डक्टर अर्को भनेर तोक्नु हुँदैन भन्ने हामीलाई लाग्छ.
3: हुन्छ त आचार्यजी, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद.
4: धन्यवाद, नमस्कार.
3: हामी कुराकानी गर्दै थियौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिली राजा आचार्यसँग. विशेष गरी सरकारले समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको छ र यो समितिले बचतकर्ताहरूको रकम विभिन्न तरिकाले फिर्ता गर्ने काम गरिरहेको छ. हालसम्म 4,000 बचतकर्ताको रकम फिर्ता गरिसकेको समितिले जनाएको छ भने अन्य बचतकर्ताहरूको रकम पनि फिर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको र ऋणीहरूको सम्बन्धमा असुल उपर गर्ने कार्यहरू पनि विभिन्न तरिकाले अगाडि बढाइरहेको जनाएको छ र यिनै सन्दर्भमा आजको अन्तरसंवादमा हामीले कुराकानी गर्यौँ. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ. आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: असतो मा सतेगमाए।
3: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला।
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
5: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
6: शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा कुराकानी, बहस, छलफल र अन्तर्क्रिया गर्दै आएका छौँ। आजको कार्यक्रममा हामी शिक्षा क्षेत्रको विकासको लागि सरकारले कसरी काम गर्दैछ, विद्यालय शिक्षाको सुधारको लागि सरकारले कस्ता योजना बनाएको छ, यसमा सरकार, अभिभावक तथा शिक्षकहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटा। प्रवक्ताजी, स्वागत छ कार्यक्रममा।
7: धन्यवाद छ तपाईँलाई। नेपालको शिक्षा सुधारको लागि के कस्ता कामहरू भइरहेका छन् र शिक्षा क्षेत्रको सुधारको लागि मन्त्रालयले प्राथमिकताका हिसाबले कसरी अगाडि बढिरहेको छ, कुराकानीको सुरुवात यसैबाट गरौँ।
8: शिक्षा सुधार भन्नाले अब पहिलो कुरा हामीले शिक्षालाई चाहिँ प्राथमिक बाल विकासदेखि विश्वविद्यालयसम्म सोच्नु पर्यो। अब दुईवटा क्याटेगोरीमा या क्लस्टरमा कुरा गर्दाखेरि स्कुल एजुकेसन, विद्यालय शिक्षा र उच्च शिक्षा भनेर बुझ्नु पर्यो। अब हामीले अहिले सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने शिक्षाको सुधारका लागि अहिलेसम्म हामीले जुन यात्रा अगाडि बढायौँ, यो यात्राबाट हामीले जे उपलब्धि हासिल गरेका छौँ ती उपलब्धि हाम्रा सामु छन्। त्यो जसले हेरे पनि, जसरी हेरे पनि ती पाइन्छन्। तर प्रश्न के त भन्दाखेरि अहिलेसम्म हामीले शिक्षामा हासिल गरेका उपलब्धिहरू पर्याप्त चाहिँ भएनन् भन्ने प्रश्न फेरि त्यत्तिकै जर्जर छ। त्यो भएको सन्दर्भमा र अहिले पछिल्लो समयमा सरकार पनि एउटा नयाँ चाहिँ राजनीतिक म्यान्डेट, जनताको म्यान्डेट र साथै राजनीतिक एउटा धारणा, सोच या दृष्टिकोण पनि अलिकति फरक खालको दृष्टिकोणसहित चाहिँ को सरकार को एउटा बलियो चाहिँ के भन्दाखेरि क्रियाशीलता रहेको सन्दर्भमा सरकारका आफ्ना दृष्टिकोणहरू पनि यहाँ छन् र शिक्षालाई या सबै क्षेत्रमा चाहिँ सरकारी या पब्लिक सर्भिस डेलिभरी सिस्टममा आमूल परिवर्तन गरेर लिएर जाउँ, जसमा चाहिँ निश्चित चाहिँ विषयहरू खास गरी चाहिँ सेवाग्राहीको या क्लाइन्टको या चाहिँ के भन्दाखेरि सिटिजनको सन्तुष्टिका लागि हामीले सबै प्रकारका सुधारहरू गर्नुपर्छ भन्ने धारणा पनि सरकारसँग पनि भएको कारणले गर्दाखेरि अब चाहिँ हामी शिक्षा सुधारका लागि के गर्दैछौँ भन्दा पनि शिक्षा सुधार्नका लागि हामीले नयाँ एउटा पुनर्संरचनाको एक प्रकारको क्याम्पेन जस्तै तपाईँको अगाडि बढाइराखेका छौँ। अहिले नयाँ आवश्यकता के हो, भएका संरचनाहरूले केले काम गरे, केले काम गरेनन् र कसरी एउटा पुनर्संरचित स्वरूपमा अब एउटा शिक्षाको विकासको या सुधारको एउटा आधुनिक युग प्रारम्भ गर्ने भन्नेमा अहिले हाम्रा चिन्तनहरू, गृह कार्यहरू त्यसरी नै अगाडि बढेका छन् भन्न सकिन्छ।
7: परिवर्तित परिस्थिति अनुसार निर्वाचनपछि नयाँ सरकार गठन भयो र सरकारले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्छ र विद्यार्थी मैत्री, अभिभावक मैत्री शिक्षा बनाउनुपर्छ, शिक्षा क्षेत्रको राजनीतिकरण अथवा हस्तक्षेप अन्त्य गर्नुपर्छ भन्ने कुराहरू त आइरहेका छन्। आम पब्लिकले यी कुराहरू सुनिरहेका छन्। व्यवहारमा यी कुराहरू लागू हुन सकेका छन् कि छैनन्, त्यसका प्रयासहरू के भइरहेका छन्?
8: हो, अब तपाईँले भनेको अब व्यवहारिक नै हिसाबमा जा, व्यवहारिक हिसाबमै कुरा
7: गरौँ,
8: कार्यान्वयनकै पाटोमा पनि कुरा गरौँ। कार्यान्वयनको पाटोमा के छ भनेदेखि हामी पहिलो कुरा हामी के पनि बुझाउन चाहन्छौँ भने प्रत्येक वर्ष हामीले अघिल्लो वर्षका मिस्टेक्सहरू, अघिल्लो वर्षका कमी कमजोरीहरूलाई सुधार गर्ने प्रयत्न नयाँ वर्षमा यो हमेसा रहेको, हामी विगत लामो समयदेखि हामी एउटा यो सुधारात्मक दृष्टिकोण भने रहिआएको पनि हो। र अहिले आएर अझ मैले अघि पनि भने अब हामी पब्लिकले थाहा पाउने गरी होइन सुधार गरेर लिएर जाउँ भन्ने खालको तपाईँको अभिप्राय अहिले ज्यादा चाहिँ छ र त्यसमा हामी लागिरहेको सन्दर्भमा अहिले हामीलाई कन्सटेन्टहरू पनि कम भए भनेको अलिकति तपाईँको हाम्रा निर्णय प्रक्रियामा, निर्णय कार्यान्वयनमा, सङ्गठन संरचना सञ्चालनमा अलिकति तपाईँको कहिलेकाहीँ के छ भने हाम्रो एउटा राजनीतिक आग्रहहरू या राजनीतिक चाहिँ के भनेदेखि अभिरुचि या रुचिका कारणहरूबाट समगत रुचिको द्वन्द्वको कारणले गर्दाखेरि केही कामहरू सरकारले चाहेर पनि गर्न गाह्रो भइराखेको अवस्थामा अहिले एक प्रकारको पोलिटिकल न्युट्रालिटी हामी देख्छौँ जहाँसुकै, र खास गरी सरकारले तपाईँको पब्लिक सर्भिस डेलिभरी सिस्टममा पोलिटिकल न्युट्रालिटीको एउटा अभिप्राय राखेको सन्दर्भमा अहिले सरकारले चाहेका काम गर्न सक्ने अवस्था पनि छ। त्यसो गर्दा हामीले ठ्याक्कै अब सुरु गर्दै गरेका कामहरू भनेका नयाँ योजना तर्जुमा, पुनर्संरचनाका आधारमा नयाँ योजना तर्जुमा गर्दैछौँ। पाठ्यक्रम हामी नयाँ स्वरूपको पाठ्यक्रम तर्जुमा गर्दैछौँ। हामीले तपाईँको टिबेट सेक्टरमा तपाईँ म्यासिभ रिफर्म गर्दैछौँ। हायर एजुकेसनमा तपाईँको पुनर्संरचनाको एउटा क्याम्पेन या तपाईँको के अरे त्यसको गृह कार्य तपाईँको अगाडि बढ्छ, र ल रिफर्ममा पनि तपाईँको हाम्रा जति पनि लिगल एरेन्जमेन्टहरू छन्, चाहे विद्यालय शिक्षा ऐनदेखि लिएर हायर एजुकेसन एक्ट र विश्वविद्यालयका सबै विश्वविद्यालयका ऐनहरूको पनि तपाईँको सामूहिक संशोधन गरेर जानुपर्ने भन्ने छ। यसरी हामी कानुनी तहमा, संरचनागत तहमा र कार्यक्रम सरकारको तपाईँको कार्यक्रमका तहमा पनि हामी के भनेदेखि अत्यन्तै चाहिँ के भनेदेखि एउटा सुधारको धारणा राखेर जान खोजेका छौँ। र त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रक्रियामा, प्रक्रियामा भनेको तपाईँले अघि भनेको जस्तो क्लाइन्टले, फर इक्जाम्पल पाठ्यक्रम सुधारको मैले कुरा गर्दाखेरि तपाईँले पाठ्यक्रमको राष्ट्रिय पाठ्यक्रम प्रारूप हामीले संशोधन गर्न सुरु गरिसक्यो, त्यसको अमेन्डमेन्टको प्रक्रियै सुरु भइसक्यो। त्यो प्रक्रिया सुरु भयो भनेपछि त्यसले एउटा कोर्स त्यसको आफ्नै समय त लिन्छ, तर के भयो त अब हामीले बनाउने पाठ्यक्रम भनेको के हो त भन्दाखेरि अब हाम्रो विद्यार्थीहरूले खोजेको अहिले पछिल्लो समयमा विद्यार्थीहरूका अपेक्षाहरू आवश्यकताहरू समाजको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने खालको र अन्तर्राष्ट्रिय परिवेशसँग सुट हुने खालको विद्यालय पाठ्यक्रम तर्जुमा गर्ने एउटा अभियान नै सुरु भइसक्यो या प्रक्रिया नै प्रारम्भ भयो हो। यसरी नै हामी तपाईँको अरू अरू क्षेत्रहरूमा पनि यस्ता सुधारका प्रक्रियाहरू प्रारम्भ भइराखेका छन् र यसको नतिजा सम्भवतः यो आर्थिक वर्षको अन्तसम्ममा या आगामी आर्थिक वर्षको मध्यसम्ममा पब्लिकलाई नै तपाईँको यसको असर या प्रभाव पनि तपाईँको दिन सक्ने, नतिजा दिन सक्ने गरी हामी लागेका छौँ।
7: शिक्षा मन्त्रालयले भर्खरै विश्वविद्यालयसँग सम्बन्धित विविध विषयमा अन्तर्क्रिया पनि गरेको छ, त्यसको निष्कर्ष के निस्क्यो? किनभने सबै विश्वविद्यालयका उच्च पदस्थ पदाधिकारीहरू पनि त्यसमा सहभागी हुनुहुन्थ्यो। हिजोको दिनमा के भएर भएन, अब कसरी सक्छौँ भन्नु?
8: तपाईँले यो पनि एउटा राम्रो कुरा ल्याउनु भयो। विश्वविद्यालयमा चाहिँ तपाईँको हाम्रो छलफल चिन्तनहरू भइराखेका छन्, हुन पनि पर्दछ, र विश्वविद्यालयको छलफल चिन्तनहरूमा हामीले तपाईँको दुईवटा विषयलाई हामीले महत्त्वपूर्ण रूपमा लिनुपर्छ। त्यो के हो भने विश्वविद्यालयमा उच्च शिक्षा तहमा तपाईँको के छ भने हाम्रो एउटा परम्परागत एकाडेमिक पोलिसिजहरू मौजुद छन् र संरचना पनि परम्परागत संरचनाहरू मौजुद छन्। हामीसँग अहिले तपाईँको विश्वविद्यालय सङ्घीय विश्वविद्यालय नै तपाईँ के भने 15 विश्वविद्यालयहरू छन् होइन, भनेपछि अब यो विश्वविद्यालयहरूको म्यान्डेट, यिनीहरूको सञ्चालन प्रणाली, यिनीहरूको खर्चको चाहिँ तपाईँको स्रोत होइन, र यिनीहरूले तपाईँको यी विश्वविद्यालयहरूबाट विद्यार्थीहरूले आर्जन गर्नुपर्ने शिक्षाका विशिष्ट ज्ञान होइन योग्यता उपाधिहरूको बारेमा तपाईँ विश्वविद्यालयहरू आफैमा तपाईँको त्यहाँ प्रष्टता, र अर्को के छ भन्दाखेरि तपाईँ अन्तर्राष्ट्रिय परिवेशसँगको तादात्म्यता, अन्तर्राष्ट्रिय परिवेशसँग भने अन्तर्राष्ट्रिय स्तरमा भएका राम्रा उत्कृष्ट कार्यक्रमहरू र उत्कृष्ट विश्वविद्यालयका तपाईँको कार्यक्रमहरूलाई नेपाली भूमिमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा हाम्रा विश्वविद्यालयहरूको तपाईँको धेरै ठोस एउटा योजना हामी देख्दैनौँ। मैले विश्वविद्यालयहरूको देख्दिनँ भनेर किन भनेको, तपाईँले सरकारको किन भएन त भन्न सक्नु होला। विश्वविद्यालयहरू एउटा स्वायत्त कानुनबाट सञ्चालित संस्था हो, र यसमा तपाईँको सरकारले या शिक्षा मन्त्रालयले छुट्टै योजना तर्जुमा गरेर त्यो योजना भोलि यी 15 विश्वविद्यालय या देशभरि रहेका सबै 28 विश्वविद्यालय स्तरका संस्थाहरूबाट कार्यान्वयन हुन सम्भव छैन, किनभने उहाँहरूका इन्डिपेन्डेन्ट अटोनोमस लबाट गभर्न इन्स्टिच्युट एजेन्सीहरू हुन् या इन्स्टिट्युसन हो। त्यो भएको कारणले गर्दाखेरि उहाँहरू प्रोएक्टिभली तपाईँको आफूलाई दिएको त्यो स्वायत्तता उपयोग गरेर तपाईँको देश विदेशको परिवेशसँग रेस्पोन्सिभ भएर तपाईँको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो, र त्यो अहिले हामीले गर्न नसकेको अवस्थामा विश्वविद्यालयले तपाईँको के भनेदेखि हामीले विभिन्न छलफलहरूका दरमियानमा पनि के कुरा एउटा तपाईँको आएको छ भन्दाखेरि विश्वविद्यालयमा चाहिँ हायर एजुकेसनको स्टुडेन्ट कम्युनिटीको अपेक्षा अनुसार एजुकेसनको सर्भिस डेलिभरीमा जान सकिएन। त्यहाँ त्यसलाई अनुसन्धानमूलक, रोजगारमूलक, हेर्नुहोस् है, विश्व परिवेशसँग अनुकूल र तपाईँको के भनेदेखि विद्यार्थीको चाहिँ रुचिसँग अनुकूल, यो रूपका तपाईँको विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू तपाईँको तर्जुमा गर्न सकिएन भन्ने रियलाइजेसन भएको छ
7: अझै भन्यो भने
8: डेफिनेटली अब यसलाई हामी तपाईँले भनेकै विषय पनि भन्न सक्छौँ तर आज समाजलाई चाहिएको के छ त भन्दाखेरि तपाईँले शिक्षा आर्जन गरेपछि तपाईँको रोजगारीको सन्दर्भमा एउटा तपाईँको त्यहाँ एउटा प्रेडिक्टेबल एस्युरेन्स तपाईँको पोस्ट डिग्री जब अपर्च्युनिटिजहरू त्यहाँनिर हुनपर्ने हुन्छ भनेपछि तपाईँको अर्को के हो त भन्दाखेरि त्यो जब त्यो स्टडी या त्यो सब्जेक्टहरू उनीहरूले पढ्नुपर्ने तपाईँको विषयहरू विद्यार्थीको अभिरुचि अनुकूल हुनुपर्छ विषय मात्रै होइन प्रक्रियाहरू पनि त्यसको पेडागोजिकल सिस्टम पनि विद्यार्थीको इन्ट्रेस्टसँग मेल खानुपर्छ र अन्तर्राष्ट्रिय परिवेश अनुकूल भनेको के हो त भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भएका चाहिँ शैक्षिक कार्यक्रमहरू र तपाईँको यहाँ हामीले हाम्रा विद्यार्थीहरूको अपेक्षा अनुकूल कसरी बनाउन सकिन्छ हाम्रा होम ग्रोन एजुकेसन प्रोग्रामहरू र इन्टरनेसनल्ली डिजाइन प्रोग्रामहरूको तपाईँको एउटा चाहिँ त्यसमा इन्टिग्रेसन कसरी लिएर आउन सकिन्छ जसले गर्दाखेरि नेपाली विद्यार्थीहरू नेपालमै पढ्ने वातावरण र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले फरेन स्टुडेन्टहरू पनि नेपालमा आएर पढ्ने वातावरण पनि बनाउनु पर्ने हुन्छ यहाँका पनि विदेशमा गएर पढ्छन् त्यसमा पनि ठुलो एतराज छ या अन्यथा मान्नुपर्ने छैन तर एटलिस्ट हामीले चाहिँ नेपाल भूमिलाई विश्वले तपाईँको उच्च शिक्षा आर्जन गर्न मन पराएको भूमिको रूपमा विकास गर्न हामी सक्छौँ जहाँ फरेन स्टुडेन्ट पनि आउँछ जहाँ नेपाली विद्यार्थीहरू फरेन युनिभर्सिटीमा पढ्न पनि जान्छ त्यसकारण यो प्रकारको एउटा दोहोरो तपाईँको माइग्रेसनको पनि तपाईँको एउटा आउटवर्ड माइग्रेसन र रिग्रेसिभ माइग्रेसन यी स्टुडेन्टको पपुलेसनको हकमा यो दुइटै चिज हामीले इन्स्योर गर्न सकिने गरेको चिन्तन उच्च शिक्षामा चाहिएको छ हाम्रा छलफलले निकालेको निष्कर्ष पनि त्यही हो हामी सरकारले उच्च शिक्षा या विश्वविद्यालयहरूबाट यही योजनाको अपेक्षा गरेको छ
7: शिक्षा बजारसँग जोड्ने अथवा रोजगारीसँग जोडिने किसिमको हुनुपर्छ यहाँ हामी परिवर्तन गर्दैछौँ र समयअनुसार अगाडि बढ्दैछौँ भनिराख्नु भएको छ अहिलेको व्यवस्थापन अहिलेको जनशक्तिले सम्भव छ
8: यो राम्रो क्वेसन हो तपाईँ त्यसै कारणले म रिस्ट्रक्चरिङ भन्दैछु हामी रिस्ट्रक्चरिङमा जानुपर्छ हाम्रो अहिलेको लिगल प्रोभिजन फर एक्जाम्पल तपाईँलाई एउटा सिम्पल म एक्जाम्पल दिन्छु आज हाम्रो कानुन कस्तो छ भने हेर्नुहोस् है 150 विद्यार्थी राख्ने पनि एउटा विश्वविद्यालय छ 500,000 विद्यार्थी अध्यापन गर्ने पनि एउटा विश्वविद्यालय 500,000 विद्यार्थी राख्ने विश्वविद्यालयको सङ्गठन संरचना र 150 या 270 विद्यार्थी राख्ने विश्वविद्यालयको सङ्गठनात्मक संरचना एउटै हुनपर्छ भन्ने कहाँ मानिन्छ त्यो हो पुनः संरचना यहीँनिर हो तपाईँ विश्वविद्यालयलाई ह्यान्डी बनाउन सक्नुभयो भने विश्वविद्यालयलाई तपाईँको आफूले सेवा दिनुपर्ने कामको आफ्नो सर्भिसको स्कोप अनुकूलको सङ्गठन संरचना बनाउनु भयो भने नेपालमा विश्वविद्यालयको सङ्ख्यासँग कुनै प्रब्लम छैन हामी स्वयं विश्वविद्यालय निर्माण गर्न सक्छौँ तर ती विश्वविद्यालय तपाईँको के हुनुपर्छ भन्दाखेरि सेल्फ सस्टेन हुनुपर्छ तिनीहरूले मार्केटको निड तपाईँको एड्रेस गर्न सकेको हुनुपर्छ र तिनीहरूको तपाईँको अर्गनाइजेसनको स्ट्रक्चर चाहिँ तपाईँ एफिसियन्ट हुनुपर्छ र डिसिजन मेकिङ सिस्टम तपाईँको एफिसियन्ट हुनुपर्छ र त्यो चाहिँ तपाईँको प्रम्प्ट डिसिजन मेकिङ सिस्टम त्यहाँ भएको हुनुपर्छ यो गराउनको लागि हामीले विश्वविद्यालय सिस्टममा तपाईँको म्यासिभ पुनसंरचना चाहे कानुनी प्रबन्धको हिसाबले गर्नुहोस् चाहे सङ्गठन संरचनाको हिसाबले भन्नुहोस् चाहे एकाडेमिक पोलिसिजको हिसाबले भन्नुहोस् चाहे उहाँहरूको एउटा इनोभेटिभ र तपाईँ एउटा होम ग्रोन एजुकेसन प्रोग्रामको तपाईँको क्रिएसन या डिजाइन को सन्दर्भमा भन्नुहोस् यी सबै हिसाबले विश्वविद्यालय या हायर एजुकेसनमा म्यासिभ तपाईँको एउटा के भने रिस्ट्रक्चरिङ आवश्यकता छ र हामीले त तपाईँको हायर टेक्निकल एजुकेसनको कुरै गरेका छैन हायर मेडिकल एजुकेसनको कुरै गरेका छैन यहाँ तपाईँको मेडिकल एजुकेसनमा त्यतिकै चाहिएको छ मेडिकल एजुकेसनलाई विस्तार गर्नु परेको छ मेडिकल एजुकेसनको लागि कोटाहरू विस्तार गर्नु परेको छ गुणस्तरलाई तपाईँको प्रत्याभूत गर्नु परेको छ यहाँ तपाईँको सरकार गभर्मेन्ट नन गभर्मेन्ट सेक्टरको तपाईँको चाहिँ लगानीलाई तपाईँको हामीले प्रवर्धन गर्नु परेको छ उहाँहरूको सहभागितालाई तपाईँको हामीले आकर्षित गर्नु परेको छ हाम्रा विद्यार्थीहरूलाई तपाईँको विदेशका महँगा विश्वविद्यालयहरूमा गएर पढ्ने बाध्य हुन नपर्ने वातावरण सिर्जना गर्नुपरेको छ हायर मेडिकल एजुकेसन या टेक्निकल इन्जिनियरिङ एजुकेसन लगायतका अरू टेक्निकल एजुकेसनमा भनेपछि यी सबै चिजहरूका लागि तपाईँका तपाईँलाई लाग्दैन कि हामीले एउटा म्यासिभ रिस्ट्रक्चरिङ जरुरी छ नेपालमा भनेर यो जरुरी छ र अहिले वर्तमान सरकारले यी सबै प्रकारका रिस्ट्रक्चरिङका आवश्यकताहरूलाई बुझेको छ र तपाईँको यसको आवश्यकता अर्जेन्सीलाई पनि बुझेको छ त्यस कारणले गर्दाखेरि हामी एउटा म्यासिभ रिफर्मको एउटा यात्रामा छौँ भन्ने जानकारी म तपाईँलाई गराउन चाहन्छु
7: यो त विश्वविद्यालय अथवा उच्च शिक्षाका कुराहरू भए विद्यालय शिक्षाको कुरा हेर्दाखेरि पनि हाम्रो नेपालमा अहिले 2-3 किसिमको शिक्षा छ कुनै निजी विद्यालयमा पढ्ने विद्यार्थीहरू छन् कुनै सरकारी विद्यालयमा पढ्ने छन् त्यसमा पनि कोही दुर्गम दार्चुलादेखि ताप्लेजुङसम्म छन् कि काठमाडौँ पढ्ने विद्यार्थीहरू छन् उहाँहरू बिचमा शिक्षा समान होला, पाठ्यक्रम समान होला, तर उहाँले लिने सुविधा, उहाँले पाउने सुविधा र जुन किसिमको शिक्षकको ट्रेन्डको अवस्था छ नि, त्यो त फरक छ नि. ती विद्यार्थीलाई एउटै डालोमा हालेर मूल्याङ्कन गर्दाखेरि मन्त्रालयले कतै अन्याय गरे हुन्छ कि? केही सोच्नु भएको छ मन्त्रालयले के हेरेको छ यसमा, अथवा केही अन्धेर गरेका छ?
8: यो तपाईँको सही सवाल हो. अर्को, विद्यालय शिक्षा सेवालाई समान गुणस्तरको बनाउने सरकारका निश्चित मापदण्डहरू अहिले पनि क्रियाशील छन्. जस्तै तपाईँलाई भन्छु, पाठ्यक्रम एउटै हुनुपर्छ, जुन एउटै छ. मूल्याङ्कनको प्रणाली एउटै हुनुपर्छ, जुन राष्ट्रिय परीक्षा बोर्ड एउटै छ. र नेपालमा अहिले पनि सिङ्गल बोर्ड सिस्टम छ, यहाँ मल्टिबोर्ड सिस्टम छैन, आइसकेको छैन. त्यसो गर्दाखेरि तपाईँको पाठ्यक्रम एउटै छ, पढाइका पठन पाठनका तपाईँको तौर तरिकाहरू विधिहरू एउटै छन्, एउटै छन् नि, एउटै मानिन्छ. अनि शिक्षकको योग्यताका मापदण्डहरू पनि त एउटै छन्. दार्चुलामा पढाउने शिक्षकको योग्यता माध्यमिक तहका लागि बिएड पास गरेकै हुनुपर्दछ, कक्षा 10 सम्मका लागि, कक्षा 12 सम्मको लागि तपाईँको स्नातकोत्तर पास गरेकै हुनुपर्छ, र काठमाडौँमा पढाउने शिक्षकको पनि त योग्यता छ. भनेको सरकारले, राज्यले जहिले पनि के हो भनेदेखि, राज्यले तपाईँको शिक्षा प्रदान गर्ने प्रणालीमा, प्रक्रियामा एकरूपता, कन्टेन्टमा र प्रक्रियामा एकरूपता, सकेसम्म एकरूपता प्रदान गर्ने ध्येय राखेको हुन्छ. जुन हामी कहाँ तपाईँलाई क्याटेगोरिकल्ली भन्दैछु, पाठ्यक्रम एउटै छ देशभरि, एक्रोस दि बोर्ड, शिक्षकको तपाईँको अध्यापन, शिक्षकका योग्यता मापदण्ड एउटै छ. त्यस्तै गरेर विद्यालयहरूको तपाईँ स्थापना र विद्यालयको सञ्चालनका लागि आधारभूत तपाईँको मिनिमम लर्निङ इन्भाइरोमेन्ट,
7: यस्तै कुरा मैले जोडिहालेँ. शिक्षकको योग्यता एउटै छ, शिक्षा सेवाबाटै आउनु भएको छ, पाठ्यक्रम एउटै छ, शिक्षकहरू पनि सम्बन्धित विषय नै पढाउनुहुन्छ, त्यो त ठिक छ. तर यो कानुनी कुराहरू, व्यवहारिक हिसाबले हेर्दा कि ती विद्यार्थीले समान शिक्षा पाइरहेको छ?
8: म त्यसमा आउँदैछु र विद्यार्थी तपाईँको समान स्तरको पाठ्यक्रम पनि दिएको छ, समान योग्यता मापदण्डका शिक्षक पनि व्यवस्था गरिएको छ, न्यूनतम लर्निङ इन्भाइरोमेन्ट सहितका विद्यालयहरू पनि मौजुद छन्, हो कि? यस्तो परिस्थितिमा पनि तपाईँको के हो भनेदेखि, विद्यार्थीहरूले समान स्तरको गुणस्तर हासिल गरिराखेको छैन. यो कसरी छैन भन्दाखेरि, उनीहरूको विद्यालयको अवस्थिति, दुर्गमता, त्यहाँ तपाईँको आइटी लगायतका प्रविधिहरूको पहुँच होइन, र अरू प्रकारका सिकाइ सुविधाहरूको पहुँच एउटा एकातिर हुन्छ भने, अर्कोतिर तपाईँको शिक्षकहरूको साधना, शिक्षकहरूको तपाईँको अध्यापन कला, अध्यापनको क्षमता, अथवा भन्नु शिक्षकको क्षमता लगायतका विषयहरूमा पनि तपाईँको के भनेदेखि असमानता पनि हुन सक्छन्. र तपाईँले अहिले भनेको विद्यालयको प्रकृतिगत हिसाबले, संस्थागत विद्यालय र सामूहिक विद्यालय, सामुदायिक विद्यालयको कारणले, विद्यालयको व्यवस्थापकीय प्रणालीमा पनि अन्तर आउने भएको कारणले गर्दाखेरि, विद्यालयगत रूपमा शिक्षणमा चाहिँ के भनेदेखि, शिक्षणको गुणस्तरमा असमानता छ भन्ने विषय तपाईँले लिएर आउनुभएको, त्यो कुरामा म अग्री गर्छु. अब यसको सोल्युसन हामीले कहाँबाट निकाल्दैछौँ भन्दाखेरि, तपाईँलाई पहिलो कुरा, हामीले एउटा त अब हामी सम्भवतः आगामी यो आर्थिक वर्षको अन्तसम्म हामी राष्ट्रिय विद्यालय सञ्चालन प्रणालीको राष्ट्रिय मापदण्ड तर्जुमा गर्दैछौँ. यो वर्ष तर्जुमा, यो वर्षको अन्तसम्म तर्जुमा हुन्छ. त्यो राष्ट्रिय मापदण्डले अझ ज्यादा यसका युनिफर्म मापदण्ड र त्यसको कम्प्लायन्सका लागि सरकारले दिने सुविधाहरूमा पनि त्यही अनुसारका प्रबन्ध गर्ने गरेको त्यो एउटा मापदण्ड आउँछ. भने अर्को चाहिँ, यो सबै प्रकारका असमानताहरूलाई मेडिएट गर्ने या यसलाई एड्रेस गर्ने एउटै माध्यम के रहेछ भने, हाम्रो टेक्नोलोजी, आइटी, पछिल्लो समयमा हाम्रो एउटा डिजिटल लर्निङ रिसोर्सेसहरू, अझ भनौँ अहिले त एआई पनि आइरहेको छ. अब हामीले तपाईँको एआई फेसिलिटिजहरू, डिजिटल लर्निङ फेसिलिटिजहरू प्रयोग गरेर दूरदराजमा रहेका, जहाँसुकै रहेका पनि, जहाँ तपाईँको टेक्नोलोजीको पहुँच छ, जहाँ टेलिफोनको पहुँच छ, जहाँ इन्टरनेटको पहुँच छ, त्यस्ता ठाउँहरूमा हामीले डिजिटल रिसोर्सेसहरू को पहुँचमा प्रचुरता लिएर आउन सक्यौँ या यसमा बढोत्तरी दिन सक्यौँ भने, विद्यार्थी स्वयंले लर्निङ फेसिलिटिजहरू या लर्निङ रिसोर्सेसहरूमा पहुँच प्राप्त गर्छ. त्यसो गरेपछि यहाँको विद्यार्थीले पाउने पहुँच र काठमाडौँको विद्यार्थीले पाउने लर्निङ रिसोर्सेसमा पाउने पहुँच र दार्चुला कुनै कुनामा रहेको एउटा विद्यार्थीले पाउने पहुँच या पहुँच पाउनका लागि उपलब्ध गराइने सुविधामा कुनै कमी नआएपछि राज्यले इन्स्योर गर्नुपर्ने कुरा या सुनिश्चित गर्नुपर्ने कुरा त्यहाँनिर तपाईँको एउटा एउटा लेभलमा, एउटा स्तरमा पुग्दछ. अब रह्यो कुरा तपाईँको इन्डिभिजुअल डिफ्रेन्सेसका विषयहरू, व्यक्तिका आफ्ना क्षमताका विषयहरूमा आफ्ना ठाउँमा होला. त्यस कारणले तपाईँले गरेको सवाल के हो भने, व्यक्तिका आफ्ना बौद्धिक क्षमता या जन्मजात क्षमताका विषयहरू तपाईँको सवाल होइन. यहाँ सवाल के हो भने, राज्यले उपलब्ध गराउने सुविधा होइन, प्रबन्धहरू तपाईँको हाम्रा आम नागरिक अहिले 72 लाख बालबालिकाहरू छन्, यी बालबालिकाहरूमा समान रूपमा पुर्याएको छ भन्ने कुराको सुनिश्चितता तपाईँको हामीले चाहिँ प्रत्याभूत गर्नुपर्छ। त्यसका लागि हामीसँग रहेका यी केही अहिले मैले भनेका पछिल्ला समय भनेका विषयहरूमा सरकारको जोड रहेको छ र हामी यसलाई चाँडै नै यो व्यवस्था पनि तपाईँको हामी प्रत्याभूत या सुनिश्चित गर्न चाहन्छौँ।
7: विद्यालय शिक्षालाई माथि उठाउनको लागि अझै राम्रोसँगले अगाडि बढाउनको लागि शिक्षकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। खास गरेर जुन शिक्षक जुन तहमा विद्यालयमा नियुक्ति लिएर गयो त्यही तहबाट रिटायर हुनुपर्ने, अवकाश लिनुपर्ने र सरुवा पनि नहुने त्यही ठाउँ बस्नुपर्ने एउटा किसिमको यो छ भने अर्कोतर्फ हाम्रो पनि निजामती सरह सेवा पाउनु पाए हुन्थ्यो भने त्यो किसिमको छ। शिक्षकहरूलाई जुन किसिमले सेवा सुविधाका कुराहरू ऐन नियमका कुराहरू त्यसले पनि अलिकति विभेद गरेको कारणले गर्दाखेरि पनि यस्तो समस्या हुन्थ्यो अथवा हामी त्यसो जनशक्तिबाट कसरी अपेक्षा गर्न सक्छौँ, उहाँ आफैमा निराशमा हुनुहुन्छ, यसको लागि मन्त्रालयले सोचेको छ कि छैन?
8: यो बहुत राम्रो कुरा अर्को ल्याउनुभयो तपाईँले होइन। अब हामीले चाहिँ शिक्षकले अघि भन्नुभयो, अब पहिला शिक्षक र निजामती सरह भन्ने पनि कुरा आयो कानुनमा। स्थायी शिक्षक र तपाईँको समानान्तर निजामती पदहरूका लागि कानुनले उपलब्ध गराएका सुविधामा हामी अन्तर देख्दैनौँ, कानुनले अन्तर गरेको छैन। रह्यो कुरा तपाईँले काम गर्ने थलो कार्यक्षेत्र तपाईँका फरक फरक हुने भए, हामी विद्यालयमा कोही बसेर काम गर्छौँ, विद्यालयको कोर एसाइनमेन्ट तपाईँलाई दिएको एसाइनमेन्ट जे हो हामी त्यो गर्छौँ, कसैले तपाईँको कुनै अड्डामा गएर काम गर्छ होला, तर तपाईँको के हो भने उसको वर्क स्टेसनमा विविधता त छ जुन हुनै पर्यो, किन तपाईँको सुरक्षाकर्मीको एउटा वर्क स्टेसन होला, हामी निजामती हामी शिक्षा मन्त्रालयको एउटा वर्क स्टेसन होला, कृषिको अर्को होला, कार्यक्षेत्र र उहाँलाई सुम्पिएको तपाईँको कोर टिओआर या कार्यविवरण त फरक होला, तर राज्यले प्रदान गर्ने सुविधा, म प्रथम श्रेणीको अधिकृत हो, विद्यालयमा माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक हुने कानुनले सुविधा दिएको त छ, आज एउटा अमुक कुनै पनि विद्यालयमा तपाईँको प्रथम श्रेणीको शिक्षक कार्यरत हुनुहुन्छ, उहाँ र मेरो तलब बराबर छ। हामी शिक्षण पेसाको तपाईँको सन्दर्भमा कुरा गर्छौँ भने तपाईँले शिक्षण पेसा को विज्ञता, त्यहाँभित्र काम गर्ने जनशक्तिहरूको लागि प्रदान गरिने सुविधालाई तपाईँले समानान्तर सेवासँग तुलना गर्न सकिन्छ हेर्नुहोस् है। तर हाम्रा अब तपाईँको तत्त सेवामा तत्त कार्यक्षेत्रमा बसेर काम गर्ने जनशक्तिहरूको अब तपाईँको अर्को कार्यस्थलमा बसेर काम गर्ने जनशक्तिसँगको फेरि तपाईँले सबै कुरामा वान टु वान कम्पेरिजन खोज्न थाल्नुभयो या तुलना गर्न थाल्नुभयो भने त्यसको त तपाईँको चाहिँ के भने त्यसले त तपाईँ फेरि निष्कर्षमा पुर्याउँदैन होइन। किनभने यहाँ हामी 12 तपाईँको के अरे नेपाल सरकारका सरकारी सेवाहरू छन्, अब 12 सेवामा तपाईँ त्यसको अलावा तपाईँ शिक्षक सेवा यतापट्टि तपाईँको छ, अर्कोतिर तपाईँ विश्वविद्यालयको सेवा छ, अरूतिर तपाईँको सरकारी संस्थानहरूको आफ्ना सेवाहरू छन्, ब्याङ्कहरूमा आफ्ना सेवाहरू छन्, अब यी त आफ्ना प्रकारका तपाईँको सेवाहरू सेवा शर्तहरू तपाईँको त्यहाँ सुविधाहरू या काम गर्ने तपाईँको प्रकृतिहरू छन्, हाम्रा योग्यताहरू तपाईँको तन्त अनुसार तपाईँ निर्धारित भएका हुन्छन्। त्यो भएको कारणले गर्दाखेरि चाहिँ के भने हामी सबै सेवाहरूमा यसरी तुलना गरेर हेर्नु त त्यति सामूहिक र उचित देखिन्न र हामी तपाईँको के भने शिक्षा सेवा शिक्षा मन्त्रालयमा बसेर काम गर्ने कर्मचारीले अर्को सेवासँग तुलना गरेर हेऱ्यौँ भने अवश्य पनि धेरै डिफ्रेन्सेसहरू छन्। तर हामी केमा तपाईँको चाहिँ हामी रमाउँछौँ भन्दाखेरि हामी के भने शिक्षा क्षेत्रमा शिक्षा मन्त्रालयमा शिक्षा सेवामा बसेर काम गर्ने मानिसहरू हामी शिक्षाको चिन्तन गर्न पाउँछौँ, शिक्षाको विज्ञता हासिल गर्न सक्छौँ सक्छौँ र हामीलाई शिक्षा सेवा प्रदान गर्नका लागि तमाम हामीलाई तपाईँ अवसरहरू दिएको छ, त्यो अवसरमा हामी रमाउँछौँ र हामी त्यसैमा गौरव गर्छौँ। र यो अवस्था तपाईँको हामी सबैले तपाईँको मान्नपर्ने हुन्छ, चाहे सुरक्षाको हकमा होस्, चाहे तपाईँको के अरे यतापट्टि आएर अरू प्रशासनिक क्षेत्रमा होस्, कूटनैतिक क्षेत्रमा होस्, आर्थिक मामिलाका विषयहरूमा हुन्, कानुनी तपाईँको क्षेत्रहरूमा होस्, त्यस कारणले हामीले अन्तर सेवा संयन्त्रहरूको सँग तुलना गरेर हेर्ने भन्दा पनि हामीले तपाईँको हामी हाम्रो सेवामा रहेर हामीलाई सरकारले राज्यले उपलब्ध गराएका सेवा सुविधाहरू समानान्तर रूपमा अरू आफू सरहका योग्यता भएका आफू सरहका तपाईँको पद भएका अरू तपाईँको सेवाका कर्मचारीहरूलाई दिने सुविधामा राज्यले दिएको सुविधामा अन्तर छ भने त्यसमा हामीले तपाईँको चाहिँ ज्यादा सरोकार राख्नुपर्ने हुन्छ। र शिक्षक को हकमा र तपाईँले भनेको निजामतीको हकमा केही विषयहरूमा ग्रेडका केही सवालहरू त्यहाँ छन् जुन हामीले नेपाल सरकारले निर्णय पनि गरेको छ, त्यसलाई हामीले कार्यान्वयनमा लिएर जान्छौँ। तर तलब तनखाका बारेमा तपाईँको त्यहाँ असमानता हामीले चाहिँ तपाईँको राज्यले असमानता गरेको छैन, र अरू विषयहरूमा तपाईँको हामीले शिक्षण सेवालाई, शिक्षण पेसालाई, तपाईँको के अरे टिचिङ फोर्सलाई अझ ज्यादा काहीँ तुलनै नगर्न सक्ने गरी तपाईँको असाध्यै समृद्ध एउटा तपाईँको टिचिङ फोर्स तर्जुमा गर्नका लागि हामी हाम्रो शिक्षा ऐनबाट पनि व्यवस्था गर्दैछौँ, जहाँ अझै पनि केही ल्याप्सेसहरू छन्, अझै पनि त्यहाँ केही कमी कमजोरी छन्, अझै पनि उत्प्रेरणाका सवालमा, मनोबल उच्च बनाउने सवालमा कर्मचारीहरूलाई तपाईँको असाध्यै धेरै रचना सृजना के अरे शिक्षकहरूलाई अझ ज्यादा सृजनात्मक बनाउनको लागि, असाध्यै सन्तुष्ट भएर तपाईँको काम गर्ने वातावरण सिर्जना गर्नको लागि अझै केही विषयहरू पक्षहरू बाँकी छन् भने तपाईँको यो टिचिङ फोर्सलाई समृद्ध टिचिङ फोर्स बनाउने प्रावधान हाम्रो अबको शिक्षा ऐनमा तर्जुमा गर्ने गरीको गृह कार्य अगाडि बढाइएको छ। त्यसमा हामीले के भन्दाखेरि खास गरी स्थायी शिक्षकहरूका हकमा हाम्रो त्यस्ता खालका ती खालका सुविधाहरू के अरे प्रबन्धहरू त्यहाँ रहँदै जान्छन्, र बाँकी तपाईँले भन्न खोज्नुभएको केही अरू गैर स्थायी नन पर्मानेन्ट टिचिङ क्याडरहरूको पनि बन्दोबस्त छ, तिनको पनि एउटा तपाईँको कानुनी तपाईँको एउटा आउटलेट सहितको प्रबन्धसहितको चाहे तलब सुविधामा होस्, चाहे उनीहरूको टेन्योरको सुरक्षामा होस्, ग्यारेन्टीमा होस्, यो सबै किसिमले तपाईँको मैले अघि भने विद्यालयहरूमा काम गर्ने सबै प्रकारका जनशक्ति, एउटा तपाईँको विद्यालय सहयोगी कर्मचारी साथीहरूदेखि लिएर तपाईँ माध्यमिक तहसम्म काम गर्ने सम्पूर्ण साथीहरूका लागि उहाँहरूले एउटा सन्तुष्ट भएर काम गर्ने वातावरण सिर्जना गर्ने गरीको गृह कार्यमा टेक्निकल एक्सर्साइजमा शिक्षा मन्त्रालय छ, र हामी अबको ऐनको प्रबन्धबाट यी सबै प्रकारका चाहिँ तपाईँको चाहिँ अभ्यासलाई हामी व्यवहारमै उतार्ने गरी केही समय चाहिँ के भनेदेखि पर्खन धैर्य गर्न म आग्रह गर्छु सबैलाई।
7: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा शिक्षा क्षेत्रलाई माथि उठाउनको लागि सरकार, शिक्षक अथवा प्राध्यापक, विद्यार्थी र अभिभावकको सबैको महत्त्वपूर्ण भूमिका हुन्छ। यसमा महत्त्वपूर्ण भूमिका सरकारकै हुन्छ, सेवा सुविधासँग जोडिने कुराहरू, सुविधाको कुराहरू, अन्य कुराहरू पनि हुन्छन्। यसलाई अगाडि बढाउनको लागि मन्त्रालय तर्फबाट के भन्नुहुन्छ?
8: र मन्त्रालयको तर्फबाट तपाईँलाई मैले अघि पनि भने शिक्षा प्रणालीको सञ्चालन गर्ने मन्त्रालय शिक्षा मन्त्रालय भएको हुनाले त्यसको नेतृत्व शिक्षा मन्त्रालयसँग रहेको हुनाले चाहे उच्च शिक्षाको हकमा होस्, चाहे विद्यालय शिक्षाको हकमा होस्, शिक्षा मन्त्रालयको हमेसा ध्यान, चिन्तन र गृह कार्य केमा रहन्छ भने शिक्षा प्रणाली सुचारू गर्न कहाँ कहाँ के कमी कमजोरी छ, कुन कुन तहमा, कानुनको तहमा, सङ्गठन संरचनाको तहमा, जनशक्तिका तहमा, जनशक्तिको तपाईँको चाहिँ के भन्दाखेरि मनोबलका तहमा, जनशक्तिको उत्प्रेरणाका तहमा, होइन चाहिँ जनशक्तिको वृद्धि विकासका तहमा या कार्यस्थलका तपाईँको अरू चाहिँ जटिलताहरूको तहमा कहाँ के समस्या छ, त्यो समस्यालाई पहिचान गर्ने, त्यसको प्रोपर डायग्नोसिस गर्ने र त्यसको लागि तपाईँको समाधान निकाल्ने र अघिल्ला वर्षका समस्याहरू पछिल्ला वर्षमा समाधान गर्ने, अर्को वर्ष त्यसलाई थातिरहन नदिने, यो खालको एउटा तपाईँको बडो सिस्टमेटिक र बडो एउटा तपाईँको एउटा सिस्टमेटिक थिङ्किङको धारबाट शिक्षा मन्त्रालय क्रियाशील रहेको छ, र यो वर्तमान सरकारको तपाईँको धारणा के अरे अहिलेको चाहिँ जुन रणनीति छ, जुन तपाईँको समग्र यो पब्लिक सर्भिस डेलिभरी सिस्टममा आमूल परिवर्तन लिएर आउनुपर्ने र चाहिँ के भने जनताको सन्तुष्टिका लागि तपाईँको सरकारको क्रियाशीलता रहनुपर्ने, यो विषयलाई हामीले केन्द्रमा राखेर शिक्षा मन्त्रालयको नेतृत्व, माननीय मन्त्रीज्यूको नेतृत्व, हाम्रो सम्पूर्ण संयन्त्र अघि मैले भनेको जस्तो अब चाहिँ के भनेदेखि हामी यो प्रणालीका चाहिँ ती मसिनाभन्दा मसिना समस्याको डायग्नोसिसका आधारमा सिस्टमेटिक रिफर्म लिड गर्दैछौँ हामी अहिले त्यो पोइन्टमा छ। अब रह्यो अलिकति अभिभावकको सहयोगको सन्दर्भमा चाहिँ तपाईँको अघि के अरे हामीले अहिले विभिन्न चरणमा कुराकानी गर्दैछौँ। विद्यालय शिक्षामा लगानीका सन्दर्भहरू छन्। विद्यालय शिक्षामा लगानी पर्याप्त तुल्याउनको लागि सरकारतर्फबाट दिएको एकरो लगानी मात्रै पर्याप्त नभएको सन्दर्भमा, नहुने सन्दर्भमा हामीले विद्यालय शिक्षाका लागि चाहिँ विभिन्न प्रकारका बहुस्रोतहरूबाट लगानी आर्जन गर्ने सोच पनि सरकारसँग छ। त्यसमा अभिभावकको तहबाट, समुदायको तहबाट, अरू नन गभर्मेन्ट सङ्घ संस्थाहरूका तहबाट पनि कुनै किसिमका सहयोगहरू विद्यालयमा हुन सक्ने रहेछन्, त्यस्ता सम्भावनाहरू रहेछन् भने त्यस्ता पोटेन्सियल सोर्सेस अफ रिसोर्सेसलाई हामी चाहिँ के भनेदेखि चिन्ने, पहिचान गर्ने र तिनलाई तपाईँ कानुनबद्ध गरेर तपाईँको चाहिँ क्रियाशील गर्ने र विद्यालय शिक्षा सञ्चालनका लागि चाहिँ प्रशस्त स्रोतको लगानी सुनिश्चित स्रोतको प्रबन्ध सुनिश्चित गर्नेतर्फ पनि सरकार क्रियाशील रहेको छ र त्यसको पनि नतिजा हामी केही समयमा देखाउँछौँ भन्ने मलाई लाग्छ।
7: हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
8: हस्, तपाईँलाई पनि धेरै धन्यवाद।
6: आजको शैक्षिक वर्षमा हामीले कुराकानी गऱ्यौँ शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटासँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
9: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
5: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ बाँसुरी वादनमा उमेश पण्डित, राग खमाज, तबलामा हुनुहुन्छ नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ मधुबाबु थापा।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालिन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट, आपसी हित र सहकार्यका विविध विषयमा छलफल। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 132 जनाको मृत्यु। र राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा 4 वर्षपछि सन्दीप लामिछानेको पुनरागमन। समाचार विस्तारमा। नयाँ सरकार गठनपछि नेपाल स्थित राजदूत र कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पहिलोपटक दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङसँग प्रधानमन्त्री शाहले एक्लै एक्लै छलफल गर्नुभएको हो। भेटवार्तामा नेपाल भारत तथा नेपाल चीन बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने, विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

0: सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका 5 31 वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उता सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 वडा कार्यालय भवन क्षति उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। पाकिस्तानको बोट पिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत आज अपराह चार बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरुङ युक्तको शव भने यही साउन 21 गते नै नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्ष दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। काङ्ग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। गैराति अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जनकपुर स्थित अस्पतालमा लगिएका विमलको आज बिहान उपचारका क्रममा निधन भएको हो। नेपाली र मैथिली, अङ्ग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नुभएका डाक्टर विमलको जन्म सन् 1947 मार्च 26 जनकपुर 10 स्थित देवी चोकमा भएको थियो। नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँको आजै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मङ्गल पर्व मनाइँदैछ। गठे मङ्गललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाको 100 माइल टाढासम्म महसुस गरिएको थियो भने भूकम्पको कम्पन छिमेकी मुलुक भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 टाढा रहेको पेरेरिया सहरमा सबैभन्दा धेरै क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। कोलम्बियाको उड्डयन प्राधिकरणका अनुसार पेरेरिया, मनिजालेस, किब्दो, आर्मेनिया, कार्तागो र बुएना भेन्तुराका क्षेत्रीय विमानस्थलहरूमा समेत क्षति पुगेको छ। यसैबीच

कोलम्बियाका राष्ट्रपति अर्बेलार्दो दे ला एस्फ्रिएलाले राष्ट्रिय विपदको घोषणा गर्नुभएको छ। भूकम्पपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन्। अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले स्पिनर सन्दीप लामिछानेलाई एक दिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। अगस्त 30 मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई हिजो कप्तानको जिम्मेवारी दिएको हो। क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको हो। सन्दीप सन् 2022 पछि पुनः नेपाली टोलीको कप्तानको रूपमा फर्किनु भएको छ। सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उहाँलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहित पौडेलले नेपाली टोलीको कप्तानी गर्दै आउनु भएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.3 र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरियो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अब अन्तिम यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट, आपसी हित र सहकार्यका विविध विषयमा छलफल। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा 132 जनाको मृत्यु। र राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा 4 सन्दीप लामिछानेको पुनरागमन। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: थु रेडियो नेपालका नेपाल भाषा समाचार जिउ पेस पाकिने नादिसँग थौ नेपाल समर चिन्सा सोपी खुद दिल्लागा चतुर्दशी थौ साउन कृष्ण चतुर्दशी खुनु सोनिगले नेवा समुदाय पिन्स गथामुग नख हनाचुङ्गुदो गथामुग नखदी छे समाज त्वाले दुगु बामलागु मभिङ्गु सुधा मलागु पोतिया त दुगङ्क पिथनेगु कथन थिथि विधि नक्सा पूजयाना छ्वाली च्याकेगु चलन्दु सोनिगले थ्या कथ कथामुग छ्वाली च्याकेगु चलन बिस्क बिस्क पा छ्वाली नाक फक च्वाक बक सखी चालबत्ता सुहाँ ढाला सौ तया पूजा याना मसाल देका दुपाटे वहाँ छाइगु चलन दुधासा घना बस्ती दुगु नेवा बस्ती नेवा तेस दुपाते गथामुग देका शनिले खुसी वहाँ छाइगु चलन दु गथामुग वहाँ छोएथुङका छे समयपछि नेगु चलन दु थौनी छे राक्षस्या त ख्यात नेवा समाजे लाखे प्याख हुइकेगु परम्परा दो थौनी छे यहाँगु लाखे लच्छी व लच्छी वा लत्या तिथि ट्वाले हुइकेगु चलन दु प्रधानमन्त्री बालेन्द्र शाह नाप निगु जलाखला दे भारत व चीन या राजदूत पिन्छ मिग बिस्क बिख नाप्नादिगु दो प्रधानमन्त्री तथा मन्त्री परिषद ज्याकु सिंह दरबारे भारत राजदूत नवीन श्रीवास्तव व चीन या राजदूत चाङ माओमिङ प्रधानमन्त्री शाह नाप बिस्क बिस्क नाप्नादिगु ख नेपाल भारत व नेपाल चीन दतुया ऐतिहासिक स्वापु या त तब्याके त विकास आयोजना आर्थिक सहकार्य व व्यापारिक प्रवर्धन या विशेष खलाबला जुगुदो उङ्गु चैत 13 गते प्रधानमन्त्री जुयादी धेङ्का शाह 25 चैते नेपाले दुपी राजु तथा कूटनीतिक पी नाप सिंह दरबारे मङ्का कथ नाप्लादिको ख म्याग्दिया अन्नपूर्ण गाउँपिल्का छ पोखर बगरे दुगु धार खोला जलविद्युत आयोजना विद्युत गृहले थौ सुथे चल ओना छम बेपत्ता ओ छम खापा जुगुदु बृहत विद्युत गृह या कामदार अन्नपूर्ण छ या नियाद दुम दीपक बरुवाल या त चलख लाहाका बेपत्ता यागु व गौरीगङ्गा नगरपालिका पाँच या सुई छ दुम सुरेन्द्र विक खापा जुगु जिल्ला प्रहरी ज्याकु धागु ख प्रतिनिधिसभा या मिग या मुज या नेपाल विशेष सेवा ऐन 2042 या साप्तिक व्यवस्था हेगु विधेयक बहुमत पारित यागुदो मुज या प्रधानमन्त्री बालेन्द्र शाह पाखी कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम निहवादीको थोप प्रस्ताव पारित जुगु ख राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोग प्रतिवेदन ह्यबोगुदु नेपाया संविधान कथा आयोगका कार्यवाहक नाय महमदिन अली वेकया त प्रतिवेदन ललनादिको ख पाकिस्तानिया ब्रोड पी के साउन 14 गते चलखलाना मधुपी सोम नेपामी या सिम थौ ए तेङ्गुदु किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा व निमा शेर्पा सीमा कतार युरोज पाकिङ शनिले यी थिनिङको परराष्ट्र मन्त्रालय थाहाको ख प्रतिनिधिसभा मुज्या थौ छताइले चुनि तेङ्गुदो सिंहदरबारे चुनिको मुज्या खानी व खनिज पदार्थ विधेयक 2083 या त विचार या धैको प्रस्ताव ह्यौभैगु ज्याधलदो थो प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी ह्यौभैगु ज्याधलदो अथे थौ निगो संसदीय समिति या मुज्या चुनितेङ्गुदो सार्वजनिक लेखा समिति व विकास आर्थिक मामिला व सुशासन समिति या मुज्या चुनिगु ज्याधलदो सोलुखुम्बी मदिक वा या हुनी चलखे लाना निगु वडा ज्याकु छे जोखिमे लागु दुधासा चिन्छका छे ज पिन्त बामलाक लिचो लाकुगुदु जिल्ला या सोलु दुध कुण्ड नगरपालिका तिन तामाखानी व सोताङ गाउँपालिका चार या वडा ज्याकु छे जोखिमे लागु प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगर थाइदिएको ख समृद्धि या लिदशा पूर्ण समावेशी सञ्चार नारा चुना सोकोगु अन्तर्राष्ट्रिय मातृ भ्या पत्रकारिता सम्मेलन हागुदो नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फुनिज या गोसाले नेवा पत्रकार राशि दबु या कजिते गोसागो गो सुनियङ या सम्मेलन या कानुन न्याय लिसे संसदीय मामिला मन्त्री सोभिता गौतम उलिज्या एनादिला सम्मेलन या थिथि रान्तिक दल या सङ्घीय सांसद आदिवासी जनजाति लिसे स्वापुदुगु सरकारीले चाहिँ गैर सरकारी संस्था या प्रतिनिधि, नेपाल पत्रकार महासङ्घले चाहिँ सार्क जर्नलिस्ट फोरम या प्रतिनिधि, नापौँ स्वदेश या सोसले चाहिँ भारत बङ्गलादेशले चाहिँ या दे या सुई न्याम पत्रकार देशम बोती कया चुङ्गुदो सम्मेलने आदिवासी कृषि खाद्य सुरक्षा परम्परागत ज्ञान बनलिसिया स्वापु सरकारी सञ्चार माध्यमीय मातृभाषा पत्रकारिता व निजी मिडिया अवस्था मातृभाषा पत्रकारिता जलवायुपा वन व्यवस्थापन राज्य नीति अभ्यास व आदिवासी समुदाय लिसिया विशेष विषय विज्ञ लिसिया पत्रकार दोथी सल जुइगु गोसा गोया तगुदु विश्व सम्पदा थलखे तुथना चङ्गु स्वम्बु महाचैत्य सुचुपिचु यहागुदो साउन अठाइस गते निसे स्वम्बी लचिङ्क न्यायगु गुलाब पर्व व्यवस्थित देखे त स्वयम्बु नाप ज ख या लागे सुचुपिचु यहागु ख स्वयम्बु व्यवस्थापन लिसे संरक्षण महासमित्या गोसले उगु सुचुकुचु ज्या जोले स्थानीय सङ्घ संस्था बिन्सन बोती कागुदु देग चैत लिसे देवपिन्त नाप विधि पुङ्क सुचुपिचु यागु ख यी महानगरपालिका पन्ध्र स्वयम्भु नाथ लगायत प्लास्टिक जन्य त देखेको लिसे पर्यावरण संरक्षण याना उगु लागे यचुगु सुचुपिचु गु लक्ष विकास नीति कुत याना चुङ्गु महासमित सचिव चन्द्ररत्न बुद्धाचार्य जानकारी ब्यादिगु ख चैतलिसे जख लागे फोर याना निया नित कुरुप चुया वङ्गुली सुचु पिचु या नाप नाप रङ पाएको शतक मट जडा नियागु ज्या जुया चुङ्गु महासमिति धागुदो लकस या त लिचो मलाकेगु याना उगु लागे मुङ्गु फोर व्यवस्थापन यागु नाप धागुदो पश्चिम नलपरासी या सुस्ता जुया चुङ्गु डुबान ओ नारायणी खुसी या त नियन्त्रण त्यही त सङ्घीय प्रदेश सरकार च्युता फुङ्कुगुदो लुम्बिनी प्रदेश या मुख्यमन्त्री चेतनारायण आचार्य सुस्ता थ्याङ्का स्थलगत निरीक्षण याना महाकत ग्वाली यागु पलसा फुङ्कादिगुदो थोथी सङ्घीय सांसद विक्रम खनालन च्युता फुङ्कादिगुदो खोफे चङ्गु सिटिभिटी दे न्यङ्क या खुइन हेगु आङ्गिक शिक्षालयसँग ज्याइना चोपी करार ओ जलाधारी कर्मचारी पिन्सँग केन्द्रीय ज्याकु घेरा यो आगुदो साउन चौध गते निसे दे न्यङ्क या खुइन हेगु आङ्गिक शिक्षालयसँग तिथि चरणीय आन्दोलन ज्याजो या सातबी सिसी भिटी व्यवस्थापन कर्मचारी या माग प्रति छु सुनमा मयागु धासे नि निस करार ज्यालादारी श्रमिक पिन्छ मिग केन्द्रीय ज्याकु स्यान्थिमी खोप घेराउ यागु ख इमसँग समान ज्या या नीति समान ज्याला जुइमागु माग तगुदो इमुगु मागे स्थानीय भत्ता दुर्गम भत्ता प्रोत्साहन भत्ता सामाजिक सुरक्षा व पेसागत स्थायित्व लिसे या माग त कघना तगुदो मे चोपमी कुलबहादुर महर्जन या चोसा पिजोगु थिकु थिकु बोल या मे या म्युजिक भिडियो वैगु साउन 31 गते पितपुज्या जुई तेङ्गुदु किर्तिपुर सिनेप्लेक्स हले सुदेशिया चिन्छता इले ख्याली जुजु मदन कृष्ण श्रेष्ठ या मु पासी नुगु मे थिकु थिकु या म्युजिक भिडियो प्रिमियर जुइको जानकारी मे चोमी कुल बहादुर महर्जन ब्यादिको ख मे चोमी महर्जन या थिकु थिकु निकगु देछा खसा थोसिबेन ह थनी दक्षिण ह नाजाम मे हालामी रत्न शोभा महर्जन या सले ओ नाजाम मे हालामी सतीश महर्जन लसे कुचु कुचु मे या म्युजिक भिडियो पिडङ्गु ख थुकु थिकु थिकु म्युजिक भिडियो कुल बहादुर महर्जन युट्युब च्यानल पिदिनेको जानकारी मे चोमी महर्जन ब्यादिको ख पेस्ट्री बाछी पौया गोसालय मधुम कलाकार स्वतन्त्र संसार महर्जन या पुण्यतिथि लुमकुसे स्वतन्त्र संसार महर्जन रुमिति ज्याजो जुइगु धागुदो साउन 28 गते खुनु किर्तिपुर सिने प्लक से सुथेसिया च्यातात्या इले ज्याजो जुइगु ख पेज थ्री या सम्पादक दर्शन वीर साक्य जानकारी ब्यादिको ख थुगु ज्याजोसँग पेज थ्री स्वतन्त्र संसार मर्जन विशेषाङ्क पिथनेगु लिसे स्वतन्त्र संसार मर्जन या त लुमका दीपक विपस आँसु या रचना दिपा मर्जन या सले ओ सुरेन्द्र श्रेष्ठ लसे पिथङ्गु छगु भिडियो नाप पितपुज्या जुइगु गोसा खलक थागुदु कोलम्बिया मिग नेगु फुटी पेङ्गु म्याग्नेच्युड या त भुखा छ आतक सचिव सुनिम सिगुदो आप्ला मुनुत छे लागुली सिप्निको ल्या अपवैगु थागुदो थोयदोथि कोलम्बिया या राष्ट्रपति अबेलार्दो देला एस्प्रियाला राष्ट्रिय द्वीप दिया घोषणा याना दिगुदो रुसिया टाटरस्टान लाग्या युक्रेनी ड्रोन आक्रमण लाना मोटिन चिन्सोम मनुत सिक्दो चाका ने न्याम खापा जुगु धागदो युक्रेनी सीमा 300 किलोमिटर तापागु निजने काममक्स लाग्या जुगु थो आक्रमण त युक्रेन लिचो बिगु मधु युक्रेन थो निहने जुन 12 तारिखे न थन दुगु चिक प्रशोधन केन्द्र आक्रमण यागु ख इन्डोनेसिया छोगुका रेसे या झोले झाका जुया च्याम सोकोमी सिगुदु दासा गुम खापा जुगुदु कार्य ड्राइभर कार्यत्र नियन्त्रणे ते मफे धुङ्का कार रेस सोया चु पि सोकुमी पिन्त केला ब्युगु ख थौ देन्यङ्क सामान्य निसे आफ्ल वावैगु धागुदु कर्णाली लुम्बिनी वा सुदूरपश्चिम या पहाडी व तराई लाग्या छोकुनीको थासे मधिक वावैगु जल तथा मौसम विज्ञान विभाग धागुदु सोनिकले मिक नि च्यागु फुटी सुङ्गु डिग्री सेल्सियस या क्वाज लुगु ख थौन नि च्यागु निसे सुइगु डिग्री त कर्ता नुइगु धागुदु मिग चिन्यागु फुटी गुगु मिलिमिटर वा व गु ख थौ सुथे न्याता इजुया नि न्यागु मिनेटे लुगु सूर्य सनिलिया खुता इजुया ने छगु मिनेटे बी नेपाल भाषी बुख कोचाल शुभ
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
2: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
1: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
2: रेडियो नेपालद्वारा जनहितका लागि
3: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
4: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
3: होसियारी अपनाऊ नचिनेको जंगली च्याउ नखाऊ

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू, उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टी अभिवादन, जय मसीह। प्रिय श्रोता मित्र, सधैँ हामी आज पनि बाइबल सन्देशलाई हेर्नेछौँ र आजको बाइबल सन्देशको शीर्षक छ परमेश्वर को हुनुहुन्छ। हामी यस खण्डमा बाइबलको खण्ड पहिलो राजा 18 अध्यायको 18 39 खण्डलाई हेर्नेछौँ। यस खण्डमा हामी देख्दछौँ परमेश्वरमा भरोसा राख्ने परमेश्वरको जन एलिया र इजरायलको राजा आहाबको बारेमा हामी देख्दछौँ। एलियाले आहाबलाई जवाफ दिए, इजरायललाई मैले कष्ट दिएको होइन, तर तपाईँ र तपाईँको पिताको परिवारले पो हो। तपाईँ जीवित परमप्रभुको आज्ञालाई त्यागी बाल देवताको पछि लाग्नु भएको छ। अब सत्य साँचो परमेश्वर को हुनुहुन्छ हामी हेरौँ। बालका 450 अगमवक्तालाई, असेराका 400 अगमवक्ता जसले इजबेलको टेबलमा बसेर खान्थे, तिनीहरूलाई पनि लिएर आउनुहोस्। यसैले समस्त इजरायलीहरूमा समाचार पठाएर सबै अगमवक्ताहरूलाई कर्मेल डाँडामा भेला गराए। अनि परमप्रभुका दास एलिया मानिसहरूको अगाडि आएर भने, तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ, यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ। अनि एलियाले भने, परमप्रभुमा भरोसा राख्ने अगमवक्ताहरूमा म मात्र बाँकी छु, तर बालका त 450 अगमवक्ता छन्। अब हाम्रो निम्ति दुईवटा बलिदान ल्याओ। उनीहरूले आफ्नो निम्ति एउटा छानेर टुक्रा टुक्रा गरी काटेर आगो नलगाइकन दाउरामा राखुन्, म चाहिँ अर्कोलाई काटेर दाउरामाथि राख्नेछु। तब तिनीहरूले आफ्नो देवतालाई पुकार र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्छ त्यही नै साँचो परमेश्वर हुनुहुन्छ। तब सबै मानिसहरूले भने, तपाईँले भन्नुभएको कुरा असल हो। पहिलो पालो बालका अगमवक्ताहरूले रोजे, उनीहरूले बिहानदेखि बेलुकीसम्म आफ्नो देवतालाई पुकारे र हामीलाई जवाफ दिनुहोस् भनेर भने, तब जवाफ आएन। आफूले बनाउनु भएको वेदी वरिपरि उनीहरू खुब नाच्दै उफ्राउँदै बाललाई पुकार्न थाले, तर पनि केही जवाफ आएन। अनि एलियाले यसो भन्दै उनीहरूलाई भन्न थाले, सायद ऊ घोर अन्धकारमा होला, ऊ निदाएको होला, उसलाई उठाउनु पर्छ भनेर सम्झाउन लागे। उनीहरू बरबराउँदा पनि कुनै पनि प्रत्युत्तर आएन। तब एलियाले सबै मानिसहरूलाई भने, म कहाँ हो? अनि एलियाले आफ्नो वेदीको वरिपरि एउटा खाडल बनाउन लगाए र वेदीको वरिपरि खाडलमा 12 पानी खनाउन लगाए। वेदी पुरै पानीले डुब्यो। अनि एलिया अगमवक्ताले अघि बढेर प्रार्थना गरे, परमप्रभु अब्राहम इसाक र इजरायलका परमेश्वर, इजरायलमा तपाईँ परमेश्वर हुनुहुन्छ र म चाहिँ तपाईँको दास हुँ, र यी सबै काम तपाईँको आज्ञा अनुसार मैले गरेको छु भने, आज यी मानिसहरूलाई थाहा होस्, मलाई जवाफ दिनुहोस्। हे परमप्रभु, जवाफ दिनुहोस् र यी मानिसहरूले जानुन् कि तपाईँ परमप्रभु परमेश्वर हुनुहुन्छ। तब परमप्रभुको आगो बर्स्यो, आगोले बलिदान दाउरा ढुङ्गाहरू र माटो भस्म पार्यो र खाडलको पानी पनि सुकाइदियो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भुइँमा घोप्टो परि कराएर भने, परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदो रहेछ, परमप्रभु नै परमेश्वर हुनुहुँदो रहेछ भने स्वीकार गर्दै विश्वास गरे। हो श्रोता मित्र, आज म तपाईँहरूलाई परमेश्वरको स्वभावको बारेमा बताउँछु। परमेश्वर जो स्वर्ग र पृथ्वी साथै सम्पूर्ण जीव तथा निर्जीव र मानिसहरूलाई बनाउनुहुने परमेश्वर हुनुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। हामी बाइबलको भजन सङ्ग्रह 121:3-4 पदमा यसरी लेखिएको छ, परमप्रभु उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुने छैन, तिम्रो रक्षा गर्न कहिले हुनुहुने छैन, साँच्चै नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त हुनुहुन्छ न त सुत्नुहुन्छ। उहाँले उहाँमाथि विश्वास गर्ने प्रत्येकलाई रक्षा गर्न सधैँ तयार भएर बसिरहनु भएको छ। उहाँको स्वभाव नै कृपालु हुनुहुन्छ, हो श्रोता मित्र, बाइबलमा आफूले बनाएको आदम र हब्बाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी पाप गर्दा समेत आदम र हब्बालाई नष्ट गर्नु भएन, तर कृपा गरी उनीहरूको पापलाई ठाक्नको लागि एउटा थुमा बलिदान गरी उसलाई बचाउनुभयो। यो चाहिँ परमेश्वरको स्वभाव हो, उहाँ कृपालु हुनुहुन्छ। पावलले एफिसी 2:4 यसरी भन्नुभयो, परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँ कृपा गर्न चाहनुहुन्छ, जसले तपाईँ र मलाई कृपा गरेर जवाफ दिन चाहनुहुन्छ। उहाँ हामीलाई जवाफ दिने परमेश्वर हुनुहुन्छ, उहाँ सधैँ मानिसहरूलाई कृपा गरेर जवाफ दिनुहुन्छ। उहाँको स्वभाव प्रेमिलो छ, उहाँले प्रेम गरेर मानिसहरूलाई आफ्नो अनन्तको प्रेम देखाउनुभयो। उहाँले मानिसहरूको कमजोरीलाई हेर्नुहुन्न, तर उहाँलाई विश्वास गरेर उहाँमा रहनेहरूलाई प्रेम गरेर जवाफ दिनुहुन्छ। हामी बाइबलको यूहन्नाको पुस्तक 10:10 हामी देख्दछौँ, चोर त चोर्न मार्न र नाश गर्न आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। हो श्रोता मित्र, प्रभु येशु ख्रिस्ट परमेश्वरको पुत्र मानिसलाई प्रेम गरेर पापी मानिसहरूलाई जीवन दिनको लागि आउनुभएको थियो। उहाँले मानिसको पापलाई वास्ता नगरेर पापी मानिसलाई पापबाट बचाउनको लागि आउनुभएको थियो। यो उहाँको स्वभाव प्रेमिलो थियो। हो श्रोता मित्र, परमप्रभु परमेश्वर मानिसहरूलाई प्रेम गरेर आफ्नो जवाफ दिनुभयो, र उहाँको अर्को स्वभाव अनुग्रहकारी थियो। अनुग्रहको मतलब हामीलाई कुनै कुराको बदला केही कुरा दिनुभएको थिएन। मानिसहरू पापी छँदै ख्रिस्त पापी मानिसहरूको पापको ज्याला तिर्न पृथ्वीमा आउनुभएको थियो, र ती पापी मानिसहरूको पापको साटो मरी मानिसलाई बचाउन आउनुभएको थियो। मानिस सबै पापी थिए। बाइबलमा रोमी 6:23 अनुसार पापको ज्याला मृत्यु थियो, मानिस मृत्युमा थियो, मानिस आफूले आफूलाई बचाउन नसक्ने पापको दास थियो। तर जो परमेश्वरले मानिसलाई अनुग्रह गरेर मानिसको पापको साटो क्रुसमा मरेर पापी मानिसहरूलाई अनुग्रह गर्नुभयो। हो श्रोता मित्र, मानिसलाई अनुग्रह गरेर परमेश्वर हामीलाई जवाफ दिनुभएको छ। र श्रोता मित्र, परमेश्वरको अर्को स्वभाव अपरिवर्तनीय छ, उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँको स्वभाव सधैँ एक समान छ। हिब्रू 13:8 येशू ख्रिस्ट हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। यो परमेश्वरको महत्त्वपूर्ण स्वभाव मध्ये उहाँ अपरिवर्तनीय, कहिले पनि परिवर्तन हुनुहुन्न। हिजो अनि पहिले जे हुनुहुन्थ्यो आज पनि त्यही हुनुहुन्छ। मानिसको जस्तो स्वभाव परमेश्वरको छैन, उहाँ बदलिनुहुन्न, उहाँ परिवर्तन हुनुहुन्न, उहाँ एक समान भएर मानिसलाई जवाफ दिनुहुन्छ, किनकि उहाँ परमप्रभु परमेश्वर स्वर्गको पृथ्वीको मालिक हाम्रो उद्धारकर्ता परमेश्वर अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ। उहाँ अनन्त परमेश्वर हुनुहुन्छ, उहाँको सुरु छैन, उहाँको अन्त छैन, उहाँ बदलिनुहुन्न, उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो हुनुहुनेछ अनन्त परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वर हुनुमा उहाँको अर्को स्वभाव अनन्त हो, उहाँ अपरिवर्तनीय अनन्त परमेश्वर हुनुहुन्छ। येशू ख्रिस्ट पहिले सुरुदेखि नै हुनुहुन्थ्यो, उहाँको मानव रूप मानिसलाई पापबाट बचाउन मात्रै पृथ्वीमा जन्मनु भएको थियो, तर उहाँ अनन्तदेखि परमेश्वर हुनुहुन्थ्यो। हो श्रोता मित्र, परमेश्वर बदलिनुहुन्न, परमेश्वर अनुग्रहकारी हुनुहुन्छ, परमेश्वर अनन्त हुनुहुन्छ, परमेश्वर तपाईँको प्रार्थनाको जवाफ दिने परमेश्वर हुनुहुन्छ, उहाँ मानिसहरूले उहाँलाई पुकार्दा जवाफ दिन चाहना गर्नुहुन्छ। मानिसहरू जीवित तथा सर्वशक्तिमान परमेश्वरलाई उहाँको गुणहरूबाट चिन्न सक्दछन्। परमेश्वरलाई चिन्न नसकिने कुनै पनि कुरा छैन। यसै गरी रोमी 1:19-20 हामी पाउँदछौँ, परमेश्वरको विषयमा जान्न सकिने कुराहरू तिनीहरूलाई प्रष्ट छ, किनकि परमेश्वरले तिनीहरूलाई यी कुरा प्रष्ट देखाइदिनु भएको छ। उहाँको अदृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्ति ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको थोकहरूमा छर्लङ्ग देखिएको छ, यसैले यिनीहरूमा कुनै किसिमको बहाना छैन। हो श्रोता मित्र, परमेश्वरलाई चिन्न नसकिने कुनै पनि कुराहरू छैनन्। माथि आकाशका ताराहरू हेर्दा, पहाड हिमाल र परमेश्वरले सृष्टि गरेको सबै थोक हेर्दा, हामी परमेश्वर र परमेश्वरको शक्तिको तथ्यतालाई थाहा पाउन सक्छौँ। उहाँ सर्वशक्तिमान, सारा सृष्टिका मालिक, हाम्रो उद्धारकर्ता परमेश्वर हुनुहुन्छ। उहाँले हामीलाई उहाँको महिमा गर्न बनाउनुभयो। जसरी हामीले माथि हेरेको खण्डमा एलियाले सत्य परमेश्वरको आराधना गरे, त उनले सत्य परमेश्वरको बाटोमा आफूलाई राखे, तर बालका 450 अगमकताले सत्य परमेश्वरलाई बिर्सेर परमेश्वरले सृष्टि गरेको थोकहरूलाई आराधना गरे। तर सत्य परमेश्वरले मात्र मानिसको प्रार्थनाको उत्तर दिन सक्नुहुन्छ। एलियाले सत्य परमेश्वरलाई आफ्नो वेदीको बलिलाई आगोले जलाउने प्रार्थना गरे। परमेश्वरले पनि एलियाको प्रार्थना सुनेर एलियालाई आगोले जवाफ दिनुभयो र सारा मानिसले थाहा पाए कि एलियाले सत्य परमेश्वरलाई आराधना गरेको रहेछन्। हो श्रोता मित्र, आज तपाईँ र मेरो विचारमा पनि यही कुरा तपाईँको अगाडि आउँदछ। के तपाईँले सत्य परमेश्वरलाई आराधना गरिरहनु भएको छ, वा सत्य परमेश्वर भनेर परमेश्वरले सृष्टि गरेका थोकहरूलाई आराधना गरिरहनु भएको छ? तपाईँ सत्यतालाई जान्न चाहनुहुन्छ भने एलियाको जस्तै तपाईँले पनि आफ्नो परमेश्वरलाई पुकार्नुहोस्। यदि तपाईँलाई परमेश्वरले जसरी एलियालाई आगोले जवाफ दिनुभयो, तपाईँको जीवनमा पनि परमेश्वरले जवाफ दिनुहुन्छ। हो श्रोता मित्र, ख्रिस्ट येशु मानिसहरूको दुर्बलता, पाप र अधर्मबाट बचाउनको लागि उहाँ कन्याबाट पृथ्वीमा जन्मनुभयो। पापरहित जीवन जिएर सबै समयका सबै मानिसहरूको पापलाई आफ्नो शरीरमा बोकेर उहाँ मर्नुभयो। 3 दिनपछि मृत्युबाट बौरी उठी जीवित भएर स्वर्गमा जानुभएको छ। हो श्रोता मित्र, जसरी एलियालाई परमेश्वरले जवाफ दिएर खुसी पार्नुभयो, त्यसै गरी येशु ख्रिस्टले पनि तपाईँलाई तपाईँको प्रार्थनाको जवाफ दिएर तपाईँको पाप क्षमा गर्दै सहायता गर्नको लागि आफ्नो हात फैलाउँदै हुनुहुन्छ। उहाँले मत्ती 11:28-30 खण्डमा हे बोझले दबिएका हो, पापको बोझ, अधर्मको बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। हो श्रोता मित्र, हामी उहाँमा विश्राम अर्थात् शान्ति चाहने हो भने, उहाँको बोलावटलाई स्वीकार गर्दै उहाँमा गयौँ भने साँच्चै पनि उहाँले हामीलाई हाम्रो पाप, दुःख, कष्टबाट, अधर्मबाट, पीर मर्काबाट छुटकारा दिएर हामीलाई अनन्त जीवन दिन उहाँ तयार हुनुहुन्छ। उहाँलाई तपाईँले केवल बोलाउनुहोस्। उहाँ तपाईँ कहाँ आएर तपाईँलाई उहाँ सत्य परमेश्वर भएको प्रमाण दिएर आनन्द दिनुहुनेछ। हो श्रोता मित्र, उहाँलाई तपाईँ आफ्नो हृदयमा बोलाउन चाहनुहुन्छ भने यसरी मसँग यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म अत्यन्त कष्टमा छु, मलाई बचाउनुहोस् र तपाईँ मेरो पापको लागि क्रुसमा मर्नुभएको कुरालाई विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। हो श्रोता मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने येशू जीवित परमेश्वरले तपाईँलाई उत्तर दिएर तपाईँलाई आफ्नो सन्तान बनाएर खुसी राख्नुहुनेछ। उहाँले जसरी एलियालाई जवाफ दिनुभयो, त्यसै गरी तपाईँलाई पनि जवाफ दिनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हस्त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब हामी तपाईँलाई सुनाउँछौ नेपाली चलचित्र खामछायाबाट थुप्तेन लामा र संगीता राणाको स्वर, सुरेन्द्र राणाको रचना अनि संगीत हो राम थापाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र के घर के डेराबाट तारा थापाको स्वर, प्रदीप रिमालको रचना अनि सङ्गीत हो, सम्भुजित बाँसकोटा र शुभ बहादुरको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सदा झैं मंगलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज साङ्गीतिक क्षेत्रका विविध व्यक्तित्वसँगको कुराकानी रहन्छ। सुन्न नभुल्नुहोला भन्दै नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ। चलचित्र साइकलबाट प्रहलाद तिमल सिन्हा र जुनु रिजाल काफ्लेको स्वर, शङ्कर अधिकारी खायलको रचना अनि सङ्गीत हो राजेन्द्र श्रेष्ठको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नयाँ सरकार गठनपछि नेपाल स्थित राजदूत र कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पहिलो पटक दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओ मिङ प्रधानमन्त्री शाहले एक्ला एक्लै छलफल गर्नुभएको हो। भेटवार्तामा नेपाल भारत तथा नेपाल चीन बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चिनिया राजदूत माओ मिङसँगको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो। राजदूत माओ मिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यसै गरी भारतका राजदूत श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। पाकिस्तानको ब्रोडपिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 जना नेपाली नागरिक

0: गरेका छ। पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृह आज बिहान पहिरोले पुरिदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र बिक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिलसेनाले जानकारी दिनुभयो। आज विद्युत गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर विद्युत गृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 वटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 को ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार सोलु, दुधकुण्ड नगरपालिका 3 को ओडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै आजै 2 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ। नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। काङ्ग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। बैठकले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरेको छ। बैठक आज बिहान 11:30 बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठेमङ्गल पर्व मनाइँदैछ। गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्छन्। पुतलाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। गएराती अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जनकपुर स्थित अस्पतालमा लगिएकामा विमलको आज बिहान उपचारका क्रममा निधन भएको हो। नेपाली र मैथिली, अङ्ग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नुभएका डाक्टर विमलको जन्म सन् 1947 मार्च 26 जनकपुर 10 स्थित देवी चोकमा भएको थियो। नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँको आजै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पारिवारिक

अधिकारिक स्रोतले जानकारी दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको चोखो प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाको 100 माइल टाढासम्म महसुस गरिएको थियो भने भूकम्पको कम्पन छिमेकी मुलुक भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया सहरमा सबैभन्दा धेरै क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: तिमी जुन हवाकै सीमा बस्छ भर्खर मिठो गीत हामीले सुन्यौँ. राम कृष्ण ढकालको स्वर रहेको थियो. नवराज लम्साल गीत रचना अनि राजु सिंहद्वारा सङ्गीतबद्ध रहेको गीत यहाँलाई सुनायौँ. यसका लागि म्युजिक मन्त्र कार्यक्रममा छौँ र आज म्युजिक मन्त्र कार्यक्रममा हामीले केही विषयलाई रोजेका छौँ. अर्थात् भनौँ, सङ्गीत नाट्य प्रतिष्ठानमा नेपाल सरकारले कुलपति लगायत सबै पदहरूमा नियुक्ति दिएको छ, जसले गर्दाखेरि त्यहाँ केही रोकिएका कामहरू गर्न बाँकी कामहरू अगाडि बढ्नेछ बढ्दैछ भन्ने कुरा नेपाली सङ्गीत होस् चाहे नेपाली नाटक क्षेत्रमा केही मात्रामा चर्चा अनि परिचर्चा हुन थालेको छ. किनकि केही सम्भावनाहरू बोकेका छन् गर्ने सङ्गीतले गर्न सक्ने सम्भावनाहरू, ती सम्भावनाहरू के गर्न सक्छ भनेर सङ्गीत नाट्यले पनि अध्ययन गरिरहेको थियो. लामो विगत समयदेखि नै त्यो प्रतिष्ठान गठन थियो र प्रतिष्ठानले काम गर्दै आइरहेको थियो. यति बेला केही राम्रा कुलपति, केही उपकुलपति र केही सदस्य सचिवहरू नियुक्ति पनि पाएको छ, जसले गर्दाखेरि यसमा केही हर्ष मान्नुपर्ने ठाउँ पनि छँदैछ. यसको साथै नेपाली गीत सङ्गीतमा याईले धेरै छिट्टी निकै प्रविधिले भनौँ अर्को छुट्टै प्रभाव पार्दै गइरहेको छ. नेपाली गीत सङ्गीत सिर्जनामा होस्, रचनामा, सङ्गीतमा, गायनमा यी कुराहरू त भइहाले र हालै मात्र सङ्गीत रोयल्टी सङ्कलन समाजले पनि याईले आफ्ना सिर्जनालाई कतै प्रयोग गरेको पाइएमा यसमा यहाँले कतै उजुर दिन सक्नुहुन्छ, यसमा मेरो सिर्जनालाई यसो गरियो भनेर तपाईँहरूले कुनै कुरालाई राख्न सक्नुहुन्छ भनेर पनि एउटा जानकारी दिलाएको छ. त्यो पनि एउटा खुसी राम्रो कुरा हो. यसै सन्दर्भसँग जोड्दै आज हामीले नेपाली गीत सङ्गीतमा लामो समयदेखि काम गर्दै आउनुभएका व्यक्तित्वलाई कुराकानी गर्न लागिरहेका छौँ. जसमा पहिलो व्यक्तित्व हुनुहुन्छ राजु सिंह, जो प्रतिष्ठित सङ्गीतकार पनि हुनुहुन्छ. उहाँले निकै राम्रा सिर्जनाहरू सङ्गीत गर्नुभएको छ. अहिले पनि सक्रिय रूपमा नेपाली सङ्गीतमा लाग्नुभएको छ. नेपाली सङ्गीतको चिन्ता लिनुहुन्छ. नेपाली सङ्गीतलाई कसरी माथि उठाउन सकिन्छ, नेपाली सङ्गीतको विकास र विस्तारलाई कसरी अगाडि बढाउन सक्ने कुरामा उहाँ अगाडि छ, अग्रसर हुनुहुन्छ. र भनौँ स्वयं गीतमा सङ्गीत बढिसक्नुभएको व्यक्तित्व राजु सिंहसँग आज हामी यो विषयसँग जोडिएर कुराकानी गर्न लागेका छौँ र हाम्रो आग्रहलाई स्वीकार गरेर यति राम्रो टेलिफोन लाइनमा आइसक्नुभएको छ. उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु. हेलो,
1: हजुर नमस्ते.
0: नमस्ते राजु सर, नमस्ते. आराम कुशल हुनुहुन्छ नि?
1: हजुर एकदम राम्रो छ. सम्पूर्ण दिवस
0: मैले तपाईँको यो समयलाई केही त अलिकता डिस्टर्ब त गरिनँ नि?
1: छैन छैन, म क्लासमा थिएँ. मेरो रेडियो नेपालले, रेडियो परिवारले श्रोता दर्शकहरूसँग यो कुरा गर्न पाउने, त्यसको लागि
0: यहाँ एउटा बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ, सङ्गीत सिर्जनामा लागिरहेको मान्छे निरन्तरता दिइरहनु भएको छ र उहाँको जुन किसिमको एउटा
1: आफ्नो
0: तपाईँ एउटा भनौँ नेपाली सङ्गीतमा कुशल सङ्गीतकार पनि हुनुहुन्छ, निरन्तर रूपमा लागि पर्नु भएको छ, बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ र यहाँले जे जति कुरा गर्नुहुन्छ ती शालीन हुन्छन् र व्यक्तित्व जुन किसिमको यहाँको छ त्यही व्यक्तित्व अनुसार नै कुरा पनि गर्नुहुन्छ. अहिले हामीलाई लागिरहेको छ जस्तो अहिले यहाँ नेपाल सरकारले सङ्गीत नाट्य सङ्गीत यो नाट्य प्रतिष्ठानमा केही पदहरू भनौँ कुलपति लगायत सम्पूर्ण पदहरू नियुक्ति गरेको छ, नामी सङ्गीत तथा नाट्य प्रतिष्ठान भनौँ. त्यो भन्दाखेरि हामीलाई अलिकति उत्साह पनि थपिन्छ गीत सङ्गीतमा लागेका व्यक्तित्वको लागि. तपाईँले यसलाई कसरी हेर्नु भएको छ, यसको कार्यहरू, यसको जुन किसिमले बाँकी रहेका कामहरू कसरी पुरा गर्नु पर्ला जस्तो लाग्छ, यहाँको विचारमा के छ?
1: मलाई के लाग्छ भनेदेखि यो जुन हाम्रो सङ्गीत नाट्यमा जो पहिलादेखि नै हाम्रो कुलपतिहरू, उपकुलपतिहरू, सदस्यहरू, प्राज्ञहरू सबैले जुन काम गरिरहनु भएछ उहाँदेखि नै केही गरेर जानुभएको छ, त्यो काम अलि अधुरो छ,
0: त्यसलाई
1: सिस्टममा ल्याउनु पर्नेछ. र अहिलेको जुन नयाँ प्राज्ञ टोलीहरूलाई छ, त्यो प्रतिष्ठानका कुलपतिदेखि सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु र उहाँहरूलाई चाहिँ थप चुनौती र जिम्मेवारी एकदमै बढेको छ, किनभने त्यो ठाउँमा अहिले नेपाली सङ्गीतमा पनि नाट्यमा पनि यो विधामा अलिकति धेरै नै काम गर्नुपर्छ जस्तो छ. र अहिलेको जुन यो युवा जोसको व्यक्तित्वहरू आउनुभएको छ, जो सक्षम पनि हुनुहुन्छ जस्तो लाग्छ, र त्यो चाहिँ उहाँहरूले काम गरेर देखाउनु पनि हुन्छ जस्तो लाग्छ. र हामी सम्पूर्ण सङ्गीत कर्मीहरूले र सम्पूर्ण नेपाली श्रोता दर्शकहरू र नेपाललाई माया गर्ने सञ्चार जगतले उहाँहरूप्रति धेरै आशा पनि राखेको छ. त्यो चाहिँ उहाँहरूले एकदमै नातिकन नमातिकन यो हाम्रो जुन एउटा नेपाली सङ्गीतको विरासत छ, जुन अहिले हामीले प्राविधिक रूपमा एआईसँग लडिरहेको जमाना छ होइन, त्यसलाई चाहिँ उहाँले व्यवस्थित गर्नुपर्छ र यसले चाहिँ नेपाली सबै विधाको इभन प्राविधिक पक्षदेखि लिएर वाद्यवादकदेखि लिएर होइन गायक गायिकादेखि लिएर सबैलाई उहाँहरूले समर्थनपर्छ. नाट्य विधालाई लिएर फिल्म सङ्गीतलाई लिएर सबै कुरालाई चाहिँ एउटा व्यवस्थित गर्नु गर्नुपर्छ र उहाँहरूले गर्नुपर्छ. किनभने अब हामीले यो धेरै नै ढिला भइसकेको छ जस्तो मलाई लाग्छ. त्यस कारणले यो यो प्रज्ञा यो टिमले चाहिँ एकदमै राम्रो राम्रो काम गर्नेछ भन्नेमा चाहिँ हामी म मात्र होइन सारा नेपाली सङ्गीतका व्यक्तित्वहरू र सारा नेपालीले आशा राखेको जस्तो मलाई लाग्छ.
0: यहाँले राम्रो कुरा बताउनु भएको छ. विभिन्न क्षेत्र छ गर्नुपर्ने कुराहरू छन् सङ्गीत नाट्य तर्फ. तर हामीले हेर्दाखेरि जो गठन भएको अवस्था थियो, जो अमर गुरुङ एउटा नेपाली सङ्गीतको एउटा धरोहर व्यक्तित्व हुनुहुन्थ्यो, जो एउटा व्यक्तित्वबाट गठन भएर आएको यो संस्था थियो, यो प्रतिष्ठान थियो, र विगतमा केही समयदेखि भनौँ राजनीतिक हालीमुहारीको कारणले गर्दाखेरि राजनीतिक दलका केही कार्यकर्ताको भर्ती केन्द्रको रूपमा बन्दै आएको थियो र विभिन्न व्यक्तिहरूलाई निराश पनि बनाएको थियो यसले काम गर्न नसक्दाखेरिको अवस्थामा. अहिले यतिखेर हेर्दाखेरि आशा त यहाँले देख्नु भएको छ होइन? जो किसिमको हामीसँग धेरै गर्नुपर्ने काम छ ती कामहरू, जस्तो अहिले बाँडेको रेडियो नेपालको पनि एउटा आफ्नो काम छ सङ्गीतमा, सांस्कृतिक संस्थानको आफ्नो छुट्टै काम छ होइन, सङ्गीत नाट्यको पनि आफ्नो काम होला. तर यसरी हेर्दाखेरि तर यी गठन भए पनि सोचे जस्तो अनुरूपको काम हुन सकेन, विकास हुन सकेन. अहिले त मनमा हामी यही प्रविधिसँग जुद्धै आइरहेका छौँ, त्यो पनि आफ्नो ठाउँमा छ. तर जहाँसम्म कुरा गर्दाखेरि खालि एउटा भनौँ बस्ने ठाउँ र केही समय बिताउने काम मात्र लिएको हुनाले यसले केही गर्न सकेन भन्ने बारम्बार मान्छेहरूको आरोप पनि छ र मान्छेहरूको एउटा भनौँ त्यहाँ पुग्ने एउटा भनौँ पीडा पुग्ने एउटा ठाउँ पनि छ. यसलाई कसरी लिनु भएको छ यहाँले? यो विगतको जुन जुन समस्या जुन विगतमा जुन भएका गल्तीलाई फेरि पनि अब गल्ती नहोला भन्ने हामी आशा गर्छौँ.
1: एकदमै राम्रो प्रश्न गर्नुभयो. यो कुरा चाहिँ के भनेदेखि हामीले म्युजिक भन्ने कुरालाई चाहिँ साधारण उसले उब्जने कुरा होइन. यो यसमा साधना त्याग तपस्या एउटा नेपालमा राम्रो म्युजिसियन अर्केस्ट्राहरू तयार हुनलाई धेरै समय लाग्छ. यो र चाहिँ स्कुल लेभलदेखि नै काम गर्दै जानुपर्छ र त्यो व्यक्ति सक्षम व्यक्ति हुनुपर्छ जसले एउटा कार्यान्वयन गर्ने कुराहरूमा होइन. योभन्दा पनि के भनेदेखि जसले गर्ने भन्दाखेरि पनि एउटा नीति र नियम बन्नु चाहिँ आवश्यक छ. अघि भनेकोमा मैले कुनै न कुनै व्यक्ति कोहीसँग जोडिएको होला, कुनै दलगत या पार्टीगत, त्यो भन्दाखेरि पनि सक्षम व्यक्तिले त्यहाँ नेतृत्व गर्नुपर्छ भन्ने आम मान्छेको हामी जस्तो एउटा साधारण संस्थाको पनि एउटा भनाइ चाहिँ हो. तर मलाई के लाग्छ भने हाम्रो हरेक कुरामा यो सङ्गीत नाट्यमा मात्र होइन कि सबै कुरामा अलिकति व्यवस्थापन चाहिँ अलिकति ढिलो भएको अथवा त्यसलाई सुचारु रूपले एउटा लिडिङले चाहिँ राम्ररी त्यसलाई प्रावधान गर्न नसकेको चाहिँ हो. तर नेपाली सङ्गीत नाट्यले चाहिँ केही नै गरेन भन्ने कुरा चाहिँ होइन. उहाँले जति गर्नुपर्ने हो त्यति गर्न सक्नु भएन होला, गर्न पाउनु भएन होला, गर्न मिलेन होला होइन. तर धेरै कुरा चाहिँ उहाँहरूले एउटा बाटो चाहिँ बनाइदिनु भएको छ जस्तो मलाई लाग्छ. एउटा पर बसेर हेर्दाखेरि होइन, जस्तो कहिलेकाहीँ उहाँहरूले स्थानीय म्युजिकलाई, हाम्रो लोक सङ्गीतलाई, हाम्रो उसलाई पनि गरिरहनु भएको छ. उहाँहरूले कलाकारको हक हितको लागि पनि राम्रै कामको एउटा फर्मेट चाहिँ बनाएर जानुभएको छ. तर यो कुरालाई एकदमै सिस्टममा ल्याउनु र यसलाई एकदमै तीव्र गतिमा लानु चाहिँ, हामी हाइवेमा लानु, एउटा द्रुत गतिमा जानु चाहिँ अबको यो प्राज्ञहरूको चाहिँ जिम्मेवारी छ, कुलपतिज्यूको जिम्मेवारी छ. सबैले चाहिँ उहाँहरूबाट आशा राखेको हुनुहुन्छ किनभने उहाँहरूले बाहिर बसेर त्यो कुरालाई पहिल्यैदेखि पनि निगरानी पनि गरिरहनु भएको छ, देखि पनि रहनु भएको छ. र जुन कुरा अब कहाँनिर के छ हाम्रो कमी कमजोरी भन्ने उहाँहरूलाई थाहा पनि छ, के कारणले गर्न पाइएन भन्ने कुरा चाहिँ पनि छ. र यसमा चाहिँ म के भन्छु भने राज्यले अब सरकारले चाहिँ यो सम्बन्धित निकायले चाहिँ नियुक्ति गरेर मात्र हुँदैन, उहाँहरूलाई काम गर्ने वातावरण र उहाँहरूलाई अवसर पनि दिनुपर्छ. र हामीले सबैले यो हामी चाहिँ एउटा सिद्धान्तमा राखेर, एउटा विवादमा राखेर, एउटा पूर्वाग्रही सोच राखेर यो गरेर चाहिँ गर्नु हुँदैन. यहाँ चाहिँ लोक सङ्गीत पनि, सुगम सङ्गीत पनि, आधुनिक सङ्गीत पनि, शास्त्रीय सङ्गीत पनि, फिल्मी सङ्गीत पनि, हाम्रो लोक सङ्गीत पनि, लोकबाजाहरू पनि अट्न सक्ने एउटा नीति र नियम चाहिँ ल्याउनुपर्छ. त्यसको लागि चाहिँ हाम्रा गाउँ गाउँदेखि बस्ती बस्तीबाट जुन कुराहरू लोप हुन लागेको छ, जुन एउटा वेस्टर्नमा हाम्रो अर्केस्ट्राको कन्सेप्ट छ त्यसको लागि चाहिँ राज्यले स्कलर दिएर हुन्छ कि राम्रो राम्रो भाइ बहिनीहरूलाई जस्तो एन्फाले फुटबलमा गरेको जस्तै अर्केस्ट्राको लागि चाहिँ छ नि हामीले सानो स्कुलदेखि नै हामीले आयोजना गर्ने नीति चाहिँ लियोस् भन्ने चाहिँ मेरो
0: राम्रो कुरा राख्नुभयो
1: चाहना पनि हो र म के चाहन्छु भने दिवाकरजी यति राम्रो प्रोग्राममा चाहिँ हामीले स्कुल लेभलदेखि नै एउटा अर्केस्ट्रा तयार गर्नुपर्छ र जब उसले क्लास 5-4 सिक्दै जान्छ जब उसले ग्रेजुएसन गर्दाखेरि मात्र एउटा राम्रो नेपालको अर्केस्ट्रा राम्रो वाद्यवादक राम्रो गायक राम्रो सङ्गीतकार भएर निस्किन सक्छ र त्यस्तो मान्छेलाई प्रोत्साहन पनि दिनुपर्छ र हाम्रो सबै विधाको गायनदेखि सङ्गीतदेखि सबै विधाको वाद्यवादकदेखि प्राविधिकहरूले चाहिँ विश्वको राम्रो राम्रो कलेजहरूमा होइन त्यो पढ्ने अवसर पाउनुपर्छ जस्तो मलाई लाग्छ जस्तो राज्यले इन्जिनियरको लागि लगानी गरेको छ डक्टरको लागि लगानी गरेको छ होइन नर्सहरूको लागि लगानी गरेको छ सिएको लागि लगानी गरेको छ त्यसै गरी सङ्गीत नाट्य विधामा पनि त्यस्तो सक्षम व्यक्तिहरूलाई चाहिँ राज्यले नै लगानी गरेर उत्पादन गर्नुपर्छ योभन्दा अगाडि प्रज्ञा प्रतिष्ठानमा जुन म्युजिसियनहरू राख्ने परम्परा थियो राष्ट्रिय नाचघरमा रेडियो नेपालमै भनौँ त्यो कुराको चाहिँ पुनः एकचोटि त्यो कुरालाई चाहिँ ल्याउनुपर्छ जस्तो मलाई लाग्छ
0: यहाँले एकदम राम्रो कुरा छुनु भएको छ राख्नु भएको छ त्यो कुराहरू सान्दर्भिक छन् अलि हेर्दाखेरि जस्तो कहिलेकाहीँ गुनासो गर्छन् शास्त्रीय सङ्गीत लामो समयदेखि शास्त्रीय सङ्गीत नेपालमा प्रचलित छ शास्त्रीय सङ्गीत गायन छ वादन छ हरेक क्षेत्रमा शास्त्रीय सङ्गीतको प्रभाव त्यत्तिकै छ तर उहाँहरू गुनासो के लाग्छ भने शास्त्रीय सङ्गीतलाई समेट्ने गरी कहिले पनि ती गठनहरू भएनन् शास्त्रीय सङ्गीतलाई अलिकति विकास गर्ने कुरामा कहिले पनि ती क्षेत्रमा पहल भएन भने उहाँको गुनासो थियो यो पटक पनि हेर्दाखेरि शास्त्रीय सङ्गीतलाई महत्त्व नदिएर कसम आधुनिक लोक भनौँ यी सङ्गीतलाई मात्रै महत्त्व दिइरहेछ कि भन्ने कुरा कता कता भान भएको छ यहाँलाई के लाग्छ यो छुटेको
1: यो कुरा चाहिँ दिवाकर सरले राम्रो गर्नुभयो मेरो व्यक्तिगत विचारमा चाहिँ शास्त्रीय सङ्गीत भनेको चाहिँ हाम्रो शास्त्र अनुसार गर्नुपर्ने सङ्गीत हो त्यसको एउटा नीति नियमहरू छ त्यसको लागि चाहिँ शास्त्रीय सङ्गीतमा चाहिँ हामीले जब छ नि शास्त्रीय सङ्गीतमा हामी जब बलियो हुन्छौँ हामीले राम्रो स्रष्टा मात्र तयार गर्दैनौँ राम्रो श्रोता र दर्शक र पाठक र सञ्चार माध्यमलाई पनि तयार गरेको हुन्छौँ यो शास्त्रीयमा चाहिँ साँचो कुरा उहाँहरूको गुनासो सही नै छ शास्त्रीय व्यक्तिहरूले पनि त्यस ठाउँमा चाहिँ प्रतिनिधित्व गर्नु पाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ त्यो कुरा चाहिँ लाई चाहिँ अब अहिले जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले अहिलेको टाइममा चाहिँ कार्यक्रम चलाउँदाखेरि कार्य नीति बनाउँदाखेरि चाहिँ शास्त्रीय सङ्गीतको मान्छेहरूलाई पनि राम्ररी समेटेर उहाँहरूलाई पदमै नभए पनि उहाँहरूलाई अर्को पटकको लागि अर्को उसको लागि चाहिँ उहाँहरूले त्यो बाटो चाहिँ बनाएर जानुपर्छ त्यो ठाउँ खाली राखेर त्यसको महत्त्व बुझाएर जान सक्नुभयो भने चाहिँ यो उहाँहरूको गुनासो पनि हुने छैन र जुनसुकै सङ्गीत भए पनि शास्त्रीय सङ्गीतलाई चाहिँ हामीले जसरी पनि माथि लानुपर्छ त्यो कुरामा चाहिँ अब विभिन्न सञ्चार माध्यमहरूमा जस्तो रेडियो पहिला रेडियो नेपालमा शास्त्रीय सङ्गीतको प्रोग्राम हुन्थ्यो नेपाल टेलिभिजनमा हुन्थ्यो प्रज्ञा प्रतिष्ठानमा हुन्थ्यो अब निजी तवरले चाहिँ शास्त्रीय गायक गायिकाहरूलाई बाहिरबाट ल्याएर प्रस्तुति पनि गर्ने गरेको छ जस्तो कला निधिले भनौँ या दुई चारजना व्यक्तिहरूले गरिरहनु भएको छ हामी त्यसमा सरिक पनि हुन्छौँ फेरि शास्त्रीय सङ्गीत भनेको चाहिँ के हो नि दिवाकर सर हामीले उहाँहरूले बजाएर मात्र होइन कि श्रोता दर्शकलाई पनि केही ज्ञान हुनुपर्छ त्यसको मजाले जस्तो ज्याज म्युजिक सुन्नलाई क्लासिकल सुन्नलाई श्रोता दर्शकलाई पनि सङ्गीतको धेरै मात्रामा ज्ञान हुनु
0: हुनुपर्छ
1: त्यसैले त्यो चाहिँ बन्नलाई तयार लाग्छ त्यस कारणले मैले भन्छु एउटा राम्रो स्रष्टाहरू राम्रो नाट्य उसको चाहिँ राम्रो स्रष्टालाई मात्र सुविधा दिने या राम्रो स्रष्टा जन्माउने राम्रो वाद्यवादक जन्माउने राम्रो अर्केस्ट्रा जन्माउने मात्र पनि होइन उहाँहरूद्वारा राम्रो श्रोता र राम्रो दर्शक र राम्रो सञ्चार माध्यम पनि जन्माउने चाहिँ दायित्व छ यो कुरालाई चाहिँ अहिलेको यो टोलीले चाहिँ उहाँ प्राज्ञज्यूहरूले चाहिँ राम्रो गर्नुपर्छ कुलपतिज्यूहरूको मार्फत भन्न चाहिँ चाहन्छु
0: एकदम तपाईँले राम्रो कुरा गर्नुभयो उठाउनु भएको छ यो पक्कै पनि यो कुरा सान्दर्भिक पनि छ किन हामी हेर्दाखेरि शास्त्रीय सङ्गीतको विकासमा अलिक पछाडि परेको कि भन्ने कुरा छ होइन रेडियो नेपाल पनि शास्त्रीय सङ्गीतलाई साथ दिइरहेको छ शास्त्रीय सङ्गीतलाई केही भेन कमसेन प्रचार प्रसार गरेर ल्याइरहेको पनि हो रेडियो नेपालले र विगतका हाम्रो वार्षिक उत्सव पनि शास्त्रीय सङ्गीत सम्मेलन पनि गर्दै आइरहेको पनि हो. नेपाल एकाडेमीले पनि शास्त्रीय सङ्गीतलाई छुटछुटी विधाहरू राखेको थियो. वादन सुत वादन
1: आजसम्म जुन संस्कृति शास्त्रीय सङ्गीत यहाँ आउनलाई
0: हजुर
1: रेडियो नेपालको ठुलो भूमिका भयो.
0: हजुर हजुर
1: र टेलिभिजनको पनि मलाई यहाँसम्म बेलुका राति 10-11 बजे त्यो शास्त्रीय सङ्गीतको प्रोग्राम आउँथे. त्यसले गर्दा हामीले पनि सिक्ने अवसर पाउँथ्यौँ र शास्त्रीय सङ्गीतमा लाग्नेहरूलाई ठुलो प्रेरणा मिलेको थियो. त्यो कार्यक्रम अहिले रेडियो नेपालले पुनः सञ्चालन गरेकोमा धेरै आभार पाउँछु.
0: हजुर धन्यवाद. यहाँ जुन किसिमको कुरा राखिदिनु भएको छ नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका विषयमा हामी कुराकानी गऱ्यौँ. नेपाली गीत सङ्गीतलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा जस्तो अहिले यतिमा बिचमा कुराकानी गर्दाखेरि चुनौती त्यहाँ पनि थपिएको छ भन्ने कुरा गर्नुभयो. जस्तो यहाँ आएको छ यहाँले एउटा त्यो प्रविधिले चुनौती थपिएको छ भन्ने गर्नुभएको छ. अहिले हेर्दै जाँदाखेरि नेपाली गीत सङ्गीतमा रचनामा पनि गीतकार बढी उत्साहित हुनुहुन्छ कि अहिले एआई गर्न पाएँ मैले एआईबाट गीत बनाएँ भन्ने उत्साहित हुनुहुन्छ. यो कारणले गर्दाखेरि अहिले के देख्नु भएको छ? यो साँच्चै नेपाली गीत सङ्गीतमा एआई आइपछिको चुनौती थपिएको हो र हालैका दिनमा पनि सङ्गीत रोयल्टी सङ्कलन समाजले एउटा भनौँ तपाईँका सिर्जनालाई कतै प्रयोग गरेको छ कि त्यो प्रयोग गरेको पाइएमा हामीलाई जानकारी दिनुहोस् अथवा उजुरी दिन सकिन्छ यसमाथि कम्प्लेन गर्न सकिन्छ भन्ने कुरा राख्नु भएको छ. यसलाई हामीले कसरी हेरिरहेका छौँ अहिले?
1: यो चाहिँ अब दिवाकर ज्यूले कति राम्रो प्रश्न गर्नु. तपाईँ पनि राम्रो संस्था सङ्गीतज्ञ हुनुहुन्छ. मलाई चाहिँ एआर एआईले जुन गरेको छ हामीलाई मात्र होइन संसारलाई नै यसले एउटा प्रभाव पारेको छ. तर मलाई के लाग्छ भने वास्तविक संस्थाहरू वास्तविक सर्जकहरूले चाहिँ एआईसँग डराउनु पर्दैन र यसलाई मलाई के लाग्छ भने यो एउटा प्रयोग गर्ने कुरा हो र यसले झन् हामीलाई बढी छ नि चुनौती र च्यालेन्ज दिएको छ
0: होइन.
1: कतिपय मान्छेहरूले अब एआई गीतहरू सुन्दाखेरि आहा कति राम्रो भनेको छ त्यो प्राविधिक रूपमा, किनभने त्यसमा एआई भने पनि हामीबाट नै परिचालित हो. तर के भनेदेखि पहिलाको एआई हाम्रो अहिलेको एआई चाहिँ हाम्रो पहिलाको सर्जकहरू संस्थाहरू मेहनती संस्थाहरूको डेमो जस्तो मलाई लाग्छ होइन. र यसलाई चाहिँ हामीले के चुनौती पनि लिनुपर्छ अवसर पनि लिनुपर्छ. र म चाहिँ एआई आयो भनेर चाहिँ मलाई चाहिँ केही फरक परेको छैन. यसको लागि चाहिँ यो प्रयोग गर्ने कुरा हो. अहिले सङ्गीतलाई मात्र होइन अहिले ब्याङ्कको काममा भनौँ, अस्ति एआईद्वारा समाचार वाचनको कुराहरू सुन्यौँ, अब कतिले हाम्रो नेपालमा पनि प्रयोग गरिसक्नु भएको छ. त्यो एउटा एआईले कतिजनाको रोजगार खोसेको छ, कतिजनाको प्रतिभालाई असर परेको छ, सबै मान्छेहरूलाई अब प्रविधिसँग लड्नुपर्ने भइरहेको छ. त्यस कारणले मलाई लाग्छ यसलाई चाहिँ अब हामीले आफैले पनि एउटा नीति पोलिसी लिएर कतिसम्म यसलाई एउटा डमीको रूपमा लिने, यसलाई एउटा प्रेरणाको रूपमा एउटा सिकाइको रूपमा लेख्ने, आफ्नो या प्रयोगको रूपमा लिने र यसलाई चाहिँ हामीले एआईमै निर्भर हुने होइन कि एआईलाई चाहिँ हामीले एउटा आधारशिला लिएर योभन्दा राम्रो गर्ने परिपाटीमा साधना तपस्याले चाहिँ हामीले गर्नुपर्छ. र मलाई के लाग्छ भने एआई भनेको अब केही वर्षमा यो पनि बिस्तारै छ नि कम्प्युटर जस्तै, अथवा हामी पहिला सिडीमा थियौँ क्यासेटमा थियौँ, यो सबै जमाना जस्तै एआईको एउटा जुन छ त्यो कुराबाट पनि श्रोताहरू दर्शकहरूले यसलाई बिस्तारै हाम्रो आफ्नै मौलिक उसलाई नै माया गर्दै जानुहुन्छ भन्नेमा चाहिँ विश्वास छ. तर हामीले योभन्दा राम्रो गर्न सक्नुको लागि चाहिँ हामीले साधना गर्नुपर्छ, मेहनत गर्नुपर्छ. र एआई आयो भन्दामा चाहिँ सबै श्रोता दर्शकहरूले एआईकै गीत मन पराउँछ भन्नु हुँदैन, सबैजनाले वैशाखी लिएर हिँड्नु हुँदैन जस्तो मलाई लाग्छ. र एआईले जुन एउटा नेपाली सङ्गीतलाई मात्र होइन विश्व सङ्गीतलाई चुनौती दिइरहेको छ, हामी मात्र होइन संसारको संस्थाहरू योबाट यसलाई कसरी अब हामीले योभन्दा राम्रो गर्ने भन्ने योजना लिएर योजना र ऊ पत्र तयार गर्दै हुनुहुन्छ. यसको लागि चाहिँ हामीले के भनेदेखि एआई भन्दा पनि राम्रो गर्ने राम्रो सृजना गर्ने चाहिँ हामीलाई चुनौती जिम्मेवारी.
0: जस्तो यहाँले भने अनुसारको जस्तो हामीलाई चिन्ता छ, तपाईँ एआईका के गीतहरू सुन्नुभयो होला नि, सुन्नुभएको छ सृजनाहरू उसले बनाएको?
1: हजुर.
0: जस्तो हामीलाई चिन्ता के विषयमा छ भनेदेखि जस्तो स्वर सम्राट नारायण गोपालका गीतहरू भनौँ अनि श्रष्टाका गीतहरू हामी सुन्दाखेरि चाहिँ त्यो शब्दलाई जुन तोडमोड गरिएको छ, जुन शब्दलाई बिगारिएको छ, जसले गर्दा नेपाली सङ्गीतको कुरा गर्दा प्रभाव त सबैतिर छ. अहिले सबै बस बसमा त्यही आएका गीतहरू बजिरहेका छन्। हामी यता एकातिर रोयल्टीका कुराकानी गरिरहेका छौँ, रोयल्टीको कुराहरूमा हाम्रा ती कुराहरू कमी कमजोरी भइरहेको होला. तर जहाँसम्म हेर्दाखेरि शब्द बिगार्ने जुन नेपाली एउटा शब्द छ, नेपाली शब्दलाई एउटा बङ्गाइएको छ, त्यसले गर्दाखेरि त्यो चिन्ता त्यो विषयमा छ र चिन्ता लिनुपर्छ छिटै भन्ने कुरो पनि मलाई लागेको हुनाले म तपाईँसँग कुरा राख्न थालेँ.
1: एकदमै राम्रो कुरा, यो चाहिँ हामीले गर्नु नै पर्छ. एआई भनेको मैले भने एआई म्युजिकलाई मैले प्रमोसन गर्नुभन्दा पनि हामीले एआईलाई चाहिँ एउटा आधार बनाएर एउटा टिप्सको रूपमा केही कुराहरू हामीले सिर्जनामा त्यसको 2% गरेर हामीले 95 चाहिँ 98 चाहिँ आफ्नै गर्नुपर्छ जस्तो मलाई लाग्छ. यो त अब प्रनाउन्सेसनहरूको कुराहरू, अब यो म्युजिकको ग्रामरको कुराहरू त एआईबाट कुनै सम्भवै छैन, त्यो हामीले बनाएको सिस्टम हो. त्यस कारणले मलाई लाग्छ एआईको गीत आज सुने पर्सि सुन्दाखेरि त्यो राम्रो लाग्दैन, त्यसमा केही न केही. त्यस कारणले शुद्ध ब्याकग्राउन्ड साहित्यसँग सङ्गीतलाई नजिक गर्न चाहिँ एआईले सक्दैन, यो कुरा चाहिँ म ठोकुवा गरेर नै भन्न सक्छु.
0: हवस्, धन्यवाद सानो, धेरै राम्रो कुरा राख्नु भएको छ आजको हाम्रो कार्यक्रममा, हाम्रो म्युजिक मन्त्र कार्यक्रममा, जुन व्यस्तताको बावजुद पनि समय दिनुभयो, एकदम व्यस्त समय पनि दिनुभयो. हामीले
1: यो सम्पूर्ण अहिलेको प्राज्ञ टिमलाई एकदमै बधाई दिन चाहन्छु, सङ्गीत नाटेलाई एकदमै राम्रो काम गर्नुहोला. यो सबैले एउटा तपाईँहरूबाट ठुलो आशा राखेको छु, हामीले मात्र होइन विश्वभरिका नेपालीहरूले र नेपाली सङ्गीत जगत लिएर श्रोता दर्शकले पनि. रेडियो नेपालमा यति राम्रो कार्यक्रममा मलाई बोल्ने अवसर दिनुभयो दिवाकर सर, मोहम्मदजीलाई अनि सबै रेडियो नेपाल परिवारलाई एकदमै नमन गर्न चाहन्छु. थ्याङ्क यू भाइ,
0: धन्यवाद. यहाँलाई पनि धेरै धन्यवाद छ. आजको दुनियाँको शुभ रहोस् त्यही हामी कामना गर्न चाहन्छौँ.
1: हस्, थ्याङ्क यू भाइ,
0: नमस्कार. हजुर नमस्कार. भर्खर हामीले भनौँ प्रतिष्ठित सङ्गीतकार राजु सिंहसँग कुराकानी गर्दै थियौँ. भर्खर हामीले कुराकानी गर्दैथ्यौँ, विशेष गरी हामीले अहिले हालै नेपाल सरकारले गठन गरेको थियो, गरेको छ सङ्गीत नाट्य प्रतिष्ठानमा सबै कुलपति लगायत सबै पदहरू, सभा सदस्य लगायत सम्पूर्ण पदहरूलाई अहिले नियुक्ति दिएको छ. हिजो मात्रै सदस्य सचिव लगायत कुलपति उपकुलपतिको पनि शपथ ग्रहण कार्यक्रम भयो. यसमा आशा गर्न सकिन्छ कि नेपाली सङ्गीतले गर्न खोजेको नेपालको नाटक क्षेत्रमा गर्न सक्ने सम्भावनाका ढोकाहरू अझै खोल्दै जाउन्, कामहरू भइरहेका छन् तर पनि त्यसलाई व्यवस्थित रूपमा गर्न सक्नुपर्छ भन्ने कुरा भर्खरै राजु सिंहजीले पनि राख्नु भएको छ. र यसको साथसाथै नेपाली गीत सङ्गीतमा यति बेला परेको एआईको प्रभावका पनि विषयमा र नेपाली गीतहरूलाई एआईले बिगारेको छ अथवा शब्दलाई तोडमोड गरेको छ, प्रनाउन्सेसन बिगारेका छन्, हरेक कुरा बिगारेका छन, यही विषय सम्बन्धित रहेर हामीले कुराकानी पनि गऱ्यौँ. र भन्यौँ सङ्गीत रोयल्टी सङ्कलन समाजले पनि एआईले आफ्ना सृजनालाई कतै प्रयोग गरेको पाइमा यसबारे यहाँले जानकारी दिन सक्नुहुनेछ भन्ने कुरा उसले एउटा विज्ञप्ति पनि निकालेको छ, त्यो जानकारी दिइरहेको छ. यसै विषय सम्बन्धित हामीले कुराकानी गऱ्यौँ. फेरि पनि हामी कुराकानी गर्ने क्रममै छौँ. म्युजिक मन्त्र कार्यक्रम हाम्रो स्रष्टाहरू हुनुहुन्छ. म एउटा गीत राख्न चाहन्छु, त्यो गीतपछि फेरि यहाँहरू माझमा आउनेछौँ कुराकानी गर्नको लागि.

0: चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोधा। मिठो गीत अरुण थापाको सुर अनि सङ्गीत रहेको थियो। मिठो गीतको सृजना गर्नुभएको थियो सुभाष ढुङ्गेलले। राम्रो गीतकार हुन्छ जति चोट दिन्छ त्यो मायाहरू, फुल झरे पनि काँडा मर्दैन, काँडा झर्दैन। लगायत कालजयी गीतहरू उहाँले रचना गर्नुभएको छ। अति नै स्रष्टासँग अति नै गीतकारसँग हामी कुराकानी गर्न लागिरहेका छौँ, जसले लामो समयदेखि नेपाली गीत सङ्गीतमा आबद्ध भएर निकै राम्रा राम्रा गीत रचना गर्नुभएको छ। आज हामी नेपाली गीत सङ्गीतमा केही देखेका राम्रा पक्ष नराम्रा पक्षको विषयमा कुराकानी गर्न हामीले उहाँलाई आग्रह गरेका थियौँ र हाम्रो आग्रहलाई स्वीकार गरेदेखि हाम्रो टेलिफोन लाइनमा आइसक्नु भएको छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हेलो हेलो,
1: हजुर हजुर
0: सुभाष सर, नमस्कार। नमस्कार
1: नमस्कार हजुर, नमस्कार।
0: आरम कुशल हुनुहुन्छ नि सर? ठिक छ नि सबै?
1: ठिकै छ, ठिकै।
0: आज रेडियो नेपालसँग जोडिएका छौँ हामी है रेडियो नेपालमा। तपाईँको नाता पुरानो नाता हो रेडियो नेपालको त?
1: त्यही त, पुरानो नाता रेडियो नेपालले नै मलाई सुभाष चन्द्र ढुङ्गेल बनाएको हो
0: भनेर
1: स्वाभाविकै हो।
0: मान्छेले पहिला फर्मेसमा तपाईँको नाम पढ्थ्यो, अहिले तपाईँ गीत गीतमा तपाईँको नाम पढ्छ, के लाग्छ?
1: होइन अब यसो छ सर, फरमाइसमा भनेर भन्छन्, तर मैले चाहिँ त्यो बेला अब फरमाइस लेख्थेँ, आर्टिकलहरू लेख्थेँ, गीति कथा लेख्थेँ, प्रत्येक कुनै प्रोग्राम हुँदैन थियो त्यसमा मैले सहभागी नभएको होस्, त्यस कारण मैले प्रमाणपत्र त पढ्दाखेरि आदि खर्च रेडियो नेपालबाट पाउने पारिश्रमिकबाट जुटाउँदै छ।
0: कति मेहनती हजुर, भनेपछि त्यो एक किसिमले हेर्दाखेरि कति तपाईँ त्यो बेलादेखि आबद्ध हुनुहुन्थ्यो, प्रत्येक कार्यक्रम थाहा हुन्थ्यो, प्रत्येक गीतहरू सुन्नुहुन्थ्यो, त्यसले एउटा उत्साहित बनायो तपाईँलाई केही गरौँ गीत सङ्गीतमा भन्ने लाग्यो कि पहिल्यैदेखि बानी थियो गीत लेख्ने?
1: हो त्यही त, म त सादा क्लास कक्षा पढ्दादेखि नै म सानो ठिमीको डिएमपिएस स्कुलमा पढेको, अनि त्यहाँ त्यतिमा पढ्दादेखि नै मैले त्यहाँ सहभागी हुन थालेको हो। अनि अब वासुदेव दाईले बाल कार्यक्रम चलाउनु हुन्थ्यो, त्यहाँ कविताहरू भन्न जान्थ्यौँ, अनि त्यसपछि गीत लेख्न थालेको त एसएलसी सकेपछि 34-35 36 सालदेखि लेख्न थालेको, अनि मेरो रेकर्ड हुन थालेको चाहिँ 38 सालदेखि
0: 38 सालदेखि गीत रेकर्ड गर्नु। पहिलो गीत चाहिँ जति चोट दिन्छौ?
1: होइन, मेरो जति चोट चाहिँ तेस्रो हो, तारा थापाले गाउने भए चिता बनाई जलाइन देऊ भन्ने पहिलो हो, धनञ्जय थापा दार्जिलिङको सङ्गीतकार हुनुहुन्थ्यो, त्यो जति चोट चाहिँ तेस्रो गीत हो, 2038 मङ्सिरमा रेकर्ड भयो।
0: कति राम्रो ती सिर्जनाहरूले सम्झिँदाखेरि, त्यो दिनहरू सम्झिँदाखेरि, विगत समयसम्म यतिकै राम्रो गीतहरू लेखिरहनु भएको छ, तर पनि त्यो दिन र अहिलेको समयलाई हेर्दाखेरि नेपाली सङ्गीतले, नेपाली सङ्गीत कहाँ पुग्यो, नेपाली सङ्गीतमा के हुँदैछ जस्तो यहाँले अनुभव गर्नुभएको छ?
1: अब यो समयको नि कुरा हो सर, जस्तै अब पहिला गीत बनाउने मान्छे र गीत सुन्ने मान्छे चाहिँ अहिले फरक भए, गीत बनाउने मान्छे पनि अब नयाँ नयाँ आए, अनि श्रोताहरू पनि नयाँ नयाँ आए, त्यो हिसाबले हामीले चाहिँ अब त्यो समय भनी अब हाम्रो राजेन्द्र थापा गीतकारले भन्नुहुन्थ्यो, गाना नाना र छाना चाहिँ परिवर्तन भइरहन्छन् भन्नुहुन्थ्यो, होइन? त्यसै गरेर गाना पनि अब पहिला हामीलाई जुन मन पर्थ्यो अहिले अहिलेका केटाकेटीहरूलाई त्यो मन नपर्न सक्छ, त्यस कारणले अब त्यो गीत पनि परिवर्तन भयो। तर अब पहिला र अहिलेमा के फरक भयो भने, पहिला एउटा गीत एउटा साहित्य सङ्गीतमा लाग्ने हुने एउटा तपस्या जस्तो थियो, लामो चाहिँ अब मेहनत परिश्रमपछि मात्र त्यहाँ चाहिँ एउटा आउटपुट निस्किन्थ्यो, अहिले चाहिँ अब भाइरल बन्ने उसमा चाहिँ मेहनत कम छ, सबैलाई नभनौँ फेरि, सबै कतिपय राम्रो पनि हुनुहुन्छ, भाइरल बन्ने होडमा चाहिँ त्यो अब त्यो मेहनत धैर्यता चाहिँ अलिक गुम्दै गएको हो।
0: जस्तो जुन टेस्ट थियो, जुन टेस्ट स्वर सम्राटले गाउनु भएको थियो, भजन सिंहमणी भक्तराज आचार्यले गाउनु भएका गीतहरू, जति पनि पुराना संस्थाले गाउनु भएको छ, गीत सङ्गीत गायक गायिकाले गाउनु भएको छ, ती उहाँहरूलाई हामी सम्झिँदाखेरि गुन्जिरहन्छ रेडियो नेपालमा प्रायः सबै गीतहरू, तर त्यो टेस्ट जुन किसिमको टेस्ट त्यहाँ हराउँदैन, त्यही टेस्ट पनि फेरि फर्किन्छ, फेरि त्यो कुरा खोजी हुन्छ भन्ने मान्छेमा एक किसिमको एक पक्ष मान्छे पनि छन् र अर्को पक्ष मान्छे पनि, त्यसलाई परिवर्तन गर्दै जानुपर्छ, यस्ता गीत पनि दिनुपर्छ भन्दाखेरि, नेपाली गीतको सुन्दाखेरि अहिलेका कुनै कुनै गीत सुन्दाखेरि नेपाली गीत कहाँ पुग्यो त? होइन
1: होइन, त्यो चाहिँ अब जसले भन्नुभयो त्यो चाहिँ सही कुरा हो, मलाई पनि कुनै न कुनै दिन त्यो अब सुगम सङ्गीतको दिन फेरि आउँछ जस्तो लाग्छ, अनि मलाई पनि साथीभाइहरूले चाहिँ अब अलि गीतको प्याटर्न चेन्ज गर, नयाँ प्याटर्नले चाहिँ अहिले न्यू जेनेरेसनलाई नि हुने खालको अलिकति फरक तरिकाले लेख भनेर भन्छन्, तर म चाहिँ गीतकारहरू दुई किसिमका हुन्छन् सर, एउटा कमर्सियल गीतकार, व्यावसायिक गीतकार, एउटा चाहिँ सौखको रूपमा एउटा चाहिँ केही नाम गरौँ भनेर लागेका गीतकार, म चाहिँ दोस्रोमा पनि म चाहिँ कमर्सियल, मैले चाहिँ कुनै पनि व्यक्तिसँग पैसा लिएर अहिलेसम्म एक रुपियाँ नै लिएर व्यक्तिसँग चाहिँ संस्थासँग लिएको छु, व्यक्तिसँग पैसा लिएर गीत बेचेको छैन। त्यो हिसाबले मैले चाहिँ अब आफ्नो प्याटर्न पनि चेन्ज गरेँ, म कमर्सियल होइन, त्यस कारणले मैले आफ्नो प्याटर्न किन चेन्ज गर्नु पर्छ, म चाहिँ जुनमा छु त्यसैमा छु। जस्तै अब अहिले नि मेरो महिनामा एक दुईवटा गीतहरू रेकर्ड भइरहेछन्, पुरानै प्याटर्नमा रेकर्ड भएको छन्, कुनै दिन तिनीहरूको पनि चान्स आउला, अहिले भाइरल नहोला भन्ने, कुनै दिन आउला भन्ने हिसाबले मैले चाहिँ अब आफूलाई प्याटर्न धेरै चेन्ज गरिरहेको छैन, चेन्ज गर्नु पनि नसक्ने त होइन, तर चेन्ज गरिरहेको नै छैन, किनभने आफू कमर्सियल नभए हुनाले।
0: अनि के लाग्छ, जस्तो अहिले रेकर्डिङका कुराकानी गलिया गर्नुभएको छ, सन्तुष्ट लिन सकिन्छ, सन्तुष्ट मान्न सकिन्छ तपाईँले गरेका काममा, जुन किसिमले सन्तुष्ट मान्नुहुन्छ तपाईँले?
1: छु सर, म चाहिँ छु, किनभने अब आफूलाई कुनै पनि कुरा चाहिँ अब जस्तै एउटा कुनै गीत रेकर्ड भयो भने त्यहाँ चाहिँ अब गाउने सङ्गीत गर्नेहरूले चाहिँ आज एउटा एकदमै राम्रो गीत रेकर्ड भयो भन्छन्, तर त्यो गीत चाहिँ अब श्रोताले मन पराइदिए पनि राम्रो हुने हो, आफूलाई मात्रै राम्रो
0: लाग्यो,
1: त्यहाँ मैले चाहिँ त्यो त्यसरी चाहिँ कहिले पनि राख्दिनँ सोसियल मिडियामा। तर पनि अब कम्तीमा आफूले गरेका कामको आफू त सन्तुष्ट हुनु पऱ्यो नि, आफू चाहिँ म चाहिँ सन्तुष्ट छु, किनभने भाइरल हुने भन्ने नि यसो हो, अल्गोरिदम भनौँ, अहिले अब विभिन्न कुराहरू छन्, त्यो माससम्म चाहिँ हामीले पुर्याउने, हाम्रो टेक्नोलोजी, हामी अलिकति पुरानो मान्छे भए हुनाले त्यो टेक्नोलोजी पनि हामीलाई थाहा छैन, तर टेक्नोलोजी थाहा भएर हामीले चाहिँ सबै जनतामा पुग्यो भने त त्यो पनि नचल्ला भन्न सकिँदैन। जस्तै उदाहरणको लागि अब हामीले गीत रेकर्ड हुँदाखेरि रेडियो नेपालमा बजेपछि नेपाल अधिराज्यबाट दार्जिलिङका एकदम सबैतिर बज्थे, त्यो बेला हामीलाई चाहिँ अब हुलाकबाट चिठी आउँथ्यो, सयौँ चिठी आउँथ्यो होइन त्यो, तर त्यो अहिले चाहिँ अब रेडियो नेपालमा तपाईँले यो इन्टरभ्यू पनि अब दुई तिन सयजनाले हेरे आउन सक्छन्, सुने आउन सक्छन्, किनभने अब यहाँ चाहिँ अब सयौँ रेडियो छन्, अब सबैले रेडियो नेपालै सुन्छन् भन्ने छैन, कान्तिपुर सुन्छन् भन्ने छैन, हेर्सेहरू सुन्छन् भन्ने छैन, जनतासम्म, आम जनतासम्म पुग्नै कठिन भयो क्या अहिले टेक्नोलोजीले
0: गर्दा। तर टेक्नोलोजी फेरि छिटो भन्दा छिटो पुग्ने पनि यही नै छ, अहिलेको प्रविधि पनि त्यही अनुसार गइरहेको पनि छ होइन, त्यसलाई मान्नु पनि पर्छ। भएको छ, छिटोभन्दा छिटो पनि गएको छ, पपुलर हुने, भाइरल हुने कुरा त्यसमा पनि मान्छे निर्भर पर्दै गएको छ। अहिले हेर्दाखेरि अब अहिले जुन किसिमको यहाँले काम गर्नुभएको छ, जुन किसिमको लामो समयदेखि सिर्जना गर्नुभयो, कालजय गीतहरू दिनुभएको छ, अहिले पनि त्यतिकै सक्रिय हुनुहुन्छ गीत सङ्गीतमा, आफ्नै गीत सङ्गीतमा पनि आफूले पनि एउटा कार्यक्रम चलाउनुहुन्छ, पडकास्ट गर्नुहुन्छ, यहाँले पनि आफ्नो ठाउँमा बसेर गरिरहनु भएको छ। अहिले हेर्दाखेरि मान्छेहरूमा अलिकता निराशपन पनि कता कता देखिन्छ सिर्जना गर्नेमा, होइन, बढी मात्र नेपाली गीत सङ्गीत खर्चिलो भयो, यो खर्चिलो हुँदा त गाह्रो छ भन्ने मान्छे पनि छन् एकतिर, यो खर्चिलो अलिकति कम गरिदिएको छ एआईले भन्ने मान्छे पनि छन्, गीतकार नै बढी छन् अहिले यसरी हेर्दाखेरि, होइन, यसलाई सोच्दाखेरि के लाग्छ कि खर्चिलो गर्दाखेरि एआईपट्टि निर्भर हुनुपर्छ कि अथवा होइन, खर्चिलो हुन्छ त के भयो, यो त सधैँ रहने एउटा सिर्जना हो भन्ने कुरामा लाग्ने हो कि, विशेष गरी केही गीतकारले पनि भन्नुभएको छ होइन मैले एआई प्रयोग गरेको छु, अहिले एआईबाट मेरो राम्रो गीतहरू आइरहेका छन् भन्नुभएको छ, यसलाई तपाईँले कसरी बुझ्नुभएको छ?
1: होइन, त्यो चाहिँ अब यसो छ, अब यो टेक्नोलोजीलाई हामीले छेकेर छेकिँदैन, हेर्नुहोस् सर, होइन, अब हामीले चाहिँ नयाँ टेक्नोलोजी आएपछि त्यसलाई चाहिँ एक्सेप्ट नगरेको कुरै छैन। जस्तै अब दुई तिन महिना अगाडि भारतका प्रसिद्ध शायर गीतकार जावेद अख्तरले पनि हामीले चाहिँ अब एआईलाई चाहिँ अब हामीले एक्सेप्ट नगरिकन कुरै छैन, हामीले त्यो भित्र छिरेर कसरी चाहिँ हामीले चाहिँ सिर्जना गर्ने हो भन्नेपट्टि लाग्नुपर्छ बरु भन्नुभयो, होइन, त्यस कारणले त्यो चाहिँ अब एआईलाई चाहिँ अब हामीले उ नगरिकन त सम्भवै छैन, तपाईँ त्यसलाई चाहिँ अब त्यो अब खर्चिलोको सन्दर्भमा चाहिँ खर्चिलो छ, अब खर्चिलो पनि अब अलिकति कृत्रिम खर्चिलो पनि बनाएका छन् कि, कतिपय गीतकारहरू कलाकारहरू पैसा प्रशस्त भएको छन्, उनीहरूले प्रशस्त खर्च गरिदिन्छन्, अनि एउटा गीतको लागि यति लाग्यो भनेर चाहिँ हल्ला हुन्छ, अनि त्यसैलाई चाहिँ मानक बनाइदिन्छन्, अनि पैसा नहुनेलाई चाहिँ अब नाम नलिउँ, यहाँ चाहिँ अब कति कैयन गाँठवाल गीतकार पनि छन्, सङ्गीतकार पनि छन्, गायक पनि छन्, अनि उनीहरूले बढी खर्च गरिदिएपछि के हुन्छ भने यही एउटा गीतलाई यति लाग्यो भन्ने हुन्छ, अनि त्यसैलाई चाहिँ अब एउटा चाहिँ बटम लाइन उ गरेर चाहिँ अरूलाई पनि यति पैसा लाग्छ भन्ने भन्छन्, त्यसरी चाहिँ होइन, त्यसरी गरेर भएन, अब पैसा हुनेले खर्च गरौँ त्यो हाम्रो ठाउँमा छ, उनीहरूको स्वतन्त्रता हो, तर नहुने जुन राम्रो लेख्नेहरूलाई चाहिँ अब एआईले हुन्छ कि अथवा तपाईँहरू जस्ता सङ्गीतकारले हुन्छ कि कसरी हुन्छ, त्यसलाई चाहिँ प्रोत्साहन दिनै पर्छ। जस्तै अब अहिले चाहिँ अब अलिकति गायकहरूको लागि चाहिँ अब यो रियालिटी सोहरूले पनि धेरै मद्दत गरेको छ, होइन एउटा रियालिटी सोमा चाहिँ अब अलिकति नाम चल्यो भने उसको चाहिँ अब करियर नै बन्ने किसिमको छ. अब त सङ्गीतकार गायकमा सङ्गीतकार रचनाकारमा त्यो पनि छैन फेरि, त्यस कारणले त्यसलाई पनि सोच्नुपर्ने जस्तो देखिन्छ.
0: जस्तो अब हेर्दाखेरि यहाँले पक्कै भन्नुभएको छ, अस्ति पनि कुरा निक्लेको थियो अलि रियालिटी सोले गर्दाखेरि गाउन मान्छेलाई अवसर मिलेको छ, ठाउँ मिलेको छ, त्यस्तै पऱ्यो भनेदेखि नामदाम सबै आउँछ भन्ने हिसाबमा केही सङ्गीतको अभ्यास केही सङ्गीत सिकेर जानुपर्छ भन्ने पनि मान्छेमा त्यो वृद्धि भएको छ, सिक्नुपर्छ, शास्त्रीय सङ्गीतलाई अप्नाउनुपर्छ भन्ने कुरा भन्नुभएको थियो. यसले पनि एउटा कमसेकम एक ठाउँ मद्दत पुगेको छ, केही पनि सिक्नुपर्छ है भन्ने कुराको एउटा प्रश्न खडा गरेको छ होइन. त्यसले गर्दा त्यो राम्रो कुरा हो. अब यो पुरानो अब एउटा गीतकारको रूपमा नाताले भन्नुपर्दाखेरि 38 सालदेखि निरन्तर रूपमा गीत रचना गर्नुभएको छ. अहिले विभिन्न संस्थाहरू पनि छन्, विभिन्न अब जस्तो गीत सङ्गीतका कुराकानी रेडियो नेपालै भयो, सांस्कृतिक संस्थान पनि भयो, सङ्गीत नाट्य पनि भयो, विभिन्न क्षेत्र छ, आफ्नो ठाउँमा छ. तर पनि कहिलेकाहीँ गीतकारको एउटा समूह होइन, गीतकार सङ्घ पनि छ, नभएको होइन, तर पनि यिनीहरूले उठाउने मुद्दाहरू अहिलेका विषयमा अहिले उठाउनु पर्ने मुद्दाहरू विशेष गरी गीतकारको लागि अहिले भनिन्छ कि गीत लेखेपछि हामीले केही मात्रामा पनि कमसेकम बेनिफिट, केही मात्रामा पनि पैसा, केही मात्र आर्थिक रूपमा हाम्रो पनि त केही आउनु पऱ्यो नि त, निरन्तर रूपमा हामीले मात्रै पैसा खर्च गर्ने होइन, यसको लागि आउने बाटो पनि तयार गर्नुपर्छ भन्ने कुरामा लागेका छौँ भन्ने गीतकार सङ्घले पनि भन्छन् भन्न चाहिँ. तपाईँलाई के लाग्छ अहिले गीतकार सङ्घले उठाएका कुराहरू मुद्दाहरूलाई साँच्चै के हामीले यसलाई अनुसरण गर्न सक्छौँ, यसलाई हामीले हाम्रो समाजमा हाम्रो राज्यमा यसलाई लागू गर्न सक्छौँ होला, के सोच्नु भएको छ यहाँले?
1: अब यसमा चाहिँ यसो रहेछ, अब त्यो हामी नागरिक चेतना नै अलिकति हुनु पऱ्यो होइन. जस्तै गीतकार सङ्घकै काम त त्यो होइन, तर उसले चाहिँ अब एडभोकेसी चाहिँ गर्न सक्छ. तर अब हाम्रो सङ्गीत के अरे सङ्गीत रोयल्टी कलेक्सन ऊ भन्ने चाहिँ हाम्रो सुरेश अधिकारी जी हुनुहुन्छ, उहाँहरूले चाहिँ गर्न खोजिरहनु भएको छ, गर्न राम्रो गर्न खोजिरहनु भएको छ. सायद अब विस्तार हुँदै पनि छ, अब हुँदै पनि छ. त्यसलाई चाहिँ अब एउटा व्यवस्थित गर्नलाई चाहिँ अब देश पनि त्यस्तै हुनु पऱ्यो, सबै व्यवस्थित हुनु पऱ्यो, डाटा हुनु पऱ्यो. जस्तै कुनै रेस्टुरेन्टमा चाहिँ कुनै गीत गाइयो भने त्यो गीतको चाहिँ अब डाटा चाहिँ त्यहाँसम्म कसरी पुग्ने त, हामीले चाहिँ अब एउटा बलजफ्ती गरेर भएन. कुनै एफएममा कुनै गीत बज्यो भने त्यसको चाहिँ डाटा कसरी त्यो रोयल्टी कलेक्सन सेन्टरमा पुग्ने, अनि त्यसपछि अर्को कुरा चाहिँ अब हामी अब रोयल्टी नै दिनलाई चाहिँ अब बिजनेस कतिको फर्स्ट आएको छ, देशै कति धनी छ, त्यो उनीहरूले दिएनन् भन्दैमा अब जस्तै अब एफएम चलाउनै गाह्रो छ. हामीले चाहिँ आफ्नो पक्षबाट मात्रै बोलेर भएन, जस्तै कैयन एफएमहरू रेडियो स्टेसनहरू बन्द भइरहेछन् किनभने विज्ञापन छैन, बिजनेस छैन, त्यो हिसाबले अब देशै अलिकति सम्पन्न भयो भने त्यो सबै कुरा मिल्दै जान्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ. त्यो अब त्यो बिजनेस हाउसलाई मात्र बिजनेस दोष दिएर नि भएन, अब सबैतिरबाट चाहिँ राम्रो हुनुपर्छ.
0: सरले भनेको कुरा पक्कै पनि सबै कुरा चाहिन्छ, हामीले अगाडि बढ्नको लागि सबै मुलुक पनि स्थायित्व हुनु पऱ्यो, राजनैतिक स्थायित्व लगायतदेखि सम्पूर्ण कुराको विकास भइदिएदेखि यी कुराले पनि प्रभाव पार्न सक्छ भन्ने कुरा देखिएको छ. अहिले यहाँले जुन किसिमले एआईले बनेका गीतहरू नेपाली गीतहरू सुन्नुभएको छ, सुन्नुभएको छ हजुर, कस्तो लाग्छ, कस्तो लागिरहेछ?
1: होइन ठिकै छ, तर यसो छ कति अब मान्छे त एकदम राम्रो हो, तर चाहिँ भित्र हृदय नभएको अथवा मुटु नभएको जस्तो कस्तो कस्तो लाग्ने मान्छेलाई के भन्ने भने जस्तो, जस्तै मेरो पनि एउटा चाहिँ के अरे अस्ति नै पोहोर चाहिँ एउटा बाह्र गाउँ भन्ने गीतमा एउटा गीत थियो, त्यो चाहिँ अब मिलियन भ्युज पनि के गएको थियो, क्यारे मैले धेरै सिरियसली त ल्याएको छैन. त्यही गीतलाई चाहिँ अमेरिकामा बस्ने एकजना साथीले चाहिँ 3 कम्पोज गरेर पठाएछ. त्यो बाह्र गाउँको गीत भन्दा नि त्यो गीत राम्रो जस्तो छ यसो सुन्दाखेरि. अब के भन्ने हो त्यसलाई भन्नु न. अब त्यस कारणले अब सम्पूर्ण अब त्यो एआईलाई मात्र ऊ गरेर सम्पूर्ण अब कला क्षेत्रलाई नै अथवा चाहिँ त्यसलाई नै अब त्यता कन्भर्ट गर्ने भन्दा नि अब त्यसलाई हाम्रो क्रिएसनसँग जोडेर कसरी लान सकिन्छ भन्ने कुरा चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई.
0: जस्तो अहिले नै भर्खरै केही समय अगाडि सङ्गीत रोयल्टी सङ्कलन समाजले पनि यो कुनै आफ्नो सृजनाहरू छन् भनेदेखि त्यसमा एआईले प्रयोग गरेको छ भनेदेखि यसबारे अलिकति जानकारी दिनुहोस्, यसमा हामीले उजुरी पनि दिन सक्छौँ, यी मामलामा जान सक्छौँ भन्ने कुराले एउटा जानकारी पनि उसले गराएको छ, अफिसियल रूपमा उसले जानकारी गराएको पनि छ होइन. चित्त नबुझेमा भन्ने कुरा दिएको छ. कहिलेकाहीँ अलिक बढी मात्रामा अहिले हेरिन्छ सार्वजनिक यातायाततिर भनौँ, हरेकतिर यातायातमा चाहिँ कमसे रोयल्टी सङ्कलन गर्ने गरिन्छ, कलाकारको सङ्कलन गरिन्छ भनेर भन्ने गरिन्छ. तर त्यही कारणले गर्दा पनि एआईका गीतहरू बढी बन्न थालेका छन्, त्यसले मार त पऱ्यो नि त, बढी मात्रामा मार त पऱ्यो. त्यसले गर्दाखेरि यस विषयमा अलिकता तपाईँहरू जस्ता व्यक्तित्व हुनुहुन्छ जसले लामो समय नेपाली गीत सङ्गीतमा आबद्ध भएर काम गर्नुभएको छ, राम्रा मिठा गीतहरू दिनुभएको छ, यहाँहरूको दायित्व बढी हुन्छ. जस्तो मैले यादव खरेल सरलाई पनि सोधेको थिएँ कि तपाईँहरू त पुरानो स्रष्टा हुनुहुन्छ, पुरानो तपाईँहरूले गर्नुभएको छ, अगुवाहरू तपाईँहरू हुनुहुन्छ, अहिले कहिलेकाहीँ हामी कपिराइटका कुराकानी गर्छौँ, रोयल्टी पाएन भन्ने कुराकानी गर्छौँ होइन, विभिन्न समस्या छन् मुलुकमा, जे सोच्नु भयो नि समस्या देखिएका छन्, ती समस्याहरू बिस्तारै समाधान हुँदै जाला पनि आफ्नो ठाउँमा होला, तर अलिकता यसको अगुवाको रूपमा अलिकता अग्रसर भएर केही काम गर्नुपर्ने हो, तर भएन, किन होला यो? किन यो अलिकता चाहिँ हामी बढी मात्रामा ग्रुपिजममा बढी हामी फस्दै गयौँ, आफआफ्नो ग्रुपमा मात्रै हामी बाँड्यौँ, आफआफ्नो ग्रुपलाई मात्रै हामीले राम्रो भन्न ठान्यौँ, यसले गर्दाखेरि हाम्रो जुन मुख्य समस्या मुख्य एजेन्डाहरू चाहिँ पछाडि परेका हुन् कि भन्ने मैले प्रश्न गरेका थिएँ। यो कारण के होला? साँच्चै हामी अलिकता समूहगतमा भन्दा पनि अलिकता छुट्टीहरू अलग भएरै हामी चाहिँ बसिरह्यो जस्तो लाग्छ नेपालमा हामी विभिन्न क्षेत्रमा लागेका व्यक्तित्वहरू, यहाँले के महसुस गर्नु?
1: एउटा त अब यहाँले लामो प्रश्न गर्नुभयो, लामो प्रश्न गर्दाखेरि आदि जवाफ त यहाँको प्रश्नमै छ।
0: हजुर,
1: अब जति चाहिँ ग्रुपिजमले यताउताले गर्दाखेरि नै हामीले एक भएर गयौँ भने जुन चाहिँ कार्य काम पनि सफलतासाथ सम्पन्न गर्न सक्छौँ, त्यो चाहिँ अब यो चाहिँ अब एउटा चाहिँ थ्योरी नै हो। अब त्यो बाहेक अरू चाहिँ अब हाम्रो जुन सङ्गीत रोयल्टीमा यताउतामा चाहिँ अब विज्ञ समूह जस्तै अब अध्यक्षलाई नै सबै कुरा थाहा हुन्छ, सदस्यजीलाई नै थाहा हुन्छ, एउटा अलिकति बलियो अलिकति यो चाहिँ त्यो चाहिँ अब आर्थिक रूपमा सम्पन्न भयो भने चाहिँ त्यहाँ विज्ञहरू राखेर जस्तै जापानमा यो सम्बन्धी एकदम राम्रो काम भइरहेछ भन्छन् होइन, जस्तै मैले पनि यो कपिराइट सम्बन्धमा चाहिँ स्वीडेनमा दुई तिनवटा ट्रेनिङ पनि ल्याएको थिएँ। त्यो जस्तै अब एकपल्ट त्यहाँ एउटा उदाहरण दिन्थे, त्यो के अरे ब्राजिलमा चाहिँ एउटा चाहिँ जिङ्गल यो विज्ञापन बनाउँदाखेरि कुन चाहिँ इटलीकी कहाँको चाहिँ गीतको प्रयोग लोकगीतको प्रयोग भावनाले त्यहाँ करोडौँ रुपियाँ तिर्नु पर्यो यताउता भन्ने पनि त्यहाँ उदाहरण दिन्थे। त्यो हिसाबले अब हामीले अलिकति विज्ञता हामीसँग अलिकति त्यो त्यो सम्बन्धी नलेज अथवा चाहिँ प्र्याक्टिस अलिक कम भएर पनि हो कि, अब जस्तै अब सुरेश अधिकारीज्यूले धेरै गर्न खोजिरहनु भएको छ, उहाँले पनि धेरै अब हामीसँग चाहिँ अब त्यो नयाँ नयाँ विषय भयो, सबै धेरै कुरा थाहा पनि छैन, अब जापानमा यसो भइरहेछ चाइनामा यसो भइरहेछ भनेर सुन्ने मात्रै हो। त्यो हिसाबले अलिकति नलेजेबल एक्सपर्टहरू राखेर त्यही अनुसारको चाहिँ काम गराउन सक्यो भने चाहिँ राम्रो हुन्थ्यो कि। अब ग्रुपिजम यताउता त जहाँ पनि छ होइन, सब ग्रुपिजमले काम गर्नेलाई त रोक्दैन, तपाईँ त्यसले चाहिँ फरक चाहिँ पार्छ।
0: एकदम राम्रो, यहाँले जुन भन्नुभएको छ विज्ञताको हिसाबमा कुराकानी गर्नुभएको छ, यो यो विज्ञतालाई चाहिँ सबै ठाउँमा प्रयोग गर्न सक्यो भनेदेखि यसले राम्रो गर्नेछ भन्ने कुरा हामी गर्छौँ होइन, तर बढी मात्रामा अलिकता नेपालमा राजनीतिक दलहरूले राजनीतिक भनौँ प्रभावले गर्दाखेरि यी सबै कुराहरू फस्टाएन भन्ने कुरा मान्छेलाई लाएर त्यो विरक्तताले गर्दाखेरि त्यो दिगदारले गर्दाखेरि मान्छेहरू अलिक ब्याग भएको हो कि भन्ने कुरा हामीले महसुस गरेछौँ।
1: अब यसमा यो सङ्गीतको त अब सङ्गीत नाट्य प्रतिष्ठान भन्ने पनि छ होइन, त्यसमा पनि अब राम्रो राम्रो मान्छे लगेर उनीहरूले नि अब केही गर्नुपर्ने हो कि, अब भर्खर नयाँ नियुक्तिहरू हुनुभएको छ, राम्रो राम्रो मान्छे हुनुभएको छ क्या अरे होइन, अब हुन त म पनि त्यो सङ्गीत नाट्य प्रतिष्ठानको एउटा कम्पिटेटिभ मध्ये थिएँ, अब कसरी नियुक्ति हो त्यो त थाहा छैन, तर पहिला चाहिँ मलाई एउटा इमेल आयो, इमेल आएपछि ल तपाईँको चाहिँ त्यो रोस्टरमा नाम परेको छ, तपाईँलाई चाहिँ हामी पछि सम्पर्क गर्छौँ भन्थ्यो भन्नुभयो, अनि मैले चाहिँ अब त्यही अनुसारको तयारी गर्ने प्रेजेन्टेसनमा बोलाउला भनेर एकैचोटि नाम सुन्यो, गजब गजबको नाम सुन्यो होइन, त्यो पनि अब हामीले अब नाम सुन्दाखेरि जस्तै अब समुद्रमा एउटा चाहिँ ढुङ्गाको टुक्रा चाहिँ माथिबाट देखिन्छ तर त्यो त भयङ्कर हुनसक्छ, उहाँहरू पनि नाम मात्रै सुन्दाखेरि यो के होला र भन्दा उहाँको चाहिँ अब विद्युता चाहिँ अब काम गर्ने ऊ चाहिँ धेरै भयङ्कर हुनसक्छ, हामीभन्दा धेरै उत्कृष्ट भएर नै लगाएको होला, हामीलाई प्रस्तुतिमा पनि नबोलाएको होला, प्रस्तुति पनि भयो कि भने थाहा छैन। त्यो हिसाबले अब त्यस्तो संस्थाहरूमा चाहिँ अलिकति गजिलो मान्छे जान्भयो होला, अब उहाँहरूले पनि अब त्यसमा चाहिँ अब यो सङ्गीत रोयल्टीसँग गीतकार सङ्घसँग सबै कोअर्डिनेसन गरेर यो गर्नुभयो भने त राम्रै हुन्छ होला, राम्रो राम्रो मान्छे हुनु होला, मैले चिनेका मान्छे धेरै हुनुहुन्न, त्यही पनि अब राम्रो भएर सरकारले राम्रै भनेर लग्यो होला।
0: म सरले भनेको कुरा नै पक्कै पनि अब त्योभन्दा अगाडि बढी मात्रा परिवादवादको बढी मात्रामा चलखेल भएको थियो सङ्गीत नाट्यमा पनि धेरै मात्रामा राजनीतिक कार्यकर्ता भर्ती केन्द्र भएको थियो विभुखे गरी, अब त्यो छोडेर के होला कि भन्ने आशा अहिले पला छ, यहाँले सरले भन्नुभएको छ पुगे पनि आशा गरौँ भविष्यका दिनमा यसले गर्न सक्ने राम्रा कामहरू गरौँ, नेपाली सङ्गीतको क्षेत्रमा नाटकको क्षेत्रमा यसले गर्न सक्ने सम्भावना राम्रो गरौँ, हामी त्यही कामना पनि गर्छौँ सर। अब सरले पनि हामीलाई समय दिनुभयो सर, आज व्यस्तताका बावजुद पनि तपाईँसँग निरन्तर रूपमा हाम्रो संवाद त भइरहेछ, तर पनि यसरी रेडियो संवाद कहिलेकाहीँ जुर छ, त्यसको बेलामा समय दिनुभयो यहाँले हामीलाई एउटा फोनमा कुराकानी अवसर भयो, त्यसको लागि धेरै आभार व्यक्त गर्न चाहन्छु सुभाष सर। म
1: हस् धन्यवाद, सबै श्रोता तथा दिवाकर सरलाई धेरै धेरै धन्यवाद, नमस्कार।
0: नमस्कार सर, नमस्कार। अहिले भर्खर हामी कुराकानी गरेका छौँ सम्मानित गीतकार सुभाष चन्द्र ढुङ्गेल सरसँग, विशेष गरेर अहिलेको नेपाली गीत सङ्गीतको प्रभाव, अहिले भर्खर अन्तिम सङ्गीत नाट्यको कुरा निक्ल्यो, यही विषयमा रहँदै आज हामीले कुराकानी गरिरहेका थियौँ, यति बेला हामी म्युजिक मन्त्र कार्यक्रममा थियौँ र यहाँ हाम्रो कार्यक्रम सुनिदिनु भयो, अर्को हप्ता फेरि पनि यहाँहरू माझमा आउनेछौँ।

सुनिल गुवाँलीको यो सुर रहेको थियो, राम थापाको सङ्गीत रहेको थियो र सुभाष चन्द्र ढुङ्गेलकी रचना रहेको गीत हामी छोड्दै आज कार्यक्रम म्युजिक मन्त्रबाट बिदा हुने बेला भइसकेको छ। ठिक 11 बजी यहाँले सुन्नुहुन्छ समाचार। निल साथ दिने प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै र थोरै समय पनि साथ दिने पराग पोखरीलाई पनि म धन्यवाद दिँदै दिवाकर सङ्ग अर्को हप्ता फेरि यहाँहरू माझमा आउनेछु। हवस् त नमस्कार नमस्कार नमस्कार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नयाँ सरकार गठनपछि नेपाल स्थित राजदूत र कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पहिलो पटक दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङ प्रधानमन्त्री शाहले एक्ला एक्लै छलफल गर्नुभएको हो। भेटवार्तामा नेपाल भारत तथा नेपाल चीन बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पाकिस्तानको ब्रोडपिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपराह्न 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरुङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइसकिएको छ। दुर्घटना स्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृह आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरी गङ्गा नगरपालिका 5 31 वर्षीय सुरेन्द्र बिक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र बिकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिलसेनाले जानकारी दिनुभयो। आज

0: वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु दुधकण्ड नगरपालिका तीनको वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै आजै 2 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मंगल पर्व मनाइँदैछ। गठे मंगललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्छन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठे मंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टा कर्ण पनि भन्न थालियो। त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो। उसको गतिविधिबाट सर्वसाधारण मानिस आतंकित थिए। एक दिन घण्टा कर्ण मर्यो। ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। गैराती अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जनकपुर स्थित अस्पतालमा लगिएका विमलको आज बिहान उपचारका क्रममा निधन भएको हो। नेपाली र मैथिली, अङ्ग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नुभएका डाक्टर विमलको जन्म सन् 1947 मार्च 26 जनकपुर 10 स्थित देवी चोकमा भएको थियो। नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँको आजै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाको 100 माइल टाढासम्म महसुस गरिएको थियो भने भूकम्पको कम्पन छिमेकी मुलुक भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया सहरमा सबैभन्दा धेरै क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ बिमला राई र म रुकमुडी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम शुभेच्छा। रिता तिमिलसेनाको साथमा सुन्नुहुनेछ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि जीवन सुख कार्यक्रम सुन्नुहुनेछ चन्दा विष्टको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सिने संसार कार्यक्रम रमा ढुङ्गानाको साथमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नु हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 अपराह 4 र 5

चाँडबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। साथमा हुनुहुनेछ रिता तिमिल सेना। त्यसको लागि तपाईँले टेलिफोन गर्नुपर्ने हुन्छ 42 11 741 42 11 736 मा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। आज जो जसको जन्मदिन परेको छ, जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, यात्रा सुरक्षित रहोस् कामना गर्छौँ। किनभने दिनदिनै नै पानी परिरहेको छ नि त, पानी परिरहेको छ, पहिरो जान्छ, सुक्खा पहिरो आएको कुरा सुनिन्छ। अनि पानी परेपछि यता रोसी खोलाको बाढी आएपछि यो बर्दिवास, सिन्धुली बर्दिवास हुँदै जाने गाडीहरू पुरै ठप्पै हुन्छ, गाडीहरू घुर्न सक्दैन। त्यस्तै गरी अब मुगलिन नारायणघाटको कुरा गर्ने हो भने पनि अब पानी परिरहेको बेलामा पहिरो आउने छुट्टै छ, फेरि सुक्खा पहिरोले पनि दुःख दिइरहेको हुन्छ। त्यसैले कुनै पनि गन्तव्यमा जाँदै हुनुहुन्छ भने त्यो तपाईँ पुग्ने ठाउँसम्मको बाटोमा चाहिँ कस्तो छ त बाटोको अवस्था, त्यो बुझेर मात्र यात्रा गर्नुहोला। सकेसम्म काम नपरी यात्रा नगर्नुहोला भन्ने नै आग्रह हो। अनि जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना गर्छु। जो साथीहरू पढ्दै हुनुहुन्छ, परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना गर्छु। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो। तपाईँहरूले 42117121, 42117136 यी दुईवटा नम्बरहरूमा फोन गर्न सक्नुहुन्छ। र फोन गरिसकेपछि जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, कृपया यो साता चाहिँ नयाँ साथीहरूलाई मौका प्रदान गरिदिनुहोला, फोन नगरिदिनुहोला भनेर आग्रह गरेँ। र जो साथीहरू सम्पर्कमा हुनुहुन्छ उहाँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई चाहिँ शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। नियमको पालना गरिदिनका लागि चाहिँ विनम्र अनुरोध पनि छ मेरो। आज हामीले 4 गीतहरू लिएर आएका छौँ। यी गीतहरू कस्तो रहनेछन् त्यो त तपाईँले सुनेर मलाई भन्नुपर्ने हुन्छ। अहिलेलाई भने हामीसँग निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वरमा रहेको गीत, हर्क साउथको रचना, कोशिश र केतनको सङ्गीतको गीत महाभोज चलचित्रबाट रहेको छ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न हामी आउनेछौँ। 42117121, 42117136 रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो हो कार्यक्रम शुभेच्छा। शुभेच्छामा भर्खरै हामीले एउटा गीत सुनायौँ। अब पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने। 42 11 721 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। कहाँबाट को आउनुभयो सोधौँ है त। हेलो
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
1: हजुर म धनकुटाबाट सोनी लिम्बु।
0: धनकुटाबाट सोनीजी, धनकुटाको मौसम कस्तो छ हो? रमाइलो घमाइलो छ यसको मतलब? अब अहिले मेरो पनि सब ठिक छ। काठमाडौँको कुरा गर्ने हो भने घाम लागिरहेछ यहाँ पनि मजाले। हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ घाम लाग्यो। नत्र मैले पानीको गीत बजाउने भनेर ठिक्क बनाएको थिएँ, दुई हप्ता मलाई घामले धोका दियो, अनि त्यही भएर आज चाहिँ मैले पानीको गीतलाई थाँती राखेर अरू नै गीत लिएर आएँ। अनि अब सोनीजीले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस् न त। ल
1: शुभकामना दिनु पर्दाखेरि फर्स्ट अब हजुर लगायत नेपाल हो निस्ने कार्यक्रम पल्टाको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ खर्क सुब्बा, पर्चला लिम्बु, अन्जु पान्तवा, भाइ हुनुहुन्छ राज लिम्बु, बहिनी हुनुहुन्छ पृथ्वी लिम्बु, आकृति लिम्बु, लगायत सम्पूर्ण सफलताको धेरै धेरै शुभकामना भनेर धेरै मिस गरिरहेको छु। धन्यवाद।
0: हस्, धेरै धेरै धन्यवाद। धनकुटाबाट सोनी लिम्बुले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ होला? हेलो
2: हेलो हजुर नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म यता मोरङको रतुवामाईबाट रत्नबहादुर थापा बोल्दैछु है हजुर।
0: हजुर रत्नबहादुरजी, मोरङको कस्तो छ मौसम?
2: हजुर आज चाहिँ मोरङको मौसमको कुरो गर्नुपर्दा चाहिँ 3 घाम लागे जतिकै भएको छ। बिहान घाम झुल्केदेखि अहिलेसम्म एकदम टन्टलापुर घाम लाग्ने, बाहिर निक्लिनै नसक्ने अवस्था छ भन्नुपर्छ हजुर। आज चाहिँ मोरङको मौसमको कुरो गर्नुपर्दा
0: ओहो बेसकरी घाम लागेको छ नि।
2: हजुर हजुर
0: ल ठिक छ। अब कहिले काहीँ घाम पनि लाग्नु पर्यो, पानी मात्र परिराख्यो भने पनि हामी मान्छे असन्तुष्टि जात।
2: हजुर होइन, मैले पानी आउँदाखेरि पनि एकदम मुसलधारै पानी रत्वामाईमा चाहिँ आइरहेको छ भनेर हजुरलाई मैले जानकारी गराएको। अब
0: नै यस्तो हामी कति असन्तुष्टि छौँ नि त, के अरे पानी पर्यो भने पनि कति पानी पर्न सकेको होला, बरु घाम लाइदिए हुन्थ्यो भनेर भन्ने। अनि घाम लाग्यो भने गर्मी हुन थाल्छ नि, बरु पानी परेकै ठिक भन्छौँ के हो के भन्नु।
2: होइन हजुर, यो तराईमा त अब जाडोमा नि हद्दै जाडो हुने, गर्मीमा पनि हद्दै गर्मी हुने। अब त्यतिको घाममा अहिले हावा पनि चलदिन्थ्यो भने घामको त्यति वास्ता हुने थिएन, अब हावा जिरो छ नि त, अनि त्यही भएर पनि धेरै गर्मी भयो।
0: ठिक हो। अब रत्नबहादुरजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
2: हुन्छ सर्वप्रथम त यति मिठो भोइसको धनी हजुरलाई, अनि टेक्निसियन मित्र, अनि रेडियो नेपाल होल युनिट चाहिने आजको दिन शुभ रहोस्, अनि उन्नति प्रगतिको पनि मैले धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आज विशेष गरेर मेरै अब प्यारी भन्दा प्यारी श्रीमतीको चाहिँ आज जन्मदिन परेको छ रेणुका थापाको, अनि उसलाई नै जन्मदिनको लाखौँ लाख शुभकामना।
0: रेणुका थापाजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको मुरी मुरी शुभकामना।
2: ल हजुर धेरै धेरै धन्यवाद पनि भन्न, मैले नै भने भनौँ न हजुर, मैले भनेको अलिकति ओरतिर बाटोमा निस्केर ठ्याक्कै फोन लगाएको, अलिक नेटवर्कले समस्या गराउँछ, अनि यसो बाहिर निस्केर ठ्याक्कै फोन लगाएको। अब सोमी बहिनीको त्यति पछाडि मेरो ठ्याक्कै फोन पनि लाग्यो, अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद, अनि साथै मिठो माया पनि है भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ हाम्रो गगन तेर्थोमी, मनको साथी जीवन कार्की, अनि अहिले भर्खरै फोन गर्ने हाम्रो बहिनी सोमी लिम्बु, अनि त्यही गरेर हुनुहुन्छ हाम्रो प्यारी बहिनी मन्जु थापा, रामकुमार थापा, गणेश श्रेष्ठ, अनि हाम्रो हुनुहुन्छ इलाम स्काई नवीन हुनुहुन्छ, अनि त्यसै गरेर ऋतु सुब्बा, अनि आदरणीय दाइ हाम्रो शङ्कर ढकाल, अनि युवराज पोखरेल, शेखर प्रसाद श्रेष्ठ, अब साथीहरू धेरै हुनुहुन्छ, अनि हाम्रो कुमार बसोगी दाई, श्रीराम दाल दाई, ल सबैलाई भन्दै बिदा हुन्छु। नमस्ते भाइ भाइ।
0: हस् धेरै धेरै धन्यवाद। मोरङबाट रत्नबहादुर थापाले हामीलाई फोन गर्नुभएको हो। आज रतुवा माईमा बेसमारी घाम लागेको छ भनेर भन्नुभयो, बिहानैदेखि घाम लागेको छ, गर्मी छ भन्नुभयो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो
3: हेलो रिता, गुड मर्निङ, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म बिहानी अनुष्का, धनकुटाबाट।
0: बिहानी अनुष्काजी, धेरै पछि आउनु भयो, क्या हो?
3: धेरै पछि, लगभग कति धेरै नै भइसक्यो भन्नुहोस् न
0: है। अनि किन हामीलाई बिर्सिनु भएको हो त?
3: नै बिर्सिएको त छैन, अब त्यस्तै कामले गर्दाखेरि बिजी भयो, त्यही भएर सुनेर साथ दिइरहेको छु नि मैले।
0: ल ठिक छ, सुनेर साथ दिनुभएको भएर ठिक भयो, नत्र म त रिसाउँथे हो कि होइन? ल ठिक छ त्यसो भए, अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त अनुष्काजी।
3: हुन्छ, मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि यसो तपाईँलाई अनि हाम्रो टेक्निसियनमा रहने मित्र अनि हाम्रो रेडियो नेपाल सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई शुभ दिनको शुभकामना अनि गाडी सबैलाई शुभकामना दिनुपर्दाखेरि प्यारी साथी हुनुहुन्छ हाम्रो जुनिनालाई शुभ दिनको शुभकामना प्लस प्यारी सबैको धेरै धेरै शुभकामना अनि हाम्रो आशिष नयन बस्ती अनि पूर्वली आकाशलाई दी बनाएर हुनुहुन्छ अनि त्यस पछाडि हाम्रो मिसिङ देवर अनि अल्का बाङ्चाल रिता राई रुदन भूमिका राई लगायतको धेरै साथीहरू सम्पूर्णले शुभ दिनको शुभकामना भन्दै हजुरबाट छुट्टिन चाहन्छु। टेक केयर, बाई।
0: हस् धेरै धेरै धन्यवाद, बिहानी अनुष्काले हामीलाई धनकुटाबाट फोन गर्नुभएको। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
4: हजुर
0: नमस्कार। हजुर कहाँदेखि को बोल्नु भयो? चरीकोटबाट। चरीकोटको दोलखाको मौसम चाहिँ कस्तो छ निसाजी?
4: आज चाहिँ एकदमै बिहानदेखि नै एकदम चर्को चर्को घमाइरहेछ, मौसम एकदम सफा छ भन्नुपर्छ। कता कता त मकै काट्ने समय जस्तो पो लागिरहेछ हौ
0: आज। बाहिरको घाम हेर्दा त मलाई भदौको घाम जस्तै सम्झना आयो कि, भदौरे घाम भनेर भन्नुहुन्थ्यो। मकै सुकाउने, खुर्सानी सुकाउने घाम जस्तै हो, पोल्ने खालको घाम के बाहिर त हो कि होइन? अनि निसाजी, मकै भाँच्ने साँच्चै बेला भएको हो कि घाम मात्र मकै भाँच्ने जस्तो भएको हो त?
4: घाम मात्रै मकै भाँच्ने बेला भएको छ, तर हाम्रोतिर मकै भाँच्ने बेला चाहिँ भएको छैन, हाम्रो भदौतिर हुन्छ भन्नुपर्छ है।
0: हरियो खाने बेला चाहिँ भएको कि नभएको?
4: हरियो खाने त साउनको 10-12 नै भइसक्यो भन्नुपर्छ।
0: अनि पोलेर खाने कि उसिनेर?
4: तपाईँले
0: अकबरे सुकाउँदाखेरि अलिकति मन तातो बनाएर सुकाउनु हुन्छ कि सिधै सुकाउनु भयो? बफाएर सुकायो भने चाहिँ राम्रो हुने रहेछ, तर अलिकति अलिक छिटो पनि सुक्ने रहेछ, तर बफाएर सुकाएपछि त्यो पिरोको मात्रा अलिक कम हुने रहेछ नि त, त्यो तपाईँले याद गर्नु भएको छ कि छैन? अनि त्यही भने अकबरे खुर्सानी देख्नलाई चाहिँ कस्तो मजा लाग्छ, अनि टोक्नु पर्यो भने त त्यो मान्छेले एउटा उखान भन्छ नि, बाउको बेद देखिन्छ भने जस्तो हुन्छ मलाई त। अरूले खाएको चाहिँ कस्तो मजा लाग्छ, करम करम चपाएर है, आफूले खानु पर्यो भने त लौ न म त 10 पर भएको छु त्यो देखेर, त्यस्तो विधि राख आउँछ कि त्यो खुर्सानीको। अरूले टोकेको देख्दाखेरि पनि यहाँसम्म बास्न आउँदा हो कसरी खाने होला भनेर, तर पेटहरू कस्तो राम्रो हुने रहेछ नि है, पेट ग्यास्ट्रिकको लागि पनि राम्रो रहेछ। तर चप अब खान नसकेपछि अब के गर्नु, अब यस्तै कुरा मात्र गर्ने। ल ठिक छ, अब निसाजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त।
4: हुन्छ, सम्झना सन्देश विशेष हजुरलाई शुभदिनको कामना गर्न चाहन्छु अनि टेक्निसियन मित्र रेडियोबाट टेक्निकल कार्य सफलताको धेरै धेरै शुभकामना गर्छु अनि यहाँ मिस गर्दै हुनुहुन्छ विकास थापाजीलाई पनि धेरै सम्झिरहेछु भन्छु अनि हाम्रो निर्जला लामा बजु श्रेष्ठ सरेश श्रेष्ठलाई धेरै सम्झिरहेछु भन्छु, नरेन्द्र निमल सुमन लामा समीर श्रेष्ठ दाइ पनि धेरै सम्झिरहेछु भन्छु अनि जति पनि साथीहरू यतिखेर जुन पार्टीबाट प्रोग्राम हेर्दै रहेछ त्यतिखेर सबैलाई सम्झिरहेछु, सबैजना मिस गर्दै हुनुहुन्छ सबैलाई सम्झिरहेछु भन्दै जान्छु ल, बाई बाई।
0: हस् धेरै धेरै धन्यवाद। चरीकोटबाट हामीलाई निशा लामाले फोन गर्नुभएको हो, अकबरे खुर्सानी यो भदौडे जस्तो घाममा चाहिँ सुकाउँदै हुनुहुँदो रहेछ, अब घाम हेर्दाखेरि चाहिँ मकै भाँचेर सुकाउने घाम जस्तो देखिन्छ, तर मकै भाँच्ने समय भएको छैन भन्नुहुन्छ हाम्रो निशाजी। अहिलेलाई भने फेरि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
5: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
5: पवित्र राई, शङ्खुवा सभाबाट।
0: पवित्राजी, शङ्खुवा सभाको मौसम चाहिँ कस्तो छ?
5: आज शङ्खुवा सभातिर एकदमै बिहानैदेखि मजाले घाम लागिराखेको छ है।
0: जति पनि फोन आयो सबै ठाउँमा मजाले घाम लागेछ भनेपछि नेपालै भरि आज कहीँ पानी परेको छैन कि जस्तो पो भयो त।
5: हजुर, पक्कै पनि त्यस्तै होला। अब कुनै खेर सबैतिर पानी परेको हुन्छ, कुनै खेर सबैतिर घाम लागेको हुन्छ। आज पनि यता चाहिँ त्यही त बिहानैदेखि नै घाम लागिराखेको छ, एकदमै एकैछिन पनि बादलले घाम ढाकेको छैन होइन, एकदम लागेको लागेकै छ बिहानैदेखि।
0: कस्तो राम्रो भएछ, कहिले काहीँ घाम लाग्नु पनि पर्यो अनि अब बोट बिरुवाको लागि बेला बेलामा पानी पनि पर्नु पर्यो होइन त।
5: हो नि, बोट बिरुवा मान्छेलाई जुनसुकैलाई नै घाम पानी नै चाहिन्छ नि त।
0: हो ल, ठिक छ। अब हाम्रो पवित्राजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
5: हुन्छ, विशेष त तपाईँ टेक्निसियनमा साथ दिनुहुने रेडियो नेपाललाई नै शुभ दिन र कार्य सफलताको शुभकामना दिन चाहन्छु। अनि साथीहरूले सम्झिनु पर्दाखेरि प्यारी बहिनी हुनुहुन्छ यशोदा तामाङ, अनि नाना हुनुहुन्छ अस्मिता राई, सीता राई, आशा मगर, अनि दाई हुनुहुन्छ एसबी राई, अनि त्यहाँबाट कमल कुलुङ हुनुहुन्छ। अब जसले मेरो नाम र आवाजसँग परिचित हुनुहुन्छ, अहिले रेडियो नेपाल सुनेर बस्नु भएको छ, सबै साथीहरूलाई नै शुभ दिन भन्ने म छुट्छु। बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद पवित्र राईले हामीलाई शङ्खुवा सभाबाट फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि एउटा गीत सुनाउने। यो गीत हामीसँग समीक्षा अधिकारी र प्रकाश सपुतको स्वरमा रहेको छ, रचना अनि सङ्गीत प्रकाश सपुतको। हरिबहादुरको जुत्ता चलचित्रबाट यो गीत हामीले सावार गरेका हौँ।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा फोन गर्ने नम्बरहरू 42117621, 42117636 यी दुईवटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई 8जनासम्मलाई चाहिँ शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। अघिल्लो साता फोन गर्नुभएको छ भने यो साता कृपया फोन नगरिदिनु होला। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो रिता बहिनी नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म महाराजगञ्जबाट राम कुमार थापा।
3: ओहो, कति धेरै पछि फोन गर्नु भएको, कता हुनुभयो?
4: दिन पछि नै भन्नु कि सायद वर्षै भयो कि
3: त्यही त नि नामै बिर्सिसके मैले।
4: सुनिराखेको
3: हुन्छु। फेरि भन्नुहोस् अब नाम, श्रोता साथीहरूले तपाईँको नामै बिर्सिसक्नु भयो होला।
4: राम कुमार थापा, महाराजगञ्ज काठमाडौँबाट।
3: त्यही भन नि, यति धेरै समय पछि आउनुहुन्छ अनि त्यो पछि त साथीभाइहरू
4: खै त हाम्रो समस्या हल गरिदिनु भयो नि त तपाईँहरूले, के गर्नु त अब।
3: त्यही भने यस्तो बाहिरको लागि एउटा, काठमाडौँ भ्यालीको लागि एउटा भनेर भन्नुभएको थियो तपाईँले नै हो नि, अनि भन्नुभएको थियो त्यसरी राख्दाखेरि बाहिरकोहरूलाई दुइटै मोबाइलमा ट्राई गरिराख्ने रहेछ अनि त्यही भएर अप्ठ्यारो पर्ने रहेछ क्या, अनि त्यही भएर नगराएको
4: होइन। त्यसो नगर्दा नि हुन्छ, त्यसो अर्को एउटा गर्दा हुन्छ कि अब म यो नम्बर लिँदैछु अथवा 21 लिँदैछु अथवा 36 लिँदैछु, त्यति मात्रै इन्फर्मेसन भए पनि धेरै सहयोग हुन्थ्यो साथी। तपाईँलाई जस्तो 21 लिँदैछु भनेपछि हामी 36 ट्राई गर्छौँ होइन, तपाईँलाई अब 36 लिँदैछु म, अब 36 कल लिँदैछु भनेपछि हामी 21 ट्राई गर्छौँ, त्यो मात्रै भयो भने धेरै
3: हजुर त काठमाडौँमै हुनुहुन्छ है। एकचोटि मलाई कल गरेर रेडियो नेपाल घुम्न आउनुहोस् अनि मैले अनि मैले कुन चाहिँ फोन लिइरहेको छु भन्ने कुरा मलाई भित्र बसेर थाहा हुन्छ कि हुन्न भन्ने देखिन्छ। त्यही भन नि, अनि त्यही भएर हामीलाई अब यस्तो टेक्निसियन जो बस्नुमा हुन्छ उहाँ फोन उठाएर अनि अरू विज्ञापनहरू सन्देशहरू केही छ कि गीतहरू कुन राख्ने भन्नेमै बिजी हुनुहुन्छ नि त, अनि उहाँले यो नम्बर लिएको छु भनेर भन्ने फुर्सद हुँदैन, अनि मैले पनि नमस्कार कहाँबाट को बोल्नु भयो होला भनेर भन्न सुरु गरिहाल्छु, भनेपछि कुन नम्बर लिइरहेको छु भनेर म त्यहीँनिर बसेर मैले कल लिँदै अनि तपाईँहरूसँग कुरा गर्ने भएको भए सजिलो हुन्थ्यो। हामी पुरै एउटा बारको वारी र पारी छौँ अनि त्यही भएर मलाई कुन नम्बर लिइरहेको छ भन्ने कुरा चाहिँ ठ्याक्कै पत्तै हुँदैन, त्यही भएर म त क्षमा प्रार्थी छु भन्नुपर्ने भयो।
4: हाम्रो टेक्निकल साथीलाई एउटा म अर्को अर्को पनि एउटा सानो अर्को एउटा अप्सन दिउँ है त
3: हजुर।
4: जस्तो भन्दाखेरि तपाईँ हरेक दिन नि
3: हजुर
4: 21 सुरु गर्नुहोस्,
3: ए ए अँ
4: तपाईँ सधैँ 21 सुरु गर्ने अनि अनि श्रोताहरूले सुन्नेहरूले
3: ठिक छ ल म यस्तो भन्छु नि त, अबदेखि अबको हप्तादेखि हामीले कार्यक्रमको सुरुवातमा 21 नम्बरको फोन लिँदैछौँ, टेलिफोन नम्बर 42117621 लिँदैछु भनेर भन्छु। तर अब यस्तो कहिलेकाहीँ 36 आएको फोन एक घन्टी दुई घन्टीमा काटिन्छ होइन, अनि फेरि घन्टी आउँदैन, तर 21 तपाईँसँग कुरा गरिसकेपछि फोन राख्न साथ त्यसैमा दोहोऱ्याएर आउँछ, त्यही भएर प्रब्लम हुन्छ कि, तर सुधार्ने कोसिस चाहिँ गर्छु है त हजुरको सुझावलाई मनन गरेर।
4: अब
3: हजुरले शुभकामना शुभेच्छा दिइदिनुहोस्।
4: शुभकामना सन्देश भन्दा के सबभन्दा पहिला हिजो अस्ति भर्खर हाम्रो प्रिय साथी हुनुहुन्छ धनविष्ट भएको अस्ति जन्मदिन थियो, उहाँलाई धेरै धेरै शुभकामना। अनि हाम्रो गणेश श्रेष्ठ, रामप्रसाद निरौला, नगेन्द्र रिजाल, मन्जु थापा, कति आठजना हो बहिनी
3: हजुर,
4: अनि बालकुमार लामा, ऋतु सुब्बा, अनि शीतल लामा, प्रकाश लुटेल, सुशील लगायत सबैजनालाई है त
3: हजुर हस् धेरै धेरै धन्यवाद, माया गरेर आइराख्नु होला। काठमाडौँ महाराजगञ्जबाट रामकुमार थापाले फोन गर्नुभयो, धेरै समय पश्चात सम्पर्कमा आउनुभएको। अब उहाँले चाहिँ काठमाडौँ भ्यालीलाई एउटा नम्बर अनि बाहिरलाई एउटा नम्बर भनेर भन्नुभयो, तर बाहिरकोहरूले दुइटैमा ट्राई गरिराख्नुहुन्छ नि त दुईवटा मोबाइलबाट, अनि त्यो पनि सम्भव भएन, हामीलाई चाहिँ हेला गर्नुभयो, हामीलाई चाहिँ दिनु भएन भनेर गुनासो पनि गर्नुहुन्छ। अब कसरी हुन्छ, सहज बनाउने प्रयास चाहिँ अवश्य पनि गर्छौँ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो
5: शिवारु, नमस्कार हजुर।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म सुमी लिम्बु, तेह्रथुमबाट।
3: सुमी लिम्बुजी, के छ हालखबर तेह्रथुमको?
5: हजुर, तेह्रथुमको हालखबर सुनाउने भने घाम लागिरहेछ, गर्मी छ भन्नुपर्छ है त।
3: तेह्रथुममा पनि घाम लागेर गर्मी भयो नि आज?
5: हजुर एकदमै, हिजो चाहिँ पानी पर्यो एकदमै।
3: हिजो चाहिँ काठमाडौँमा पनि पानी परेको थियो, तिन चारचोटि रोकिँदै फेरि आउँदै रोकिँदै फेरि आउँदै गरेर राति 10:30-11 बजेसम्म परिरहेको थियो। त्यो पछि रोकिएको पानी आज बिहान उठेर आउँदा त 5:30 बजे नै घाम लाग्ला जस्तो भइरहेको थियो काठमाडौँ।
5: हजुर, यहाँ त अब 6 बजीतिरै घाम झुल्किहाल्छ, घाम लाग्यो भने अनि त्यहाँदेखि एकदम चर्को घाम लाग्छ, अब घाम पनि कहिले लाग्छ कहिले पानी होइन, यस्तै हो।
3: ल ठिक छ, कहिले घाम कहिले पानी, यस्तै हो जिन्दगानी भन्नु पर्ने भएछ नि। ल ठिक छ, अब सुमीजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् 10-8 जनालाई।
5: हुन्छ, विशेष गरी हजुरलाई वर्षको धेरै धेरै शुभकामना र शुभ दिन, हाम्रो प्राविधिक मित्रलाई पनि शुभ दिन भन्न चाहेँ। अनि आशिष मेन बस्ने दकाल धर्मराज र जन्मदिनको तयारीमा रहनुहुने अमित अनन्त सुना, राजेश कुमार माझी, हरपल रोशनी, तिनैजनालाई एडभान्समा ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। प्रकाश लिसेली, वरुण सुन्चले, कमला बुना सिर्जना लगायत अब धेरै साथीहरू हुनुहुन्छ, सबै सबैलाई बाँकी समय शुभ बितो, शुभ दिनको कामना गर्दै सिकिन्छु। नमस्ते,
3: हस् धेरै धेरै धन्यवाद सुमी लिम्बुलाई, तेह्रथुमबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
6: हेलो नमस्ते हजुर।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? चितलाङबाट
6: हजुर।
3: चितलाङको मौसम कस्तो छ त नि?
6: चितलाङको अहिले पुरा मजाले घाम लागिरहेको छ है,
3: घाम मजाले लागेको छ, मकै भाँच्ने बेला भयो कि भएन? अहिले भएको छैन। अनि रोपाई, धान रोपाईहरूको काम सकियो, गोड्ने काम सकियो त त्यतातिर?
6: गोड्ने काम सबै सकियो, अहिले चाहिँ तरकारी टिप्ने चाहिँ सिजन भइरहेछ।
3: ओहो, के तरकारी फल्या छ त नि
6: अहिले? तपाईँको टमाटर, खुर्सानी, बन्दा।
3: डल्ले हो कि अर्को लामो वाला खुर्सानी? कस्तो रमाइलो, सुन्दाखेरि नै उही बारीमा पुग्या जस्तो पो भयो त विकासजी।
6: हजुर
3: हजुर, ठिक छ, त्यो चितलाङको तरकारी त काठमाडौँ नै आउने होला नि?
6: तपाईँको काठमाडौँ यता इन्डियातिर, पोखरातिर, नारायणघाट, बुटलतिर पुग्छ।
3: ए ल ठिक छ, तपाईँले टिपेको तरकारी आज बेलुका अब पाक्छ होला मेरो घरमा पनि। ल ठिक छ, अब विकासजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
6: पहिला फेरि तपाईँको लागि र टेक्निसियन हुनेको लागि अनि मेरो घर परिवारको लागि सुन्दै हुनुहुन्छ यता निशा लामा, दुर्गा मगर, सुस्मिता मुक्तान, उर्मिला थापा मगर, दुर्गा मगर, निशा लामा, यता सुन्दै हुनुहुन्छ सुमी लिम्बुलाई पनि सुनाउँदै, म विकास थापाको भन्दै तिनजना तिन सम्पूर्णको लागि भन्दै आजको सरमा उजेल हुन्छ। नमस्ते, बाई बाई।
3: हस् धेरै धेरै धन्यवाद, राम्रोसँग तरकारी टिप्नु होला, मजाले पैसा कमाउनु होला। चितलाङबाट हामीलाई विकास थापाले फोन गर्नुभएको हो, बारीमा हुनुहुन्छ, खेतमा हुनुहुन्छ अथवा बारीमा हुनुहुन्छ, तरकारी टिप्दै हुनुहुन्छ अरे। थुप्रै भेडे खुर्सानीदेखि लिएर भ्यान्टादेखि लिएर सबै तरकारीहरू छ भनेर भन्नुभयो, खुसी लाग्यो। अब सुन्दाखेरि युवा नै हुनुहुन्छ अनि देशमै केही गर्छु भनेर बसेको युवाहरू देखेपछि अनि उहाँहरूको कुरा सुनेपछि रमाइलो चाहिँ असाध्यै लाग्छ। अहिलेलाई फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो,
7: हेलो नमस्ते।
3: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
7: कहाँबाट?
3: इलामबाट तुलसा राई,
7: दिलसा
3: राई, तुलसा जस्तो सुन्यो त. अनि दिलसा राईजीले पहिला पनि फोन गर्नु भएको थियो त?
7: मैले गरेको हो, तर फोन चाहिँ कहिले काहीँ झुकेर लाग्छ.
3: झुकेर लागेपछि कुरा भएको छ कि छैन त तपाईँको र मेरो?
7: तपाईँसँग एक दुईपल्ट भइसकेको हो जस्तो लाग्छ, तर लङ टाइम पछि हो, मेरो खासै फोन लाग्दैन कि, त्यही भएर अलिक सुन्न त सुनिरहेकै हुन्छ नि.
3: ल ठिक छ, त्यसो भए अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि.
7: हुन्छ, सर्वप्रथम हजुरको लागि विशेष कार्य सफलताको धेरै धेरै शुभकामना, शुभ दिन भन्न चाहन्छु अनि टिमको लागि, अनि मलेसियातिर पार्टी मित्रलाई विशेष कार्य सफलताको धेरै शुभकामना, अनि एकदमै मनकी कान्छी फुलमा आइरहेको हुनुहुन्छ, अनि प्यारी साथी सरस्वत पोक्सेलाई शीघ्र स्वास्थ्यलाई शुभकामना, चाँडो ठिक हुनुहोला भन्न चाहन्छु, अनि आदरणीय अमनको दादा आशिष नानी बस्नेलाई विशेष कार्य सफलताको शुभकामना, अनि हुनुहुन्छ हाम्रो दादा ढकाल धर्मराज, अनि दादा प्रदीपान तावा, अनि प्यारी साथी प्रिया राई हुनुहुन्छ, अनि विपना राई, अनि माया बान्तावा, लगायत थुप्रै साथी हुनुहुन्छ, सिस्टर सुमी लिम्बु सबैलाई चाहिँ भरिन् भन्दै चाहिँ सुनाउँछु.
3: हस्, धेरै धेरै धन्यवाद. इलामबाट दिलसार राईले हामीलाई फोन गर्नुभएको हो. अहिलेसम्म हामीले 9 साथीहरूसँग कुराकानी गरिसकेका छौँ. पालो भएको छ गीत सुनाउने. यो गीत हामीसँग समीर आचार्य र अन्जु पन्तको स्वरमा रहेको छ. एक नारायण भण्डारीको रचना, आशिष अविरलको सङ्गीतमा.

0: आजको लागि हामी कार्यक्रम शुभेच्छाको अन्तिम चरणमा आइसकेका छौँ। अझै पनि केही साथीहरूसँग कुराकानी गर्ने समय हामीसँग छ, त्यसैले फटाफट 42 11 741 42 11 736 तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। अहिलेलाई कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
1: गुड मर्निङ, नमस्ते जी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? कस्तो छ मौसम?
1: हामी बसेको ठाउँमा पनि बिहानदेखि घाम एकदमै सरेको छ, गर्मी गर्मी छ भन्नुपर्छ दी।
0: गर्मी गर्मी नै छ नि?
1: हजुर हजुर, एकदम।
0: यसको मतलब आज के अरे नेपाल भरि नै घाम लाग्या जस्तै छ कि? जति फोन आए पनि घाम लाग्या छ, अलिकति पानी परेको पनि कसैले भन्नु भएन, भनेपछि मजाले घाम लागेकै अवस्था नि? जस्तो छ। अनि नम्रताजी, अब खेतबारीको काम कतिको टुङ्गो लाग्यो?
1: खेतबारीको कामहरू चाहिँ अब सकियो भन्नुपर्छ दी।
0: अब बसी बसी खाने बेला आउँला नि?
1: हजुर हजुर, अब चाहिँ देश यसो यो साललाई चाहिँ देश अब बिदाई हुँदैछ, सकियो। अब त्यही हो, पछि अब धानहरू पाकेपछि,
0: धान पाकेर धान काटेपछि त अनि त्यो पछि मजाले बस्न पाइयो 2-3 महिना नि?
1: हजुर हजुर, एकदम
0: ठिक छ। नम्रताजी, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिइहाल्नुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल आजको दिन शुभ दिन विशेष हुन चाहिँ, अनि मेरो साथीहरू भन्नुपर्दाखेरि माझी, अनि आरिनिता राई, शेखर प्रसाद श्रेष्ठ, तत्पर बान्तावा, अनि अरुण साथी लगायत जो जति पनि म्यामसँग परिचित हुनुहुन्छ, सम्पूर्ण साथीलाई शुभ दिन विकास भन्ने सबै।
0: हस्, धेरै धेरै धन्यवाद नम्रता राईले हामीलाई खोटाङबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
2: नमस्ते, गुड मर्निङ।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
2: सरिना गुरुङ बोल्दैछु, मरङ कानेपोखीबाट।
0: सरिना?
2: हजुर।
0: सरिना गुरुङ कहाँबाट भन्नुभयो?
2: मोरङको कानेपोखरीबाट।
0: ए, मोरङबाट। मोरङको रतुवा माईमा चाहिँ घाम लागेको छ, कानेपोखरीमा चाहिँ कस्तो छ?
2: कानेपोखरीमा पनि एकदम मजाले घाम लागिरहेको छ, बिहानैबाट एकदम रतमाईतिर 3 लागेको छ रे, कानेपोखरीतिर 2 लागेको छ, किनभने जङ्गलको नजिक छ, त्यही भएर गर्मी छैन है
0: अलिक। ठिक छ, त्यसो भए अब तपाईँले आफ्ना सरिनाजी, तपाईँले पहिलोचोटि फोन गर्नुभएको त?
2: पहिले चाहिँ होइन, मैले अस्ति एक हप्ता ग्याप राखेर आज कल गरेको है।
0: ए हो र, एक हप्ता अगाडि तपाईँले फोन गर्नुभएको थियो?
2: हप्ता गर्नु पाइँदैन भन्नुभएको थियो नि त, त्यही भएर ग्याप राखेर गरे।
0: ए, तर एक हप्ता।
2: हजुर, तपाईँलाई नि हाम्रो युक्त प्रसाद श्रेष्ठ दाईले बिकाई नमस्ते भन्दै हुनुहुन्छ, उहाँको त फोनै लाग्दैन बहिनी, मेरो त फोन लाग्यो भने नमस्ते भनिदिनु ल भन्दै हुनुहुन्छ।
0: ल, मेरो पनि नमस्ते सुनाइदिनु होला युक्त प्रसाद।
2: हजुर, एकदम प्रोग्राम सुनिराखेको छु, कल ट्राई गरेको लागेन बहिनी भन्दै हुनुहुन्थ्यो, सायद अब लाग्छ कि लाग्दैन होइन, कार्यक्रमको अन्त्यतिर पनि
0: आइसक्यो। मेरो पनि नमस्ते। अनि युक्त प्रसाद दाई रेडियो पनि घुम्न आउनु भएको जस्तो लाग्छ, तर मेरो
2: मेरो
0: मसँग भेट भएन, मेरो छुट्टीको दिनमा थियो, उहाँ आइतबार आउनु भएको रहेछ, मेरो शनिबार र आइतबार छुट्टी थियो, भेट भएन। हाम्रो शोभाजीसँग चाहिँ भेट भएको थियो, शोभाजीसँगको फोटो देखे हो कि मैले?
2: ए, मैले पनि फोटो देखिरहेको थिएँ, रेडियो कान्तिपुर अनि रेडियो नेपालतिर धेरै घुमेर जानु भएछ नि त दाई।
0: हो त नि। अब सरिनाजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
2: हुन्छ, फर्स्ट अफ अल स्विट भेस्ट त अनि हजुर लगायत टेक्निसियन रहनुहुने दाईलाई पनि आजको दिन शुभबित्र सबगुटी भन्न चाहन्छु, अनि विशेष गरेर आज जन्मदिन मनाउँदै हुन्छ हाम्रो विशाल याम्फु अनि रत्नबहादुर थापाको वाइफ हुनु हुन्छ रेणुका थापालाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना दिनुपर्दा त्यहाँदेखि हुन्छ निर्मला गुरुङ दाई, युक्त प्रसाद श्रेष्ठ, प्रतिमा प्रतीक्षा, प्रदीप बान्तावा, चन्द्र बस्नेत, अनि हाम्रो हर्पल रोशनी, अनि गणेश श्रेष्ठ, रामकुमार थापा, प्रकाश नुटिया सुर्सेली लगायत जति पनि साथीहरू प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूले धेरै धेरै सम्झना, शुभ दिन, कार्य सफलताको धेरै धेरै शुभकामना भनेर हजुर अब पाए।
0: हस्, धेरै धेरै धन्यवाद सरिना गुरुङले हामीलाई मोरङ कानेपोखरीबाट फोन गर्नुभएको हो। आजको लागि अब अन्तिम साथी होला, कहाँदेखि को हुनुहुन्छ? हेलो,
3: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? प्रतिमा स्पर्शीजी, उदयपुरको मौसम कस्तो छ?
3: हजुर, उदयपुरको मौसम मजाले घाम लागिरहेछ, गर्मी गर्मी फिल
0: हुँदैछ। यहाँ पनि गर्मी गर्मी छ, अनि स्वास्थ्यमा चाहिँ ठिक छ, स्वास्थ्य राम्रो छ। अनि अब प्रतिमा स्पर्शीजी, तपाईँ अन्तिम श्रोता साथी, लामो गफ गरिराख्यो भने फेरि तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई सम्झिन भ्याउनुहुन्न, फटाफट आठजना साथीभाइ आफन्तहरूलाई सम्झिनुहोस् ल।
3: हुन्छ, सर्वप्रथम त हजुर हाम्रो टेक्निसियनलाई लगातार शुभ दिनको कामना। अनि आगामी दिनमा जन्मदिन आइरहेको छ धनसिताको, एकदमै प्यारोपट्टि घर पर्दोस् नि, उहाँलाई अग्रिम रूपमा जन्मदिनको शुभकामना, धेरै सम्झना। मन कुमारी काँसी कुलुङ मेसुराई सबिना मगर दिदी हुनुहुन्छ, भाइ चन्द्र बस्नेत, राजेश कुमारजी, कुमार प्रजा, अनि लवली किरात, दिलसा राई, अनि त्यस्तै साथीहरू हुनुहुन्छ। अब यतिखेर ज जस्तो प्रेम सुनेर बस्नुभएको छ, अब अङ्कित मान्तवा, आशिष नयन, निमा शेर्पा लगायत लगायत, होइन, ज जसको नाम छुट्न गयो, सबै सबैलाई मिठो सम्झना, शुभ दिन भन्नुभयो भाइ।
0: हस्, धेरै धेरै धन्यवाद प्रतिमा स्पर्शीले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। आजको लागि शुभेच्छाको यो बसाइबाट बिदा हुने समय भएको छ। जम्मा 12 साथीहरूले फोन गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सुनेर साथ दिने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। टेलिफोन डायल गरेर नलागेपछि मलाई गाली गर्दै रिसाउने साथीहरूलाई पनि धन्यवाद। अनि फोन लागेर पनि नउठेपछि मलाई त पक्कै गाली गर्नुभएको छ, त्यो साथीहरूलाई पनि धन्यवाद। र 12 यहाँहरूले सुन्नुहुँदैछ समाचार। समाचार प्रसारण पछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ कार्यक्रम शुभेच्छाको यो व्यवसायबाट। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुनिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरी गङ्गा नगरपालिका पाँचका 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विक घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमल सेनाले जानकारी दिनुभयो। आज विद्युत गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा पनि क्षति पुगेको र उत्पादन बन्द भएको छ। खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि सहज आपूर्ति बढाउन सुर्खेत जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेको छ। सुर्खेतका बजारहरूमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको हो। उद्योगबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालो बजारी भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई थप कडाई पारिएको हो। आज बिहान सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले माग र आपूर्ति बीच

0: को मागको जवाब दिँदै उहाँले सो कुरा बताउनु भएको हो। क्षतिपूर्ति दिए मात्र पेट्रोलियम ढुवानी मार्ग होर्मुज खोल्ने इरानको शर्त रहेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियान र सर्वोच्च नेता मुज्तबा खमेनी बीच 7 घण्टा चलेको वार्तापछि एकताको सन्देश दिँदै अमेरिकाले क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। मौसम हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा धेरै पानी पर्ने सम्भावना छ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका ओडा नम्बर 6 रहेको गोकुलगङ्गा एग्रो एन्ड बिजनेस प्रालीका सञ्चालक पुष्कर खड्काको पौरखको कथा प्रस्तुत गर्दैछौ। रामेछापको किसान परिवारमा हुर्किनुभएका पुष्कर खड्काले सानैदेखि आफ्ना बुवा आमालाई खेतीपातीमा सघाउनुहुन्थ्यो। उहाँ माध्यमिक तहपछि कृषि विषयमा अध्ययन गर्न झापा जानुभयो। उहाँले सर्लाहीमा मौरी पालन सम्बन्धी तालिम लिएर 12 करिब 2 वर्ष मौरी पालन व्यवसाय सञ्चालन गर्नुभयो। काठमाडौँ आएर केही समय अन्य व्यवसायमा संलग्न भई बचत गरेपछि करिब 9 वर्ष अघि उहाँले यो गाई फार्म स्थापना गर्नुभयो।
3: त पढ्यो, स्कुल गरिन्थ्यो, अब त्यो बुवा आमासँग खेतबारीमा काम गर्ने त आफ्नो ठाउँमा छँदैछ गरिन्थ्यो। त्यसभन्दा पछि मैले कृषि विषयलाई नै रोजेँ पढाइमा पनि, अनि मैले मेची प्राविधिक शिक्षालाई वीरता मोडमा गएर सिटिभिटी मार्फतबाट 14-15 महिने कोर्स होला त्यो चाहिँ पढेँ। मैले मौरी पालन सम्बन्धी ट्रेनिङ गरेँ 6 महिना, त्यो चाहिँ सर्लाही जिल्लाको लालबन्दीमा। अनि मैले 70 घार मौरी मेलिफेरा मैले पालेँ तपाईँको 12 जिल्लामा। त्यो व्यवसाय अर्कोलाई दिएर अनि म काठमाडौँ आएँ। अनि काठमाडौँ आइसकेपछि अब जुनसुकै कुरा गर्दाखेरि पनि आर्थिकको कुरा आउँछ, अनि म पैसा जुटाउनमै 2-4 वर्ष अरू नै काम गरेँ। अलिकति पैसा भइसकेपछि होइन, मेरो लक्ष्य त कृषि नै हो, मैले कृषिमै काम गर्नुपर्छ, स्वतन्त्र छ, कसैको गाली खानु पर्दैन, आफ्नो उत्पादन छ।
2: यो सुरुवात सजिलो थिएन। व्यवसायको सुरुवातमा उहाँले बिरगन्जबाट ल्याउनु भएको 6 गाई मध्ये एउटा गाईको मृत्यु भयो, तर उहाँले हार नमानी आफ्नो व्यवसायलाई विस्तार गर्दै जानुभयो। आज उहाँको फर्म 12 रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा 17 प्लास्टिक घर र 4 गोठमा 40 गाई छन्।
3: मैले 6 गाई बिरगन्जबाट लिएर आएको, 6 लिएर आएँ। तपाईँको लिएर आएपछि ल्याएको 8-9 दिन एउटा मरिहालो, ज्ञान भएन, अनुभव भएन, त्यो के बिरामी भयो, के रोग लाग्यो, मलाई केही थाहा भएन। त्यसपछि बाँकी रहे 5, अनि अब त्यसभन्दा पछि अब दुधको माग बढ्दै गयो, दुध खाने मान्छेहरू बढ्दै जानुभयो, अनिखेर मैले गाई थप्दै गएँ अलिअलि आफ्नै, अहिले त आधी उधी भन्दा पनि धेर जति त आफ्नै गोठमा हुर्केका बाछा बाछी हुन्।
2: थोरै थोरै जोड्दै उहाँले 9 वर्षको यो यात्रामा आफ्नो फर्ममा करिब 2 करोडको लगानी गरिसक्नु भएको छ। यही कृषि कर्मबाटै आर्जेको कमाईले 4 वर्ष अघि नागार्जुन नगरपालिका ओडा नम्बर 6 जयन्ती गाउँमा आफ्नै सानो घर पनि निर्माण गर्नुभयो।
3: मैले चाहन्छु 2 करोड जतिको लगानी छ मेरो, टमाटर छ, डेरी फ्याक्ट्री छ, नयाँ संरचना गोठ छ, 40 गाई छन्। तपाईँको यता त्यता गर्दाखेरि मेरो सबै कुरा गर्दाखेरि 2 करोडको हाराहारीमा लगानी छ। मेहनत चाहिँ गर्नुपर्छ यसमा, कुरा काट्न पाइएन, फेसबुक चलाएर बस्न पाइएन, कसैलाई गाली गर्न पाइएन। मैले एकैचोटि 2 करोड गोजिया बोकेर लगानी गरेको होइन, जोड्दै जाँदा पुगेको हो। हजुरको 6 गाई अनि 16-17 टनेल अनि 4-5 यो स्ट्रक्चर फर्महरू बनाउँदाखेरि त्यति धेरै लागेको होइन, 30-40 लाख जतिमा तयार भएको हो गाई। यो संरचनाहरूदेखि यो सबै तरकारी संरचना सबै त्यतिमा तयार भएको हो, थप्दै गयो आवश्यकता पर्दै जान्छ। गाई ल्याउनु पर्ने चाहिँ 1.5 लाख पर्छ, 2 लाख पर्छ, अनि बढ्दै गएको हो त्यसरी।
2: कृषक खड्का आफ्नो व्यवसायमा पूर्ण रूपमा समर्पित हुनुहुन्छ।

0: उहाँको धेरै जसो समय गोठमै गाई बस्तुको स्याहार सुसार र दुधको बजार व्यवस्थापनमै बित्छ।
1: 2 बजे उठिसकेपछि त्यहाँबाट गोठा झर्छु। गोठा झरिसकेपछि तपाईँको पहिला मैले यो गाईहरूको स्वास्थ्य अवस्था हेर्छु, सबै गाईहरूको बाछा बाछीदेखि लिएर गाईहरूको स्वास्थ्य अवस्था हेरिसकेपछि अनि यिनीहरूलाई म पानी दिन्छु। 3 बजे चाहिँ म दुहुन बस्छु। दुहुन बसेपछि म 4-5 2 घन्टा दुहुन्छु। 2 घन्टा दुहिसकेपछि म 5 बजे 90 लिटर दुध लिएर हिँड्छु अनि बाँकी मेरा सहयोगीहरूले दुई दिइराख्नुहुन्छ। 6:30-7 बजीसम्म फेरि फर्केर आउँछु अनि त्यसपछि फेरि म 60-70 लिटर कति हुन्छ त्यो लिएर फेरि जान्छु। अनि फेरि गएपछि त्यो बाँडिसकेर म 9:30 बजे आउँछु। 9:30 बजे आइसकेपछि हजुरको मैले गोठ सफा गर्नुपर्ने हुन्छ। म घर जान्न गोठ सफा गर्छु। गोठ सोठ सफा गरिसकेपछि गाईहरूलाई हरियो घाँसहरू हाल्नुपर्ने। अब घाँस खोले पराल पानी गरिसक्नु भएको हुन्छ, त्यसै हरियो घाँस हाल्ने कामहरू अलिअलि गरेको हुन्छु। अनि म 11 बजे घर जान्छु। 11 बजे घर गएर म के कति पाक्या छ आनन्दले खान्छु अनि खाइसकेपछि म 12 बजे फेरि गोठमा आउँछु। उनीहरूलाई पानी दिने बेला हुन्छ अनि पानी दिन्छु अनि पानी दिइसकेपछि 1 बजे यसको फेरि गोठ बिहान पखालेको फेरि गोबर भइसकेको हुन्छ त्यसलाई पखाल पुखुल बनाउँछु अनि 3 बजेपछि गाई दुहुन्छु अनि 5 बजेपछि फेरि म दुध लिएर बिहानकै तरिकाले दुध लिएर हिँड्छु। 8:30-9 बजे आइपुग्छु। आएपछि घर जाँदाखेरि 10 बज्छ, सुत्ता 10:30 भनौँ न, 10 आराआरीमा खाएर सुत्छु। 11, 12, 1, 2, 4 घन्टा जुर उठ्छु यहीँ आइहाल्छु।
0: उहाँको फर्ममा दैनिक करिब 250 लिटर दुध उत्पादन हुन्छ जसलाई उहाँ आफैले सिधै उपभोक्ताको घर घरमै पुर्याएर बिक्री गर्दै आउनु भएको छ। दुधसँगै फार्मको अर्को मुख्य उत्पादन हो टमाटर। टमाटर लिन भने व्यापारीहरू फार्मसम्मै पुग्ने गरेका छन्।
1: घर घरमा लिटर कति माग हुन्छ त्यति राखिदिने, लगेर पोका पोका पार्ने, प्लास्टिक छ नि प्लास्टिकमा पोका पोका पार्ने, लगेर घर घरमा राखिदिने गर्छु। डेरीहरूलाई मैले आफैले पनि बनाएको छु। अहिले मैले चाहिँ म अनुभवको आधार अथवा मेन पावरको कमीले मैले अनुभवी भाइहरूलाई चलाउन दिएको छु। मैले स्थापना गरेँ, भाइहरूले चलाइरहनु भएको छ। मेरो पनि उब्रियो भने दुध अलिअलि त्यहाँ दिन्छु। के कति उब्रिन्छ, कहिले 20 लिटर उब्रिएला, कहिले 10 लिटर उब्रिएला, नै बाबु हो भनेर छोडिदिने गरेको छ। टमाटर चाहिँ मैले व्यापारीलाई दिन्छु। बल्कुका व्यापारी, कालीमाटीका व्यापारीहरू आउनुहुन्छ, उहाँहरूलाई दिन्छु। उहाँहरूले आजको मूल्य 20 रुपियाँदेखि 40 रुपियाँ छ भनेर भनौँ भने 25 रुपियाँ दिनुहुन्छ। बिचको मूल्य है दाइ भन्नुहुन्छ, हामी ओके भन्छौँ।
0: कृषक खड्काले गाईको आहार व्यवस्थापनका लागि टमाटर पछि जै घाँस खेती गर्नुहुन्छ। साथै खेतको गरा कान्लामा पलाउने घाँस, भुसा र दाना मिसाएर गाईलाई सन्तुलित आहार खुवाउनुहुन्छ।
1: पशुलाई छोडेरै पाल्नुपर्छ। त्यो कन्सेप्ट हुँदा हुँदै पनि बजारको कारणले गर्दाखेरि सहरमा केन्द्रित हुनु परेको, किनभने मैले यही पेसा गाउँमा गरेँ भने मैले बजार पाउँदिनँ अनि बजारकै लागि मैले सहरमा गर्नु परेको हो। सहरमा गर्दाखेरि चाहिँ खुम्चेर गर्नु पर्यो, सानो ठाउँमा गर्नु पर्यो, ठुलो ठाउँमा ठुलो ठाउँ भेटिँदैन र अर्को कुरा भाडा तिर्न सकिँदैन। अब यो कारणले गर्दाखेरि यिनीहरूलाई चाहिँ काटेको भुस्सा आउँछ तराईबाट, त्यो भुस्सा ल्याएर गोदाम गरेको छु, राखेको छु। अब यो दानाहरू आउँछ, दाना भिजाउने डेक्चीमा अनि दिने, 2 टाइम दाना दिन्छु बिहान त बेलुका, भुस्सा 2 टाइम हाल्छु, 1 टाइम हरियो घाँस हाल्छु। मेरो चाहिँ वरिपरि नै अलिअलि लगाएको छु, पुग्छ। अब यो टमाटरको सिजन सकिएपछि कार्तिकमा म सबै फाँडेर जै घाँस सर्छु।
0: पशुपालक कृषकका लागि बेला बेला फैलिने महामारी ठुलो चुनौती हुने गरेको उहाँ बताउनुहुन्छ। खोरेत रोगका कारण उहाँले करिब 15 गाई गुमाउनु परेको थियो जसले व्यवसायमा ठुलो क्षति पुर्यायो, तर पनि उहाँले हार मान्नु भएन।
1: रोगको समस्या हुन्छ, मुख्य गरी चाहिँ त्यो एकै ठाउँ बाँधिराखेको भएर थुनेलोको समस्या अलि धेरै हुन्छ। त्यो हुन्छ, यहाँभन्दा पहिला एकपल्ट महामारीको नि समस्या हुन्छ। हजुरको खोरेत आयो, खोरेत आएर मेरो चाहिँ झन्डै 14-15 जति गाईहरू मरे अनि त्यतिखेर चाहिँ मलाई अलि धेरै नै डर लाग्यो। अब फेरि टिक्न सक्दिनँ कि क्या हो, उठ्न सक्दिनँ कि क्या हो भने आत्मबल बढाएँ अनि फेरि किनेँ, फेरि ल्याएँ, फेरि पारेँ।
0: मानव जीवनका लागि कृषि अपरिहार्य रहेको उहाँको विश्वास छ। युवा पुस्तालाई उत्पादनसँग जोड्न नसक्नु हाम्रो कमजोरी भएको बताउँदै उहाँ युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने धारणा राख्नुहुन्छ।
1: कृषि पेसा तपाईँको अपरिहार्य छ, हामीले जेसुकै गरे पनि भरि बेलुका भान्सामा गएपछि त हाम्रो खानाको अगाडि त किसानले उत्पादन गरेको कुरा त आउँछ। हाम्रो अलिकति एउटा जेनेरेसनले के गरौँ भन्नु होला भने उत्पादन गर्न सिकाएन, तपाईँको उपभोग गर्ने मात्रै सिकायो। हामीलाई ब्रान्डेड लुगाको बारेमा थाहा छ, ब्रान्डेड तपाईँको जुत्ताको बारेमा थाहा छ, ब्रान्डेड खानाहरूको बारेमा थाहा छ, तपाईँको याक चिज हालेर खानुपर्छ भन्ने पनि थाहा छ होइन। तर हामीलाई के सिकाइएन भने हामी त्यो याक चिज कसरी बन्छ, हाम्रो चाहिँ त्यो बर्गर उत्पादन गर्ने बनाउने मेन गहुँ गहुँको पिठो कसरी उत्पादन हुन्छ, हाम्रा नानी बाबुहरूलाई अहिलेको जेनेरेसनलाई हामीले त्यो कुरा सिकाइएन। अहिलेका युवाहरूलाई त्यसमा लाग्न प्रेरणा दिनुहोस्, तपाईँलाई अर्थ गर्नु केही पनि पर्दैन सरकारले।
0: कृषक खड्काले आफ्ना लागि मात्र होइन अन्यका लागि पनि रोजगारी सृजना गर्नु भएको छ। गोठको कामका लागि दुईजना कर्मचारीलाई मासिक तलबमा राख्नु भएको छ भने टमाटर खेतीमा आवश्यकता अनुसार दैनिक ज्यालामा कामदार राख्नुहुन्छ।
1: मैले दैनिक ज्यालामा कामदार बोलाउँछु, महिनावारी चाहिँ छैनन्, महिनावारी चाहिँ यहाँ दुईजना हुनुहुन्छ गोठमा। दैनिक ज्यालामा आवश्यक पर्दा ज्यालामा बोलाउने गरेको छ, पाइन्छ पाइन्छ मान्छे पाइन्छ, कामदार पाइन्छ अनि आउनुहुन्छ। उहाँहरूको हाजिरा अब घन्टाको 100 जस्तो होला, उनीहरूले 800-1000 ज्याला लानुहुन्छ दिनको।
0: वर्ष अघि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको सहयोगमा डेरी सञ्चालन र गोठ निर्माणका लागि अनुदान पाउनुभएका खड्काको अनुदान बारे भने फरक धारणा छ। उहाँका अनुसार कृषकलाई अनुदान भन्दा पनि न्यून ब्याज दरमा बिना धितो कृषि कर्जा उपलब्ध गराउनु बढी प्रभावकारी हुनेछ।
1: प्रदेश सरकारको तर्फबाट यो डेरी बनाउन र माथिल्लो फर्म बनाउनलाई 25 लाख रुपियाँ पैसा अनुदानको कन्सेप्ट बन्द गरिनुपर्छ। मलाई ब्याङ्कले बिना धितो ऋण दिनुपर्छ, मेरो फर्म देखाएर मेरो काम हेरेर अथवा यसले काम गरेको सही छ भनेर मूल्याङ्कन ऋण दिनुपर्छ। मलाई ऋण माग्न गयो काम गर्छु भनेर ऋण माग्नु धितोले भन्नुहुन्छ, कृपया अनुदान हटाइदिनुहोस्, कृषि ऋण दिनुहोस्, तिर्ने गरी दिनुहोस्, थोरै ब्याजमा दिनुहोस्, ब्याज चाहिँ धेरै नलाउनुहोस्।
0: कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने र किसानको उत्पादनले सुनिश्चित बजार पाउने खालका नीति आवश्यक रहेको कृषक खड्काको भनाइ छ। त्यसैले उहाँ नीति निर्माताहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गर्नुहुन्छ।
1: कृषि उद्योगमा परिणत गर्नुपर्छ व्यवसायलाई एकदमै। तपाईँको अहिले गोलभेडाको मूल्य आएन, गोलभेडाको मूल्य आएन, अब मूल्य आएन भनेर हामी दौडेर गएर माइती घरमा फाल्यौँ, गलत, एकदमै गलत। इन्डियाबाट आउने त्यो सस बन्द गरिदियो भने टोमाटो केचपहरू हुन्छ नि, डुकसुक के जातको आउँछ नि, त्यो बन्द गरिदिने हो भने त नेपालमा उद्योग खोल्थे, किसानसँग यहीँ किन्थे, यहीँ किनेपछि त हजुरको मूल्य त आउँथ्यो, मूल्य आउँथ्यो नि त। तपाईँहरू नीति निर्माण गर्दा अलिकति ध्यान दिएर गरिदिनुहोस्, ध्यान दिएर गरिदिनुहोस्। तपाईँ उद्यम गर्न सिकाइदिनुहोस् न, तपाईँको मूल्य वृद्धि श्रृङ्खला, तपाईँको धानबाट चामल बन्छ, तपाईँको चिउरा बन्छ, त्यसबाट अरू अरू परिकारहरू बन्छ, मूल्य वृद्धि श्रृङ्खला तपाईँले यो कार्यक्रम लागू गरिदिनुहोस् न। उद्योग आफै खोलिँदै जान्छ, आवश्यक पर्छ त उसले खोल्छ त।
0: कहिल्यै विदेश जाने सोच नबनाउनु भएका कृषक खड्काले आफ्नो जीवनको अधिकांश समय कृषिमै बिताउनु भएको छ। उहाँ कृषिमा लाग्न चाहने युवालाई जोश, जाँगर र आत्मविश्वासका साथ यस पेसामा अघि बढ्न सुझाव पनि दिनुहुन्छ।
1: तपाईँहरू कृषि उद्यमीमा लाग्नुहोस्, उद्यमशीलता गर्नुहोस्। इङ्ग्लिसमा मुस्ली भन्छ, नेपालीमा गहुँको चिउरा भन्छ, त्यो तपाईँहरूको हाम्रो हिमाली जिल्लाहरूमा फलेको जौको र गहुँको बनाउन सकिन्छ होइन। धेरै छ, तपाईँको पाइला पाइलामा पैसा छ, यसैमा आनन्द छ, धेरै आनन्द छ। र मैले अब लाग्नेहरूलाई उत्पादनमुखी बनिदिनुहोस् वा भनिन्छ, फलफुलहरू रसिलो देख्यो भने हामी ल्याइन्छ होइन, अङ्गुर ल्याइन्छ, सबै फलफुल ल्याइन्छ, तर यो कहाँ फल्छ कसरी फल्छ त्यसको अध्ययन गरिदिनुहोस्, लगाउने कोसिस गर्नुहोस्, एक्लै सक्नुहुन्न, सामूहिक मिलेर गर्नुहोस्, जग्गाहरू जति पनि छन् होइन, माध्यम बाटो खोज्नुहोस्, उत्पादन गरिदिनुहोस्, आनन्द छ।
0: पुष्कर खड्काको यो यात्रा एक्लो किसानको सफलता मात्र होइन, यो नेपालको माटोमै भविष्य खोज्न चाहने हजारौं युवाका लागि एउटा उदाहरण पनि हो।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाला र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: दयाहाङ राई गौमाया गुरुङको शीर्ष भूमिका रहेको फिल्म पेन्सन पट्टाको टिजर युट्युबमा सार्वजनिक भएको छ। माओत्से गुरुङ निर्देशित यो फिल्म 26 भदौदेखि देशव्यापी प्रदर्शन तयारीमा रहेको छ। टिजरले कथावस्तु, चरित्र चित्रण लगायतका कुरालाई संक्षिप्त रूपमा प्रकाश पार्छ। लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय मर्मको कथा फिल्ममा बुनिएको छ। फिल्ममा विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ, सुनिल थापा, लुनिभा तुलाधार, सुरज तमु, राज काउचा मगर, यासिली योखा, डिवी गुरुङ, प्रतीक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई, कुविना गुरुङको पनि अभिनय रहेको छ। लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेको पात्रको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखिएको छ। टिजरले दिवंगत बाबुको पेन्सन पट्टामा आफ्नै आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा फिल्मले कथा प्रस्तुत गर्ने देखाइएको छ। यो फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो। नेपाली फिल्म गौथलीले आक्रामक कमाईको गतिलाई निरन्तरता दिएको छ। आइतबार दिउँसोसम्म यो फिल्मको कुल ग्रस कमाई 19,45,00,000 रुपियाँ पुगेको छ। यो भनेको 17 करोड नेट कलेक्सन हो। फिल्मको लगानी 2,75,00,000 रुपियाँ हो। आइतबार पनि सार्वजनिक विदा भएकाले फिल्मको कमाई 20 करोड हाराहारीमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ। सोही अवधिसम्म फिल्मलाई 7,00,000 भन्दा धेरै दर्शकले हेरेका छन्। पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्का पञ्जा 4 र परानको कमाईलाई उछिनेको छ। सम्भवत आज वा भोलिसम्म फिल्मले 12,19,92,00,000 ग्रसलाई उछिन्न सक्छ। त्यसअघि कबड्डी 4 र पूर्ण बहादुरको सारङ्गी मात्र धेरै कमाउने नेपाली फिल्मको पहिलो र दोस्रो स्थानमा छन्। गौथलीले डाइस्पोरमा समेत उत्कृष्ट कमाई गरेको निर्माता सुमन गिरीले बताएका छन्। उनका अनुसार फिल्मले अमेरिकामा 2,00,000 अमेरिकी डलर, अस्ट्रेलियामा 1,00,000 अस्ट्रेलियन डलर, दुबईमा 50,000 दिराम, डेनमार्क र माल्टा लगायतमा 20,000 युरो कमाइसकेको छ। क्यानाडामा अर्को सातादेखि फिल्म रिलिज हुने निर्माता गिरीले जनाए। दीपक प्रसाद आचार्य काकुको निर्देशन रहेको चलचित्र चिरञ्जीवी भवको छायाङ्कन सकिएको छ। 51 दिनमा चलचित्रको छायाङ्कन सकिएको हो। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको गत जेठ 15 छायाङ्कन सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ। गत वर्ष आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र परान गत वर्षको सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो। हामीले मन खोलेर समय लगाएर चलचित्रको छायाङ्कन गरेका छौँ। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ, निर्देशक आचार्यले भने। कलाकार र प्राविधिकले जसरी छायाङ्कनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यत्तिकै मेहनत गरेर दर्शकलाई मनपर्ने चलचित्र लिएर आउनेछौँ। चलचित्रमा कुमार कटेल, जिग्री ब्रो पनि दीपक प्रसाद आचार्यसँगै छन्। कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन्। चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्दर, आशीर्वाद छेत्री, प्रशंसा राई माझी, कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुंवर, अशोक धिताल, सुमन ज्योति न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ। सोसल ड्रामा चिरञ्जीवी भवले दुई पुस्ता बीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ। उमेश कुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्देशक दीपक आचार्य आफैले यस चलचित्रको गीत समेत लेखेका गरेका छन्, जसमा हर्क साउथको पनि रहनेछ। चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन र बाबुल गिरीको संगीत गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्। पब्लिसिटी डिजाइन टाउ वा स्टुडियो रहेको चलचित्र रोहित कटेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्दैछ। चलचित्र 2083 माघ 1 गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ। प्रियङ्का कार्कीको फिल्म मास्टरनीको ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्ध, अपराध र रहस्यको कथालाई फिल्ममा रोमाञ्चक ढंगले प्रस्तुत गरेको संकेत दिन्छ। ट्रेलरमा एउटी आमाले आफ्नो छोरीको सुरक्षाका लागि गर्ने संघर्ष र त्यससँग जोडिएका रहस्यमय घटनाहरूलाई मुख्य रूपमा उठाएको छ। एक नेताकी छोरी बेपत्ता भएपछि उत्पन्न हुने परिस्थिति, प्रहरीको अनुसन्धान र विभिन्न पात्रहरू बीचको शंकास्पद सम्बन्धले कथालाई रोचक मोड दिने देखिन्छ। यसले फिल्म क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा केन्द्रित रहेको स्पष्ट पार्छ। फिल्ममा शीर्ष भूमिकामा प्रियङ्का कार्की र सिमरन खड्काको अभिनय छ। उनीहरू आमा छोरीको भूमिकामा छन्। साथमा आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, रिचा शर्मा, रक्षा थापा, सन्दीप छेत्री लगायतका कलाकारहरूको अभिनय छ। सार्वजनिक ट्रेलरमा दीपक राज गिरी, जितु नेपाल लगायत कलाकारहरू पनि देखिन्छन्। यी कलाकार अतिथि भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। राजेन्द्र मुक्तानको कलर रहेको ट्रेलरको ध्वनि मिश्रण मुकेश शाहले गरेका हुन्। शुभेन्दु घोषको निर्देशन रहेको मास्टरनीको कथा प्रियङ्का कार्की स्वयंको हो। पटकथा शान बस्नेतले तयार पारेका हुन् भने संवाद लेखनमा प्रियङ्का र शानको सहकार्य छ। आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको मास्टरनी निर्मातामा प्रियङ्का कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्की छन्। कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार हुन्। त्यस्तै छायाङ्कन युवराज इन्द्रो रियाको हो भने राजा सिंह सिद्धुको सम्पादन छ। मास्टरनी भदौ 5 गतेदेखि प्रदर्शन तयारीमा रहेको छ। 2079 सालको व्यावसायिक सफल फिल्म झिङ्गे दाउको सिक्वेल झिङ्गे दाउ 2 ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा झिङ्गे दाउको टिजर रिलिज गरिएको हो। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम लगायत कलाकारको शीर्ष अभिनय छ। सार्वजनिक टिजरमा मुख्यतया दुई दाजुभाइ आफ्नो आमाको खोजीमा भौतारिएको देखाइएको छ। दाजुभाइ बीचको मात्र नभई पहिलो भागमा झै देउरानी जेठानी बीचको द्वन्द्व, इख नोकझोक र पारिवारिक तिक्ततालाई पनि मुख्य आकर्षकका रूपमा अगाडि बढाइएको छ। नेपाली ग्रामीण परिवेश, पुरानो संस्कृति र परम्परालाई फिल्ममा उतारिएको देखिन्छ। घरभित्रको पारिवारिक माहौल र सम्बन्धमा आउने उतार चढावको कथा यस फिल्मले भन्ने टिजरबाट अनुमान लगाउन सकिन्छ। फिल्ममा सरोज खनाल, वसुन्धरा भूषाल, चैत्य देवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरी बैरागी नेपाल, आशा भूषाल लगायत कलाकारहरूको समेत अभिनय छ। मदन कृष्ण श्रेष्ठ र मिथिला शर्माको विशेष उपस्थिति पनि दर्शकले हेर्न पाउनेछन्। कपनगढी सिनेमा प्राली र फिल्म क्रू नेपाल प्रालीको प्रस्तुति रहेको झिङ्गे दाउको निर्मातामा सुलभ प्रतीक देउजा र समीक्षा देउजा छन्। परिचित सेनको स्क्रिन प्ले र संवाद रहेको फिल्मका लेखक गोविन्द फुयाल र शिशिर चालिसे हुन्। डीओपी विष्णु घिमिरे कल्पित र सम्पादन मित्र डी गुरुङ हो। झिङ्गे दाउ 2 आगामी असोज 2 देशभरका हलहरूमा प्रदर्शनमा आउने तय छ। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। प्रतीक्षित भारतीय फिल्म टक्सिक अ फेरी टेल फर ग्रोन अप्सको ट्रेलर सार्वजनिक भएको छ। दक्षिण भारतीय अभिनेता यस अभिनीत फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको हो। सार्वजनिक 4 भन्दा लामो ट्रेलरमा अभिनेता यस दोहोरो भूमिका र डार्क ग्याङस्टर लुकमा देखेका छन्। ट्रेलरले हिंसा, विश्वासघात, शक्ति संघर्ष र रहस्यमय सम्बन्धले भरिएको ग्याङस्टर संसार प्रस्तुत गरेको छ। ट्रेलरको सबैभन्दा ठूलो आकर्षण भन्ने यसको दोहोरो भूमिकालाई मानेको छ। उनी राय र रुमी नामका 2 भिन्न पात्रमा देखिने संकेत ट्रेलरले दिएको छ। यसको नयाँ स्टाइलिस र ग्याङस्टर अवतार ट्रेलरभरि हावी देखिन्छ। ट्रेलरका दृश्य, सिनेमाटोग्राफी, एक्सन कोरियोग्राफी र ब्याकग्राउन्ड स्कोरले फिल्मको भव्यता झल्काउँछन्। फिल्ममा यससँगै किया

आलियाहा श्रेया शरणको वियोगबाट अझै मुक्त हुन नसकेको देखिन्छ। कथा भने पूर्ण रूपमा खुलाएको छैन। सबाना आजमी नकारात्मक भूमिकामा देखेकी छन्। दिशा पटानी जारा नामक पात्रका रूपमा प्रस्तुत भएकी छन्। ट्रेलरमा तीव्र एक्सन र भावनात्मक दृश्यहरूको मिश्रण देखिए पनि कथावस्तु बारे धेरै जानकारी दिएको छैन। अन्त्यमा शिवमको संवाद एक एक गरेर मर्छौ कि सबैसँगै ले उत्सुकता बढाउँछ। पहिलो आवरापन जस्तै यसको संगीत पनि फिल्मको मुख्य आकर्षक बनेको छ। मिथुन, जित गांगुली, अमाल मल्लिक, अंकित सजदेव र वासिब अहमदले यसमा संगीत दिएका छन्। मुकेश भट्ट र विशेष फिल्म प्रस्तुतिमा बनेको आवरापन दुई नितिन कक्करले निर्देशन गरेका हुन्। निर्माता विशेष भट्ट रहेका छन्। फिल्ममा इमरान हाशमी, दिशा पटानी, सबाना आजमी मुख्य भूमिकामा छन्। आवरापन दुई 14 अगस्त 2026 विश्वभर प्रदर्शनमा आउने तयारीमा छ। समाचारपछि अब केही क्षण विश्राम लिउँ। एउटा समुद्र साङ्गीतिक कोशेलीबाट।

0: सेलिब्रिटीसँगको विशेष कुराकानी।
1: नेपाली कला तथा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुनुहुन्छ लुनिभा तुलाधर। पवन कल्लीबाट होस्टिङ गर्दै मिडियाको यात्रा सुरु गर्नुभएकी लुनिभा संचार तथा प्रस्तुता हुँदै अभिनय क्षेत्रमा प्रवेश गर्नुभएको हो। विभिन्न पात्र र भूमिका मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै उहाँले दर्शकमाझ आफ्नो छुट्टै परिचय बनाउनु भएको छ। मिडियाबाट सुरु भएको उहाँको यात्रा अहिले नेपाली चलचित्रसम्म आइपुगेको छ। पछिल्लो समय गौथली चलचित्रमा उहाँको अभिनय पनि दर्शकले रुचाइरहेका छन्। आजको सिने संसारमा हामी उहाँसँग उहाँको मिडियादेखि अभिनयसम्मको यात्रा, गौथली र महिला चलचित्र कर्मीका रूपमा उहाँका अनुभव बारे कुराकानी गर्दैछौ। लुनिभाजी, सिने संसारमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: हजुर लुनिभाजी, तपाईँको अभिनयको यात्रा कहाँबाट सुरु भयो?
2: म 15 वर्षको हुँदा चाहिँ एसएलसी दिएर हाई स्कुल पढ्न जाँदा चाहिँ मेरो इङ्ग्लिस टिचर डाक्टर शिव रिजालले चाहिँ म नाटक बनाउँदैछु, म नाटकमा पिएचडी गर्दैछु, नाटक खेल्छौ भन्नुभयो। मेरो पहिलो नाटक चाहिँ डाक्टर अभि सरले लेख्नु भएको अनि डाक्टर शिव रिजालले निर्देशन गर्नुभएको ड्रिम्स अफ पिच ब्लसम्स भन्ने नाटक थियो। अनि त्यसपछि मैले नितेश राज पन्तको हस्टेल भन्ने सिरियलमा नेपाल टेलिभिजनमा पहिलोचोटि स्क्रिनमा म देखिएको चाहिँ नेपाल टेलिभिजनमा हो।
1: हजुर, र तपाईँले पहिलोपल्ट नाटकमा भूमिका निर्वाह गर्दाखेरि चाहिँ तपाईँलाई कतिको डर लाग्यो? किनकि तपाईँलाई सिक्नु नै भएको थिएन, भर्खर एसएलसी दिएर बस्नु भएको थियो, होइन? कस्तो थियो तपाईँको त्यतिखेरको अनुभव?
2: डर त मलाई अहिले पनि पर्फर्मेन्स एङ्जाइटी हुन्छ। नाटक अलिकति अगाडि 5 मिनट चाहिँ मलाई डरै लाग्छ।
1: हजुर,
2: तर 5 मिनट खुलिसकेपछि चाहिँ मलाई फेरि रोक्न कसैले सक्दैन जस्तो मलाई महसुस हुन्छ। त्यो चाहिँ नाट्यश्वरीको वरदान हो जस्तो लाग्छ कहिले काहीँ चाहिँ। त्यो बेलामा चाहिँ मलाई एकदम धेरै एक्साइटमेन्ट थियो, डर भन्दा पनि सानी बच्चा। अनि फेरि घरमा बुवालाई पनि नभनिकन इकोनोमिक्सको एक्स्ट्रा क्लास छ भन्दै नाटक गर्थेँ म।
1: पछि बुवाले थाहा पाउँदा के भन्नुभयो?
2: नजाउनुभयो, तर म सुन्ने खालको चाहिँ अलिक परिन। अनि मम्मी, काका, काकी, दिदी उहाँहरूले चाहिँ एकदमै साथ दिनुभएको थियो। अनि बुवा आफै आर्टिस्ट सिङ्गर, रेडियो नेपालमा पनि पहिला धेरै गीत गाउनुहुन्थ्यो, राजु रत्न तुलाधर। सो बुवाले चाहिँ आफू कलाकारितामा भएको भएर चाहिँ हाम्रो देशको पृष्ठभूमि हेरिकन चाहिँ कलाकारलाई जीविका उपार्जन गर्न गाह्रो हुन्छ, जागिर खानुपर्छ, अरू केही गर्नुपर्छ भन्ने चाहिँ बुवाको सोच, आफूले दुःख पाउनु भएको भएर पनि होला।
1: र लुनिभाजी, अघि भर्खरै भन्नुभयो मलाई सुरुमा खुल्नलाई टाइम लाग्छ, खुलिसके पछाडि चाहिँ फेरि मलाई कसैले रोक्न सक्दैन भन्नुभयो, होइन? पछिल्लो चलचित्र गौथलीमा जुन तपाईँले भूमिका निर्वाह गर्नुभएको छ, होइन, त्यसमा कतिको तपाईँलाई चित्त बुझेको छ त?
2: चित्त त कहिल्यै बुझ्दैन मलाई त आफ्नै अभिनय आफूलाई नै ए के गरे होला मैले जस्तो लाग्छ, तर दर्शकहरूले मन पराइदिनु भएको छ अनि त्यो चिजले चाहिँ चित्त बुझ्दै जान्छ पछि।
1: हजुर, गौथलीमा जुन तपाईँले एउटा छुच्ची सासुको भूमिका निर्वाह गर्नुभएको छ, दर्शकले तपाईँको भूमिकामा चाहिँ कति पनि खोट लगाउने ठाउँ भेट्नु भएको छैन,
2: त्यसको लागि म एकदम एकदम एकदम आभारी छु। बिना दर्शक मेरो केही पनि पहिचान छैन। म जहिले पनि जुनै अन्तर्वार्ताहरूमा भन्छु मेरो पहिचान भनेको मेरो दर्शकहरू हो, किनभने उहाँहरूलाई मात्रै थाहा हुन्छ कि म के गरिरहेको छु, मैले ठिक गरिरहेको छु कि छुइनँ भनेर। अब एउटा अभिनेता या एउटा कलाकारलाई चाहिँ आफ्नो काम चित्त बुझ्न थाल्यो भने चाहिँ प्रगति गर्ने बाटो पनि साँघुरो हुँदै जाँदो रहेछ कि। त्यही भएर पनि चित्त बुझ्दैन ताकि मैले अझै मिहिनेत गर्न सकूँ। र दर्शकहरूले यति धेरै माया प्रशंसा गर्नुभएको छ, अब मलाई त्यो त यति धेरै ठुलो अवार्ड भइसकेको छ, त्यही नै ठुलो अवार्ड हो। अनि
1: सजिलो चाहिँ के लाग्यो त, नाटक गर्न सजिलो कि मिडिया कर्मी रेडियो कर्मी हुन सजिलो कि चलचित्र ठुलो पर्दामा अभिनय गर्न?
2: सबैभन्दा सजिलो चाहिँ रेडियो, किनभने रेडियोमा तपाईँलाई कसैले जज गर्दैन।
1: हजुर,
2: कस्तो देख्नुहुन्छ, तपाईँको लवाई कस्तो छ, तपाईँको आफ्नो शरीर कस्तो छ, त्यो कसैले जज नगरिकन तपाईँको आवाजसँग र तपाईँले बोलेको कुरासँग मात्रै श्रोताहरू एकदम मनमोहित हुन्छन्, श्रोताहरूले माया गर्छन्, होइन? अनि गर्न रमाइलो चाहिँ नाटक हो, एकदमै रमाइलो। एउटा टिम बिल्डिङ हुन्छ, एकैचोटि पर्फर्म गरेर बाहिर निस्किने बित्तिकै तुरुन्तै प्रतिक्रिया पाउँछौँ, होइन? त्यो सब हेर्दा चाहिँ अभिनयको पाटोमा चाहिँ मलाई नाटक रमाइलो लाग्छ। सिनेमा मलाई सबैभन्दा गाह्रो लाग्छ, किनभने सिनेमामा धेरै कट टेक्स हुन्छ अनि त्यो कट टेक्सको कारणले चाहिँ भावनात्मक रूपमा बगिरहेको कलाकार मेरो इमोसन ब्रेक भइहाल्छ कि। अनि त्यो इमोसन ब्रेक भएको कारणले चाहिँ मलाई गाह्रो लाग्छ सिनेमामा अभिनय गर्न चाहिँ।
1: हजुर, तर दर्शकले श्रोताहरूले त लुनिबाजीलाई ठुलो पर्दामै हेर्न चाहनुहुन्छ, देख्न चाहनुहुन्छ, जसरी गौथलीमा चाहिँ एउटा छुच्ची पात्रको रूपमा देखिनुभयो, त्यसै गरी लुनिबाजीले चाहिँ एउटा रोमान्टिक एउटा राम्रो चरित्र भएको पात्रमा आउनुहुन्छ र देख्न पाउँछौँ भन्ने एउटा आशा बोक्नु भएको छ, के भन्न चाहनुहुन्छ श्रोताहरूलाई?
2: दर्शकलाई मन परेको पात्रहरू चाहिँ मैले नाटकमा गर्न पाएको छु, त्यो कुरामा चाहिँ म एकदम भाग्यमानी महसुस गर्छु। जस्तै मैले आफैले गरेको नाटक द नाइट मदरमा एउटा यस्तो राम्रो आमाको भूमिका गरे, त्यो मलाई आफैलाई नै गर्व लाग्छ। होइन, नाटकले चाहिँ कलाकारलाई अलि धेरै लिबर्टी दिन्छ जस्तो लाग्छ खेल्नलाई आफ्नो पात्रमा। अनि जलाकी भन्ने सिनेमा आउँदैछ मेरो, जलाकी भन्ने सिनेमा चाहिँ हाम्रो अशोक मगरजीले बनाउनु भएको हो। त्यो सिनेमामा चाहिँ म एकदम रमाइलो खालको पात्रमा छु। अर्को सिनेमा आउँदैछ भदौ 26 गते पेन्सन पट्टा, त्यसमा पनि मेरो पात्र अलि रमाइलो खालको छ।
1: गौथलीको पात्र निभाउँदाखेरि चाहिँ तपाईँलाई एकदमै सामना गर्नु परेको सबैभन्दा ठुलो चुनौती चाहिँ के थियो होला?
2: मलाई फर्स्ट डे त सम्धिसँग झगडा गर्ने सिन थियो, होइन, गाह्रो भएको। होइन, म नर्मली मलाई झगडा गर्न पर्यो भने कोहीसँग मलाई पहिला आँसु आउँछ क्या रियल लाइफमा चाहिँ। अनि अर्को सिन थियो सेकेन्ड डे क्यामरालाई थुक्नु पर्ने थियो भनौँ न, त्यो सर्ट त्यसरी लगाइएको थियो, मैले त सक्दै सकिनँ। अनि डिरेक्टर साहबलाई यो त नगरौँ भने, यसो सहकर्मी साथीहरूलाई साँच्चीकै हातापाई गर्ने सिनहरूमा चाहिँ चोट लाग्ने अवस्था हुन्छ नि त। अनि त्यो गिल्टले ला लाग्यो कि दुख्यो कि ला सरी है भन्दै गर्थे, होइन, अनि माया लाग्थ्यो। अब सिमरन यति सानी थिए, होइन, उसलाई केही भइहाल्ला कि मैले धकाल्दा जस्तो लाग्ने। सो अलि भाइलेन्ट सिनहरूमा चाहिँ मलाई एकदमै डर लाग्थ्यो।
1: सिमरनलाई चाहिँ सुत्केरी भइसके पछाडि जुन तपाईँले धकाल्नु भएको छ नि, त्यतिखेर त तपाईँ रुनु नै भयो होला है?
2: म रुनु भन्दा नि यति टेक खायौँ हामीले, त्यो नमिल्ने के बिचरा, फेरि भिडमा उसलाई समात्न हाम्रो क्रु बसिराख्नु भएको छ, तर टाइममा मैले उसलाई धकालेर उसलाई हेर्नै नमिल्ने, त्यो फर्किहाल्नु पर्ने छ नि त त्यो सर्ट।
1: हजुर,
2: अनि ला मलाई चाहिँ फर्केर ला ठिक त छ ऊ भनेर हेर्न मन लगाइहाल्ने कि,
1: हजुर,
2: अनि गाह्रो भएको थियो।
1: हजुर, निकै नै रमाइलो भयो गौथलीको सुटिङको कुराकानी गर्दा। लुनिबाजी, अब हामी ऱ्यापिड फायरमा लाग्छौँ, एकदमै छिटो जवाफ दिनु होला है त। तपाईँलाई होस्टिङ कि अभिनय कि मनपर्छ?
2: अभिनय।
1: कमेडी कि सिरियस भूमिका?
2: सिरियस भूमिका।
1: चलचित्र कि वेब सिरिज?
2: चलचित्र।
1: फिल्म हल कि घरमै फिल्म हेर्न रमाइलो?
2: फिल्म हल।
1: तपाईँलाई मनपर्ने नेपाली अभिनेता?
2: हाम्रो कुमारी फिल्मको अभिषेक भाइ।
1: अनि मनपर्ने अभिनेत्री?
2: उपासना सिंह ठकुरी।
1: तपाईँले आफै अभिनय गर्नुभएको चलचित्रमा सबैभन्दा मन परेको पात्र कुन चाहिँ हो त?
2: मैले 2024 सालमा फ्रान्सबाट निर्मित एउटा द सेमलेस भन्ने सिनेमा गरेका थिए, अनि त्यो सिनेमामा गरेको मेरो पात्र चाहिँ मलाई साह्रै मन परेको थियो। त्यो सिनेमा मैले पनि हेर्न पाइनँ किनभने त्यो डबिङ पनि थिएन, सिङ्क साउन्ड थियो। अनि त्यो चाहिँ कान्समा यत्रो एकदमै ठुलो फिल्म फेस्टिभलमा देखाइएको थियो, र द सेमलेस मेरो पात्र चाहिँ मलाई एकदमै मन परेको थियो।
1: गौथलीलाई एक शब्दमा भन्नुपर्दा?
2: गौथली एउटा एकदमै राम्रो पारिवारिक सिनेमा बनेको छ, जुन सिनेमामा चाहिँ एउटा महिला स्पेसली एउटी सानी बच्चीले चाहिँ पढेर आफ्नो जिन्दगी राम्रो बनाउन सकिन्छ, छेउछाउको मान्छेले साथ दियो भने समाजमा महिला कहिले पनि पछाडि पर्दैन भनेर एकदमै राम्रो उदाहरण दिने सिनेमा हो।
1: हजुर, र हाम्रो लुनिबाजीलाई कस्तो भूमिका निर्वाह गर्न मन छ त?
2: मलाई चाहिँ एउटा अब म मेरो फिल्म मेकर राइटर डिस्ट्रिब्युटर प्रड्युसर साथी हुनुहुन्छ प्रचण्डमान श्रेष्ठ, उहाँलाई भनिरहन्छु ब्रिजिट जोन्स डायरी भन्ने एउटा बेलायती सिनेमा छ, त्यो सिनेमा जस्तो एउटा सिनेमा एउटा अडल्ट महिलाको जिन्दगी, एउटा अडल्ट महिला चाहिँ प्रेममा कसरी पर्न सक्छिन् या धोका कसरी पाउन सक्छिन् र त्यो चिजलाई कसरी कोप अप गर्छन्, मेन्टल हेल्थदेखि लिएर एउटा महिलाको बारेमा सिनेमा गर्न मन छ।
1: हजुर, र अन्त्यमा रेडियो नेपाल भन्ने बित्तिकै के याद आउँछ?
2: रेडियो नेपाल भन्ने बित्तिकै मलाई 5 बजेको बाल कार्यक्रम याद आउँछ, हाम्रो सिमोस दाईको बुवाको रेडियो कार्यक्रमको पनि स्वर याद आउँछ, फोन कार्यक्रम थियो सायद, पुरानो राष्ट्रगान पनि एकदमै याद आउँछ।
1: लुनिबाजी, अन्त्यमा रेडियो सुनेर बसिरहनु हुने हाम्रो श्रोतालाई के भन्न चाहनुहुन्छ?
2: रेडियो नेपाल सुनिरहनु भएको श्रोताहरूलाई चाहिँ धेरै धेरै नमन, एज कलाकार मैले रेडियो नेपालमा धेरै नाटक खेलेको छु पहिला, सो त्यो सबै मायाको लागि धेरै धन्यवाद, र अझै रेडियो नेपाल सुनिरहनु होला।
1: हजुर, व्यस्त समयको बावजुद पनि हामीलाई छोट्ट समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद लुनिबाजी।
2: हजुर, तपाईँलाई पनि फोन गरिदिनु भएकोमा, यसरी कुराकानी गर्न पाएकोमा धेरै धेरै धन्यवाद।
1: अब प्रस्तुत छ चलचित्र समीक्षा।
0: चलचित्र समीक्षा।
1: शुक्रबार रिलिजसँगै नेपाली चलचित्रको पर्दामा यस हप्ता दुई नयाँ कथा प्रवेश गरेका छन्। एउटा कथा साहित्यको पानाबाट चलचित्रको पर्दामा आएको छ, अर्को कथा नेपाली समाजमा अझै पनि जरा गाडेर बसेको सामाजिक कुरीति विरुद्ध प्रश्न उठाउँदै दर्शकमाझ आएको छ। शुक्रबारदेखि देशभर प्रदर्शनमा आएका चलचित्र हुन् निर शाह निर्देशित कमला मिश र ओम प्रतीक निर्देशित हली। दुवै चलचित्रको कथाको आधार फरक भए पनि एउटै कुरा भने समान छ, समाजलाई पर्दामा देखाउने प्रयास। अब कुरा गरौं कमला मिशको। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति कोही किन बर्बाद होस्बाट प्रेरित चलचित्र हो कमला मिश। नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाएको कृतिलाई चलचित्रको स्वरूपमा प्रस्तुत गर्ने जिम्मेवारी निर्देशक निर शाहले लिएका छन्। चलचित्रमा निर शाह स्वयंका साथै रमेश बुढाथोकी, वासना तिमलसिना, शिवम शराफ छेत्री, आरव दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सिवेदी भोला र सञ्जय खतिवडा लगायत कलाकारको अभिनय रहेको छ। साहित्यकार कृतिबाट चलचित्र बनाउनु आफैमा चुनौतीपूर्ण काम हो, किनकि साहित्यले पाठकको कल्पनालाई ठूलो ठाउँ दिन्छ, तर चलचित्रले त्यही कथालाई दृश्य, संवाद, अभिनय र निर्देशन मार्फत दर्शक सामु जीवन्त बनाउनु पर्छ। त्यसैले कमला मिशका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो, विजय मल्लको साहित्यिक भावनालाई चलचित्रको पर्दामा कतिको प्रभावकारी रूपमा उतारिएको छ। चलचित्रले सामाजिक सम्बन्ध, मानवीय संवेदना र समाजका विभिन्न पक्षलाई कथा मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। पुरानो साहित्यिक कृतिलाई नयाँ पुस्ताका दर्शकमाझ चलचित्र मार्फत पुर्याउनु यसको अर्को महत्वपूर्ण पक्ष हो। कमला मिश विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो। अब लागौं अर्को चलचित्रतर्फ, हली। निर्देशक ओम प्रतीक निर्देशित हलीको केन्द्रमा छ छाउपडी प्रथा। महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने भए पनि हाम्रो समाजका कतिपय ठाउँमा अझै पनि यसलाई विभेद र अन्धविश्वाससँग जोडेर हेरिन्छ। यही सामाजिक यथार्थका कारण महिलाले भोग्नु परेको पीडा, संघर्ष र विभेदलाई चलचित्रले कथाको विषय बनाएको छ। हलीमा प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की लगायत कलाकारको अभिनय रहेको छ। पूजा गुरुङ र जस्मिन श्रेष्ठ चलचित्रका निर्माता हुन्। सामाजिक विषयमा चलचित्र बनाउनु भनेको केवल समस्या देखाउनु मात्र होइन, समाजलाई त्यो समस्या बारे सोच्न बाध्य बनाउनु पनि हो। हलीले छाउपडी जस्तो कुरुतिले महिलाको जीवनमा पारिरहेको असरलाई कथा मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। त्यसैले यो चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर सामाजिक बहसको एउटा माध्यम बन्न सक्छ। अब प्रश्न उठ्छ, चलचित्रले उठाएको विषय जति गम्भीर छ त्यसलाई पर्दामा प्रस्तुत गर्ने शैली कतिको प्रभावकारी छ? दर्शकले चलचित्र हेर्दा कथासँग कतिको आफूसँग जोड्न सक्छन्? पात्रहरूको भिडा र संघर्षले दर्शकलाई कतिको छुन्छ? र सबैभन्दा महत्वपूर्ण कुरा, चलचित्र हेरिसकेपछि दर्शकलाई आफ्नो समाज र परम्परा बारे सोच्न बाध्य बनाउँछ कि बनाउँदैन? यो प्रश्नको उत्तर दर्शकको प्रतिक्रियाले दिनेछ। समग्रमा हेर्दा कमला मिश र हली दुवै चलचित्रले नेपाली समाजका फरक फरक पाटालाई पर्दामा ल्याएका छन्। कमला मिश साहित्यिक कृतिबाट प्रेरणा लिएर सामाजिक कथालाई प्रस्तुत गर्ने प्रयास हो भने हली सामाजिक कुरीति र महिलाले भोग्नु परेको संघर्षलाई केन्द्रमा राखेर बनेको चलचित्र हो। नेपाली चलचित्रको विकास केवल प्रविधि र मनोरञ्जनमा मात्र होइन, आफ्नै समाजका कथा भन्ने क्षमतामा पनि निर्भर हुन्छ। त्यस अर्थमा यी दुवै चलचित्रले उठाएका विषय आफैमा अर्थपूर्ण छन्, तर कुनै चलचित्र राम्रो हुनका लागि विषय मात्र पर्याप्त हुँदैन, विषयलाई कतिको प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ, कथा कतिको बलियो छ, कलाकारको अभिनय कतिको विश्वसनीय छ र चलचित्रले दर्शकको मनमा कस्तो प्रभाव छोड्छ, त्यसले नै अन्तिम मूल्याङ्कन निर्धारण गर्छ। त्यसैले कमला मिश र हली हेर्ने कि नहेर्ने भन्ने निर्णय तपाईँ दर्शककै। तर नेपाली समाज साहित्य र सामाजिक यथार्थसँग जोडेका कथा पर्दामा हेर्न चाहने दर्शकका लागि यी दुई चलचित्रले केही फरक स्वाद र विषयवस्तु प्रस्तुत गर्ने प्रयास पनि गरेका छन्। यही थियो यस हप्ताको चलचित्र समीक्षा। यससँगै कार्यक्रम सुन्ने संसार आजका लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोता प्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा, विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कौशलका साथ उपस्थित हुनेछौ। यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ। हाम्रो देशभक्ति साझा, देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सारनुसा प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1443 किलो हर्जको साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98.1 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र रुक्मिणी पोखरेल, अनि म विमला राई। प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बाल गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान प्रेम प्रकाश मल्लको स्वरमा, प्रेम प्रकाश मल्लकै रचना र सङ्गीत रहेको छ यो स्वदेश गान। पछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा सदा चाहिँ आज पनि हामी चारवटा गीत साथमा उपस्थित भइसकेका छौँ। हामी दुईजना छौँ आज पनि, प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी। हजुर यहाँहरू यो कार्यक्रम रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्ट्जसँग अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारकै जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। आज यो मङ्गलबारको बसाइ, यो समय भनेको खाजा अनि विश्रामको समय पनि रहेको छ। आजको यो समयलाई एकदमै विशेष बनाउनुहोला, यादगार बनाउनुहोला भन्न चाहन्छौँ। र यहाँ जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त खुसी भएर बस्नुहोला। कतिपय चाहिँ कार्यालयको काममा व्यस्त हुनुहुन्छ होला, कतिजना चाहिँ घरैसी काममा, कतिजना चाहिँ घरभन्दा बाहिरको काममा व्यस्त हुनुहुन्छ। जहाँ हुनुहुन्छ जस्तो सुकै हुनुहुन्छ होइन, एकदम खुसी अनि व्यस्त रहनुहोला, सुरक्षित रहनुहोला। जतिजना यात्रा गर्दै हुनुहुन्छ उहाँलाई एकदमै ह्याभ अ सेफ जर्नी भन्न चाहन्छौँ, शुभ यात्रा भन्न चाहन्छौँ। जतिजना विद्यार्थीहरू पढ्दै हुनुहुन्छ होइन, उहाँहरू एकदमै मेहनत गरेर पढ्नुहोला, अवश्य पनि सफलता पाउनुहुनेछ भन्न चाहन्छु। र जतिजना घुम्न जानुभएको छ उहाँहरू चाहिँ एकदमै इन्जोय गर्नुहोला होइन, तर इन्जोय पनि गर्नुपर्छ, हामीले लगेका फोहोरहरू पनि आफै व्यवस्थापन गर्नुपर्छ। फोहोर चाहिँ धेरैभन्दा धेरै चाहिँ गर्नु हुँदैन, किनकि म चाहिँ हिजो नुवाकोट गएको थिएँ लौके झरना घुम्न है, त्यहाँ चाहिँ एकदमै के ठाउँ ठाउँमा धेरै फोहोरहरू देखियो, त्यो झरनाको ओरफर पनि एकदमै धेरै फोहोरहरू देखियो। यहाँहरू त्यस ठाउँमा हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ, या जाने तर्खरमा यात्रा गर्दै यति बेला हामीलाई सुन्दै हुनुहुन्छ होइन, उहाँहरूलाई एउटै कुरा आग्रह गर्न चाहन्छौँ होइन, तपाईँ जहाँ जाँदै हुनुहुन्छ होइन, त्यस ठाउँमा चाहिँ फोहोर नगरिदिनुहोला, आफूले लगेका खानेकुराहरूको फोहोरको व्यवस्थापन आफै गर्नुहोला, सरसफाइमा एकदमै ध्यान दिनुपर्छ, किनकि त्यो ठाउँमा हामी गइसकेपछि फेरि जान मन लागोस् न, त्यति सफा चाहिँ राख्नुपर्छ। त्यहाँ चाहिँ सार्वजनिक शौचालय पनि छ होइन, सबै कुरा व्यवस्थित छ कि, त्यो झरनाकै छेउछाउमा दुईवटा चाहिँ सार्वजनिक शौचालय छ, पानीको व्यवस्था पनि छ, तर एकदमै फोहोर के, शौचालयभित्र चाउचाउका खोस्टा, पानीका बोतलहरू होइन, टिस्यु पेपरहरू, प्याडहरू एकदम धेरै देखियो कि। त्यो शौचालयमा चाहिँ डस्टबिन पनि राखिएको छ, तर बाहिर चाहिँ एकदमै धेरै वासरुमभित्र नै त्यस्तो देखियो, त्यस्तो चाहिँ नगर्नुहोला भनेर हामी आग्रह गर्न चाहन्छौँ। हामी यात्रा गर्छौँ, घुम्छौँ, शौचालय ठाउँ ठाउँमा हुन्छ होइन, तर हामी चाहिँ फोहोर नगरिकन चाहिँ गऱ्यो भने चाहिँ सबैले प्रयोग गर्ने हो होइन, सफा हुनुपर्छ, सफा राख्नुपर्छ। शिवपुरी गाउँपालिकाले चाहिँ एकदमै राम्रो गरेको रहेछ, बाटोहरू यस्तो राम्रो बनाइदिएको छ। त्योभन्दा अगाडि म चाहिँ 2-3 वर्ष अगाडि गएको थिएँ, बाटो एकदमै खराब थियो, अहिले चाहिँ त्यो झरनासम्म पुग्नलाई चाहिँ एकदमै राम्रो बाटो छ, पिच गरिएको छ। कतिपय ठाउँ 1-2 ठाउँमा चाहिँ अलिकति गाह्रो छ, बर्खाको सिजन हुनाले पानी पर्छ, हिलो हुन्छ, अनि गाडीहरू हिँड्दाखेरि चाहिँ अलिकति हिलो बढी छ। 2-3 ठाउँमा त्यस्तो एकदमै हिलो पनि छैन, तर एकदमै राम्रो ठाउँ छ, जानुहोला, एकदमै फ्रेस हुन्छ होइन, नेचर थेरापी लिनुपर्छ, प्रकृतिसँग हामी चाहिँ एकदमै नजिक हुनुपर्छ। तर फोहोरको व्यवस्थापन चाहिँ हामी आफैले गर्न चाहन्छौँ। म चाहिँ कार्यक्रम स्वर साधना मार्फत एकदमै विशेष गरेर शिवपुरी गाउँपालिकालाई एकदमै धन्यवाद दिन चाहन्छु, यस्तो राम्रो बाटो बनाइदिनु भएको छ उहाँहरूले होइन, अनि शौचालयहरू पनि एकदमै राम्रो व्यवस्था गरिदिनु भएको छ, कपडाहरू चेन्ज गर्ने ठाउँ बनाइदिनु भएको छ होइन, तर त्यहाँ एकदम धेरै फोहोर छ के, किन फोहोर गर्नुभएको होला, त्यो सबै चाहिँ घुम्न जाने मान्छेहरूले नै फोहोर गर्नुभएको हो, त्यस्तो चाहिँ नगरिदिनु होला भन्न चाहन्छौँ। र यहाँहरू पनि एकदमै कार्यक्रममा चाहिँ आज यति धेरै किन बोल्यो भनेर भन्नुभयो होला, मलाई चाहिँ एकदमै बोल्न भन्न मन लाग्यो कि होइन, हामी म घुम्न गएँ तर एकदमै फोहोर देखेँ, दुःख लाग्यो, त्यस्तो राम्रो ठाउँमा चाहिँ यति धेरै फोहोर गरिदिनु भएको छ कि, सफा चाहिँ हुनुपर्छ, हामी जहाँ जान्छौँ त्यहीँ चाहिँ सफा हुनुपर्छ। अब भने हामी कार्यक्रमको सुरुवात गीतबाट गर्छौँ, त्यसपछि 0142-11-7-21 र 7-36 को लाइन खुला गरिसकेका छौँ, फोन गर्नुहोला र आफूलाई मनपर्ने गीत सुन्न र सुन्न पनि सक्नुहुन्छ, सुनाउन पनि चाहनुहुन्छ। अहिलेलाई गीत बजिसकेको छ, त्यसपछि हामी यहाँसँग प्रत्येक

हजुर, कार्यक्रमको सुरुवातमा गीत राखी सकेका थियो, बुकी फुल भिरेमा भन्ने गीत रहेको थियो। यहाँहरू कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट। यो बेला चाहिँ हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 2:35 गइसकेको छ। यो खाजाको समय रहेको छ, खाजा खाँदै हामीलाई सुन्दै गरिरहनु भएको छ होला। यहाँहरूलाई पनि गीत सुनाउन इच्छा छ, चाहना छ भने 0142-711-736 लाइन हामीले खुला गरिसकेका छौँ। मजाले आफूलाई मनपर्ने गीतहरू सुनाउन सक्नुहुनेछ। काममा चाहिँ एकदमै लगाव राख्नुहोस्, मेहनत गर्नुहोस्, होइन? जुन काम, जुन उद्देश्यको साथमा चाहिँ आजको दिन यहाँहरूले पाउनुभएको छ, यो समय पाउनुभएको छ, त्यसलाई चाहिँ एकदमै सही सदुपयोग गर्नुहोस्, होइन? मेहनत गर्नुहोस्, निराश नहुनुहोस्। अवश्य पनि ढिलो चाँडो चाहिँ सफलता हात पर्छ, होइन? कहिलेकाहीँ हामी चाहिँ मेहनत गर्छौँ, सफलता प्राप्त हुँदैन हामीमा, अनि निराश हुन्छौँ। निराश हुनु हुँदैन, एक न एक दिन अवश्य पनि हामीले चाहिँ सफलता हात पार्नेछौँ, होइन? हरेक चिजहरूको चाहिँ समय हुन्छ, समयलाई चाहिँ हामीले चाहिँ चिन्न सक्नुपर्छ। समयले हामीलाई कहिले पनि पर्खिँदैन, होइन? कतिपय चाहिँ अब समयमा भेटिएका मान्छेहरू, व्यक्तिहरू पनि त्यस्तै हुन्छन् के, ती समयमा भेटिन्छन्, त्यसपछि कहिल्यै भेटिँदैनन्। तर उनीहरूको व्यवहार, उनीहरूले भनेका शब्दहरू, उनीहरूसँगको त्यो छोटो समयको चाहिँ सङ्गत चाहिँ सधैँभरि याद रहन्छ के, ती कुराहरू, त्यो ठाउँ, त्यो समय हामीलाई चाहिँ फेरि पनि त्यही समय, त्यही व्यक्ति, त्यही ठाउँ चाहिँ फेरि पनि भइदिएको भए हुन्थ्यो, आइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। तर फर्केर चाहिँ कहिले आउँदैन। समय चाहिँ त्यति बलवान छ, समयलाई चाहिँ हामी पर्खिनुपर्छ। समयले हामीलाई पर्खिँदैन, समयअनुसार हामीले चल्न सक्यौँ भने हामी चाहिँ अवश्य पनि एक दिन चाहिँ एकदमै सफलता हात पार्न सक्छौँ, होइन? त्यसकारण चाहिँ हामी निराश हुनु हुँदैन। जुन कामको लागि आजको दिन पाएका छौँ, त्यो काम चाहिँ एकदमै खुसी साथ के गर्नुपर्छ। त्यो काम चाहिँ हामी इन्जोय गर्ने के कसरी चाहिँ हामी यो काममा चाहिँ खुसी मिल्छ, त्यतातिर लाग्नुपर्छ। थुपारेको एकदमै दबाव महसुस गरेर चाहिँ हामी कहिले पनि काम गर्नु हुँदैन, होइन? त्यसरी दबाव महसुस गरेर काम गऱ्यो भने हामी कहिल्यै खुसी हुनु हुँदैन। खुसी र समय एकदमै महत्त्वपूर्ण छ, होइन? म भन्छु कि मेरो लागि, म चाहिँ अब कोही कोही साथीहरू चाहिँ आफन्त हुन्, होइन, नजिकका ती साथीहरू चाहिँ मलाई केही पनि नदिनुहोस्, थोरै भए पनि मलाई समय दिनुहोस्, थोरै बोलिदिनुहोस्, कुरा गरिदिनुहोस्। त्यो नै सबैभन्दा ठुलो मेरो लागि चाहिँ उपहार भन्ने गर्छु, होइन? तपाईँहरू चाहिँ यो कुरा चाहिँ कसरी लिनुहुन्छ, बुझ्नुभएको छ? चाहे दुःख होस्, चाहे सुख होस्, तपाईँ हाम्रो जीवनमा, होइन, कसैले थोरै समय निकालेर दिनुहुन्छ भने त्यो जतिको ठुलो कुरा हाम्रो जीवनमा केही पनि हुँदैन। त्यसकारण समयलाई चिन्ने गर्नुहोस्, बुझ्नुहोस्, कसैको मन नदुखाउनुहोस्, कसैको आँखामा चाहिँ नभिज्ने गरेर इमान्दार भएर बस्नुहोस्। अनि पो जीवन जीवन हो त, होइन? हामी पनि त्यसरी चाहिँ बस्ने कोसिस गर्नुपर्छ। कति चाहिँ अरूलाई नै चाहिँ, किन हामी चाहिँ यस्तो बन्दैन हाम्रो लागि यो मान्छे, यो व्यक्ति, होइन, मेरो फेभरको, मेरो अनुसार हुनुपर्छ भन्छौँ नि हामी चाहिँ अरूको लागि कतिको चाहिँ उहाँहरूको भनेअनुसार गरेका छौँ, त्यो पनि हामी विचार गर्नुपर्छ। कोही कसैलाई चाहिँ नबुझिकन केही भन्नु हुँदैन, होइन? सबै कुरा बुझ्नुपर्छ अनि बल्ल बोल्नुपर्छ भन्ने लाग्छ। फेरि हामी गीततर्फ नै लागौँ, कति बोलिरहेको छ भन्नुहुन्छ। आज चाहिँ निरन्तर यहाँहरूलाई चाहिँ मजाले गीत सुनाउन मन लागिरहेको छ रेडियो नेपालको स्टुडियोबाट। फेरि अर्को गीत बजिसकेको छ, एकदमै राम्रो सन्देशमूलक गीत रहेको छ, र फेरि हामी यहाँहरूसँग जोडिनेछौँ।

0: हजुर, हामी कार्यक्रम स्वर साधनामा छौँ। यति बेला यहाँहरूलाई स्वर साधनामा गीतहरू सुनाइरहेका छौँ। आज मलाई थोरै यहाँहरूलाई चाहिँ समयको बारेमा चाहिँ जानकारी गराउन मन लाग्यो। एकदमै समय कति बलवान छ भन्ने कुरा चाहिँ मैले बुझेको जानेको कुरा चाहिँ यहाँहरूसँग एकदमै चाहिँ जानकारी गराउन मन लाग्यो। समय एकदमै बलवान छ, तपाईँहरू आफ्नो काममा हुनुहुन्छ, कार्यव्यस्तताको कारणले पनि हामीलाई सुनेर साथ दिनुहुन्छ, त्यो पनि एउटा समय नै हो। यो मेरो आवाज यो समयमा यो कार्यक्रम त्यो पनि समयमै, अब मैले अहिले बोलेका कुरा अब एकछिनपछि बोल्न सक्दिनँ, समय कति बोल्नु छ हामी त्यसरी बुझौँ। हामी अहिले साथीभाइसँग चिया गफमा चाहिँ रमाइला गफगाफ गरिरहन्छौँ गर्छौँ, त्यो समय एकछिनपछि आउँदैन। भोलि त्यो समय आउला तर ती गफहरू आउँदैनन्, ती साथीहरू भेटिँदैनन्, त्यो समय ट्याक्कै साथीहरूसँग नै आउँदैन। कस्तो अचम्म है यो समय, एकदमै गाह्रो छ। त्यसकारण समयलाई बुझ्नुहोला, आफ्नो कामलाई एकदमै निरन्तरता दिनुहोला, होइन, एकदम खुसी भएर बस्नुहोला आफ्नो साथीहरूसँग, आफ्नो कार्यालयका सहकर्मी साथीहरूसँग, घर परिवारका सदस्यहरूसँग, आफन्तहरूसँग मजाले बस्नुहोला, एकदमै खुसी भएर बस्नुहोला। गीत बजिसकेको छ, म्यादी रुमाल भन्ने गीत राखेका छौँ, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हेर्नुहोस् त, समय गएको पत्तै भएन। यहाँहरूसँग धेरै यस्ता कुराहरू गर्न मन थियो मलाई, तर समयले आजलाई यति नै भनिसकेको छ। अब फेरि यहाँहरूसँग यसरी नै गफगाफ गर्न म अर्को हप्ता यही मङ्गलबारको विषयमा यही रेडियो नेपालको स्टुडियोमा यही समय यही स्टेसनमा आउने नै छु। यहाँहरू एकदमै सुरक्षित बस्नुहोला, गुनासो रहित जीवन जिउनुहोला, आफ्नो कामलाई निरन्तरता दिनुहोला, समयमा खानुहोला, सुत्नुहोला, घुम्नुहोला, त्यो ठाउँको बारेमा एकदमै बुझ्नुहोला, जानकार रहनुहोला भन्दै अब आजको कार्यक्रम आजको यो बसाइबाट म भने छुट्टिन चाहन्छु। एकदमै खुसी भएर बस्नुहोला भन्न चाहन्छु। फेरि पनि गीत बजिसकेको छ, गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि रेडियो नेपालका नियमित कार्यक्रमहरू यहाँहरू सुन्नुहुनेछ भन्दै प्राविधिक सहकर्मी हाम्रो दिदी हुनुहुन्छ, एकदमै ब्युटिफुल हुनुहुन्छ, राधिका ओझालाई एकदमै धन्यवाद दिन चाहन्छु। धन्यवाद दिनै पर्ने हुन्छ किनकि उहाँकै कारणले यो आवाज चाहिँ सुन्न पाउनु भएको छ आफ्नो रेडियो तरङ्ग मार्फत भन्न चाहन्छु। र म कार्यक्रम सञ्चालिका विद्या चौधरी अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार।
1: यसरी त फकाउँदैन केटा, गति बढा अलिक।
2: अनि नाच्नु पर्छ नि त दाजु।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा खाना पकाउने ग्यासको अभाव, महँगी लगायतको समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगम बुटोल र भैरवमा आफै ग्यास वितरण गर्दै। र युद्धमा भएको हतातीमा इरानले क्षतिपूर्ति तिर्नुपर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड। कोलम्बियामा भूकम्पमा परि 132 जनाको मृत्यु, कैयौं बेपत्ता, खोजी कार्य जारी। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि मल र सिंचाईको व्यवस्था, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, महँगी लगायतको समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले विद्युत महसुल राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स र मालपोतका काममा सर्वसाधारणले भोग्नु परेको शास्तिबारे सरकारको ध्यान आकर्षण गराउँदै समयमा नै समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल सिंचाई उपलब्ध हुन नसकेको कारण कृषि उत्पादनमा समस्या उत्पन्न भइरहेको भन्दै भारतबाट सहज रूपमा मल आपूर्तिको व्यवस्था गर्न, किसानलाई सहज रूपमा उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले धार्मिक वा जुनसुकै नाम हुने हिंसात्मक कार्यले क्षति हुने भएकाले यस्ता कार्य रोक्न सरकारको ध्यान आकर्षण गराउनु हुँदै सुनसरी र तराई मधेस घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो। सांसदहरूले जनताको अपेक्षा अनुसार काम हुन नसकेको, नागरिकले प्रभावकारी सेवा सुविधा प्राप्त गर्न नसकिरहेको, नागरिक सुरक्षित बन्न नसकेको भन्दै समयमा नै नागरिकको सुरक्षाका लागि काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भए पनि प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित नभएको तथा संसदमा उपस्थित हुँदा समेत राष्ट्रिय पोसाक र संसदको मर्यादा कायम राख्ने कुरामा चुकेको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले नुवाकोट लगायत विभिन्न ग्रामीण भेगमा सडक विस्तारको अभावमा मानिसहरूले कष्टकर जीवन बिताउन बाध्य रहेको तथा स्वास्थ्य शिक्षा लगायतबाट वञ्चित हुन परिरहेको भन्दै समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकको सुरुमा नै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभयो। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ 17 गतेदेखि सदनमा विरोध गर्दै आउनु भएको छ। अर्थमन्त्री डाक्टर सोर्नी मुवागलीले 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा नष्ट भएका प्राथमिक श्रेष्ठताको अभिलेख पुनः प्राप्त गर्न नसकिने अवस्थामा द्वितीय स्रोतका तथ्याङ्कबाट बेरुजु प्रमाणीकरण गर्न सकिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री डाक्टर वाग्लेले नष्ट भएका प्राथमिक तथ्याङ्कको विकल्पमा उपलब्ध अन्य स्रोतबाट तथ्याङ्कको प्रमाणीकरण गरी आवश्यक प्रक्रिया र नीतिगत सुधार अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले अभिलेख पुननिर्माण र प्रमाणीकरणका क्रममा अनियमितता, क्षति तथा दुरुपयोगको आशंका देखिएमा सम्बन्धित कार्यालयमा आवश्यक निगरानीको व्यवस्था मिलाउन सकिने बताउनुभयो। बैठकमा सांसदहरूले श्रेष्ठता जलेको आधारमा मात्रै कानुनी रूपमा बेरुजु तथा अनियमितता कायम गर्न नहुने उल्लेख गर्दै कारोबार सम्बन्धी प्रमाण र आवश्यक कागजातका आधारमा लेखा परीक्षण प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिनुभयो। क्षतिको 30 दिनभित्र मूल्याङ्कन गरी 3 तहमा वर्गीकरण गर्नुपर्ने तथा 150 भन्दा बढी कार्यालय र संस्थाको अवस्था समेत व्यवस्थित रूपमा मूल्याङ्कन गर्नुपर्ने सांसदहरूले जोड दिनुभयो। यस्तै सांसदहरूले भविष्यमा बेरुजु र अनियमितताको प्रमाणीकरण गर्न डिजिटल अभिलेख र सुरक्षा प्रणालीलाई प्राविधिक रूपमा सुदृढ बनाउनु पर्ने औल्याउनुभयो। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल

0: समयमै बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको किसानहरूले बताएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
1: बैतडीमा उत्पादित आलु विगतमा तराईका जिल्लाहरूमा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष प्रति किलो 40-45 रुपियाँसम्म बिक्री भएको थियो। यस वर्ष किसानहरूले आलु प्रति किलो 25-30 रुपियाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ। सोही मूल्यमा पनि बिक्री भइरहेको छैन। पाटन नगरपालिका 8 का किसान राजबहादुर महरा:
2: त्यस्तै छ, खास बजार भाव पनि छैन, आलु पनि त्यस्तै कुहिएर साफ छ। गत वर्ष सुरुमै 30-35 स्टार्ट हुन्थ्यो, यो पालि सुरुमा आलुको रेट 20-25 हुन लाग्यो।
1: उचित मूल्य नपाएको र यातायातको पनि सहज पहुँच नहुँदा आलु घरमै थन्किएको सुर्नाय गाउँपालिका 6 का किसान गणेश अवस्थीले बताउनु भयो।
3: बजार त बाटोको
1: पाटन नगरपालिका 8 निर्माण प्रक्रिया अगाडि बढाइएका 2 कोल्ड स्टोर अलपत्र अवस्थामा छन्। कोल्ड स्टोर सञ्चालनमा आए तरकारी उपज भण्डारण गर्न सहज हुने किसानहरूको भनाइ छ। पाटन 8 का अर्का स्थानीय किसान वीर सिंह महरा:
4: 35 परिवार बस्छ, प्रति परिवार 15-20 क्विन्टल लागे पनि 450-500 क्विन्टल हुन्छ। अब त्यो आलु बिक्री भइरहेको छैन। रत्तरिया धनगढी महेन्द्रगढबाट आउने कुनै पनि ग्राहक आएर छैन। 2 कोल्ड स्टोर छ पाटन नगरपालिका वार्ड नम्बर 8 निर्माण भएको। अब त्यो सञ्चालनमा आयो भने यहाँका कृषकहरूलाई खाद्यान्नको साथै बिउको लागि पनि आलु भण्डारण गर्नको लागि सजिलो हुन्थ्यो।
1: यस क्षेत्रमा बनेका कोल्ड स्टोर सञ्चालनको लागि समस्या भइरहेको कृषि ज्ञान केन्द्र बैतडीको भनाइ छ। विगतमा बनेका संरचनाहरूलाई सञ्चालनमा ल्याउनको लागि सरकारवाला पक्षसँग सहकार्य गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनु भयो।
5: कोल्ड स्टोर बनेको छ 5-6 वर्ष भयो, त्यो बनेदेखि नै विवादित रहेछ। अर्को नयाँ सहरी विकास आयोजना भन्ने जुन हाम्रो पाटनमा 3-4 वर्ष पहिला आएको थियो, त्यसले एउटा ठुलो 200 मेट्रिक टन क्षमताको कोल्ड स्टोर बनाउनु भनेर यहाँ सञ्चालन गर्यो। अहिले त्यसको काम अधुरै छ भन्ने देखिन्छ। तर आगामी दिनमा सरकारले यो संरचनाहरूलाई कसरी सदुपयोग गर्ने, पालिकाको मार्फतमा भए पनि हुन्छ, वडा कार्यालय मार्फतमा भए पनि हुन्छ, यसको कानुनी प्रक्रियाहरूमा सहयोगी निकायहरूले हामी सहयोग गर्छौँ।
1: सरकारी पकेट क्षेत्रमा बनेका करोडौं लगानीका संरचना सञ्चालनमा ल्याउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
6: हेलो,
7: के गर्दैछौ?
6: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
7: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
6: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
7: अब रात तपाईँको
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब बाँकी समाचार। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटोल र भैरवमा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही नेपाल आयल निगम ग्यास उद्योगी तथा ग्यास विक्रेता सङ्घबीच भएको निर्णय अनुसार बुटोल र भैरवमा वितरण केन्द्र स्थापना गरी मङ्गलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। बुटोल उपमहानगरपालिका 6 हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरवमा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसर बाट ग्यास वितरण भइरहेको छ। निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, क्रियापुत्रीमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुकुम्बासी तथा लामो समयदेखि ग्यास नपाएर चुलोनी नबलेका उपभोक्तालाई प्राथमिकतामा राखिएको छ। खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि सहज आपूर्ति बढाउन सुर्खेत जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा तीव्रता दिएको छ। सुर्खेतका बजारहरूमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको हो। उद्योगबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालो बजारी भइरहेको भन्दै जिल्ला प्रशासनमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई थप कडाई पारिएको हो। आज बिहान सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्की नेतृत्वको अनुगमन टोलीले माग र आपूर्तिबीच क्रमशः सुधार भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय होल्ड नगर्न उपभोक्तासँग आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारीले विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भए पनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुन सक्ने अनुमान गर्नुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा 1 बेपत्ता र 1 घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका 5 31 वर्षीय सुरेन्द्र विक्क घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले

0: बेपत्ता बरुवालको खोजी गरिरहेका र विकला घाइतेको उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमल सेनाले जानकारी दिनुभयो। आज विद्युत गृहभन्दा माथिल्लो भागको पाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रबन्धक रहेको 14 मेगावाट क्षमताको घाट खोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा पनि क्षति पुगेको छ भने उत्पादन बन्द भएको छ। पाकिस्तानको ब्रोड पिगमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली बेम्बा शेर्पा, किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्न 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मङ्गल पर्व मनाइँदैछ। गठे मङ्गललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। पछिल्लो समय मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको छ। नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी र कृषि आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा हजारौँ नागरिक समस्यामा परेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
1: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना पछिल्ला 5 वर्षमा 101 पुगिसकेको छ। आर्थिक वर्ष 2078 देखि 2083 सप्तरीमा 4, सिरहामा 9, धनुषामा 12, सर्लाहीमा 9, रौतहटमा 11, बारामा 15, पर्सामा 3 र सबैभन्दा बढी महोत्तरीमा 38 गरी कुल 101 ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालय मुजेलिया जनकपुरका प्रमुख प्रशासकीय अधिकृत कालीचरण यादव बताउनुहुन्छ। महोत्तरीको जलेश्वर विद्युत वितरण केन्द्र क्षेत्रबाट 21 र गौशाला विद्युत वितरण केन्द्र क्षेत्रबाट 17 गरी 38 ट्रान्सफर्मर चोरी भएकोमा अधिकांश कृषि सिंचाईको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको गौशाला विद्युत वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादव बताउनुहुन्छ। सर्वसाधारण आम नागरिकसँग प्रत्यक्ष जोडिएको कृषि र खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएको औरी नगरपालिका 1 कार्यवाहक वडा अध्यक्ष सुनिल कुमार शाह बताउनुहुन्छ।
2: ट्रान्सफर्मर चोरी भएलाके बाद अहाँके खानेपानीके ट्रान्सफर्मर रहलैए, अब खानेपानी सञ्चालन होइवला रहलैए, अब ओहिके चलते अपनेके सञ्चालन नै होइ सकल।
1: समयमै वर्षा नहुँदा मोटरबाट पानी तानेर सिंचाई गर्ने विकल्प थियो, तर ट्रान्सफर्मर नै चोरी हुँदा खेती योग्य धेरै जग्गामा धान रोपाई नै नभएको सुनमा गाउँपालिका 5 किसान पवन देवी राम बताउनुहुन्छ।
3: एक त बारिश नहोइ छै, कले लाइन से पटबै, ट्रान्सफर्मर ले गेली चोरबा, तब कथी से पटाके रोपबै, खेत रह गेली पर।
1: हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित हुँदा स्थानीयले सार्वजनिक सम्पत्तिको सुरक्षा काडा बनाउन प्रशासनसँग माग गरेका छन्। ट्रान्सफर्मर चोरी गरी सार्वजनिक सम्पत्तिलाई क्षति गर्नेलाई अनुसन्धान तथा खोजी कार्य भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोले बताउनुहुन्छ। देशभरमा 100 संख्यामा ट्रान्सफर्मर चोरी भए तापनि एकजनालाई पनि समात्न नसकेको विषय प्रश्नचिन्ह खडा गरेको छ। मञ्जित कुमार राम, महोत्तरी।
0: महोत्तरीमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा भएको हताहतीमा क्षतिपूर्ति तिर्नुपर्ने बताउनु भएको छ। 5 महिनादेखि जारी युद्धमा भएको क्षतिमा वासिङटनले क्षतिपूर्ति तिर्नुपर्ने इरानको मागको जवाब दिँदै उहाँले सो कुरा बताउनु भएको हो। क्षतिपूर्ति दिए मात्र पेट्रोलियम ढुवानी मार्ग होमुर्ज खोल्ने इरानको शर्त रहेको छ। इरानका राष्ट्रपति मौजुद पेजेस्कियान र सर्वोच्च नेता मौजदबा खमेनी बीच 7 घण्टा चलेको वार्तापछि एकताको सन्देश दिँदै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने माग राखेको हो। कोलम्बियाको पश्चिमी भागमा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म 132 मृत्यु हुनका साथै सयौं हराइरहेका छन्। कोलम्बियामा 100 वर्ष यताकै शक्तिशाली मानिएको 7.4 रेक्टर स्केलको सो भूकम्पले कोलम्बियाका क्याली, पेरेडा, क्युदो र मेनी जेल्समा सबभन्दा बढी प्रभाव पारेको छ। भूकम्पको धक्का छिमेकी क्वेडर र पनामा पनि महसुस गरिएको थियो। राजधानी बोगोटादेखि 400 किलोमिटर पर चोको क्षेत्रको सात होजे डेल पारमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। भूकम्पपछि 21 परकम्प गइसकेका छन्। कोलम्बियाको तेस्रो ठूलो सहर क्यालीमा अहिले भग्नावशेष पन्छाएर खोज तथा उद्धार कार्य भइरहेको छ र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा खाना पकाउने ग्यासको अभाव, महँगी लगायतको समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगम बुटोल र भैरवमा आफै ग्यास वितरण गर्दै र युद्धमा भएको हताहतीमा इरानले क्षतिपूर्ति तिर्नुपर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड। कोलम्बियामा भूकम्पमा परि 132 जनाको मृत्यु, कैयौँ बेपत्ता, खोजी कार्य जारी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सुन्दै हुनुहुन्थ्यो। सकियो समाचारको बुलेटिन, अर्को सुन्नुहुनेछ अपराह्न 4 बजे। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आजको बैठकमा सांसद लखे किसानक लागि मल तसु सिंचाई व्यवस्था बजारमा देख्ल भातपाका लागि ग्यासक अभाव महँगी सहितक समस्या समाधान गरेलै सरकार ध्यान तान दिलेर छात्। सांसद लखे बत्तिक पैसा पासपोर्ट मोटर गाडी लाइसेन्स तसु मालपोतक काममा सर्वसाधारण नै भोगै पर्ला शास्ति बारे सरकार ध्यान काराती समयमा नै समस्या समाधान गरेलै माग गर्ल छत्। सांसद लखे किसानक लागि समयमा मल सिंचाई मिले नै पार्ल कारण कृषि फरालारमा समस्या निस्कल बास्ति भारतकबाट सजिलै सो मल आयले मिल्या तसु किसानलाई मिलादेलै माग गर्ल छत। यसनिके सांसद लखे धार्मिकमा जुनसुकै नामे पनि सुनसरी तसु तराई मधेस घटना विषयमा कुनु पक्षमा नै लागेको छानबिन गरेको दोषीले कारवाही माग तसु जनताको आशा अनुसार सुरक्षा काम गरेलै तसु नुवाकोट सहित गाउँ गाउँमा गाह्रो जीवन बित्या बाध्य रहल सँगै स्वास्थ्य शिक्षाबाट पाछु पर्न समस्या समाधानक लागि माग गरिरहेला। बैठकमा प्रतिपक्षी दलक सांसद लखे नाबो समय सो संसदमा आएलै माग गरी धर्नु पनि प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नै आइल तसु संसदमा आइते राष्ट्रिय लुगा तसु संसदक मर्यादा धरेले चुक्ल दोष लाइरेला। यीमाझ प्रतिनिधि सभा आजको बैठक सुरुमा पनि प्रतिपक्षी दलक सांसद लखे प्रधानमन्त्री साहेब नेपाल भारत सीमा बारे बाजल कुरो सच्यालै अंशो संसदक रेकर्डक बाटे हट्यालै माग गर्दै विरोध गर्ल छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 2082 भदौ 23 तसु 24 गते आन्दोलनक बेलामा नासकल प्राथमिक श्रेष्ठता अभिलेख फेरि पाए नै पार्नेमा वैकल्पिक स्रोतक तथ्याङ्ककबाट बेरुजु प्रमाणित गरे पार्लर बाजिरहेलक। प्रतिनिधि सभाभित्र सार्वजनिक लेखा समिति आज बस्ल बैठकमा मन्त्री डाक्टर वागले नासकल अभिलेखक विकल्पमा अर्को स्रोतकबाट तथ्याङ्क प्रमाणित गरेको चैला प्रक्रिया तसु नीतिगत सुधार आगु बढाला सरकार कट्टरता जनाल हो। मन्त्री डाक्टर वागले अभिलेख फेरि बानालार वा प्रमाणीकरणमा अनियमितता क्षति तसु नै राम्रो सुचालाल शङ्का देख्नेमा उयो सङ्घीय कार्यालयमा चैला रूपमा दिथालार व्यवस्था मिल्या पार्लर बाजले रहेस। बैठकमा सांसद लखे कारोबारबारे प्रमाण तसु चैलार कागज पत्रका आधारमा मात्रै बेरुजु तसु अनियमित तथा तरे पर्लारमा जोड दिलेर छात्। यससँगै नासक 30 दिनभित्र मूल्याङ्कन गरेलै तसु डिजिटल अभिलेख अंश सुरक्षा सिस्टमले थप बलियो बनाले अनुरोध गर्ल छत्। इसे आगु देशभरिक यातायात व्यावसायिक छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बत्तिकबाट चलार मोटर गाडी पाठ पूर्जामा भन्सार छुट दिएले तसु वातावरण अनुसार यातायातले हौसला दिएले अर्थमन्त्री सामु माग गरिरहेला। महासङ्घक अध्यक्ष पुण्य प्रसाद सरोज सिटौला नेतृत्वक टोली जैलकानु अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायातक अख्निक समस्या समाधानक लागि 11 बुद्धे मागपत्र बुझाल हो। महासङ्घक टोली सार्वजनिक यातायातक ठाउँमा रहल 13 खर्ब रुपे बराबर लगानी तसु इच्छीमा भर पर्ल 40 लाख परिवारक सुरक्षाको लागि सरकारले चाँडो पाइला चाले माग गर्ल हो। गर्मी बढ्लसँगै शरीरमा पानीको मात्रा नैपुग्ल तसु झाडा पखला फुड पोइजनिङ अंशो हैजा ठिके रोग खतरा बढ्ला रखेको डाक्टरले ताजा स्वच्छ सफा झोलखल तसु पोसिलो खाइलार कुरो खाएले सुझाव दिलर छात्। जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेती चैदो पानी तसु झोलखल कुरो खाएले तसु बासी नाबो समय ढर्ल तसु खुल्ला रूपमा बेचलार खाइलार कुरो नै खाएले अनुरोध गर्ल र छात्। उहीँ गर्मीमा मौसमी फलफुल काँक्रा दही मही नरिवल पानी सत्तु लस्सी तसु काग्ती पानी सही अखलार बास्ती धेरै गुलियो तसु बन्द कर्ल बट्टाक पिलार कुरोलक चुटे खाएले सुझाव दिल र छात। पाकिस्तानक ब्रोड पिकमा इए साउन 14 गते हिमपैरामा परेको मर्ल 3 जना नेपाली लास आज काठमाडौँ आन्तिरसिक। मर्लमध्ये किली पेम्बा शेर्पा किलो ग्यालु शेर्पा तसु निमा शेर्पा लास कतार एयरवेज उडानकबाट बिहारको 4 बजेको 45 मिनट पछि काठमाडौँ आइपुग्ला परराष्ट्र मन्त्रालय जनाल रहेछ। उसै दुर्घटनामा मर्ल पूर बहादुर गुरुङ युक्त लास यस साउन 21 गते नै नेपाल आनिसिद्धाल रहेछ। दुर्घटना अख्ल ठाउँबाट एक नेपाली एक पाकिस्तानी तसु एक अमेरिकी हिमाल चढ्लार गरेको 3 जना ग्लास फिर्ता आनै बाँकी रहल बाजल रहेछ। 20 वर्षसोको बुटवल सुता कारखाना फेरि चाल्यालाई सरकारले भित्र तयारी थाल्नेसो उद्योगी व्यवसायी उत्साहित भइरहेला। उद्योग मन्त्रालय कारखानाको सम्पत्ति तसु दायित्व मूल्याङ्कन प्रक्रिया आगु बढाल रहेछ। प्राविधिक टोली भवन मेसिनरी निकालार पूर्वाधार बजार तसु चैलार लगानीबारे ठाउँमै जैको डिठाको बुझिसिधाल रहेछ। सरकारले आइलार आर्थिक वर्षक बजेटमा पनि कारखाना चाल्यालाई आगु बढालार उल्लेख गर्ल रहेछ भने करिब 1 अर्ब रुपियाँ लगानीमा उद्योग फेरि चाल्यालाई पार्लार सुरु अनुमान गर्ल रहेछ।
उद्योग फेरि चल्नु पनि जागिर पाइलारसँगै लुगा उद्योग तसु पश्चिम नेपालक अर्थतन्त्रमा सोलरी प्रभाव पर्लार व्यवसायी लखे आशा गर्ल रहेछ। नेपाल पत्रकार महासङ्घ पहिला केन्द्रीय लेखा समिति सदस्य मीरा राज भण्डारी अमाते बितलमा महासङ्घ श्रद्धाञ्जली व्यक्त गरिरहेक राज भण्डारी स्वास्थ्य जाँच गर्दे जैल कानु संयुक्त राज्य अमेरिकामा बितल पारिवारिक स्रोते जानकारी दिल र छाद नाभो समयसम्म पत्रकारितामा योगदान दिल राज भण्डारी सामाजिक तसु सांस्कृतिक विषयमा कलम चालाते आइल रलग यसनिकै मैथिली साहित्यिक अग्रणी स्रष्टा भाषाविद तसु शिक्षाविद डाक्टर राजेन्द्र प्रसाद विमल जैलराति बितिरहेलक नाभो समयसो सुगर प्रेसरक पीडित डाक्टर विमल जैलराति नै जनकपुर धामक प्रादेशिक अस्पतालमा बितल ओहरक परिवार लखे बाजल हो। मुस्ताङ कालीगण्डकी लरी कानुन छलीको निकालार सातजना मानुस तसु ओलखे चालाला सातवटा ट्र्याक्टर अंशु चालालालाई समात्ल रचेक अनुमति बिना कानुन छलीको लरी बाटे बालुवा निकालीको ओसार पसार कर्ल दोषमा ट्र्याक्टरलाई बालुवासहित जिल्ला पुलिस कार्यालय मुस्ताङे समात्ल हो। ओलखे जोमसोम कोरोलाबाट खण्डभित्र मुस्ताङ बारागुड मुक्ति क्षेत्र गाउँपालिका चारक एक्ले भट्टी नजिक कालीगण्डकी लरी बगरमा कानुन छलिकुने बालुवा निकालीको ओसार पोसार कर्तेरला जिल्ला पुलिस कार्यालय मुस्ताङक इन्सपेक्टर सन्तोष बसियाले बर्खाक समयमा कालीगण्डकी लरीमा एनक काम कर्ते विपद खतरा निम्ते पार्लर जानकारी दिलरछ। म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका छ पोखरी बगरमा रहल घार खोला पानी बत्तिक आयोजनाक बत्तिक घरमा आज बिहानी पैराई पुरन्जैको एकजना घाइते तसु एकजना बेपत्ता भैरेलग बत्तिक घर कामदार अन्नपूर्ण छ 55 वर्षक दीपक बरुवालाई पैराई पुरीको बेपत्ता पार्ल तसु गौरीगङ्गा नगरपालिका पाँचक 31 वर्षक सुरेन्द्र विक घाइते यखल जिल्ला पुलिस कार्यालय जनाल र छिक। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

भर्खरै सुन्नुभयो मेलिना राईको स्वरमा रहेको गीत राज श्रेष्ठको रचना सूर्य थुलुङको सङ्गीतमा अब सुनाउँछौँ राजन राज शिवाकोटीको स्वरमा रहेको यो आधुनिक गीत विनोद बन्जाराको रचना राजन राज शिवाकोटीको सङ्गीतमा

भर्खरै सुन्नुभयो इन्द्र कार्कीको स्वरमा रहेको गीत, इन्द्र कार्कीकै रचना, पूर्ण गुरुङको सङ्गीतमा रहेको थियो। अब सुनाउँछौँ सञ्जय खड्गीको स्वरमा रहेको यो गीत। यो गीतमा विजय ध्वज थापाको रचना रहेको छ, सञ्जय खड्गीको सङ्गीत रहेको छ।

भर्खरै सुन्नुभयो दीपक खरेलको सुरमा रहेको गीत, गौतम रञ्जितको रचना, दीपक जङ्गमको सङ्गीतमा योभन्दा अगाडि सुनायो पुष्पराज बसेलको सुरमा रहेको गीत, पुष्पराज बसेलकै रचना, बलराम समालको सङ्गीतमा रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। ठिक चार बजे यहाँहरूले चार बजेको समाचार नेपालीमा सुनिसकेपछि चार पाँचमा शेर्पा भाषामा समाचार सुन्नुहुनेछ, त्यसपछि चार पन्ध्रमा उर्दू भाषाको कार्यक्रम गुलसने नेपाल सुन्नुहुनेछ। अहिलेको व्यवसायमा विभिन्न कलाकार का सुरमा रहेका आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। भीषण राई र रजिना रिमालको सुरमा रहेको छ ओम प्रकाश राईको रचना र सङ्गीतमा।

यो हो रेडियो नेपाल। हाम्रो प्रसारण एफएम ब्यान्डको 98.1 र 103 मेगाहर्ज र अनलाइनका साथै मिडियम वेभ 576 किलोहर्जमा सुर्खेत, 648 किलोहर्जमा धरान, 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ, 810 किलोहर्जमा दिपायल र 1143 किलोहर्जमा बर्दिवासबाट सुनिरहनु भएको छ। सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सिंहदरबारमा मन्त्री परिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको मन्त्री परिषदको बैठक केही बेर अघि सुरु भएको हो। प्रधानमन्त्रीले आज दिउँसो 3 बजेका लागि बोलाउनु भएको बैठक केही ढिला गरी सुरु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 2082 भदौ 23 र 24 गतिको आन्दोलनका क्रममा नष्ट भएका प्राथमिक स्रोतको अभिलेख पुनः प्राप्त गर्न सकिने नसकिने अवस्थामा द्वितीय स्रोतका तथ्याङ्कबाट बेरोजु प्रमाणीकरण गर्न सकिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री डाक्टर वाग्लेले नष्ट भएका प्राथमिक तथ्याङ्कको विकल्पमा उपलब्ध अन्य स्रोतबाट तथ्याङ्कको प्रमाणीकरण गरी आवश्यक प्रक्रिया र नीतिगत सुधार अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले अभिलेख पुननिर्माण र प्रमाणीकरणका क्रममा अनियमितता, क्षति तथा दुरुपयोगको आशंका देखिएमा सम्बन्धित कार्यालयमा आवश्यक निगरानीको व्यवस्था मिलाउन सकिने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमाकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानुन बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड दिन सरकारले सुरक्षा कानुन बनाउनु पर्ने बताउनुभयो। त्यस्तै गरी विद्युतीय सुशासन आयोगका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले नेपालमा अनलाइन भुक्तानी मात्रै स्वीकार्य भएकाले डाटा एक्सचेन्ज सुरक्षा र उपयोगमा निर्धक्क हुने गरी कानुनी व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनस्टरले आज मन्त्रालयमा भेट गर्नुभएको छ। भेटमा उहाँहरूबीच नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरहमा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही नेपाल आयल निगम ग्यास उद्योगी तथा ग्यास विक्रेता सङ्घबीच भएको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी मङ्गलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। बुटवल उपमहानगरपालिका 6 हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण भइरहेको छ। निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, क्रियापुत्रीमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुगमवासी तथा लामो समयदेखि ग्यास नपाएर चुलो नै नबलेका उपभोक्तालाई प्राथमिकतामा राखिएको जनाएको छ। नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका विद्वान तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। वरिष्ठ साहित्यकार विमलको अन्त्येष्टिमा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल सहभागी भएर राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो। उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। धनुषाको जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 10 निवासी वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर धाममा निधन भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार अभिकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा भएको हताहतीमा क्षतिपूर्ति तिर्नुपर्ने बताउनु भएको छ। पाँच महिनादेखि जारी युद्धमा भएको क्षतिमा वासिङटनले क्षतिपूर्ति तिर्नुपर्ने इरानको मागको जवाब दिँदै उहाँले सो कुरा बताउनु भएको हो। क्षतिपूर्ति दिएमा मात्र पेट्रोलियम ढुवानी मार्ग हर्मुज खोल्ने इरानको शर्त रहेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियान र सर्वोच्च नेता मोजत्वा खामेनी बीच 7 घन्टा चलेको वार्तापछि एकताको सन्देश दिँदै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने माग राखिएको हो। रेडियो नेपालबाट अपरा 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

संघीय लोनखाङ तेजिन सामान्य प्रशासन लोनखाङकी छ्याक्रोक टुङ्गीकी गोठितला लगलेनकी दुप छोक्पी धनुषाकी कमला टोङ्केर तेजिन रौतहटकी गरुडा फतुवा विजयपुर ताङ मौलापुर टोङ्केर लेम्ने सान्यदेशन मेमाङ कुसप ल्याचेतपा ताङ डेलो उतुप त्योताङ क्यान टोङ्गु कितुप गलवाए टोङ्गु छोकवाला सिलोन तेजिन लोनछोक ल्याखुङ राष्ट्रिय सतर्कता केन्द्र ताङ नेपाल टोङ्केर छोक्पी चिखेप ताङ कुसप तुई छोक्सु कितुप लोनखाङकी सेनवाए नेपाल पत्रकार महासङ्घकी गोमी केन्द्रीय लेखा छोक्मी मिरा राज भण्डारी अमात्या नासा गलुपला महासङ्घकी कुदु छिवाय अमात्या मेन्जुकी रिम्बला दाङ अमेरिकाला नासा गलुप खोङकी खाङबिमिकी ख्यान्तोक बिनवाय तुसो रिङ्बुने जुन ग्याङसिङ सखुला छाग्ले नङिन फेउ अमात्या कि चिसोक ताङ रिक्सुङ कोर्ला लेन ताङ साङ्गिर त्यो तोङिन फेउ सेनवाय तुग्राङ क्याने मैथिली साहित्यकी खेपा तेजिन शिक्षाविद डाक्टर राजेन्द्र प्रसाद विमल दाङगोमु नासा गनवाय खोङ तुसो रिङ्बुने जुन डायबिटिज ताङ ब्लड प्रेसर नजागी कलेला उतुप ताङ दाङ जनकपुर दामला उतु प्रादेशिक म्यानखाङला नासागुलुप खाङबिमिकी सेतुबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी नेपालगञ्ज उपमहानगरपालिका वडा आङ निसुकी मिरा जिकी खप्तेला क्योपु लक्पुकी खम्चु ग्यामय आयोगकी वडा आङ निसुकी वडा चिखेप कौशल कुमार दोबी वडा टुङ्गिक बिरबहादुर थापा मगरताङ क्यान मिरा जिकी खप्तेला विशेष टिमखाङ काठमाडौँला खम्चु ग्यापुइन आयोगकी सेतुप नङसिन सुङकी ससिङ कोर्की लाकाकी तुप्रिम्बाला सु जुमा जोन बिन्दुप ताङ सुङकी रेकर्डला थो जुमा गेपु क्योनला खोङतेवाला खम्चु गेपु सेनवाय आयोगकी खोङतुई खप्तेला क्योपु लक्पु मेताजोप ऐन नङसिन टिम तङ्गुप सेनवाय म्याग्दी जोङकी अन्नपूर्ण युल्सोकपा वडा आङ टुक पोखरे बगरला उतुप गार खोला छुलोक आयोजना कि लोकी खाङबा हारिङ टोप्ला टोकपी ओला लेम्ने मिरा चिक तोनवा सिसी मिरा चिकला क्योनफङवाए छुलोक आयोजनालाई लाका कि उतुप ल्याचेतपा अन्नपूर्ण वडा आङ टुकी लोङपचुङ्गा आङ कि दीपक बरुवाल टोकपाला सुर्ने तोरूप ताङ गौरी गङ्गा टोङ्केर वडा आङ कि लो सुम्चु सुवाचिकी सुरेन्द्र बिकाला क्योनफोकु जोङकी कोर्सुङ मक्मी ल्याखुङकी सेतुबिन हुम्ला जोङकी अदानचुली युल्सोकपा वडा आङ जी लौठीला बोलेरो जीप दप्योकला सोर्ने मिरा सुम्ला क्योनफङवाए जीप नाङला मिराङ ओतुप नाङला अदानचुली वडा आङ कि लोङिसु सुमकी बिमला साही लो सुम्चु सुङ कि कालु सन्त्याल ताङ सङ्खेली युल्सोकपा वडा आङ सुमकी उज्जवल थापालाई क्योनफोकुइन क्योनफोकुत्यो तान्दा श्रीनगर ठोतेन सोकपालाई मेन्जुकी ओतुप सेनवाए रेडियो नेपालले हारिङकी सेरिकेकी साङ्गुर डुसुङ तुचिसे

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, पुष्परत्न वज्राचार्य, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद, सामाजिक न्याय र सेवा प्रवाहसँग सम्बन्धित जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरूले ग्यासको सहज आपूर्ति र कालोबजारी नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक वृद्धि, वैदेशिक रोजगारीमा हुने ठगी, विपद तथा पुननिर्माण, सामाजिक विभेद तथा समावेशिता, भूमिहीनको समस्या, दूरसञ्चार तथा प्रविधि, अपराध नियन्त्रण र नागरिकको सहज पहुँच लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले युवा शक्तिको सदुपयोग गर्न, कालो बजारी नियन्त्रण गर्न, अलपत्र आयोजना अघि बढाउन, सार्वजनिक यातायात व्यवस्थापन गरी यात्रुलाई राहत दिन, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सेवा प्रवाह गर्न, रेलमार्ग निर्माण प्रक्रिया अन्तर्गत रोकिएको मुआवजा दिन, बहुप्रतीक्षित बुढी गण्डकी जलविद्युत आयोजना र महाकाली आयोजनालाई तीव्रता दिन तथा कर्णालीका सडक संरचना निर्माणमा जोड दिन सरकारसँग आग्रह गर्नुभयो। निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपद स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले सरकारी कागजातलाई डिजिटलाइजेसन गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 गते जलेका श्रेष्ठताका कारण 179 कार्यालयको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिनुभयो। सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको 2072 भूकम्पका बेलाको अनुभव सुनाउँदै उहाँले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानुन बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड दिन सरकारले सुरक्षा कानुन बनाउनु पर्ने बताउनुभयो। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरहवामा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही नेपाल आयल निगम ग्यास उद्योगी तथा ग्यास विक्रेता सङ्घबीच भएको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी मङ्गलबारदेखि ग्यास वितरण सुरु गरिएको

0: निगमका अनुसार विद्यार्थी अपाङ्गता भएका
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
1: ल गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा 13 जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै CNNले जनाएको छ। युक्रेन ड्रोन आक्रमणले निजिन्ने कामस्क सहरमा 2 वर्षभन्दा लामो समयमा भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ। मस्कोबाट करिब 1000 किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

लासो फ्याफुल्ला तिनी मन्जुश्री सम्म 2862 तालु गोडे लाला छेपाङी चुइसेकु विक्रम सम्म 2083 साल साउन लाला छेपाङी चुइसे ढु मिरे मङ्गलबार चु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी रङ्ग डेनमुला सूर्य मक

अलेन्द्र शाह योनन गेङ्गोर ह्युल कोरबारी निबारी गेङ्गोर ह्युल्ला ग्रेन ग्रेन दान पोखाते थिएन काठुइला से ब्लोनखाङ से प्रोटोकल अनुसार ला गेला बन मुला बिसिनन सुङसिब मला प्रतिनिधि सभाला तिनीलाई चाहिँ साङ्री सांसद गते से सानम बुन्दा तोबा सार्थेन सिँचाइलाई व्यवस्था ढिक्नला सिपिनमारी बजारनी सोलझुबा ग्यासारेबा महँगी लेबरङमा समस्या त छाङ्नला सिपिनमारी सरकारलाई ध्यान छेक्नला बुबला सांसद गते से बिजुलीला महसुस महसुल लेबा पासपोर्ट लाइसेन्स सुबारी थिएन मालपुत्री नेबा दुईरी हिलबासे नादोबा लोलो लोलो दुङ्गाललाई फेरि सरकारलाई ध्यान छेक्नला भन यो नबेमा योना थेराङमा समस्या त छाङ्नला सिपिनमारी मागला बहिन्न सांसद गते से सानम बुन्गते से दुई रिनसार आयाङमा थिएन सिन्चाइला बारे आकाम्बा लिछ सानाम थुम्रे समस्या लेबन खाबासे भारत ग्याम सजिलो सेन्सार बबारे खाम्बा टिम सोसे पिनमारी नुन सानाम बुन्दा बोला सिपिनमारी नुन माग्ला बम्बला चुनौला से सांसद गते से धार्मिक अथवा खाजी बैन मिन्डी ताबा हिंसा से हिउल्दा छेती तानाला बारे खाम्बा चुरङमा गेद काबारी सरकारलाई ध्यान छेक्न लबन सुनसरी थिएन तराई मधेसलाई घटनालाई ताम्री निष्पक्ष छानबिनला से दोषिता कारवाहीला बने नुन माग्ला बम्बला नर्मन डाक्टर स्वर्णिम वाग्ले से 2082 साल भदौलालाई घिचु से सोमथेन घिचु से ब्लिकुनो सेङ्बा आन्दोलनलाई दुई रिताबा खाङबा सेला श्रेष्ठलाई अभिलेख दान्दे स्या पर्या खाम्सम निचा स्रोतलाई तथ्याङ्क ज्ञान बेरोजु प्रमाणीकरणलाई बारे खाम्सेला मलाई विशेष संक्षेप मलाई प्रतिनिधि सभालाई सार्वजनिक लेखा समितिलाई तिन टिबा चिसाङ्री लेङ्गमा थान्सिमान ब्लोन डाक्टर वाग्ले से मेसे दिबा थिएन छ्याक्छिक निवा सेला प्राथमिक तथ्याङ्क आस्याप्सम स्यान स्रोत ज्ञान तथ्याङ्कलाई प्रमाणीकरणलाई बारे तोबा प्रक्रिया ती बारी थिएन छार ठिम सोबारी सरकार से बाङ्ला बन मलाई विशेष संक्षेप हिँड्न ब्लड डाक्टर वाग्ले से अभिलेख दिपेन शोभा अथवा प्रमाणीकरणलाई बा दुरी अनियमितता बा क्षति थिएन दुरुपयोगलाई बारी खाम्बा ब्राङसम सम्बन्धित गेदिमिरी निगरानीलाई बारी बाङ्ला सल मलाई विशेष गर्न संक्षेप मला चिसाङ्री सांसद गते से खाङबा श्रेष्ठलाई आधारित चेकेन बेरुजु थिएन अनियमितता बा हुनमारे आता विशेष सुमान छोङ सम्बन्धीलाई प्रमाण थिएन कागजातलाई आधार लेखा परीक्षण लाभ प्रक्रिया ती बारे खाम्दोला विषय सुख बोला अनसनरी टिबा विनय यादवला नुङमन खाबा लोई अवस्थालाई फेरि दुई दिन ध्यान पिनमारी सरकार द राष्ट्रिय मिलै पो आयोग से मोइजेन लाभ बोला आयोग से यहाँ बोला माइती घर रे अनसन टिबान खाबा यादवला लोई अवस्था गोबाली छ तिनी गोर्खे कागुर छ से यादवला लोई अवस्था त ध्यान पिनमारी सरकार द मागला बहिन्न सुनसरी देवानगंज घटनालाई निष्पक्ष छानबिनला बारे मागला बन यादव निबा चुई से घिरे गाछ हिंसे अनसन टिबान खाप बोला हेटौडा क्वान उद्योग सेङमारी ती बलिछा निचुई दि गाछ हेन्से ढुङ्गा बुटुवलका कारखाना दिपेन सेङमारी सरकार से तयारी ती बलिछ उद्योगी थिएन छुङ्खेन गाते ताङबारी वाङ बम्बला उद्योग वाणिज्य थिएन आपूर्ति ब्लोनकाङसे कारखानालाई सम्पत्ति थिएन दायित्व मूल्याङ्कन प्रक्रिया ती बलि छ उद्योग देपेन सेङसेला ताबा विमान आशा बुबारी वाङ बहिन्न नोरब्लोनखाङलाई मुल्मी कृष्ण कुमार भट्टराईलाई गुबाङरी मेन्दोङी इन्जिनियर मेन्दोङी चार्टर एकाउन्टेन्ट थिएन मेन्दोङीको टिम्पोनलाई चाहिँ मेन्दोङा प्राविधिक टोली सोसे निबा असारलालाई गाँ कुनु हिँड्छे कारखाना सेङबारी स्थलगत अध्ययनलाई सिजनमा मलाई टोली से दिम मेसिनरी उत्पादन पूर्वाधार बजार थिएन लगानीलाई विस्तृत मूल्याङ्कन लसी प्रतिवेदन बुझाबला बारी तयारी लपमुला नोर्दिङ 1982-84 दा बजेट सोबारे आखाम्बा मधेस प्रदेशला गोर्बली स्थानीय तहरी सङ्घीय ब्लोनखाङसेन थेरिनिसी ताम्ला सेला ताप बोला बजेट सोबारे आखाम्बा गेलाबारे आखाम्बा थिएन विकास निर्माण प्रभावित ताबाली छ दान्देला समस्या छाङ्नलाबारी ब्लोनखाङसे थेग्लारे निसी रोलाबारी छे बहिन्न सङ्घीय मामिला थिएन सामान्य प्रशासन ब्लोनखाङला लुन्छेनला गोबाङरी निसेला टोलिसे धनुषाला कमला नगरपालिका रौतहटला गरुडा फतुवा विजयपुर थिएन मौलापुर नगरपालिका रे दोषी थेरला जनप्रतिनिधि कर्मचारी थिएन सरकार थानमा गति थिएन काठुइला सेला ताबुमला काठुइ टोली रे काइब्रोन थिएन बोनसेङजाङ गेदिम राष्ट्रिय सतर्कता केन्द्र थिएन नेपाल नगरपालिका सङ्घला चोहला छ्याम्रे स्यान मुल्मिका देशे बोकिन्छेल मला विषय ब्लोनखाङसे पाङबमला लामन गार्लङ ताबा याङला जुदा दिपेन यान्छिगु लामन गार्लाङतामा याङला लुइरी क्विच्याङ नताबा रुइब छिर्बा चाबसे जिउबा हैजा लगाताबा रङमा फो सम्बन्धीलाई ह्याम लगाताबारी खाम्बासे ताजा खुकुमुबा थिएन पोसिलो चाबसे चिकन चाबरी डाक्टर गरेसे सुझाव दुन्छु मलाई जनस्वास्थ्य खेनपो डाक्टर अरुण उप्रेती से गोर्लाङला दुइरी
गार्लाङला दुईरी राङला लुइदा ज्याबा सोसी थानबारी लामा कि थिएन खुकुमुबासे थुङबारी थिएन खाइमादामान ताजा थिएन स्वच्छ चाबासे चाबारी सुझाव दोन बहिन्ना डाक्टर उप्रेतिला अनुसार गार्लाङला दुईरी लामा टु ब्योङमा

0: आछोना व्यवस्थापा थिन लु लागा तबरी खम जोखिम तब मुला विशेष सुंग मुला विशेष लसी तराई ला जोंग देरी दिनी रे दिम गम आथोन से तब मुला बिसम आथोन मारी थिन लाम क्वी थिन खुकु मु बसे थुंग मारी डाक्टर उप्रति से मोइ जन ला बमुला नेपालमा दूरसञ्चार थुम्ना ज्याबसोबारी खाम्बा मोबाइल ब्रोडब्यान्ड रिपो सिखाबा चुई दिङ नङरी हुल्क्योङ रिन 5G सेवा दोनलाबारी नेपाल दूरसञ्चार प्राधिकरण चाहिँ मोबाइल ब्रोडब्यान्ड सुधार योजनालाई मस्याउँदा सार्वजनिक लाभ मुला नेपाल रि 5G सेवा सहर रि चुनुन दिङ नङरी थिएन सन् 2035 दोनामा हुल्क्योङ रिन दोनलाबा दोखाङला छ्याम्री दान्दे प्राधिकरण चाहिँ गेला पनि खाप मुला प्राधिकरण चाहिँ नेपाललाई मोबाइल दूरसञ्चार सेवा थुम्री म्राङबा दान्देला अवस्था मोबाइल डेटा सेवाला माग लेबा मुक्युल्ला अभ्यास सेवा पिनमा कादेशे पिनमा विवरण थिएन लोलो लोलो सरोका थानमा गाती थिएन काठुलासी शोभा मस्याउँदा सार्वजनिक लाभन सम्बन्धित पक्ष से चुई से घारे नागरी र्याङला सुझाव पिनमारी मैजन लाभ मला पाकिस्तानमा ब्रोडपिकरी चुनुन साउनलाई चुइसे ब्लिकुनु ग्लिङलाई ढुइरी प्राप्त शिशिबा मेन्दो सोम नेपालीलाई लुइरो तिनी नेपाल डिपा पनि मलाई ग्लिङ ढुइरी प्राप्त शिशिबा गादे किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा थिएन निमा शेर्पालाई शिवा लुइरो कतार एयरवेजलाई उडान ग्याम तिनी याम्बरी पापन मलाई विषय रोङसा ब्लोन खाङसे पाङबहिन म्याग्दी जोङला अन्नपूर्ण गाउँपालिका ढुरी मुबा धारे खोला जलविद्युत आयोजना से बिजुली तिए बग्लारी तिनी छोरी ढुइ खामा मेन्दुकिक मेदा ढुइ से लुभ मुला विषम मेन्दुकिक घाइते तप मुला बिजुली तिए बग्लारी गेलबा अन्नपूर्ण ढुला घाँचुइ से घाँदिङला दीपक बरुवाल दा ढुइ से लुसी माप मुला विषम गौरी गङ्गा नगरपालिका घाला सोमचुइ से गिक दिङला सुरेन्द्र बिक घाइते तप मुला विषय झोङ प्रहरी गेदी म्याग्दी से पाङ बहिन्ना नेपाल पत्रकार महासङ्घलाई गाछला लेखा समिति मुल्मी मिरा राज भण्डारी अमात्य डोङमा चाहिँ महासङ्घ से श्रद्धाञ्जली फुटबल मुला राज भण्डारीलाई मानलाबा ताङ्री तिर्मा संयुक्त राज्य अमेरिकारी डोङमा हिँड्न विषय दिम थेमे से पाङबा मुला रेङ्गमा तुइन्से पत्रकारिता थुम्री गेलाबन खापा राज भण्डारी से सामाजिक थिएन रिमटिमला ताम्री ब्रेगु स्याङबन खापा मुबा चरणलासी मैथिली सेमलिङ थुम्री गेलाबन खापा ब्रिखेन ग्योई थिएन स्यारखेनपु डाक्टर राजेन्द्र प्रसाद विमल तिल्मा डोङबा मुला रेङ्गमा तुइन्से सुगर थिएन प्रेसरलाई ह्याम्से पीडित ताबा डाक्टर विमल तिल्मा मुनाद जनकपुर रिमुबा प्रादेशिक अस्पताल डोङमा हिँड्न विषय दिन थिएन से पाङबा हिँड्न ओसेम यातायात सङ्केत गर्दैलाई छाता गेन्दुन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ से विद्युतीय सवारीलाई पाठपुर जबामा भन्सार छुट पिनमारी त्यहाँ वातावरण मैत्री यातायात प्रोत्साहन पिनमारी नोर्बन डाक्टर सोनी मुवागले दा मोहिजनला बबोला महासङ्घलाई चोहो पुण्य प्रसाद सरोज सिटौलालाई गोबाङला मूलमी गर्दैछ तिलमा नोर्बन डाक्टर वागले दा यातायात थुम्री दान्दे माङ सिटीमा समस्या गर्दै छाङनालासे पिनमारी गोचुसे गीत ताम गर्दै थाम्छे माग पत्र दोन्छु बबोबा चुरन साङ्गुर गर्दैलाई छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लसेको लसो फ्याफुल्ला
1: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ यज्ञ राईको स्वरमा, एकराज राईको रचना र सङ्गीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं वासुदेव मुनाल र तारा देवीको स्वरमा उपेन्द्र प्रेमीको रचना नातिकाजीको संगीतमा. अब राख्दैछौ द्वारिकालाल नागिना जोशीको स्वरमा यदुनन्दन केसीको रचना द्वारिकालालको संगीतमा.

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ निमेश भण्डारी, समृद्धि थापा, कुसुम लामा, सिद्धार्थ लामा, बिन विकर, सम्राट कालीकोटेको स्वरमा पूर्णचन्द्र घिमरेको रचना, डाक्टर निरञ्जन भण्डारीको सङ्गीतमा। अब राख्दैछौँ राजन रिमालको स्वरमा गणेश रसिकको रचना र सङ्गीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटौँ न पो।
2: ओहो दिदी, नमस्ते है, नमस्ते।
1: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
2: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
1: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
2: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेको छ।
1: झन्डै मबाट ठुलो गल्ती भएको।
3: जानी राखौँ, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
4: जनचेतनाका लागि रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं उमा गुरुङ र अमिता राणाको स्वरमा, अमिता राणाको रचना र संगीतमा। अब राख्दैछौ उर्दू भाषामा समाचार।

یہ ریڈیو نیپال ہے، معلم منصاری سے اردو میں خبریں سنیے۔ حکومت نے ضلع سنسری اور سیرہا کے حالیہ مظاہروں کے دوران جاں بحق ہونے والے ضلع سنسری اور ضلع سیرہا کے 4 افراد کو شہید اعلان کرنے کا فیصلہ کیا ہے۔ وزیر تعلیم و کھیل اور حکومت کے ترجمان سسمیت پوکھریل نے بتایا کہ آج کابینہ کے اجلاس میں ضلع سنسری کے اوم پرکاش مہتا، جے پرکاش مہتا، رویندر کمار مہتا اور سیرہا ضلع کے گنیش کمار یادو کو شہید اعلان کرنے کا فیصلہ کیا گیا ہے۔ اسی طرح نیپال میں درآمد کی جانے والی یا ملک میں ہی تیار کی جانے والی الیکٹرک سے چلنے والی ایمبولینس اور ناش کی گاڑیوں پر لگنے والی بنیادی ڈھانچوں کی سرمایہ کاری فیس اور بھیٹ میں مکمل طور پر رعایت دینے کے وزارت مالیات کے فیصلے کی تجویز کو منظور کر لیا گیا ہے۔ کابینہ کے اجلاس میں واضح کیا گیا ہے کہ وزیر اعظم بالیندر شاہ کے آئندہ کے دورے اور پڑوسی دوست ممالک کے اعلیٰ عہدیداروں کے دورے کے حوالے سے وزارتیں ضروری پروٹوکول کے مطابق کام کر رہی ہیں۔ بھوک ہڑتال پر رہے بنے یادو کی بگڑتی ہوئی صحت پر بروقت توجہ دینے کے لیے حکومت سے مطالبہ کیا گیا ہے۔ کمیشن برائے قومی حقوق انسانی نے کٹھمنڈو کے مائتی گھر میں بھوک ہڑتال پر رہے یادو کی صحت کی صورتحال معلوم کرنے کے بعد یادو کی صحت پر توجہ دینے کے لیے حکومت سے مطالبہ کیا ہے۔ یادو ضلع سنسری کے دیوان گنج گاؤں پالیکا کے واقعے کی منصفانہ تحقیقات کا مطالبہ کرتے ہوئے 12 دنوں سے بھوک ہڑتال پر ہے۔ ایوانی نمائندگان کے آج کے اجلاس میں اراکین پارلیمان نے کسانوں کے لیے کھاد اور آبپاشی کی فراہمی، بازار میں رونما کھانا پکانے والے گیس کی کمی اور مہنگائی جیسے مسائل کے حل کی طرف حکومت کی توجہ مبذول کرائی ہے۔ اراکین پارلیمان نے بجلی کے محصولات، پاسپورٹ، ڈرائیونگ لائسنس اور مالگزاری سے متعلق معاملات پر عوام کو درپیش مشکلات کی طرف حکومت کی توجہ مبذول کراتے ہوئے بروقت ان مسئلے کا حل نکالنے کا مطالبہ بھی کیا ہے۔ اراکین پارلیمان نے کسانوں کے لیے بروقت کھاد اور آبپاشی کی فراہمی کرنے میں ناکامی کی وجہ سے زرعی پیداوار میں مسائل پیدا ہونے کی بات بتاتے ہوئے حکومت سے مطالبہ کیا ہے کہ وہ بھارت سے کھاد فراہم کر کے کسانوں کو بآسانی دستیاب کرائیں۔ اراکین پارلیمان نے مذہبی یا دوسری صورت میں پرتشدد کارروائیوں سے ملک کا ہی نقصان ہونے کی وجہ سے ایسی کارروائیوں کو روکنے کے لیے حکومت کی توجہ مبذول کراتے ہوئے ضلع سنسری اور ترائی مدھیس کے واقعات کی غیر جانبدارانہ تحقیقات اور مجرموں کے خلاف کارروائی کا بھی مطالبہ کیا ہے۔ وزیر مالیات ڈاکٹر سورنم واگلے نے کہا ہے کہ 2082 سال بھادو 23 اور 24 گتے کے احتجاج کے دوران تباہ کیے گئے پرائمری شرستہ کی ریکارڈ دوبارہ حاصل نہیں کر سکنے کی صورت میں ثانوی ذرائع سے ڈیٹا کا استعمال کرتے ہوئے بے رجوع ہونے کی تصدیق کی جا سکتی ہے۔ ایوان نمائندگان کے تحت پبلک اکاؤنٹس کمیٹی کے آج کے اجلاس میں وزیر مالیات ڈاکٹر واگلے نے تباہ شدہ ڈیٹا کے متبادل کے طور پر دستیاب دیگر ذرائع سے ڈیٹا کی تصدیق کر کے ضروری طریقہ کار اور پالیسی اصلاحات کے ساتھ آگے بڑھنے کے عزم کا اظہار کیا۔ وزیر مالیات ڈاکٹر واگلے نے کہا کہ ریکارڈ کی تعمیر نو یا تصدیق کے دوران بے ضابطگی، نقصانات اور غلط استعمال کا شک ظاہر ہونے پر متعلقہ دفاتر میں نگرانی کے ضروری انتظامات کیے جا سکتے ہیں۔ اجلاس میں اراکین پارلیمان نے اس بات پر زور دیا کہ صرف سرشتہ جلنے کی بنیاد پر قانونی طور پر بے رجوع اور بے ضابطگی کو قائم نہیں کیا جانا چاہیے، اور پھر اس بات پر بھی زور دیا کہ کاروبار سے متعلق ثبوتوں اور ضروری دستاویزات کی بنیاد پر آڈٹ کا عمل انجام دیا جانا چاہیے۔ رواں مالی سال 2083-84 کا بجٹ اب تک پیش نہیں کیے جا سکے۔ صوبہ مدھیس کے 4 مقامی سطحوں میں وفاقی وزارت معاملات نے سائٹ پر بات کو آگے بڑھائی ہے۔ بجٹ میں رکاوٹوں کے بعد سروس کی فراہمی اور تعمیرات و ترقیات متاثر ہونے سے اس مسئلے کا حل نکالنے کے لیے وفاقی وزارت مالیات سائٹ پر سہولت فراہم کرنے جا رہی ہے۔ وفاقی وزارت امور اور عمومی انتظامیہ کے معاون سیکرٹری کی قیادت میں ایک ٹیم دھنوسا کے کملا نگر پالیکا اور رتہٹ کے گڑورا
फतवा विजयपुर और मौलापुर नगर पालिका पहुँचकर मुकामी अवामी नुमाइंदों मुलाजमीन और वाबस्तगान से बराह रास्त बातचीत करेगी। वजारत के मुताबिक वजीर आजम और काबीना दफ्तर कौमी खबरदारी मरकज और नेपाल नगर पालिकाओं की एसोसिएशन के सुदूर समेत के नुमाइंदे मुबाहिसे के टीम में हिस्सा लेंगे। हेटौड़ा टेक्सटाइल इंडस्ट्री को चलाने की कोशिशों के साथ साथ दो दिहाइयों से बंद बुटवल धागा कारखाना को दोबारा शुरू करने के लिए हुकूमत की जानिब से अंदरूनी तैयारी शुरू करने के बाद उस इलाके के सनतकार और ताजिर पुरजोश हो गए हैं। वजारत सनअत व तिजारत और फराहमी ने कारखाने के असासों और जिम्मेदारियों के एहतसाबी अमल को आगे बढ़ाने के बाद सनअतों का दोबारा बहाल होने की उम्मीदें जाग उठी हैं। वजारत मालियात के नुमाइंदा कृष्ण कुमार भट्टराय की क़ियादत में दो इंजीनियर दो चार्टर अकाउंटेंट और एक कानूनी माहिर पर मुश्तमिल पाँच रुकनी एक तकनीकी टीम गुज़श्ता आषाढ़ पाँच गते से कारखाने का ज़मीनी मुताला कर रही है। ये टीम इमारत मशीनरी पैदावारी लवाजिमात बाज़ार के इम्कानात और मतलूबा सरमायाकारी का जायज़ा लेने के बाद रिपोर्ट पेश करने की तैयारी कर रही है। शदीद गर्मियों की वजह से जिस्म में पानी का मकदार कम होने डायरिया फूड पॉइजनिंग और हैजा समेत पेट से मुतालिक दिगर इमराज में इजाफे के बास डॉक्टरों ने ताज़ा शुरबेदार और गजाइत से भरपूर खाना खाने का मशवरा दिया है। सेहत आम्मा की माहिर डॉक्टर अरुणा उप्रेती ने कहा कि गर्मी के मौसम में अपनी सेहत को बरकरार रखने के लिए वाफर मकदार में पानी और सियाल चीज़ें पीने के अलावा ताज़ा और साफ़ सुथरा खाना खाना चाहिए। डॉक्टर उप्रेती के मुताबिक गर्मी की वजह से ज़्यादा पसीना आना जिस्म में पानी की कमी का बास बन सकता है। डॉक्टर उप्रेती का कहना है कि बरवक्त पानी की फराहमी न होने से आदमी बेहोश होने से लेकर लू लगने का ख़तरा भी उसमें हो सकता है। डॉक्टर उप्रेती ने आम आवाम से अपील की है कि वो दिन के वक्त सूरज की गैर ज़रूरी नुमाइश से गुरेज करें, बिलखसूस तराई के अजला के आवाम, क्योंकि वहाँ शदीद गर्मी पड़ती है। मुल्क भर के ट्रांसपोर्ट के कारोबारियों की छाता तंजीम नेपाल ट्रांसपोर्ट पेशावराना फेडरेशन ने वजीर मालियात से मुतालबा किया है कि वो इलेक्ट्रिक गाड़ियों के पार्ट पुर्जों के कस्टम छूट और माहौल दोष ट्रांसपोर्ट की हौसला अफजाई करें। फेडरेशन के सदर पुण्य प्रसाद सिटौला सरोज की क़्यादत में एक टीम ने गुज़श्ता पीर को ट्रांसपोर्ट के शोबे में मौजूद मसाइल को हल करने के लिए वजीर मालियात डॉक्टर स्वर्णिम वागले को 11 निकाती डिमांड लेटर पेश किया है। फेडरेशन की टीम ने हुकूमत से मुतालबा किया है कि वो पब्लिक ट्रांसपोर्ट के शोबे में 13 खरब की सरमायाकारी और इस कारोबार में मुनहसर 40 लाख खानदान के तहफ़ के लिए फौरी तौर पर इकदाम करें। नेपाल के टेली मवासलाती शोबे को तेज़ रफ्तार मोबाइल ब्रॉडबैंड में तब्दील करते हुए एक दिहाई के अंदर मुल्क भर में 5G खिदमात को तौसी करने के मकसद के साथ साथ नेपाल टेली मवासलाती अथॉरिटी ने मोबाइल ब्रॉडबैंड इस्लाही मंसूबा नेपाल्स रोड टू 5G के मसौदे को मंजर आम किया है। नेपाल में 5G सर्विस की शुरुआत और तौसी के लिए आइंदा एक रोड मैप के तौर पर देखे जा रहे हैं। इस मंसूबे से शहरी इलाकों में इस साल से ही और सन 2035 तक पूरे मुल्क में 5G तक रसाई फराहम करने का एक तवील मुद्दती हदफ है। नेपाल सहाफ़ी फेडरेशन की साबिक मरकजी अकाउंट्स कमेटी की रुकन मीराराज भंडारी अमात्य के इंतकाल पर फेडरेशन ने ताज़ियत का इजहार किया है। खानदानी जराए के मुताबिक राज भंडारी अमात्य इलाज के दौरान गुज़श्ता रोज़ अमरीका में इंतकाल हो गया। तवील अरसे तक सहाफ़त में अहम किरदार अदा करने वाली राज भंडारी समाजी और सकाफती मौजूआत पर अपना कलम चलाती रही हैं। इसी तरह मैथिली अदब के सरकर्दा तख्लीककार माहिर लिसानियत और माहिर तालीम डॉक्टर राजेंद्र प्रसाद बीमल का भी गुज़श्ता रात इंतकाल हो गया है। उनके अहले खाना के मुताबिक डॉक्टर बीमल, जो कि तवील अरसे से ज़ियाबितिश और हाई ब्लड प्रेशर के मर्ज़ में मुबतला थे, वो गुज़श्ता रात जनकपुर धाम के सूबाई अस्पताल में इंतकाल कर गए।
پاکستان میں گزشتہ ساون مہینہ کے 14 گتے براڈ پیک پر برفانی تودے میں پڑ کر ہلاک ہونے والے نیپالی شہریوں کی لاشیں آج کٹھمنڈو لائی جا رہی ہیں۔ وزارت خارجہ کے مطابق مرنے والوں میں کیلی پیمبا شیرپا، کیلو گیالو شیرپا اور نیما شیرپا کی لاشیں قطر ایئر ویز کی پرواز سے آج شام تک کٹھمنڈو لائی جا رہی ہیں۔ اس حادثے میں مرنے والے پور بہادر گرونگ یوکت کی لاش گزشتہ ساون 21 گتے نیپال واپس لائی جا چکی ہیں۔ بتایا جا رہا ہے کہ جائے حادثہ سے اب تک ایک نیپالی، ایک پاکستانی اور ایک امریکی پر مشتمل 3 کوہ پیماؤں کی لاشیں واپس لانا باقی ہے۔ میاگدی ضلع کے انپورن گاؤں پالیکا وارڈ نمبر 6 کے پوکھر بگر میں موجود گورکھا کھولا ہائیڈرو پاور پروجیکٹ کے پاور ہاؤس میں آج صبح تودے میں دب کر ایک شخص لاپتہ اور دوسرا ایک شخص زخمی ہو گیا ہے۔ ضلع پولیس دفتر کے مطابق پاور ہاؤس میں کار فرما انپورن گاؤں پالیکا وارڈ نمبر 6 کے 55 سالہ دیپک بروال تودے میں دب کر لاپتہ ہو گیا ہے، جبکہ گوری گنگا نگر پالیکا وارڈ نمبر 5 کے 31 سالہ سریندر بی کا زخمی ہو گیا ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै राख्यौँ स्वदेश गान पुष्प नेपाली र साथीहरूको स्वरमा लक्ष्मण लोहनीको रचना नातिकाजीको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश स्तरमा देखिएका समस्या मन्त्रालय तहबाट तत्काल निरूपण गर्नुपर्ने बताउनु भएको छ। विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय विकास समस्या समाधान समितिको आज सम्पन्न बैठकमा उहाँले कानूनको मर्यादाभित्र रहेर प्रदेश स्तरमा देखिएका सबै काम अगाडि बढाउन आग्रह गर्नुभयो। संघीय सरकारमा पटक पटक उठाइएका कतिपय विषयहरू अझै पनि किनारा नलागेकाले ती विषयलाई सशक्त ढंगले कुरा उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। बैठकले प्रदेशमा देखिएका विकास सम्बन्धी समस्या समाधानका लागि संघीय सरकार समक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनु पर्नेमा जोड दिएको छ। प्रदेशलाई आफ्नो संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवं भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोरदार रूपमा उठाइएको छ। त्यस्तै ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना संघीय

संचित कोषमा नभई प्रदेश संचित कोषमा जमा हुनुपर्ने विषयलाई पनि पुनः उठाउने निर्णय गरेको छ। यातायातको क्षेत्र प्रदेशको परेकाले ट्राफिक प्रहरीले उठाएको जरिमाना केन्द्रले लिन नपाउने दावी प्रदेश सरकारहरूले गर्दै आएका छन्। प्रदेशमा खटाइने पालिकाका प्रशासकीय अधिकृतहरू एकमुष्ट रूपमा प्रदेशमा पाउनुपर्ने विषयमा पनि बैठकले जोड दिएको छ। संविधानले प्रदेशलाई दिएको अधिकार संघीय कानून नबन्दा कार्यान्वयनमा समस्या परेकाले यस्ता विषयहरू संसद र सरकारबाट छिटो किनारा लगाउनुपर्ने सहभागीहरूले औँल्याएका छ। प्रदेश प्रहरी समायोजन लगायतका ऐनका विषयमा पटक पटक उठाउँदा पनि केन्द्रीय सरकारबाट सुनवाई नभएको विषयमा समेत बैठकमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभयो। गण्डकी प्रदेश प्रमुख डिलीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नुभएको छ। उहाँले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको औपचारिक निमन्त्रणामा हेटौडा आउनुभएको हो। प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानी हेटौडा स्थित शहीद स्मारक, भैरव डाँडा स्थित पातिभरा मन्दिर, मकवानपुर गढी स्थित ऐतिहासिक मकवानपुर गढी दरबार लगायतका क्षेत्रको स्थलगत अवलोकन गराउनु भएको थियो। उहाँहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास अनुभव आदान प्रदान र सहकार्य प्रदेशका गतिविधि उपलब्धि र चुनौतीबारे छलफल भएको थियो। दुवै प्रदेशले सफल अभ्यासको अनुसरण गर्ने प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव सटासाट गर्ने तथा विविध विषयमा थप छलफल भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा नियम पालना नगर्ने 95,077 सवारी साधन ट्राफिक कार्यवाहीमा परेका छन्। कार्यवाहीमा परेकाबाट कुल 9,41,72,824 राजस्व जम्मा भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखे बगरमा रहेको धार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55-वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका 5 31-वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेको र विकलाई घाइते अवस्थामा उदार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। स्रोत नखुलेको 52,50,000 सहित 4 पक्राउ परेका छन्। वीरगंज महानगरपालिका 10 बिहार जिल्लाका सूरज कर्ण, बरापरसौनी गाउँपालिकाका उपेन्द्र शाह र सागर कुमार सराफ र पर्सा विन्ध्यावासनी गाउँपालिका 1 राहुल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। खानतलासी गर्दा निजहरूको 7 स्रोत नखुलेको 16 रकम बरामद गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरवामा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघबीच भएको निर्णय अनुसार बुटवल र भैरवामा वितरण केन्द्र स्थापना गरी मङ्गलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। गण्डक क्षेत्रका कास्की, प्रभु, तनहु, स्याङ्जा लगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व टुहेटे पर्व आज हर्षोल्लासपूर्वक मनाइँदैछ। गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रूपमा वर्षेनी साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ। टुहेटेका अवसरमा कास्कीका अन्नपूर्ण, मादी, माछा पुछ्रे गाउँपालिका लगायत स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन्। अनसनमा बसेका विनय यादवको बिग्रदो स्वास्थ्यलाई बेलैमा ध्यान दिन सरकार समक्ष माग गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको माइती घरमा अनसनरस बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उहाँको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो। सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव 12 दिनदेखि अनसन
मा बस्नु भएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा अनसनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारको लागि पहल गरी निजको जीवन रक्षा र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ। पूर्वी चितवनको कयरखोला किनारमा एक पुरुषको शव फेला परेको छ। आज बिहान 11 बजे खैरहनी नगरपालिका एक कयरखोला किनारमा रत्नगर नगर नगरपालिका 14 का 68 वर्षीय होम बहादुर परियार मृत अवस्थामा फेला परेका हुन्। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केबेरमै सुन्न सक्नुहुनेछ आधुनिक गीत 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:30 समय रहनेछ करिब 8 बजेसम्म आधुनिक गीतको, 8:10 लोकगीत, 8:25 समय रहनेछ शैक्षिक बहस कार्यक्रमको पूर्ण प्रसारणको, 9 बजे समाचार, 9:15 समयमा कार्यक्रम खेल संसार सुन्न सक्नुहुनेछ, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम गजल गङ्गा, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तरमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ सरुवनको स्वरमा, सन्तोष पोखरेलको रचना, करुण राज कार्कीको सङ्गीतमा।

खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार

आधुनिक गीत सुनाउने क्रममा भर्खरै राख्यौँ अर्जुन मिलनको स्वरमा रमेश क्षितिजको रचना, सागर अधिकारीको सङ्गीतमा. अब राख्दैछौँ रीता बरैलीको स्वरमा रमेश महर्जनको रचना, ईश्वर मगयाको सङ्गीतमा.

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं संगीता राणा प्रधानको स्वरमा आनन्द रत्न बज्राचार्यको रचना बिजन श्रेष्ठको संगीतमा। अब सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
3: अनि म कृति आचार्य।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्दछौ। आजको कार्यक्रममा हामीले जिरीको साग अर्थात् लेटुसको खेती प्रविधि, काउली वर्गको तरकारीमा लाग्ने गाँठे रोगको परिचय तथा व्यवस्थापन विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम श्रोतावृन्द, सर्वप्रथम चर्चा गरौं जिरीको साग अर्थात् लेटुसको खेती प्रविधि बारेमा। संसारभर सलाद बालीमा जिरीको सागको महत्वपूर्ण स्थान रहेको छ। नेपालमा यो खास गरी तारे होटलहरूमा र यो संसारभर सलादको रूपमा खाने प्रचलनमा ल्याएको पाइन्छ। रगतमा सेता रक्तकोषको वृद्धिका लागि यो सागको विशेष महत्व रहेको छ। नेपालमा यसको खेती सुरुवाती चरणमा मात्र रहेको र हाइड्रोपोनिक्स र एक्वापोनिक्स र केही अगुवा कृषकहरूले तारे होटलका लागि सीमित सप्लाईका लागि मात्र उत्पादन गरेको पाइन्छ। यो बालीका लागि जाडो याममा राम्रो उत्पादन दिन सकिने र 13-16 डिग्री सेल्सियस तापक्रममा यसको उत्पादन राम्रो हुने तथा तापक्रम बढी हुँदा यो छिटो बोल्टिङ वा फूल फुल्ने समस्या हुने गर्दछ। यसको कोमल र रसिलो पात सलादको रूपमा हरियो अवस्था वा जात अनुसार रातो अवस्थामा उपयोग गर्ने गरिन्छ। यसको पातलाई प्याज, नुन र कागतीको रस मिलाएर अचार बनाएर सलाद वा ताजा अचारको रूपमा सेवन गर्ने गरेको पाइन्छ। यसको पातमा प्रशस्त मात्रामा खनिज तथा भिटामिन ए पाइन्छ। जिरीको सागको खेतीको लागि चिसो हावापानी आवश्यक पर्दछ। नेपाल जस्तो पहाडी भूभागमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ। तापक्रम 13-16 डिग्री सेल्सियसमा सबैभन्दा राम्रो पात उत्पादन गर्न सकिन्छ भने 18-22 डिग्री सेल्सियसमा पनि राम्रो उत्पादन हुन्छ। तापक्रम बढी भएको खण्डमा यसको फूल निस्कने, काण्ड छिट्टै निस्कने र पातको स्वाद तितो हुन थाल्दछ। जिरीको सागको सफल उत्पादनका लागि राम्रो निकास भएको दोमट माटो जसको पिएच मान 6-6.5 सबैभन्दा उपयुक्त मानिन्छ। यसको खेती अम्लीय माटोमा त्यति फस्टाउँदैन। पिएच मान 5+ र 7+ भएको खण्डमा यसको उत्पादन कम हुने गर्दछ। हाइड्रोपोनिकबाट जिरीको सागको खेती गर्नको लागि बाली अवधिभर इलेक्ट्रिकल कन्डक्टिभिटी 1.2-1.3 र पिएच 6.5 कायम गर्नु पर्दछ। जिरीको साग हाइड्रोपोनिक्सका लागि ग्रोइङ मिडिया प्रयोग गर्दा, धानको भुसको प्रयोग गर्दा, नरिवलको जट्टामा भन्दा बढी उत्पादन पाइएको छ। जिरीको सागको विभिन्न जातहरू छन्। विश्वमा जिरीका सागका जातहरूलाई रूप, रङ्ग र बनावटको आधारमा 4 भागमा विभाजित गरिएको पाइन्छ। जस्तै रोमनर वर्ग, पात घुम्रने वर्ग, ढिलो पात आउने प्रजाति, बटरहेड प्रजाति जस्ता जातहरू रहेका छन्। रोमनर वर्ग अन्तर्गत यो प्रजातिमा लेटुसका पात चम्किलो तथा पातको टुप्पातिरको भाग लाम्चो आकारको हुने गर्दछ। यसको पातको किनारा हलुका बटारिएको र लाम्चो आकार भएकोले गर्दा बजारमा यसको माग बढी भएको पाइन्छ। यसमध्ये डार्क ग्रिन किसिमका जातहरू पर्दछन्। पात घुम्रने वर्ग अन्तर्गत पर्ने सागको पातमा बन्दाकोपीको जस्तो शीर्ष भाग बन्दछ, अर्थात् पातहरू एक आपसमा लपेटिएर रहेका हुन्छन्। त्यसै गरी ढिलो पात आउने प्रजाति अन्तर्गत पात फैलने र बोटका पातहरू गुच्छामा बन्ने तर एक अर्कोमाथि नचढ्ने अर्थात् नखप्टिने खालका हुन्छन्। यो जात खानामा अति नै स्वादिष्ट हुन्छ। त्यसै गरी बटर हेड प्रजाति अन्तर्गत लेटुसका पात घुम्रिएका र खुम्चिएका र केही फिक्का हरियो मक्खन रङका हुन्छन्। यसको प्रमुख जातमा व्हाइट बोस्टन हो। इम्पेरियल 895 यसको हेड मध्यम आकारको र ठोस हुन्छ। यसका पातहरू कसिएर रहेका हुन्छन् र यसलाई गर्मी मौसममा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ।
3: श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी जिरीको सागको खेती प्रविधि अन्तर्गत माटो तथा जमिनको तयारी, मलखाद व्यवस्थापन, बिउ दर, बिउ उपचार, बिउ रोप्ने तरिका, रोप्ने दूरी, बालीको कटाई र यसको रोग तथा किराहरूको व्यवस्थापन बारे जानकारी प्रस्तुत गर्दैछौ। जिरीको साग कम गहिराईमा फल्ने तरकारी हो, यसका लागि बढी गहिराईमा जोत्नु आवश्यक पर्दैन। पहिलो दुई जोताई सामान्य कल्टिभेटरले र दोस्रो जोताई पछि माटो समय गरे पुग्छ। नेपालमा यो बालीको खेती भर्खरै मात्र केही सीमित किसानले, त्यो पनि लक्षित सहरी समुदायका लागि खेती गरेको पाइन्छ। नेपालको पहाडी क्षेत्रमा यसको खेतीको राम्रो सम्भाव्यता रहेको छ। यदि व्यावसायिक तवरबाट यसको खेती गर्ने भए प्रति रोपनीका लागि 1-1.5 टन राम्रोसँग कुहिएको गोबर मल वा कम्पोस्ट मलका अलावा 6.5 केजी डिएपी, 8.3 केजी युरिया र 5 केजी म्युरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा मिलाउनु पर्दछ। पोटास र फस्फोरसको पूरा भाग र नाइट्रोजनको आधा भाग जमिनको अन्तिम तयारी गर्दाका बखत माटोमा मिलाइसक्नु पर्दछ भने बाँकी रहेको नाइट्रोजनलाई टप ड्रेसिङका रूपमा बिउ छरेको 30-45 दिनका बीचमा टप ड्रेस गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। यसको खेतीका लागि एक रोपनी जग्गामा 25 ग्राम बिउ भए पर्याप्त हुन्छ। जिरीको सागको बिउ रोप्नु पूर्व बिउलाई थिराम वा एग्रोसिन जी वा क्याप्टन विषादी 3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी रोपेमा समस्याग्रस्त रोग कम लाग्दछन्। जिरीको सागका लागि दुई तरिकाले यसको खेती गर्ने प्रचलन रहेको छ। पहिलो, सोझै बिउ जमिनमा रोपेर खेती गर्ने र दोस्रो, बिउबाट बेर्ना तयार गरी बेर्ना सारेर खेती गर्ने। बिउलाई सोझै जमिनमा रोपेर खेती गर्ने हो भने हामीले यसको बिउलाई भदौ असोज तथा माघ फागुनमा मध्य पहाडमा र असोज कार्तिकमा तराई तथा फागुन चैत्रदेखि वैशाखमा उच्च पहाडमा बिउ रोप्न सकिन्छ। जिरीको सागको नर्सरीमा बेर्ना तयार गरी रोप्नका लागि बिउलाई नर्सरीमा जमाइन्छ। बिउ जमाउने ब्याडको साइज 1 मिटर चौडाई र आवश्यकता अनुसार लम्बाईको बनाउन सकिन्छ। यदि सेल ट्रेमा बेर्ना उत्पादन गर्ने हो भने कोकोपिटलाई 3-5 पटक सफा पानीले राम्रोसँग धोई पखाली गरी त्यसमा भएको नुनको मात्रा सबै निस्कर्न दिइसकेपछि आयतनमा बराबर भाग हुने गरी गडेउली मल वा राम्रो कुहिएको गोठे वा कम्पोस्ट मल मिलाइकन सेल ट्रेलाई हलुकासँग भर्ने र बिउ रोपी जुटको बोराले छोपिकन हजारीले पानी दिने गर्नु पर्दछ। करिब 5-6 हप्ता पछि यी बिरुवाहरू 4-5 पाते भई रोप्न लायक हुन्छन्। तब ती बिरुवालाई मुख्य खेतबारीमा रोप्न सकिन्छ। यसको लागि बिरुवाको रोप्ने दूरी 1 ड्याङदेखि अर्को ड्याङको बीचमा 45 सेन्टिमिटर तथा 1 बोटदेखि अर्को बोटको दूरी 30 सेन्टिमिटर कायम गर्दा राम्रो उत्पादन लिन सकिने र झारपात नियन्त्रण तथा विषादी एवं मल प्रयोग गर्न सजिलो हुने र उत्पादन राम्रो हुने पाइएको छ। बिरुवा रोपेपछि तत्काल र नसरुञ्जेलसम्म सिँचाई गर्नु अति नै आवश्यक हुन्छ, अन्यथा बिरुवा मर्न सक्ने सम्भावना बढ्दछ। माटोको चिस्यान र मौसम हेरी 3-4 दिनको फरकमा सिँचाई दिइरहनु राम्रो हुन्छ। यदि माटोमा पर्याप्त मात्रामा चिस्यान कायम भएन भने छिटो फुल फुल्ने वा बोल्टिङ हुने हुँदा माटोमा चिस्यान कायम गरिरहनु बाली अवधिका लागि लाभदायक हुने गर्दछ। जिरीको सागको कटाई बालीको जात र वर्ग अनुसार फरक पर्दछ। तापनि औषधमा बेर्ना रोपेको 40-45 दिनमा यसको हार्भेस्टिङ गर्न सकिन्छ। हेडिङ वर्गका जातहरूको शीर्ष भाग राम्रो बनिसकेपछि मात्र टिप्ने गरिन्छ। जिरीको सागको उत्पादन माटोको उर्वरा शक्ति, बालीको प्रकार, उत्पादन विधि र बाली व्यवस्थापनले फरक पार्दछन्। तापनि यदि राम्रो मलजल दिएर खेती गरिएको खण्डमा प्रति रोपनी 400-500 केजी जिरीको साग उत्पादन गर्न सकिन्छ। जिरीको सागमा खास गरी लाही तथा सुलसुले बढी मात्रामा दुख दिने गर्दछन्। लाहीका लागि कुनै पनि दैहिक विषादी जस्तै गाईबस्तुको गहुँतमा पानी मिलाई प्रयोग गर्ने वा इमिडा क्लोरोपिड 1 मिलिलिटर प्रति 3 लिटर पानीमा मिलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै सुलसुलेका लागि प्रोप्लेक्स विषादी 1 मिलिलिटर प्रति 3 लिटर पानीमा मिलाई प्रयोग गर्ने। ख्याल गर्नुपर्ने कुरा के छ भने यदि जिरीको साग टिप्न लायक अवस्थामा रहेको खण्डमा विषादी प्रयोग नगर्ने र विषादी प्रयोग गरिसकेपछि पर्खने अवधिलाई अनिवार्य रूपमा पालना गर्नुपर्दछ। यसमा लाग्ने रोगहरूमा ढुसीजन्य रोगहरू मुख्य रहेका छन्। यसका लागि एक्रोब्याट SC नामक विषादी 1.5-2 मिलिलिटर प्रति लिटर पानीमा मिलाई वा अन्य ढुसीनाशक प्रयोग गर्न सकिन्छ।
2: श्रोतावृन्द, जिरीको साग अर्थात् लेटुसको खेती प्रविधि जानकारी पछि अब हामी चर्चा गर्न लागिरहेका छौँ काउली वर्गको तरकारीमा लाग्ने गाँठे रोगको परिचय तथा व्यवस्थापन विधि बारे। जरामा गाँठो पार्ने काउली जातको तरकारी बालीको अति नै हानिकारक रोग हो। हालसम्म यो रोग काउली, बन्दा, ब्रोकाउली, ग्याँठकोपी, मुला, ग्याँटे मुला, सलगम, तोरी, रायो जस्ता काउली वर्गका तरकारी लगायत चम्सुरमा पनि लागेको पाइन्छ। यो रोग सूक्ष्म जीवाणुको कारणबाट लाग्दछ। यस रोगको जीवाणु ज्यादा चिस्यान र अम्लियापन बढी भएको माटो अर्थात् पिएच 5 भन्दा कम भएको माटोमा सक्रिय हुने भएकोले माटोमा बढी चिस्यान र 16-26 डिग्री सेल्सियसको तापक्रम यस रोगको लागि अनुकूल वातावरण मानिन्छ। यो जीवाणुको बीजाणु माटोमा बाली नभएको अवस्थामा पनि धेरै वर्षसम्म बाँच्न सक्ने हुनाले एक पटक रोग लागेपछि यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न निकै कठिन हुन्छ। यो रोग लाग्दा बिरुवाहरूमा विभिन्न लक्षणहरू देखिने गर्छन्। जस्तै बोटहरू होचो, पहेँलो र कमजोर हुँदै पातहरू गलेर ओइलाएको जस्तो देखिन्छ। बिहानी पख वा बिहानको घाम लागेको बेलामा त्यस्ता रोगी बोटहरू स्वस्थ झैं देखिन्छन् भने चर्को घाममा ओइलाएको जस्तो देखिन्छ। रोगी बोटहरू उखेलेर हेर्दा मूल जरामा गाँठा डल्ला बनेका हुन्छन् भने सहायक जराहरूमा लामचिलो ससाना औंला जस्ता गाँठाहरू बनेका हुन्छन्। साथै मसिना सहायक साधारण जराहरू नगण्य वा कम मात्रामा हुन्छ। रोगग्रस्त बोटको जराले माटोमा रहेको खाद्य पदार्थ तथा पानी पर्याप्त मात्रामा सोस्न वा तान्न सक्दैन, जसले गर्दा बोटको वृद्धिमा प्रतिकूल असर पर्दछ र उत्पादनमा ह्रास आउँछ। धेरै रोगग्रस्त बोटका जराको गाँठा कुहिएर बोटहरू मर्न थाल्दछन् र अन्त्यमा बाली नै नोक्सानी हुने गर्छ। सुरुको अवस्थामा रोग लाग्यो भने काउली र बन्दा बालीमा उत्पादन नै हुँदैन भने रोगले ढिलो आक्रमण गरेमा उत्पादनमा कम हुन्छ। यो रोगको मुख्य स्रोतको रूपमा संक्रमित माटो, पानी, बिरुवा यस रोगका मुख्य स्रोत हुन् भने प्रयोग गरिएका संक्रमित कृषि औजारहरू सफा नगरी एक ठाउँबाट अर्को ठाउँमा प्रयोग गर्दा समेत रोगको जीवाणु फैलिन सक्दछ। काउली बालीमा गाँठे रोग माटोमा लामो समयसम्म अर्थात् 10-15 वर्षसम्म रहने भएकोले यसको नियन्त्रणमा अलिक कठिनाई हुन्छ। गाँठे रोगको व्यवस्थापनमा एकीकृत बाली संरक्षणका विभिन्न पद्धतिहरू अपनाउन सकिन्छ। जस्तै रोगमुक्त बेर्नाको प्रयोग, खेती प्रणालीमा सुधार, खेतबारीको सरसफाई, कृषि औजारको सरसफाई, रोग अवरोधक जातहरूको प्रयोग र विषादीको प्रयोग गरी यो रोगलाई व्यवस्थापन गर्न सकिन्छ। रोगमुक्त बेर्नाको प्रयोग अन्तर्गत रोग लागेको क्षेत्रमा उत्पादन गरेको बेर्नाहरूको प्रयोग गर्नु हुँदैन। रोगमुक्त बेर्ना उत्पादन गर्न ब्याडमा 3 हप्ता पहिले नै कृषि चुन 1 केजी प्रति वर्ग मिटर अर्थात् 510 केजी प्रति रोपनीका दरले राम्ररी पाकेको कम्पोस्ट मल प्रयोग गरी चर्को घाम लागेको बेलामा माटोको निर्मलीकरण अर्थात् सोलराइजेसन पछि मात्र बिउ राख्नु पर्दछ। खेती प्रणालीमा सुधार अन्तर्गत अम्लीय माटोमा यो रोग बढी लाग्ने हुनाले माटोको जाँच गराई उचित मात्रामा कृषि चुनको प्रयोग गरी खेती गरिने जमिनको पिएच मान 6.5-7.2 कायम राख्नु पर्दछ। कृषि चुन प्रयोग गरिएको माटोमा बोरन सूक्ष्म तत्वको कमी हुन सक्ने भएकोले 500-700 ग्राम बोरेक्स प्रतिरोपनीका दरले प्रयोग गर्नुपर्छ। तरकारीको बेर्ना सार्दा छिप्पिएका बेर्नाहरू प्रयोग गर्नुपर्छ। त्यसै गरी अग्लो ड्याङमा बिरुवा लगाउने गर्नुपर्छ। घुम्ती बाली प्रथा अपनाउने 3-6 वर्षसम्म काउली वर्गको बाली नलगाई अन्न बाली, प्याज, लसुन, गाजर जस्ता बाली लगाउनाले माटोमा जीवाणुको मात्रा घटाउन सकिन्छ। प्रशस्त मात्रामा पाकेको कम्पोस्ट मल प्रयोग गर्ने तर रोगी जरा प्रयोग गरी बनाइएको कम्पोस्ट मल र रोगी जरा सहितको बोट खुवाइएको गाई वस्तुको मल पनि प्रयोग गर्नु हुँदैन। रोग लागेको खेत भए बगेको पानी सिंचाईमा प्रयोग गर्नु हुँदैन। साथै पानीको निकासको राम्रो व्यवस्थापन गर्नु पर्दछ। त्यसै गरी खेतबारीको सरसफाई गर्ने र रोगी बोटहरूको उचित व्यवस्थापन गर्नुपर्छ। काउली परिवारमा पर्ने झारपातहरूका जरामा जीवाणु आश्रम लिएर बस्ने हुनाले खेतबारीको सरसफाई राम्रोसँग गर्नुपर्छ। त्यसै गरी कृषि औजारहरूको सरसफाई गर्दा पनि विशेष ध्यान दिनुपर्छ। रोगग्रस्त क्षेत्रमा प्रयोग गरिएका कृषि औजारहरू पानीले सफा गरी ब्लिचिङ पाउडरको घोलमा विसंक्रमण गरेर मात्र अन्यत्र प्रयोग गर्नुपर्छ। रोगग्रस्त क्षेत्रमा प्रयोग गरिएका कृषि औजारहरू पानीले सफा गरी ब्लिचिङ पाउडरको घोलले विसंक्रमण गरेर मात्र अन्यत्र प्रयोग गर्नुपर्छ। त्यसै गरी उपलब्ध भएमा रोग अवरोधक जातहरूको प्रयोग गर्नुपर्छ र ट्राइकोडरमा जैविक विषादी 5 ग्राम प्रति लिटर पानीका दरले घोल बनाई बिरुवाको जरामा 1/2 घण्टासम्म घोलमा डुबाई उपचार गरेर मात्र बिरुवाहरू रोप्नुपर्छ। नेबिजिन नामक विषादी 2 ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवा रोप्ने ड्याङमा राम्रोसँग भिज्ने गरी छर्कनु पर्छ। फ्लुआजी नाम युक्त विषादी 2 ग्राम प्रति बोटका दरले बेर्ना सार्ने पालमा प्रयोग गर्ने र सोही विषादीको घोल 2 ग्राम प्रति लिटर पानीमा वा 20 मिनट बेर्नाको जरा डुबाई उपचार गरेर मात्र बेर्ना सार्ने गर्नुपर्छ। श्रोतावृन्द, आजको कार्यक्रममा हामीले जिरीको साग अर्थात् लेटुसको खेती प्रविधि र काउली वर्गको तरकारीमा लाग्ने गाँठे रोगको परिचय तथा व्यवस्थापन विधिबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सल्लाह सुझाव भएमा हामीलाई हाम्रो कार्यालयको इमेल एड्रेस info@aitc.gov.np इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि
2: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
3: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सबवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा 12 निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने पनि आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। सांसदहरूले महँगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफुलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल, सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। सार्वजनिक यातायातको सुधारका लागि प्रविधिको प्रयोग र जिपिएस प्रणाली अनिवार्य गर्नुपर्ने, राष्ट्रिय परिचय पत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो। उहाँहरूले बिमा अन्तर्गतका औषधिको उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने र निसन्तान दम्पतिका लागि आइभीएफ सेवालाई व्यवस्थित बनाउने स्पष्ट कानुन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सुनसरी र तराई मधेस घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो। उहाँहरूले जनताको अपेक्षा अनुसार काम गर्न, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी बनाउन राज्यले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटलाइजेसन गरी सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 जलेका श्रेष्ठताका कारण 179 कार्यालयको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटलाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिनुभयो। सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको 2072 भूकम्पका बेलाको अनुभव सुनाउँदै उहाँले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत वर्ष भदौ 23 र 24 काबु बाहिरको परिस्थितिका बेला राजस्व र कोष तथा लेखा नियन्त्रण कार्यालय अन्तर्गतका प्रणाली भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानुन बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड दिन सरकारले सुरक्षा कानुन बनाउनुपर्ने बताउनुभयो। बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले डिजिटल अर्थतन्त्र बहसको विषय भएकाले सरकारवाला मन्त्रालय र अन्य निकायसँग छलफल गरी नयाँ कानुन बनाउन सरकारलाई आवश्यक निर्देशन दिइने जानकारी दिनुभयो। रौतहटको देवाही गुनाही नगरपालिका लक्ष्मीनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरे आलमका 10 छोरा मोहम्मद रमतुल्ला, सोही स्थानका शेख खुरौसेदकी 10 छोरी रौशन खातुन र शेख ओसी अख्तरकी 10 छोरी सबनम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ। बैतडीमा आलु उत्पादन बढे पनि बजार नपाउँदा किसानहरू चिन्तित छन्। समयमै बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको किसानहरूले बताएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
3: बैतडीमा उत्पादित आलु विगतमा तराईका जिल्लाहरूमा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष प्रति किलो 40-45 रुपियाँसम्म बिक्री भएको थियो।

0: भएको अब सञ्चालनमा आयो भने यहाँका कृषकहरूलाई खाद्यान्नको साथै बिउको लागि पनि आलु भण्डारण गर्नको लागि सजिलो हुन्थ्यो।
1: यस क्षेत्रमा बनेका कोल्ड स्टोर सञ्चालनको लागि समस्या भइरहेको कृषि ज्ञान केन्द्र बैतडीको भनाइ छ। विगतमा बनेका संरचनाहरूलाई सञ्चालनमा ल्याउनको लागि सरकारवाला पक्षसँग सहकार्य गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनु भयो।
2: कोल्ड स्टोर बनिया छ, 5-6 वर्ष भयो, त्यो बनेदेखि नै विवादित रहेछ। अर्को नयाँ सहरी विकास आयोजना भन्ने जुन हाम्रो पाटनमा 3-4 वर्ष पहिला आएको थियो, त्यसले एउटा ठुलो 200 मेट्रिक टन क्षमताको कोल्ड स्टोर बनाउनु भनेर यहाँ सञ्चालन गर्यो। अहिले त्यसको काम अधुरै छ भन्ने देखिन्छ, तर आगामी दिनमा सरकारले यो संरचनाहरूलाई कसरी सदुपयोग गर्ने, पालिकाको मार्फतमा भए पनि हुन्छ, वडा कार्यालय मार्फतमा भए पनि हुन्छ, यसको कानुनी प्रक्रियाहरूमा सहयोगी निकायहरूले हामी सहयोग गर्छौँ।
1: सरकारी पकेट क्षेत्रमा बनेका करोडौं लगानीका संरचना सञ्चालनमा ल्याउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
3: प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपत स्थित कार्यालय आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। पछिल्लो समय मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको छ। नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी र कृषि आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा हजारौँ नागरिक समस्यामा परेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
4: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना पछिल्ला 5 वर्षमा 101 पुगिसकेको छ। आर्थिक वर्ष 2078 2083 सप्तरीमा 4, सिरहामा 9, धनुषामा 12, सर्लाहीमा 9, रौतहटमा 11, बारामा 15, पर्सामा 3 र सबैभन्दा बढी महोत्तरीमा 38 गरी कुल 101 ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालय मुजेलिया जनकपुरका प्रमुख प्रशासकीय अधिकृत कालीचरण यादव बताउनुहुन्छ।
5: चोरी भएको भोलिपल्ट चाहिँ सम्बन्धित आफ्नो जिल्लाको सिटी अफिसमा जिल्ला प्रहरी कार्यालयमा खोजिदिनु भनेर चिठी लेखेका छ सबैले।
4: महोत्तरीको जलेश्वर विद्युत वितरण केन्द्र क्षेत्रबाट 21 र शाला विद्युत वितरण केन्द्र क्षेत्रबाट 17 गरी 38 ट्रान्सफर्मर चोरी भएकोमा अधिकांश कृषि सिंचाईको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको गौशाला विद्युत वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादव बताउनुहुन्छ।
6: ट्रान्सफर्मरहरू चोरी भएपछि आपूर्तिमा समस्या हुन्छ, किसानलाई सिंचाई गर्नलाई अप्ठ्यारो भइरहेछ।
4: सर्वसाधारण आम नागरिकसँग प्रत्यक्ष जोडिएको कृषि र खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएको औरी नगरपालिका 1 कार्यवाहक वडाध्यक्ष सुनिल कुमार शाह बताउनुहुन्छ।
7: ट्रान्सफर्मर चोरी भेलाके बाद अहाँके खाने पानीके ट्रान्सफर्मर रहलै, अब खाने पानी सञ्चालन होइवला रहलै, अब ओहिके चलते अपनेके सञ्चालन नै होइ सकल।
4: समयमै वर्षा नहुँदा मोटरबाट पानी तानेर सिंचाई गर्ने विकल्प थियो, तर ट्रान्सफर्मर नै चोरी हुँदा खेती योग्य धेरै जग्गामा धान रोपाई नै नभएको सन्मा गाउँपालिका 5 किसान पवन देवी राम बताउनुहुन्छ।
8: एक त बारिस नहोइ छै, कहिले लाइन से पटबै, ट्रान्सफर्मर ले गेली चोरबा, तब कथी से पटाके
4: हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित हुँदा स्थानीयले सार्वजनिक सम्पत्तिको सुरक्षा कडा बनाउन प्रशासनसँग माग गरेका छन्। ट्रान्सफर्मर चोरी गरी सार्वजनिक सम्पत्तिलाई क्षति गर्नेलाई अनुसन्धान तथा खोजी कार्य भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोले बताउनुहुन्छ। देशभरमा 100 संख्यामा ट्रान्सफर्मर चोरी भए तापनि एकजनालाई पनि समात्न नसकेको विषय प्रश्नचिन्ह खडा गरेको छ। मञ्जित कुमार राम, महोत्तरी।
3: नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका विद्वान तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिमलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। वरिष्ठ साहित्यकार बिमलको अन्त्येष्टिमा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल सहभागी भएर राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिनुभयो। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 10 निवासी वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर

0: धाममा निधन भएको हो। काठमाडौँ उपत्यकामा आज घण्टाकर्ण पर्व अर्थात् गठे मङ्गल पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका विभिन्न टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने चलन छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा रहेका गठे मङ्गल नाम गरेका राक्षस मरेको खुसियालीमा यो पर्व मनाउने गरिन्छ। जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने क्रममा 11 उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ। रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको अगुवाईमा सरसफाई तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार प्रसार, यातायात व्यवस्थापन, आर्थिक समन्वय तथा अन्तर्राष्ट्रिय आन्तरिक व्यवस्थापन, सुरक्षा, दरेट निर्धारण समिति लगायत 11 समिति गठन भएसँगै तयारीको काम सुरु भएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज पहिरोले पुनिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजनाको सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 MW क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल असदलाई करिब 14 लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले आज असदको अनुपस्थितिमा सुनवाई गरेको हो। डिसेम्बर 2024 असद सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नुभएको थियो। दमास्कस स्थित अदालतका न्यायाधीश फखर अल दिन अल आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्व नियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, 15 मुनिका बाल बालिकाको हत्या, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन्। संयुक्त राष्ट्रसङ्घ तथा अन्य निकायका अनुसार उक्त द्वन्द्वमा 5,00,000 बढी मानिसको मृत्यु भएको थियो। रुसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा 1 कम्तीमा 13 मृत्यु हुनाको साथै दर्जनौँ घाइते भएका छन्। युक्रेनी ड्रोन आक्रमणले 2 लामो समयमा भएको यो सबैभन्दा घातक आक्रमण बताइएको छ। मस्कोबाट करिब 1,000 पूर्वमा रहेको अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ। पछिल्लो समयमा किएव र मस्को दुवैले एकअर्का विरुद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ। फिलिपिन्समा उष्ण कटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिण पश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण 19 मृत्यु हुनाको साथै अन्य 15 घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ। फिलिपिन्स राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको बताएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सवारी साधनहरूको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ। साउन 31 गतिसम्म सञ्चालन हुने एक्सपोको मङ्गलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले शुभारम्भ गर्नु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आयोजना भएको एक्सपोमा 55 ब्रान्डका 40 बढी मोडेलका नयाँ सवारी साधनहरू सार्वजनिक गरिएका छन्। मेलामा 28,00,000-1,30,00,000 मूल्य पर्ने विभिन्न सवारी सवारी साधनहरू रहेको आयोजक संस्थाले जनाएको छ। एक्सपोमा हुन्डाई, टाटा, टोयटा, महिन्द्रा, म्याक्स, किया लगायतका विभिन्न ब्रान्डका चार पाङ्रे तथा दुई पाङ्रे सवारी साधनहरू राखिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। 828 मेगावाट क्षमताको उत्तर गंगा जलाशय युक्त जल विद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढेको छ। विद्युत विकास विभागले आयोजनालाई विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेसँगै निर्माणको प्रक्रिया अघि बढेको हो। विभागले यी साउन 20 गते आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ। उक्त निर्णय सँगै 2061 सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशय युक्त जल विद्युत आयोजना निर्माणको काम अघि बढ्ने भएको हो। बागलुङको ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकामा उत्तर गंगाको पानी जम्मा गरी निसी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा 6400 रुपियाँले बढेको छ भने चाँदी 110 रुपियाँले बढेको छ। मूल्य वृद्धि सँगै मंगलबार छाप भएको सुन प्रति तोला 3,07,900 र त्यति नै परिणामको चाँदीको मूल्य 4,780 कायम भई कारोबार भएको छ। सोमबार छाप भएको सुन प्रति तोला 3,01,500 र चाँदीको मूल्य 4,670 कायम भई कारोबार भएको थियो। रूपन्देहीको बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरवामा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघ बीच भएको निर्णय अनुसार बुटवल र भैरवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। बुटवल हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गर्न सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकता अनुसार लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण सुरु गरेको जनाएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेको नेपाली सेयर बजारको परिसूचक मंगलबार भने झिनो अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 0.79 अङ्कले बढेर 2641.85 बिन्दुमा कायम भएको छ। मंगलबार विभिन्न कम्पनीका 95,34,281 किता सेयरहरू 4,11,09,74,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा 134 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 121 कम्पनीको सेयर मूल्य घट्यो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
3: राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट दुवैजनालाई मनोनयन गरिएको हो। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। नवनियुक्त राखेप बोर्ड सदस्यलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। गत जुन 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। सरकारले 2 महिना अघि बोर्ड सदस्यमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु र फुटबलका पवन साईलाई नियुक्त गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ। क्यानले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ। क्यानले नेपाली क्रिकेटप्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै देश टोली र खेलप्रतिको उनको प्रतिबद्धता प्रेरणादायक रहेको जनाएको छ। क्यानले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई टोलीको नयाँ कप्तानमा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको हो। आगामी अगस्त 30 मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्समा हालै सम्पन्न आइसिसी विश्वकप लिग 2 नेपाली टोलीको प्रदर्शन अपेक्षा अनुसार हुन नसकेपछि क्यानले रोहितलाई हटाउँदै सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी दिएको हो। यससँगै रोहितले ओडीआई र टी20 दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी20 टोलीको नेतृत्व दिपेन्द्र सिंहेरीलाई दिएको थियो। सन् 2022 कानुनी विवादपछि कप्तानी गुमाएका सन्दीप करिब 4 वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानका रूपमा फर्किएका हुन्।
0: खेलकुद समाचारका साथ मनोनयन थियो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावनाका साथै देशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 22.8 मिलिमिटर। र दिपायलको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहडको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ कुन्ती मुक्तानको स्वरमा प्याकुल माइलाको रचना, शिलाबहादुर मुक्तानको सङ्गीतमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आधुनिक गीत सुनाउने क्रममा भर्खरै राख्यौँ अनिला राईको स्वरमा टिका चामलिङको रचना नवीन राईको सङ्गीतमा। अब राख्दैछौँ विगत राईको स्वरमा विगत राईकै रचना र सङ्गीतमा।

आधुनिक गीत सुनाउने क्रममा भर्खरै राख्यौं सूरज कुमार थापाको स्वरमा भूपेन्द्र महतको रचना, गायक स्वयंकै संगीतमा अब राख्दैछौ रीता केसीको स्वरमा चन्द्रकला परसाईको रचना, सरोज प्याकुरेलको संगीतमा।

0: आधुनिक गीत सुनाउने क्रममा भर्खरै राख्यौं कर्णदासको स्वरमा स्वर्ण आशिकको रचना सञ्जय खड्कीको संगीतमा।
1: वर्षा याम सँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं सुरेश मानन्द र बबिता मानन्दरको स्वरमा पूर्णचन्द्र घिमिरेको रचना मनराज नकर्मीको संगीतमा।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: Concentrated in the city of Pereira in Colombia's coffee-growing region, with surrounding cities and the Valle del Cauca region also hit hard. Now, the general weather forecast for the country for tonight. The Meteorological Forecasting Division has forecast generally cloudy weather over the Himalayan and hilly regions of the country, while partly cloudy conditions will prevail over the Tarai region. There is also a possibility of light to moderate rain or snowfall at a few places in the Himalayan and hilly regions. Moderate rainfall is also likely at one or two places in the Tarai regions. With this, we have almost come to the end of the news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Government declares four people killed during demonstrations in Sunsari and Sira districts as martyrs. Cabinet decides to publish a study and investigation committee report on purchase and sale of Ancel shares. House of Representatives MPs draw government's attention to various issues of public concerns. And a Syrian court sentences ousted leader Basrat al-Assad to death in absentia for war crimes. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
5: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: पूर्व

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
3: शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा कुराकानी, बहस, छलफल र अन्तर्क्रिया गर्दै आएका छौँ। आजको कार्यक्रममा हामी शिक्षा क्षेत्रको विकासको लागि सरकारले कसरी काम गर्दैछ, विद्यालय शिक्षाको सुधारको लागि सरकारले कस्ता योजना बनाएको छ, यसमा सरकार, अभिभावक तथा शिक्षकहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटा। प्रवक्ताजी, स्वागत छ कार्यक्रममा।
4: धन्यवाद छ तपाईँलाई। नेपालको शिक्षा सुधारको लागि के कस्ता कामहरू भइरहेका छन् र शिक्षा क्षेत्रको सुधारको लागि मन्त्रालयले प्राथमिकताका हिसाबले कसरी अगाडि बढिरहेको छ, कुराकानीको सुरुवात यसैबाट गरौँ।
5: शिक्षा सुधार भन्नाले अब पहिलो कुरा हामीले शिक्षालाई चाहिँ प्राथमिक बाल विकासदेखि विश्वविद्यालयसम्म सोच्नु पर्यो। अब दुईवटा क्याटेगोरीमा या क्लस्टरमा कुरा गर्दाखेरि स्कुल एजुकेसन, विद्यालय शिक्षा र उच्च शिक्षा भनेर बुझ्नु पर्यो। अब हामीले अहिले सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने शिक्षाको सुधारका लागि अहिलेसम्म हामीले जुन यात्रा अगाडि बढायौँ, यो यात्राबाट हामीले जे उपलब्धि हासिल गरेका छौँ ती उपलब्धि हाम्रा सामु छन्। त्यो जसले हेरे पनि, जसरी हेरे पनि ती पाइन्छन्। तर प्रश्न के त भन्दाखेरि अहिलेसम्म हामीले शिक्षामा हासिल गरेका उपलब्धिहरू पर्याप्त चाहिँ भएनन् भन्ने प्रश्न फेरि त्यत्तिकै जर्जर छ। त्यो भएको सन्दर्भमा र अहिले पछिल्लो समयमा सरकार पनि एउटा नयाँ चाहिँ राजनीतिक म्यान्डेट, जनताको म्यान्डेट र साथै राजनीतिक एउटा धारणा, सोच या दृष्टिकोण पनि अलिकति फरक खालको दृष्टिकोणसहित चाहिँ को सरकार को एउटा बलियो चाहिँ के भन्दाखेरि क्रियाशीलता रहेको सन्दर्भमा सरकारका आफ्ना दृष्टिकोणहरू पनि यहाँ छन् र शिक्षालाई या सबै क्षेत्रमा चाहिँ सरकारी या पब्लिक सर्भिस डेलिभरी सिस्टममा आमूल परिवर्तन गरेर लिएर जाउँ, जसमा चाहिँ निश्चित चाहिँ विषयहरू खास गरी चाहिँ सेवाग्राहीको या क्लाइन्टको या चाहिँ के भन्दाखेरि सिटिजनको सन्तुष्टिका लागि हामीले सबै प्रकारका सुधारहरू गर्नुपर्छ भन्ने धारणा पनि सरकारसँग पनि भएको कारणले गर्दाखेरि अब चाहिँ हामी शिक्षा सुधारका लागि के गर्दैछौँ भन्दा पनि शिक्षा सुधार्नका लागि हामीले नयाँ एउटा पुनर्संरचनाको एक प्रकारको क्याम्पेन जस्तै तपाईँको अगाडि बढाइराखेका छौँ। अहिले नयाँ आवश्यकता के हो, भएका संरचनाहरूले केले काम गरे, केले काम गरेनन् र कसरी एउटा पुनर्संरचित स्वरूपमा अब एउटा शिक्षाको विकासको या सुधारको एउटा आधुनिक युग प्रारम्भ गर्ने भन्नेमा अहिले हाम्रा चिन्तनहरू, गृह कार्यहरू त्यसरी नै अगाडि बढेका छन् भन्न सकिन्छ।
4: परिवर्तित परिस्थिति अनुसार निर्वाचनपछि नयाँ सरकार गठन भयो र सरकारले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्छ र विद्यार्थी मैत्री, अभिभावक मैत्री शिक्षा बनाउनुपर्छ, शिक्षा क्षेत्रको राजनीतिकरण अथवा हस्तक्षेप अन्त्य गर्नुपर्छ भन्ने कुराहरू त आइरहेका छन्। आम पब्लिकले यी कुराहरू सुनिरहेका छन्। व्यवहारमा यी कुराहरू लागू हुन सकेका छन् कि छैनन्, त्यसका प्रयासहरू के भइरहेका छन्?
5: हो, अब तपाईँले भनेको अब व्यवहारिक नै हिसाबमा जा व्यवहारिक हिसाबमै कुरा
4: गरौँ,
5: कार्यान्वयनकै पाटोमा पनि कुरा गरौँ। कार्यान्वयनको पाटोमा के छ भनेदेखि हामी पहिलो कुरा हामी के पनि बुझाउन चाहन्छौँ भने प्रत्येक वर्ष हामीले अघिल्लो वर्षका मिस्टेक्सहरू, अघिल्लो वर्षका कमी कमजोरीहरूलाई सुधार गर्ने प्रयत्न नयाँ वर्षमा यो हमेसा रहेको, हामी विगत लामो समयदेखि हामी एउटा यो सुधारात्मक दृष्टिकोण भने रहिआएको पनि हो र अहिले आएर अझ मैले अघि पनि भने अब हामी पब्लिकले थाहा पाउने गरी होइन सुधार गरेर लिएर जाउँ भन्ने खालको तपाईँको अभिप्राय अहिले ज्यादा चाहिँ छ र त्यसमा हामी लागिरहेको सन्दर्भमा अहिले हामीलाई कन्सटेन्टहरू पनि कम भए भनेको अलिकति तपाईँको हाम्रा निर्णय प्रक्रियामा, निर्णय कार्यान्वयनमा, सङ्गठन संरचना सञ्चालनमा अलिकति तपाईँको कहिलेकाहीँ के छ भने हाम्रो एउटा राजनीतिक आग्रहहरू या राजनीतिक चाहिँ के भनेदेखि अभिरुचि या रुचिका कारणहरूबाट समगत रुचिको द्वन्द्वको कारणले गर्दाखेरि केही कामहरू सरकारले चाहेर पनि गर्न गाह्रो भइराखेको अवस्थामा अहिले एक प्रकारको पोलिटिकल न्युट्रालिटी हामी देख्छौँ जहाँसुकै र खास गरी सरकारले तपाईँको पब्लिक सर्भिस डेलिभरी सिस्टममा पोलिटिकल न्युट्रालिटीको एउटा अभिप्राय राखेको सन्दर्भमा अहिले सरकारले चाहेका काम गर्न सक्ने अवस्था पनि छ। त्यसो गर्दा हामीले ठ्याक्कै अब सुरु गर्दै गरेका कामहरू भनेका नयाँ योजना तर्जुमा, पुनर्संरचनाका आधारमा नयाँ योजना तर्जुमा गर्दैछौँ। पाठ्यक्रम हामी नयाँ स्वरूपको पाठ्यक्रम तर्जुमा गर्दैछौँ। हामीले तपाईँको टिबेट सेक्टरमा तपाईँ म्यासिभ रिफर्म गर्दैछौँ। हायर एजुकेसनमा तपाईँको पुनर्संरचनाको एउटा क्याम्पेन या तपाईँको के अरे त्यसको गृह कार्य तपाईँको अगाडि बढ्छ। र ल रिफर्ममा पनि तपाईँको हाम्रा जति पनि लिगल एरेन्जमेन्टहरू छन्, चाहे विद्यालय शिक्षा ऐनदेखि लिएर हायर एजुकेसन एक्ट र विश्वविद्यालयका सबै विश्वविद्यालयका ऐनहरूको पनि तपाईँको सामूहिक संशोधन गरेर जानुपर्ने भन्ने छ। यसरी हामी कानुनी तहमा, संरचनागत तहमा र कार्यक्रम सरकारको तपाईँको कार्यक्रमका तहमा पनि हामी के भनेदेखि अत्यन्तै चाहिँ के भनेदेखि एउटा सुधारको धारणा राखेर जान खोजेका छौँ। र त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रक्रियामा भनेको तपाईँले अघि भनेको जस्तो क्लाइन्टले, फर इक्जाम्पल पाठ्यक्रम सुधारको मैले कुरा गर्दाखेरि तपाईँले पाठ्यक्रमको राष्ट्रिय पाठ्यक्रम प्रारूप हामीले संशोधन गर्न सुरु गरिसक्यो, त्यसको अमेन्डमेन्टको प्रक्रियै सुरु भइसक्यो। त्यो प्रक्रिया सुरु भयो भनेपछि त्यसले एउटा कोर्स त्यसको आफ्नै समय त लिन्छ, तर के भयो त अब हामीले बनाउने पाठ्यक्रम भनेको के हो त भन्दाखेरि अब हाम्रो विद्यार्थीहरूले खोजेको अहिले पछिल्लो समयमा विद्यार्थीहरूका अपेक्षाहरू आवश्यकताहरू समाजको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने खालको र अन्तर्राष्ट्रिय परिवेशसँग सुट हुने खालको विद्यालय पाठ्यक्रम तर्जुमा गर्ने एउटा अभियान नै सुरु भइसक्यो या प्रक्रिया नै प्रारम्भ भयो हो। यसरी नै हामी तपाईँको अरू अरू क्षेत्रहरूमा पनि यस्ता सुधारका प्रक्रियाहरू प्रारम्भ भइराखेका छन् र यसको नतिजा सम्भवतः यो आर्थिक वर्षको अन्तसम्ममा या आगामी आर्थिक वर्षको मध्यसम्ममा पब्लिकलाई नै तपाईँको यसको असर या प्रभाव पनि तपाईँको दिन सक्ने नतिजा दिन सक्ने गरी हामी लागेका छौँ।
4: शिक्षा मन्त्रालयले भर्खरै विश्वविद्यालयसँग सम्बन्धित विविध विषयमा अन्तर्क्रिया पनि गरेको छ, त्यसको निष्कर्ष के निस्क्यो? किनभने सबै विश्वविद्यालयका उच्च पदस्थ पदाधिकारीहरू पनि त्यसमा सहभागी हुनुहुन्थ्यो। हिजोको दिनमा के भएर भएन, अब कसरी सक्छौँ भन्नुभयो
5: तपाईँले, यो पनि एउटा राम्रो कुरा ल्याउनु भयो। विश्वविद्यालयमा चाहिँ तपाईँको हाम्रो छलफल चिन्तनहरू भइराखेका छन्, हुन पनि पर्दछ, र विश्वविद्यालयको छलफल चिन्तनहरूमा हामीले तपाईँको दुईवटा विषयलाई हामीले महत्त्वपूर्ण रूपमा लिनुपर्छ। त्यो के हो भने विश्वविद्यालयमा उच्च शिक्षा तहमा तपाईँको के छ भने हाम्रो एउटा परम्परागत एकाडेमिक पोलिसिजहरू मौजुद छन् र संरचना पनि परम्परागत संरचनाहरू मौजुद छन्। हामीसँग अहिले तपाईँको विश्वविद्यालय सङ्घीय विश्वविद्यालय नै तपाईँ के भने 15 विश्वविद्यालयहरू छन् होइन, भनेपछि अब यो विश्वविद्यालयहरूको म्यान्डेट, यिनीहरूको सञ्चालन प्रणाली, यिनीहरूको खर्चको चाहिँ तपाईँको स्रोत होइन, र यिनीहरूले तपाईँको यी विश्वविद्यालयहरूबाट विद्यार्थीहरूले आर्जन गर्नुपर्ने शिक्षाका विशिष्ट ज्ञान होइन योग्यता उपाधिहरूको बारेमा तपाईँ विश्वविद्यालयहरू आफैमा तपाईँको त्यहाँ प्रष्टता, र अर्को के छ भन्दाखेरि तपाईँ अन्तर्राष्ट्रिय परिवेशसँगको तादात्म्यता, अन्तर्राष्ट्रिय परिवेशसँग भने अन्तर्राष्ट्रिय स्तरमा भएका राम्रा उत्कृष्ट कार्यक्रमहरू र उत्कृष्ट विश्वविद्यालयका तपाईँको कार्यक्रमहरूलाई नेपाली भूमिमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा हाम्रा विश्वविद्यालयहरूको तपाईँको धेरै ठोस एउटा योजना हामी देख्दैनौँ। मैले विश्वविद्यालयहरूको देख्दिनँ भनेर किन भनेको, तपाईँले सरकारको किन भएन त भन्न सक्नु होला। विश्वविद्यालयहरू एउटा स्वायत्त कानुनबाट सञ्चालित संस्था हो र यसमा तपाईँको सरकारले या शिक्षा मन्त्रालयले छुट्टै योजना तर्जुमा गरेर त्यो योजना भोलि यी 15 विश्वविद्यालय या देशभरि रहेका सबै 28 विश्वविद्यालय स्तरका संस्थाहरूबाट कार्यान्वयन हुन सम्भव छैन, किनभने उहाँहरूका इन्डिपेन्डेन्ट अटोनोमस लबाट गभर्न्ड इन्स्टिच्युट एजेन्सीहरू हुन् या इन्स्टिट्युसन हो। त्यो भएको कारणले गर्दाखेरि उहाँहरू प्रोएक्टिभली तपाईँको आफूलाई दिएको त्यो स्वायत्तता उपयोग गरेर तपाईँको देश विदेशको परिवेशसँग रेस्पोन्सिभ भएर तपाईँको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो, र त्यो अहिले हामीले गर्न नसकेको अवस्थामा विश्वविद्यालयले तपाईँको के भन्दाखेरि हामीले विभिन्न छलफलहरूका दरमियानमा पनि के कुरा एउटा तपाईँको आएको छ भन्दाखेरि विश्वविद्यालयमा चाहिँ हायर एजुकेसनको स्टुडेन्ट कम्युनिटीको अपेक्षा अनुसार एजुकेसनको सर्भिस डेलिभरीमा जान सकिएन। त्यहाँ त्यसलाई अनुसन्धानमूलक, रोजगारमूलक, हेर्नुहोस् है, विश्व परिवेशसँग अनुकूल र तपाईँको के भनेदेखि विद्यार्थीको चाहिँ रुचिसँग अनुकूल, यो रूपका तपाईँको विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू तपाईँको तर्जुमा गर्न सकिएन भन्ने रियलाइजेसन भएको छ।
4: अझै भन्यो भने
5: डेफिनेटली अब यसलाई हामी तपाईँले भनेकै विषय पनि भन्न सक्छौँ, तर आज समाजलाई चाहिएको के छ त भन्दाखेरि तपाईँले शिक्षा आर्जन गरेपछि तपाईँको रोजगारीको सन्दर्भमा एउटा तपाईँको त्यहाँ एउटा प्रेडिक्टेबल एस्युरेन्स तपाईँको पोस्ट डिग्री जब अपर्च्युनिटिजहरू त्यहाँनिर हुनुपर्ने हुन्छ। भनेपछि तपाईँको अर्को के हो त भन्दाखेरि त्यो जब त्यो स्टडी या त्यो सब्जेक्टहरू उनीहरूले पढ्नुपर्ने तपाईँको विषयहरू विद्यार्थीको अभिरुचि अनुकूल हुनुपर्छ। विषय मात्रै होइन प्रक्रियाहरू पनि, त्यसको पेडागोजिकल सिस्टम पनि विद्यार्थीको इन्ट्रेस्टसँग मेल खानुपर्छ। र अन्तर्राष्ट्रिय परिवेश अनुकूल भनेको के हो त भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भएका चाहिँ शैक्षिक कार्यक्रमहरू र तपाईँको यहाँ हामीले हाम्रा विद्यार्थीहरूको अपेक्षा अनुकूल कसरी बनाउन सकिन्छ, हाम्रा होम ग्रोन एजुकेसन प्रोग्रामहरू र इन्टरनेसनल्ली डिजाइन प्रोग्रामहरूको तपाईँको एउटा चाहिँ त्यसमा इन्टिग्रेसन कसरी लिएर आउन सकिन्छ, जसले गर्दाखेरि नेपाली विद्यार्थीहरू नेपालमै पढ्ने वातावरण र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले फोरेन स्टुडेन्टहरू पनि नेपालमा आएर पढ्ने वातावरण पनि बनाउनु पर्ने हुन्छ। यहाँका पनि विदेशमा गएर पढ्छन्, त्यसमा पनि ठुलो एतराज छ या अन्यथा मान्नुपर्ने छैन, तर एटलिस्ट हामीले चाहिँ नेपाल भूमिलाई विश्वले तपाईँको उच्च शिक्षा आर्जन गर्न मन पराएको भूमिको रूपमा विकास गर्न हामी सक्छौँ, जहाँ फरेन स्टुडेन्ट पनि आउँछ, जहाँ नेपाली विद्यार्थीहरू फरेन युनिभर्सिटीमा पढ्न पनि जान्छ। त्यसकारण यो प्रकारको एउटा दोहोरो तपाईँको माइग्रेसनको पनि तपाईँको एउटा आउटवर्ड माइग्रेसन र रिग्रेसिभ माइग्रेसन यी स्टुडेन्टको पपुलेसनको हकमा यो दुइटै चिज हामीले इन्स्योर गर्न सकिने गरीको चिन्तन उच्च शिक्षामा चाहिएको छ। हाम्रा छलफलले निकालेको निष्कर्ष पनि त्यही हो। हामी सरकारले उच्च शिक्षा या विश्वविद्यालयहरूबाट यही योजनाको अपेक्षा गरेको छ।
4: शिक्षा बजारसँग जोड्ने अथवा रोजगारीसँग जोडिने किसिमको हुनुपर्छ। यहाँ हामी परिवर्तन गर्दैछौँ र समयअनुसार अगाडि बढ्दैछौँ भनिराख्नु भएको छ। अहिलेको व्यवस्थापन अहिलेको जनशक्तिले त्यो सम्भव छ?
5: यो राम्रो क्वेसन हो तपाईँ। त्यसै कारणले म रिस्ट्रक्चरिङ भन्दैछु। हामी रिस्ट्रक्चरिङमा जानुपर्छ। हाम्रो अहिलेको लिगल प्रोभिजन, फर एक्जाम्पल तपाईँलाई एउटा सिम्पल म एक्जाम्पल दिन्छु। आज हाम्रो कानुन कस्तो छ भने हेर्नुहोस् है, 150 विद्यार्थी राख्ने पनि एउटा विश्वविद्यालय छ, 500,000 विद्यार्थी अध्यापन गर्ने पनि एउटा विश्वविद्यालय, 500,000 विद्यार्थी राख्ने विश्वविद्यालयको सङ्गठन संरचना र 150 या 270 विद्यार्थी राख्ने विश्वविद्यालयको सङ्गठनात्मक संरचना एउटै हुनपर्छ भन्ने कहाँ मानिन्छ? त्यो हो पुनः संरचना यहीँनिर हो। तपाईँ विश्वविद्यालयलाई ह्यान्डी बनाउन सक्नुभयो भने विश्वविद्यालयलाई तपाईँको आफूले सेवा दिनुपर्ने कामको आफ्नो सर्भिसको स्कोप अनुकूलको सङ्गठन संरचना बनाउनु भयो भने नेपालमा विश्वविद्यालयको सङ्ख्यासँग कुनै प्रब्लम छैन, हामी स्वयं विश्वविद्यालय निर्माण गर्न सक्छौँ। तर ती विश्वविद्यालय तपाईँको के हुनुपर्छ भन्दाखेरि सेल्फ सस्टेन हुनुपर्छ, तिनीहरूले मार्केटको निड तपाईँको एड्रेस गर्न सकेको हुनुपर्छ र तिनीहरूको तपाईँको अर्गनाइजेसनको स्ट्रक्चर चाहिँ तपाईँ एफिसियन्ट हुनुपर्छ र डिसिजन मेकिङ सिस्टम तपाईँको एफिसियन्ट हुनुपर्छ र त्यो चाहिँ तपाईँको प्रम्प्ट डिसिजन मेकिङ सिस्टम त्यहाँ भएको हुनुपर्छ। यो गराउनको लागि हामीले विश्वविद्यालय सिस्टममा तपाईँको म्यासिभ पुनसंरचना, चाहे कानुनी प्रबन्धको हिसाबले गर्नुहोस्, चाहे सङ्गठन संरचनाको हिसाबले भन्नुहोस्, चाहे एकाडेमिक पोलिसिजको हिसाबले भन्नुहोस्, चाहे उहाँहरूको एउटा इनोभेटिभ र तपाईँ एउटा होम ग्रोन एजुकेसन प्रोग्रामको तपाईँको क्रिएसन या डिजाइन को सन्दर्भमा भन्नुहोस्, यी सबै हिसाबले विश्वविद्यालय या हायर एजुकेसनमा म्यासिभ तपाईँको एउटा के भने रिस्ट्रक्चरिङ आवश्यकता छ। र हामीले त तपाईँको हायर टेक्निकल एजुकेसनको कुरै गरेका छैन, हायर मेडिकल एजुकेसनको कुरै गरेका छैन। यहाँ तपाईँको मेडिकल एजुकेसनमा त्यतिकै चाहिएको छ, मेडिकल एजुकेसनलाई विस्तार गर्नुपरेको छ, मेडिकल एजुकेसनको लागि कोटाहरू विस्तार गर्नुपरेको छ, गुणस्तरलाई तपाईँको प्रत्याभूत गर्नुपरेको छ। यहाँ तपाईँको सरकार गभर्मेन्ट नन गभर्मेन्ट सेक्टरको तपाईँको चाहिँ लगानीलाई तपाईँको हामीले प्रवर्धन गर्नुपरेको छ, उहाँहरूको सहभागितालाई तपाईँको हामीले आकर्षित गर्नुपरेको छ। हाम्रा विद्यार्थीहरूलाई तपाईँको विदेशका महँगा विश्वविद्यालयहरूमा गएर पढ्ने बाध्य हुन नपर्ने वातावरण सिर्जना गर्नुपरेको छ। हायर मेडिकल एजुकेसन या टेक्निकल इन्जिनियरिङ एजुकेसन लगायतका अरू टेक्निकल एजुकेसनमा भनेपछि यी सबै चिजहरूका लागि तपाईँलाई लाग्दैन कि हामीले एउटा म्यासिभ रिस्ट्रक्चरिङ जरुरी छ नेपालमा भनेर? यो जरुरी छ र अहिले वर्तमान सरकारले यी सबै प्रकारका रिस्ट्रक्चरिङका आवश्यकताहरूलाई बुझेको छ र तपाईँको यसको आवश्यकता अर्जेन्सीलाई पनि बुझेको छ। त्यस कारणले गर्दाखेरि हामी एउटा म्यासिभ रिफर्मको एउटा यात्रामा छौँ भन्ने जानकारी म तपाईँलाई गराउन चाहन्छु।
4: यो त विश्वविद्यालय अथवा उच्च शिक्षाका कुराहरू भए, विद्यालय शिक्षाको कुरा हेर्दाखेरि पनि हाम्रो नेपालमा अहिले 2-3 किसिमको शिक्षा छ। कुनै निजी विद्यालयमा पढ्ने विद्यार्थीहरू छन्, कुनै सरकारी विद्यालयमा पढ्ने छन्, त्यसमा पनि कोही दुर्गम दार्चुलादेखि ताप्लेजुङसम्म छन्, कोही काठमाडौँ पढ्ने विद्यार्थीहरू छन्, उहाँहरू बिचमा शिक्षा समान होला, पाठ्यक्रम समान होला, तर उहाँले लिने सुविधा, उहाँले पाउने सुविधा र जुन किसिमको शिक्षकको ट्रेन्डको अवस्था छ नि, त्यो त फरक छ नि। ती विद्यार्थीलाई एउटै डालोमा हालेर मूल्याङ्कन गर्दाखेरि मन्त्रालयले कतै अन्याय गरेका हुन्छ कि केही सोच्नु भएको छ? मन्त्रालयले केही हेरेको छ यसमा अथवा केही अध्ययन गरेका छ?
5: तपाईँको सही सवाल हो। अर्को विद्यालय शिक्षा सेवालाई समान गुणस्तरको बनाउने सरकारका निश्चित मापदण्डहरू अहिले पनि क्रियाशील छन्। जस्तै तपाईँलाई भन्छु, पाठ्यक्रम एउटै हुनुपर्छ,
4: हजुर,
5: जुन एउटै छ। मूल्याङ्कनको प्रणाली एउटै हुनुपर्छ, जुन राष्ट्रिय परीक्षा बोर्ड एउटै छ। र नेपालमा अहिले पनि सिङ्गल बोर्ड सिस्टम छ, यहाँ मल्टिबोर्ड सिस्टम छैन, आइसकेका छैन। त्यसो गर्दाखेरि तपाईँको पाठ्यक्रम एउटै छ, पढाइका पठन पाठनका तपाईँको तौर तरिकाहरू विधिहरू एउटै छन्, एउटै छन् नि, एउटै मानिन्छ। अनि शिक्षकको योग्यताका मापदण्डहरू पनि त एउटै छन्। दार्चुलामा पढाउने शिक्षकको योग्यता माध्यमिक तहका लागि बिएड पास गरेकै हुनुपर्दछ, कक्षा 10 सम्मको लागि, कक्षा 12 सम्मको लागि तपाईँको स्नातकोत्तर पास गरेकै हुनुपर्छ, र काठमाडौँमा पढाउने शिक्षकको पनि त योग्यता छ। भनेको सरकारले राज्यले जहिले पनि के हो भनेदेखि, राज्यले तपाईँको शिक्षा प्रदान गर्ने प्रणालीमा प्रक्रियामा एकरूपता, कन्टेन्टमा र प्रक्रियामा एकरूपता, सकेसम्म एकरूपता प्रदान गर्ने ध्येय राखेको हुन्छ। जुन हामी कहाँ तपाईँलाई क्याटेगोरिकल्ली भन्दैछु, पाठ्यक्रम एउटै छ देशभरि एक्रोस दि बोर्ड, शिक्षकको तपाईँको अध्यापन, शिक्षकका योग्यता मापदण्ड एउटै छ। त्यस्तै गरेर विद्यालयहरूको तपाईँ स्थापना र विद्यालयको सञ्चालनका लागि आधारभूत तपाईँको मिनिमम लर्निङ इन्भाइरोमेन्ट,
4: त्यस्तै कुरा मैले जोडिहालेँ। शिक्षकको योग्यता एउटै छ, शिक्षा सेवाबाटै आउनुभएको छ, पाठ्यक्रम एउटै छ, शिक्षकहरू पनि सम्बन्धित विषय नै पढाउनुहुन्छ, त्यो त ठिक छ। तर यो कानुनी कुराहरू व्यवहारिक हिसाबले हेर्दाखेरि ती विद्यार्थीले समान शिक्षा पाइरहेको छ,
5: म त्यसमा आउँदैछु सर, म त्यसमा आउँदैछु। र विद्यार्थी तपाईँको समान स्तरको पाठ्यक्रम पनि दिएको छ, समान योग्यता मापदण्डका शिक्षक पनि व्यवस्था गरिएको छ, न्यूनतम लर्निङ इन्भाइरोमेन्ट सहितका विद्यालयहरू पनि मौजुद छन्, हो कि होइन? यस्तो परिस्थितिमा पनि तपाईँको के हो भनेदेखि, विद्यार्थीहरूले समान स्तरको गुणस्तर हासिल गरिराखेको छैन। यो कसरी छैन भन्दाखेरि, उनीहरूको विद्यालयको अवस्थिति, दुर्गमता, त्यहाँ तपाईँको आइटी लगायतका प्रविधिहरूको पहुँच होइन, र अरू प्रकारका सिकाइ सुविधाहरूको पहुँच एउटा एकातिर हुन्छ भने, अर्कोतिर तपाईँको शिक्षकहरूको साधना, शिक्षकहरूको तपाईँको अध्यापन कला, अध्यापनको क्षमता, अथवा भन्नु शिक्षकको क्षमता लगायतका विषयहरूमा पनि तपाईँको के भनेदेखि असमानता पनि हुन सक्छन्। र तपाईँले अहिले भनेको विद्यालयको प्रकृतिगत हिसाबले, संस्थागत विद्यालय र सामूहिक विद्यालय, सामुदायिक विद्यालयको कारणले, विद्यालयको व्यवस्थापकीय प्रणालीमा पनि अन्तर आउने भएको कारणले गर्दाखेरि विद्यालयगत रूपमा शिक्षणमा चाहिँ के भनेदेखि शिक्षणको गुणस्तरमा असमानता छ भन्ने विषय तपाईँले लिएर आउनुभएको, त्यो कुरामा म अग्री गर्छु। अब यसको सोल्युसन हामीले कहाँबाट निकाल्दैछौँ भन्दाखेरि, तपाईँलाई पहिलो कुरा, हामीले एउटा त अब हामी सम्भवतः आगामी यो आर्थिक वर्षको अन्तसम्म हामी राष्ट्रिय विद्यालय सञ्चालन प्रणालीको राष्ट्रिय मापदण्ड तर्जुमा गर्दैछौँ, यो वर्ष तर्जुमा, यो वर्षको अन्तसम्म तर्जुमा हुन्छ। त्यो राष्ट्रिय मापदण्डले अझ ज्यादा यसका युनिफर्म मापदण्ड र त्यसको कम्प्लायन्सका लागि सरकारले दिने सुविधाहरूमा पनि त्यही अनुसारका प्रबन्ध गर्ने गरेको त्यो एउटा मापदण्ड आउँछ भने, अर्को चाहिँ यो सबै प्रकारका असमानताहरूलाई मेडिएट गर्ने या यसलाई एड्रेस गर्ने एउटै माध्यम के रहेछ भने, हाम्रो टेक्नोलोजी, आइटी, पछिल्लो समयमा हाम्रो एउटा डिजिटल लर्निङ रिसोर्सेसहरू, अझ भनौँ अहिले त एआई पनि आइरहेको छ। अब हामीले तपाईँको एआई फेसिलिटिजहरू, डिजिटल लर्निङ फेसिलिटिजहरू प्रयोग गरेर दूरदराजमा रहेका, जहाँसुकै रहेका पनि, जहाँ तपाईँको टेक्नोलोजीको पहुँच छ, जहाँ टेलिफोनको पहुँच छ, जहाँ इन्टरनेटको पहुँच छ, त्यस्ता ठाउँहरूमा हामीले डिजिटल रिसोर्सेसहरू को पहुँचमा प्रचुरता लिएर आउन सक्यौँ या यसमा बढोत्तरी दिन सक्यौँ भने, विद्यार्थी स्वयंले लर्निङ फेसिलिटिजहरू या लर्निङ रिसोर्सेसहरूमा पहुँच प्राप्त गर्छ। त्यसो गरेपछि यहाँको विद्यार्थीले पाउने पहुँच र काठमाडौँको विद्यार्थीले पाउने लर्निङ रिसोर्सेसमा पाउने पहुँच र दार्चुला कुनै कुनामा रहेको एउटा विद्यार्थीले पाउने पहुँच या पहुँच पाउनका लागि उपलब्ध गराइने सुविधामा कुनै कमी नआएपछि राज्यले इन्स्योर गर्नुपर्ने कुरा या सुनिश्चित गर्नुपर्ने कुरा त्यहाँनिर तपाईँको एउटा एउटा लेभलमा, एउटा स्तरमा पुग्दछ। अब रह्यो कुरा तपाईँको इन्डिभिजुअल डिफ्रेन्सेसका विषयहरू, व्यक्तिका आफ्ना क्षमताका विषयहरूमा आफ्ना ठाउँमा होला। त्यस कारणले तपाईँले गरेको सवाल के हो भने, व्यक्तिका आफ्ना बौद्धिक क्षमता या जन्मजात क्षमताका विषयहरू तपाईँको सवाल होइन। यहाँ सवाल के हो भने, राज्यले उपलब्ध गराउने सुविधा होइन प्रबन्धहरू, तपाईँको हाम्रा आम नागरिक, अहिले 72 लाख बालबालिकाहरू छन्, यी बालबालिकाहरूमा समान रूपमा पुर्याएको छ भन्ने कुराको सुनिश्चितता तपाईँको हामीले चाहिँ प्रत्याभूत गर्नुपर्छ। त्यसका लागि हामीसँग रहेका यी केही अहिले मैले भनेका, पछिल्ला समय भनेका विषयहरूमा सरकारको जोड रहेको छ र हामी यसलाई चाँडै नै यो व्यवस्था पनि तपाईँको हामी प्रत्याभूत या सुनिश्चित गर्न चाहन्छौँ।
4: विद्यालय शिक्षालाई माथि उठाउनको लागि, अझै राम्रोसँगले अगाडि बढाउनको लागि शिक्षकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। खास गरेर जुन शिक्षक जुन तहमा विद्यालयमा नियुक्ति लिएर गयो त्यही तहबाट रिटायर हुनुपर्ने, अवकाश लिनुपर्ने र सरुवा पनि नहुने त्यही ठाउँमा बस्नुपर्ने, एउटा किसिमको यो छ भने अर्कोतर्फ हाम्रो पनि निजामती सरह सेवा पाउनु पाए हुन्थ्यो भने त्यो किसिमको छ। शिक्षकहरूलाई जुन किसिमले सेवा सुविधाका कुराहरू ऐन नियमका कुराहरू त्यसले पनि अलिकति विभेद गरेको कारणले गर्दाखेरि पनि यस्तो समस्या हुन् कि अथवा हामी त्यसो जनशक्तिबाट कसरी अपेक्षा गर्न सक्छौँ, आफैमा निराशमा हुनुहुन्छ, यसको लागि मन्त्रालयले सोचेको छ कि छैन?
5: यो बहुत राम्रो कुरा अर्को ल्याउनु भयो तपाईँले होइन। अब हामीले चाहिँ शिक्षकले अघि भन्नुभयो, अब पहिला शिक्षक र निजामती सरह भन्ने पनि कुरा आयो कानुनमा। स्थायी शिक्षक र तपाईँको समानान्तर निजामती पदहरूका लागि कानुनले उपलब्ध गराएका सुविधामा हामी अन्तर देख्दैनौँ, कानुनले अन्तर गरेको छैन। रह्यो कुरा तपाईँले काम गर्ने थलो कार्यक्षेत्र तपाईँका फरक फरक हुने भए, हामी विद्यालयमा कोही बसेर काम गर्छौँ, विद्यालयको कोर एसाइनमेन्ट तपाईँलाई दिएको एसाइनमेन्ट जे हो हामी त्यो गर्छौँ, कसैले तपाईँको कुनै अड्डामा गएर काम गर्छ होला, तर तपाईँको के हो भने उसको वर्क स्टेसनमा विविधता त छ जुन हुनै पर्यो, किन तपाईँको सुरक्षाकर्मीको एउटा वर्क स्टेसन होला, हामी हामी शिक्षा मन्त्रालयको एउटा वर्क स्टेसन होला, कृषिको अर्को होला, कार्यक्षेत्र र उहाँलाई सुम्पिएको तपाईँको कोर टिओआर या कार्यविवरण त फरक होला, तर राज्यले प्रदान गर्ने सुविधा, म प्रथम श्रेणीको अधिकृत हो, विद्यालयमा माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक हुने कानुनले सुविधा दिएको त छ, आज एउटा अमुक कुनै पनि विद्यालयमा तपाईँको प्रथम श्रेणीको शिक्षक कार्यरत हुनुहुन्छ, उहाँ र मेरो तलब बराबर छ। हामी शिक्षण पेसाको तपाईँको सन्दर्भमा कुरा गर्छौँ भने तपाईँले शिक्षण पेसा को विज्ञता, त्यहाँभित्र काम गर्ने जनशक्तिहरूको लागि प्रदान गरिने सुविधालाई तपाईँले समानान्तर सेवासँग तुलना गर्न सकिन्छ हेर्नुहोस् है। तर हाम्रा अब तपाईँको तत्त्वत सेवामा तत्त्वत कार्यक्षेत्रमा बसेर काम गर्ने जनशक्तिहरूको अब तपाईँको अर्को कार्यस्थलमा बसेर काम गर्ने जनशक्तिसँगको फेरि तपाईँले सबै कुरामा वान टु वान कम्पेरिजन खोज्न थाल्नुभयो या तुलना गर्न थाल्नुभयो भने त्यसको त तपाईँको चाहिँ के भने त्यसले त तपाईँ फेरि निष्कर्षमा पुर्याउँदैन होइन। किनभने यहाँ हामी 12 तपाईँको के अरे नेपाल सरकारका सरकारी सेवाहरू छन्, 12 सेवामा तपाईँ त्यसको अलावा तपाईँ शिक्षक सेवा यतापट्टि तपाईँको छ, अर्कोतिर तपाईँ विश्वविद्यालयको सेवा छ, अरूतिर तपाईँको सरकारी संस्थानहरूको आफ्ना सेवाहरू छन्, ब्याङ्कहरूमा आफ्ना सेवाहरू छन्। अब यी त आफ्ना प्रकारका तपाईँको सेवाहरू सेवा शर्तहरू तपाईँको त्यहाँ सुविधाहरू या काम गर्ने तपाईँको प्रकृतिहरू छन्, हाम्रा योग्यताहरू तपाईँको तन्नत अनुसार तपाईँ निर्धारित भएका हुन्छन्। त्यो भएको कारणले गर्दाखेरि चाहिँ के भने हामी सबै सेवाहरूमा यसरी तुलना गरेर हेर्न त्यति सामूहिक र उचित देखिन्न। र हामी तपाईँको के भने शिक्षा सेवा शिक्षा मन्त्रालयमा बसेर काम गर्ने कर्मचारीले अर्को सेवासँग तुलना गरेर हेऱ्यौँ भने अवश्य पनि धेरै डिफ्रेन्सेसहरू छन्। तर हामी केमा तपाईँको चाहिँ हामी रमाउँछौँ भन्दाखेरि हामी के भने शिक्षा क्षेत्रमा शिक्षा मन्त्रालयमा शिक्षा सेवामा बसेर काम गर्ने मानिसहरू हामी शिक्षाको चिन्तन गर्न पाउँछौँ, शिक्षाको विज्ञता हासिल गर्न सक्छौँ सक्छौँ र हामीलाई शिक्षा सेवा प्रदान गर्नका लागि तमाम हामीलाई तपाईँ अवसरहरू दिएको छ, त्यो अवसरमा हामी रमाउँछौँ र हामी त्यसैमा गौरव गर्छौँ। र यो अवस्था तपाईँको हामी सबैले तपाईँको मान्नुपर्ने हुन्छ, चाहे सुरक्षाको हकमा होस्, चाहे तपाईँको के अरे यतापट्टि आएर अरू प्रशासनिक क्षेत्रमा होस्, कूटनैतिक क्षेत्रमा होस्, आर्थिक मामिलाका विषयहरूमा हुन्, कानुनी तपाईँको क्षेत्रहरूमा होस्, त्यस कारणले हामीले अन्तर सेवा संयन्त्रहरूको सँग तुलना गरेर हेर्ने भन्दा पनि हामीले तपाईँको हामी हाम्रो सेवामा रहेर हामीलाई सरकारले राज्यले उपलब्ध गराएका सेवा सुविधाहरू समानान्तर रूपमा अरू आफू सरहका योग्यता भएका आफू सरहका तपाईँको पद भएका अरू तपाईँको सेवाका कर्मचारीहरूलाई दिने सुविधामा राज्यले दिएको सुविधामा अन्तर छ भने त्यसमा हामीले तपाईँको चाहिँ ज्यादा सरोकार राख्नुपर्ने हुन्छ। र शिक्षक को हकमा र तपाईँले भनेको निजामतीको हकमा केही विषयहरूमा ग्रेडका केही सवालहरू त्यहाँ छन् जुन हामीले नेपाल सरकारले निर्णय पनि गरेको छ, त्यसलाई हामीले कार्यान्वयनमा लिएर जान्छौँ। तर तलब तनखाका बारेमा तपाईँको त्यहाँ असमानता हामीले चाहिँ तपाईँको राज्यले असमानता गरेको छैन। र अरू विषयहरूमा तपाईँको हामीले शिक्षण सेवालाई शिक्षण पेसालाई तपाईँको के अरे टिचिङ फोर्सलाई अझ ज्यादा काहीँ तुलनै नगर्न सक्ने गरी तपाईँको असाध्यै समृद्ध एउटा तपाईँको टिचिङ फोर्स तर्जुमा गर्नका लागि हामी हाम्रो शिक्षा ऐनबाट पनि व्यवस्था गर्दैछौँ, जहाँ अझै पनि केही ल्याप्सेसहरू छन्, अझै पनि त्यहाँ केही कमी कमजोरी छन्, अझै पनि उत्प्रेरणाका सवालमा, मनोबल उच्च बनाउने सवालमा कर्मचारीहरूलाई तपाईँको असाध्यै धेरै रचना सृजना के अरे शिक्षकहरूलाई अझ ज्यादा सृजनात्मक बनाउनको लागि, असाध्यै सन्तुष्ट भएर तपाईँको काम गर्ने वातावरण सिर्जना गर्नको लागि अझै केही विषयहरू पक्षहरू बाँकी छन् भने तपाईँको यो टिचिङ फोर्सलाई समृद्ध टिचिङ फोर्स बनाउने प्रावधान हाम्रो अबको शिक्षा ऐनमा तर्जुमा गर्ने गरीको गृह कार्य अगाडि बढाइएको छ। त्यसमा हामीले के भनेदेखि खास गरी स्थायी शिक्षकहरूका हकमा हाम्रो त्यस्ता खालका ती खालका सुविधाहरू के अरे प्रबन्धहरू त्यहाँ रहँदै जान्छन् र बाँकी तपाईँले भन्न खोज्नुभएको केही अरू गैर स्थायी नन पर्मानेन्ट टिचिङ क्याडरहरूको पनि बन्दोबस्त छ, तिनको पनि एउटा तपाईँको कानुनी तपाईँको एउटा आउटलेट सहितको प्रबन्ध सहितको चाहे तलब सुविधामा होस् चाहे उनीहरूको टेन्योरको सुरक्षामा होस् ग्यारेन्टीमा होस् यो सबै किसिमले तपाईँको मैले अघि भने विद्यालयहरूमा काम गर्ने सबै प्रकारका जनशक्ति एउटा तपाईँको विद्यालय सहयोगी कर्मचारी साथीहरूदेखि लिएर तपाईँ माध्यमिक तहसम्म काम गर्ने सम्पूर्ण साथीहरूका लागि उहाँहरूले एउटा सन्तुष्ट भएर काम गर्ने वातावरण सिर्जना गर्ने गरीको गृह कार्यमा टेक्निकल एक्सर्साइजमा शिक्षा मन्त्रालय छ र हामी अबको ऐनको प्रबन्धबाट यी सबै प्रकारका चाहिँ तपाईँको चाहिँ अभ्यासलाई हामी व्यवहारमै उतार्ने गरी केही समय चाहिँ के भनेदेखि पर्खन धैर्य गर्न म आग्रह गर्छु सबैलाई।
4: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा शिक्षा क्षेत्रलाई माथि उठाउनको लागि सरकार शिक्षक अथवा प्राध्यापक विद्यार्थी र अभिभावकको सबैको महत्त्वपूर्ण भूमिका हुन्छ। यसमा महत्त्वपूर्ण भूमिका सरकारकै हुन्छ, सेवा सुविधासँग जोडिने कुराहरू सुविधाको कुराहरू अन्य कुराहरू पनि हुन्छन्। यसलाई अगाडि बढाउनको लागि मन्त्रालय तर्फबाट के भन्नुहुन्छ?
5: मन्त्रालयको तर्फबाट तपाईँलाई मैले अघि पनि भने शिक्षा प्रणालीको सञ्चालन गर्ने मन्त्रालय शिक्षा मन्त्रालय भएको हुनाले त्यसको नेतृत्व शिक्षा मन्त्रालयसँग रहेको हुनाले चाहे उच्च शिक्षाको हकमा होस् चाहे विद्यालय शिक्षाको हकमा होस् शिक्षा मन्त्रालयको हमेसा ध्यान चिन्तन र गृह कार्य केमा रहन्छ भने शिक्षा प्रणाली सुचारु गर्न कहाँ कहाँ के कमी कमजोरी छ, कुन कुन तहमा, कानुनको तहमा, सङ्गठन संरचनाको तहमा, जनशक्तिका तहमा, जनशक्तिको तपाईँको चाहिँ के भनेदेखि मनोबलका तहमा, जनशक्तिको उत्प्रेरणाका तहमा होइन चाहिँ जनशक्तिको वृद्धि विकासका तहमा या कार्यस्थलका तपाईँको अरू चाहिँ जटिलताहरूको तहमा कहाँ के समस्या छ त्यो समस्यालाई पहिचान गर्ने, त्यसको प्रोपर डायग्नोसिस गर्ने र त्यसको लागि तपाईँको समाधान निकाल्ने र अघिल्ला वर्षका समस्याहरू पछिल्ला वर्षमा समाधान गर्ने, अर्को वर्ष त्यसलाई थातिरहन नदिने, यो खालको एउटा तपाईँको बडो सिस्टमेटिक र बडो एउटा तपाईँको एउटा सिस्टमिक थिङ्किङको धारबाट शिक्षा मन्त्रालय क्रियाशील रहेको छ र यो वर्तमान सरकारको तपाईँको धारणा के अरे अहिलेको चाहिँ जुन रणनीति छ जुन तपाईँको समग्र यो पब्लिक सर्भिस डेलिभरी सिस्टममा आमूल परिवर्तन लिएर आउनुपर्ने र चाहिँ के भने जनताको सन्तुष्टिका लागि तपाईँको सरकारको क्रियाशीलता रहनुपर्ने यो विषयलाई हामीले केन्द्रमा राखेर शिक्षा मन्त्रालयको नेतृत्व माननीय मन्त्रीज्यूको नेतृत्व हाम्रो सम्पूर्ण संयन्त्र अघि मैले भनेको जस्तो अब चाहिँ के भनेदेखि हामी यो प्रणालीका चाहिँ ती मसिनाभन्दा मसिना समस्याको डायग्नोसिसका आधारमा सिस्टमेटिक रिफर्म लिड गर्दैछौँ हामी अहिले त्यो पोइन्टमा छ। अब रह्यो अलिकति अभिभावकको सहयोगको सन्दर्भमा चाहिँ तपाईँको अघि के अरे हामीले अहिले विभिन्न चरणमा कुराकानी गर्दैछौँ। विद्यालय शिक्षामा लगानीका सन्दर्भहरू छन्। विद्यालय शिक्षामा लगानी पर्याप्त तुल्याउनको लागि सरकारतर्फबाट दिएको एकरो लगानी मात्रै पर्याप्त नभएको सन्दर्भमा नहुने सन्दर्भमा हामीले विद्यालय शिक्षाका लागि चाहिँ विभिन्न प्रकारका बहुस्रोतहरूबाट लगानी आर्जन गर्ने सोच पनि सरकारसँग छ। त्यसमा अभिभावकको तहबाट, समुदायको तहबाट, अरू नन गभर्मेन्ट सङ्घ संस्थाहरूका तहबाट पनि कुनै किसिमका सहयोगहरू विद्यालयमा हुनसक्ने रहेछन्, त्यस्ता सम्भावनाहरू रहेछन् भने त्यस्ता पोटेन्सियल सोर्सेस अफ रिसोर्सेसलाई हामी चाहिँ के भनेदेखि चिन्ने, पहिचान गर्ने र तिनलाई तपाईँ कानुनबद्ध गरेर तपाईँको चाहिँ क्रियाशील गर्ने र विद्यालय शिक्षा सञ्चालनका लागि चाहिँ प्रशस्त स्रोतको लगानी सुनिश्चित स्रोतको प्रबन्ध सुनिश्चित गर्नेतर्फ पनि सरकार क्रियाशील रहेको छ र त्यसको पनि नतिजा हामी केही समयमा देखाउँछौँ भन्ने मलाई लाग्छ।
4: हुन्छ सर, समय दिनुभयो यहाँलाई धन्यवाद।
5: हस्, तपाईँलाई पनि धेरै धन्यवाद।
3: आजको शैक्षिक बसमा हामीले कुराकानी गर्यौँ शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटासँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
6: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी र वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा 12 का निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा डंगालको संयोजकत्वमा गठित एनसेलको खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने पनि आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। सो अवसरमा सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन भएनन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले सरकारलाई बुझाइएको कतिपय प्रतिवेदनहरू सार्वजनिक भएका र क्रमशः कार्यान्वयन हुने बताउनुभयो। सांसदहरूले महँगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफुलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल, सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो। सांसदहरूले जनताको अपेक्षा अनुसार काम गर्न, प्रभावकारी सेवा प्रभाव प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भए पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको तथा उपस्थित हुँदा समेत राष्ट्रिय पोसाक र संसदको मर्यादा कायम राख्ने कुरामा चुकेको आरोप लगाउनुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभयो। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ 17 गतेदेखि सदनमा विरोध गर्दै आउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटलाइजेसन गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 गते जलेका श्रेष्ठताका कारण 179 कार्यालयको लेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटलाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरकारवालासँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा सहभागीहरूले अपाङ्गता भएका शिक्षकहरूको पेसागत अधिकार, सेवा सुविधा, विद्यालयमा पहुँच तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने बताउँदै समावेशी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक नीतिगत पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। रौतहटको देवाही गोनाही नगरपालिका दुई लक्ष्मीनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरे आलमका 10 छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी 10 छोरी रोशन खातुन र शेख ओसी अख्तरकी 10 छोरी सबरम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा समेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्। साँझसम्म पनि बालबालिकाको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज पहिरोले पुरिँदा 1 मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत 1 प्राविधिक घाइते भएका छन् भने 1 सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक धन बहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपथ स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको 3 सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने

0: असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमस्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नु भएको थियो। फिलिपिन्समा उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिण पश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण 19 जनाको मृत्यु हुनुका साथै अन्य 15 जना घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ। फिलिपिन्स राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको बताइएको छ। अब आर्थिक समाचार।
1: सवारी साधनहरूको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ। साउन 31 गतिसम्म सञ्चालन हुने एक्सपोको मङ्गलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले शुभारम्भ गर्नु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आयोजना भएको एक्सपोमा 55 ब्रान्डका 40 भन्दा बढी मोडेलका नयाँ सवारी साधनहरू सार्वजनिक गरिएका छन्। मेलामा 28 लाखदेखि 1.3 करोड मूल्य पर्ने विभिन्न सवारी साधनहरू रहेको आयोजक संस्थाले जनाएको छ। एक्सपोमा हुन्डाई, टाटा, टोयटा, महिन्द्रा, म्याक्स, किया लगायतका विभिन्न ब्रान्डका 4 पाङ्रे तथा 2 पाङ्रे सवारी साधनहरू राखिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। 828 मेगा क्षमताको उत्तर गङ्गा जलाशय युक्त जल विद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढेको छ। विद्युत विकास विभागले आयोजनालाई विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेसँगै निर्माणको प्रक्रिया अघि बढेको हो। विभागले यी साउन 20 गते आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ। बागलुङको ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकामा उत्तर गङ्गाको पानी जम्मा गरी निसी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन DPR तयार गरिएको छ। नेपाली बजारमा मङ्गलबार सुन र चाँदीको मूल्य बढेको सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य तोलामा 6,400 रुपियाँले बढेको छ भने चाँदी 110 रुपियाँले बढेको छ। मूल्य वृद्धिसँगै मङ्गलबार छाप भएको सुन प्रति तोला 3,07,900 र त्यति नै परिणामको चाँदीको मूल्य 4,780 कायम भई कारोबार भएको छ। सोमबार छाप भएको सुन प्रति तोला 3,01,500 र चाँदीको मूल्य 4,670 कायम भई कारोबार भएको थियो। रूपन्देहीको बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरवामा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघ बीच भएको निर्णय अनुसार बुटवल र भैरवामा वितरण केन्द्र स्थापना गरी मङ्गलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। बुटवल हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गर्न सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकता अनुसार लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण सुरु गरेको जनाएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 2 खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट दुवैजनालाई मनोनयन गरिएको हो। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। नवनियुक्त राखेप बोर्ड सदस्यलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। गत जुन 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। सरकारले 2 महिना अघि बोर्ड सदस्यमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु र फुटबलका पवन साईलाई नियुक्त गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ। क्यानले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ। क्यानले नेपाली क्रिकेटप्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै देश टोली र खेलप्रतिको उनको प्रतिबद्धता प्रेरणादायक रहेको जनाएको छ। क्यानले एक दिवसीय अन्तर्राष्ट्रिय ODI टोलीको नयाँ कप्तानमा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको हो। आगामी अगस्त 30 देखि मलेसियामा हुने SEC प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा

0: प्रतिस्पर्धा गर्नेछ।
1: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब बसौँ, आज राति देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै देशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने। खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने। त्यहाँ वस्तु भाव नचढाउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
5: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर। प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र।
6: खेल संसार कार्यक्रममा आज हामीसँग हुनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टङ्कलाल घिसिङ। यहाँलाई कार्यक्रममा स्वागत छ।
7: धन्यवाद।
6: जुन कार्यकाल यहाँले बिताउनुभयो त्यो कार्यकालमा गरेका सबैभन्दा राम्रा उपलब्धिका कुराहरू र अपुरा रहेका कुराहरू हुन्छ नि, मैले गर्न पाए हुन्थ्यो भन्ने कुराहरू, त्यो के बाँकी छन्? त्यो विषयमा कुराकानी गरौँ न।
7: खेल संघको सुशासनको क्षेत्रमा 209 भन्दा बढी खेल संघ थियो। त्यसलाई 62 संख्यामा झार्ने काम र एउटा व्यवस्थित गर्ने काम मेरो कार्यकालमा भएको थियो। त्यसै गरी नेपाली खेलकुदले सबैभन्दा ओलम्पिकमा पदक चुन्न सकेको थिएन, एउटा इतिहास रच्न सफल भएको छ। म खेलाडी, प्रशिक्षक, खेल संघ सबैलाई पनि म त्यसको श्रेय दिन चाहन्छु। मेरो नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद रहँदा पेरिस ओलम्पिकलाई एउटा प्राथमिकताका साथ तयारी गर्यौँ र नेपालले पहिलो पटक हामी पनि गौरवको साथ भन्ने त्यो अवस्थामा पुग्यौँ कि नेपालसँग पनि ओलम्पिक पदक छ भनेर। अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ नेपाली खेल क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको कुरालाई लिएर पटक पटक हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर फर्किँदै गर्दा अपेक्षित नतिजा हासिल नपर्दा हातमा पर्दाखेरि लामो तयारी नभएर भन्ने थियो। उन्नाइसौँ एसियाली खेलकुद सकिने बित्तिकै अहिले विश्व एसियाली खेलकुदको सङ्घारमा पनि छ नेपाली खेलकुद। त्यस हिसाबले पनि मैले एउटा गर्वका साथ भन्छु, मिसन 26 भनेर हामीले 1600 अङ्कको पदक तालिकाको पदकको अपेक्षा सहित एउटा पदक हासिल गर्ने योजना सहित 2080 साल माघ 15 गतेबाट मिसन 26 अन्तर्गत हामीले लामो तयारीमा लामो प्रशिक्षणमा खेलाडीहरूलाई राख्ने काम भएको छ। मलाई विश्वास छ यस पटक ती खेलाडीहरूले नतिजा हासिल गर्न सकिन्छ। यद्यपि पनि त्यो खेलको नियमित भइराखेको तालिममा निर्वाचनको प्रसङ्गलाई लिएर निर्वाचन पछाडि लगतै बनेको सरकारले पनि त्यसलाई तालिमलाई जसरी निरन्तरता दिन पर्थ्यो त्योतिर निरन्तरता दिन नसक्दा नेपाली खेल क्षेत्रले खेलाडीहरूले आफ्नो तयारीमा केही नकारात्मक असर परेको छ। त्यसप्रति पनि मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यो समय नेपाली खेल क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा खास गरिकन नेपाली खेल क्षेत्रमा खेलकुद हामी सबैले बुझ्ने कुरा संसारभरि नै परिभाषित र सबैले स्वीकारेको कुरा खेलकुद चाहिँ एउटा विज्ञान हो। यदि त्यसो हो भने नेपाली खेल क्षेत्रमा विज्ञान कहिले प्रवेश भएको छ त भनेर हेर्ने भने त्यो मेरो कार्यक्रममा प्रवेश भएको छ, जस अन्तर्गत हामीले खेलकुद विज्ञान अनुसन्धान केन्द्र र हाई पर्फर्मेन्स सेन्टर जस्ता निकै खेलाडीहरूको खास गरिकन अन्तर्राष्ट्रिय तयारी र प्रदर्शनका विषयलाई लिएर सूक्ष्म ढङ्गले अन्वेषण गर्ने, परीक्षण गर्ने, त्यसका सीमाहरू पत्ता लगाएर त्यसलाई ब्रेक गरेर तयारी राम्रो तयारी गर्ने, पर्फर्मेन्समा व्यापक रूपले इन्हान्स गर्ने गरी त्यो ढङ्गले तयारी गर्यौँ। यसको अलावा हामीसँग धेरै विषयवस्तुहरू छन्। म तपाईँलाई छोटोमा भन्नुपर्दा के कुराहरू यो मैले यति मात्रै भनेर त सम्भव छैन, त्यो चार वर्षको कार्यकालमा धेरै लामो कामको फेरिस्त छ। त्यो फेरिस्तमा म सबैतिर त छिर्न चाहदिनँ, मैले तपाईँको अरू विषयलाई पनि मैले समेट्नु पर्ने होला, तसर्थ मैले तपाईँलाई बाँकी रहेका केही कुराहरू पनि भनेर भन्नुभएको कारण त्यो विषयमा म छोड्न चाहन्छु।
6: धेरै राम्रा कामहरू गऱ्यौँ, हामीले पदक पनि ल्यायौँ ओलम्पिकमा भन्दै गर्दा खेरि खेल सङ्घहरूलाई चाहिँ घटाएर खेल क्षेत्रलाई संकुचन गरेको र राष्ट्रिय प्रतियोगिताहरू समयमै गर्न नसकेको भन्ने आरोप त खेप्नु परेको छ नि, होइन र?
7: तपाईँको यसै विषयमा म के प्रश्न बनाउन चाहन्छु भने खेल सङ्घहरूलाई संकुचन गरेको होइन। हाम्रो खेलकुद विकास ऐनले पनि के भनेको छ भने एउटा खेलको एउटा मात्र सङ्घ हुनेछ भन्ने चाहिँ स्पष्ट व्यवस्था छ। हामीले त यस्तो गऱ्यौँ कि होइन, एउटै खेलको 33 सङ्घहरू सबै परिषदमा हिजो दर्ता थिए। म अपेक्षा राख्दछु यो खालको विकृति, यो खालको गलत अभ्यास आभारी र अहिलेको नेतृत्वले पनि नदोहोऱ्याउन्, होइन? किनभने एउटा खेलको एउटा सङ्घ चाहियो हो नि त, होइन? एउटा खेलको काहीँ 33 सङ्घ चाहिन्छ अन्त त्यो खालको गलत नजिरहरूलाई मैले त्यसलाई एउटा व्यापक रूपले त्यसको एउटा सही ट्र्याकमा ल्याउने काम मैले गरेको हुँ, त्यसलाई सङ्कुचन भन्न मिल्दैन। बरु यसलाई के भन्न सकिन्छ भने खेल क्षेत्रको व्यवसायीकरण भन्न मिल्छ, खेलकुद विकास ऐनको दृढतापूर्वक कार्यान्वयन गरिएको भन्ने अर्थमा यसलाई परिभाषित गर्न सकिन्छ। एक दोस्रो कुरा, राष्ट्रिय खेलकुदको सन्दर्भमा कुरा गर्दा मेरो कार्यकालमा लगभग झनै 4 भइसकेको थियो म परिषदको नेतृत्वमा पुग्दाखेरि, राष्ट्रिय खेलकुद नभएको 9 राष्ट्रिय खेलकुद पोखरामा मेरै नेतृत्वमा भएको थियो। त्यसैले 10 राष्ट्रिय खेलकुद समयमै नै होस् भनेर त्यसका लागि बजेट, त्यसका लागि समग्र तयारी, मिति सबै तोक्ने काम पनि मेरै नेतृत्वको कालमा भएको थियो परिषदको बैठकमा। तर पछिल्लो समय खास गरिकन सरकारमा पटक पटक चाहिँ मन्त्रीहरू, प्रधानमन्त्रीहरू पटक पटक फेरिँदै जाँदाखेरि 10 राष्ट्रिय खेलकुदको मिति पटक पटक सारिँदै गयो, अहिलेसम्म पनि हुन सकेको छैन। मैले दुःखका साथ भन्नुपर्छ कि त्यति बेला 10 राष्ट्रिय खेलकुदका निमित्त मूल सरकारको मूल नेतृत्व अर्थात् मन्त्रालयको मूल नेतृत्व नै तयार थिएन। मैले त्यति बेला पनि भनेको थिएँ, यो कुरा अहिले बाहिर आएर मात्र भनेको नि होइन, होइन? मैले त्यति बेला पनि भनेको थिएँ, पटक धेरै भगीरथ प्रयत्न गरेँ र अहिले पनि जुन अनिश्चिततातिर गइराखेको छ, मलाई त के लाग्छ भने यदि राष्ट्रिय खेलकुद यसरी पटक पटक राजनीतिक विषयलाई लिएर राजनीतिक एजेन्डाको रूपमा चाहिँ यसलाई तन्किँदै जाने, अनिश्चित हुँदै जाने हो भने बरु राष्ट्रिय सङ्घहरूलाई नै राष्ट्रिय प्रतियोगिताका निमित्त बजेट एलोकेसन गरेर खेलाडीहरूलाई खेल्ने कुराको सुनिश्चित गर्न सकिन्छ। अर्को विकल्पमा पनि किन बहस र छलफल नगर्ने, मैले यो कुरालाई पनि म पदमा रहँदा पनि बढाएको थिएँ र म आज पनि त्यो विषयमा मेरो छलफल र धारणा राख्न म तयार छु।
6: हजुर, 9 राष्ट्रिय खेलकुदको आयोजना गर्दै गर्दाखेरि यहाँ धेरै कुराहरू भोग्नु सिक्नु पनि भयो, 10 तयारी गर्दा गरेर पनि हुन सकेन भन्ने कुरा गर्दाखेरि के कस्ता चुनौतीहरू छन्, के कारणले रोक्ने रहेछ, समस्या के रहेछ, कहाँनिर रहेछ?
7: एउटा चाहिँ के हो भने यो संघीय संरचना अनुसार प्रदेश सह आयोजक हुने भन्ने हाम्रो चाहिँ व्यवस्था छ। प्रदेश सरकारले संघीय सरकारले गरेको निर्णयलाई सकारात्मक रूपले सहयोगात्मक ढङ्गले समन्वयात्मक ढङ्गले लिइदिएन भने हुँदैन। 10 राष्ट्रिय खेलकुद विगतको मिति तय हुँदै गर्दाखेरि तत्कालीन कर्णाली प्रदेशको नेतृत्वमा रहेका चाहिँ सरकारको नेतृत्वमा रहेकोले पनि यो हामीले यति बेला अब यो अवस्थामा हामी गर्नै सक्दैनौँ उहाँहरूले निर्माण गर्नुभएको थियो कर्णाली प्रदेश रङ्गशाला, त्यसको बक्यौता तिर्नलाई 9-10 करोड रुपियाँ बाँकी थियो। त्यो बक्यौता नतिरेसम्म त्यो ढोकै खुल्दैन भन्नेसम्मका कुराहरू आएको, त्यसलाई त्यो बक्यौता तिर्नका लागि केन्द्रले बजेटको व्यवस्थापन पनि गरिदिए होइन। र पनि अहिले सङ्घीय संरचना अनुसार चाहिँ तल्लो प्रदेश सरकार केन्द्रको सरकार दुइटैको समन्वयमा तादम्यता मिलेन भने पनि जसो राष्ट्रिय खेलकुद फेरि पनि नहुन सक्छ समय तोकेको समयमा। त्यस कारणले मलाई त के लाग्छ भने योभन्दा अर्को एउटा हामीसँग अर्को विकल्प पनि छ। हामीसँग यदि राष्ट्रिय सङ्घको आयोजनामा गर्ने हो भने राष्ट्रिय सङ्घले प्रदेशको टिम ल्याउनका लागि प्रदेश खेलकुद परिषदलाई पनि समन्वय गर्न सक्दछ र त्यहाँ आफ्नो प्रदेश खेल सङ्घहरू पनि रहेको हुन्छ। तसर्थ स्थानीय तहमा प्रदेशमा जिल्लामा खेल सङ्घको पनि संरचना रहेको कारणले खेल सङ्घहरू मार्फत हामी एउटा नेसनल च्याम्पियनसिपलाई नै एउटा राष्ट्रिय प्रतियोगिताको परिभाषा अर्थात् केही ढङ्गले चाहिँ आयोजना त्यसको गरिमालाई चाहिँ गर्ने गरी राष्ट्रिय प्रतियोगितालाई किन चाहिँ हामीले पुनर्संरचित गर्न नसक्ने भन्नेतर्फ पनि हामीले सोच्नु पर्दछ।
6: यहाँले तयारी गरेको मिसन 26 जुन अन्तर्राष्ट्रिय प्रतियोगिताको पदकको लागि थियो त्यो जग यहाँले बसाल्नुभयो, जब कतिको बोलियो छ?
7: मलाई के भन्छु भने ढुक्काका साथ खेलाडीहरूको कन्फिडेन्स निकै हाई थियो, तर बिचमा लामो तपाईँलाई यो फाल्गुन 21 गतिको निर्वाचनलाई लिएर माघको पहिलो हप्तातिरबाट स्थगित भएको प्रशिक्षण एकैचोटि 1.5 गतिबाट मात्रै आरम्भ भएको छ। खेल क्षेत्र भनेको प्रशिक्षण तालिम भनेको चाहिँ के हो भने तपाईँले नियमित गरिराखेको तालिम, वर्षौँदेखि नियमित गरिराखेको तालिम तपाईँले फेरि बिचमा एउटा समय तपाईँले अवरुद्ध गर्नुभयो भने त्यसले नकारात्मक रूपले त्यसको असर हुन्छ होइन। त्यो रोकिनु हुँदैन त्यो होइन। देशमा निर्वाचन हुन्छ, देशमा चाडबाड हुन्छ, अनेक हुन्छ, तर त्यो एउटा मिसन थियो नि होइन। त्यसमा तथापि पनि म के चाहिँ कुरामा तपाईँलाई भन्न सक्छु भने विगतको भन्दा नेपाली खेल क्षेत्रले राम्रो प्रदर्शन गर्नेछ यसपटकको विश्व एसियाली खेलकुदमा।
6: यो भन्दै गर्दाखेरि खेलकुद क्षेत्रको राजनीतिका कुराहरू यहाँले केही कुराहरू त कोट्याउनु पनि खोज्नुभयो, तर खेलकुद क्षेत्रमा राजनीतिक बढी हुन्छ, राजनीति हुने कारणले गर्दा खेलाडीहरू मारमा परेका छन्, खेल क्षेत्र तहस नहस भएको छ, खेल क्षेत्र बिग्रेको छ भन्ने आरोप लाग्दै आएको छ नि, के पाउनु भएको छ? यथार्थ हो या बाहिर देखिने आरोपहरू मात्र हो नि?
7: अब कस्तो छ भने परिषदको अध्यक्ष मन्त्री रहने व्यवस्था छ है।
6: हजुर,
7: मन्त्री भनेको सरकार निर्माणसँगै मन्त्रीहरूको फेरबदल अदल बदल भइरहेको छ। प्रदेश सरकारमा पनि प्रदेशको त्यहाँको प्रदेश सभाको चाहिँ दलहरूको आफ्नो चाहिँ उपस्थिति अनुसार त्यहाँ पनि चाहिँ सरकार अदल बदल भइरहेको छ। राष्ट्रिय प्रतियोगिता भन्ने विषय चाहिँ राष्ट्रिय खेलकुद परिषद वा त्यसमा नियमित रूपमा दैनिकी काममा प्रशासनको नेतृत्व गरिराख्ने, समग्र दैनिकी खेलकुदको नेतृत्व गरिराख्ने सदस्य सचिवको एकल नेतृत्वमा मात्रै चाहिँ त्यो प्रयासमा मात्रै सम्भव चाहिँ हुँदैन। जहाँसम्म अरू समग्र राजनीतिक समग्र चाहिँ नेपाली खेलकुदमा तपाईँले राजनीतिको कुरा गर्दाखेरि हामी देख्छौँ बेला बखतमा नमिठो खालको प्रभाव, नमिठो खालको हस्तक्षेप पनि हामी देखिसकेछौँ, भोग्दै पनि आइराखेका छौँ। अब विभिन्न परिभाषाहरूमा परिभाषित गरेर त्यो प्रयासहरू भएका छन्, तर खेल क्षेत्र चाहिँ हुनुपर्ने चाहिँ पूर्ण व्यवसायिक हो
6: होइन।
7: व्यवसायिक मान्छेले नेतृत्व गर्नुपर्दछ, खेल क्षेत्रमै अनुभव हासिल गरेको, खेल क्षेत्रको प्रशासन, खेल क्षेत्रको व्यवस्थापन, त्यसको सूक्ष्म पक्षहरूलाई बुझ्ने र त्यसलाई चिरकार गरेर अगाडि बढ्न सक्नेले मात्र खेल क्षेत्रको नेतृत्व गर्न सक्छ र परिणाम दिन सक्छ।
6: नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नेपाली खेलाडीहरूले वातावरण पायो भने राम्रो खेल्न सक्छन् भन्ने कुराहरू खेल क्षेत्रमै लागेका व्यक्तिहरू भन्छन्। ती खेलाडीहरूलाई स्वदेशमै टिकाउनुको लागि, व्यावसायिक बनाउनुको लागि कसरी अगाडि बढ्नु पर्ला? यहाँ त त्यहाँ बसेर काम पनि गर्नुभएको छ, कहाँनिर चुकेका छौँ हामीहरू, किन गर्न सकेका छैनौँ यस्तो कुरा?
7: के भन्छु भने यो कुराको प्रमाणित मेरो कार्यकालमा पनि मैले देखेँ, किनभने त्यो हामीले मैले हरेक वर्ष अन्तर्राष्ट्रिय सहभागी तर अन्तर्राष्ट्रिय हाम्रो पदक कति सङ्ख्यामा प्राप्त गरौँ भनेर एउटा मसँग डेटा नै छ कि
6: हजुर।
7: प्रत्येक वर्ष हामीले उकालो ग्राफमा राम्रोसँग हामीले उक्लियौँ र म तपाईँलाई अझ डेटा नै भन्नुपर्दा पनि छलफल गर्ने कुनै त्यस्तो सन्दर्भ पर्दा अन्तर्राष्ट्रिय पदकको सन्दर्भ तपाईँले स्टोरी बनाउनुहुन्छ त्यस विषयलाई लिएर छलफल गर्नुहुन्छ भने म तपाईँलाई डेटा नै पेस गर्न सक्छु। सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक हासिल गरेको कार्यकाल पनि हो। यसो भन्दै गर्दा नेपाली खेलाडीहरूले मैले तपाईँलाई भनेको ढुक्कका साथ हामीले राम्रो वातावरण बनाइदिन सक्यौँ, अन्तर्राष्ट्रिय सहभागिताको वातावरण बनाउन सक्यौँ, घरेलु तालिमको प्रतियोगिताको व्यवस्था गर्न सक्यौँ भने नेपाली खेलाडीहरूले त्यो प्रदर्शन गर्न सकिन्छ। तर यही भन्दै गर्दा तपाईँले भन्नुभएको विषयलाई लिएर आउँदाखेरि हामीले अहिले कतिपय सङ्घहरू अहिले जस्तो फुटबल निलम्बनमा चाहिँ परेको छ फिफाबाट, फिफाबाट भन्दा पहिला परिषदले निलम्बन गर्यो, जसले गर्दा न घरेलु प्रतियोगिता न अन्तर्राष्ट्रिय सहभागिता दुइटै कुराको अनिश्चित बन्दै गएको छ। र कतिपय हिजो निलम्बनमा पर्नुभन्दा अगाडि सङ्घहरूको आफ्नो पर्फर्मेन्स कार्ययोजना नेतृत्वमा आउनुभन्दा अगाडि व्यक्त गरेको छ। नेतृत्वमा आइसके पछाडि चाहिँ त्यो अनुसारको काम नहुँदा आन्तरिक अन्तर्विरोध किचोलोमा फस्दाखेरि वास्तवमा खेलाडीहरूको चाहिँ एउटा पलायनको स्थिति बनेको छ। त्यसलाई रोक्नका लागि हामीले खेल सङ्घहरूलाई एउटा क्यालेन्डर नै बनाएर त्यो क्यालेन्डर अनुसार हिँड्ने हिँडाउने कुराको परिपाटी मेरो कार्यकालमा पनि हामीले थालेका थियौँ। त्यो क्यालेन्डरलाई परिषदको वेबसाइटमा समेत तालिकालाई हामीले राखेका थियौँ, सार्वजनिक गराएका थियौँ। त्यसलाई हामी किन सार्वजनिक गराउने प्रयास गरेका थियौँ भन्यो भने त्यसलाई उत्तरदायी होइन कर्तव्यनिष्ठ बनाउन खोजेको किनभने तपाईँले नै पेस गरेको थियो नि त त्यो कार्य क्यालेन्डर त किन नगर्नु भएको भनेर जवाब हामीले माग्नु उसलाई जवाबदेही बनाउनको लागि हामीले त्यो प्रयास गरेका थियौँ। पलायनलाई रोक्नको लागि हामीले के गर्नुपर्दछ भने घरेलु खेलकुदको प्रतिताको संरचनालाई हामीले बोलियो बनाउनुपर्दछ। मैले के देखिराखेको छुइनँ भने भलिबलमा पनि अझ ग्रास रुटदेखि एउटा भलिबल के हुन्छ प्रतिताको चाहिँ संरचनाको आवश्यकता छ। फुटबलमा तत्काल इफ बट केही नभनिकन फिफासँग तत्काल परिषदले सम्बन्ध गरी यसको निकासको निमित्त पनि बाटो खोल्नुपर्दछ। यो स्थिति भयो भने हामीले नेपाली खेल चाहिँ क्षेत्रमा खेल सङ्घहरूले आफ्नो काम पुरा गर्ने खेल सङ्घहरूले गर्ने काममा सरकारी हस्तक्षेप नहुने यो स्थिति बनाउन सक्यौँ भने हामी यो चाहिँ तपाईँले भने जस्तो खेलाडीहरूले हिजो पनि प्रमाणित गरिसकेको छ भोलि पनि त्यो कुरालाई प्रमाणित गर्न सक्छ।
6: बाहिरी हिसाबले हेर्दाखेरि खेलाडीहरूले पदक ल्याउन सकेनन् भन्ने कुराहरू आइरहेका छन्। त्यो क्षेत्रका व्यक्तिहरू के भन्नुहुन्छ भने बजेटको अभाव भयो, प्रशिक्षणको अभाव भयो, भौतिक पूर्वाधारको अभाव भयो, यथार्थ के हो? बजेट अभाव, प्रशिक्षणको अभाव हो या हाम्रा खेलाडीले खेल्नै नसकेका हुन्?
7: अब म के भन्छु भने बजेट अभाव पनि पक्कै हुँदै हो। नेपालको कुल बजेटको 1% पनि खेलकुद क्षेत्रमा त बजेट विनियोजन भएको छैन, तर सीमित सोच र साधनको बिचमा पनि नेपाली खेलाडीहरूले प्रदर्शन गर्दै आइराखेको जुन चाहिँ खेल प्रतिभा छ, खेल कौशल छ, जे उपलब्धि हासिल गरेको जे उपलब्धि छ यसलाई अझै व्यवस्थित गर्नका लागि हामीले सक्छौँ। खालि यहाँ खेलाडीले खेल्न सकेन मात्र भनेर पनि हुँदैन, खेलाडीलाई खेल्ने वातावरण राज्यको तर्फ बजेट बढाउनु पर्ने कुरा पनि सत्य हो र भएको स्रोत र साधनलाई सही ढङ्गले उपयोग गर्नुपर्ने जिम्मा प्रशिक्षकको पनि हो, खेल सङ्घको पदाधिकारीको पनि हो र खेलकुद परिषदको पदाधिकारीको पनि हो। त्यसकारण हामीले हामीसँग रहेको स्रोत साधनलाई कसरी एउटा लङ टर्म अचिभमेन्टको निमित्त एउटा दीर्घकालीन योजना तयारीको योजना जस्तो हामीले एसियन गेमको लागि मिसन 26 भनेर बनायौँ, त्यसै गरी हरेक खेल सङ्घले आफ्नो यति वर्ष पछाडि म एसिया कप, एसिया गेम, वर्ल्ड कप, आफ्नो वर्ल्ड च्याम्पियनसिपमा मेडल ल्याउने गरी एउटा तयारीको रूपमा अगाडि लामो तयारीको लागि चाहिँ एउटा स्ट्राटेजिक प्लान अथवा रणनीतिक एउटा गुरु योजनाका साथ अगाडि बढ्ने कुरामा पनि हामी सबैले आफ्नो तर्फबाट मिहिनेत गर्नुपर्छ भन्ने मलाई लाग्दछ। खास गरिकन खेल सङ्घहरूले त्यसतर्फ खेल सङ्घका नेतृत्वको रहेका साथीहरूले अलि बढी मिहिनेत गर्यो भने यसको प्रत्यक्ष रूपले चाहिँ नतिजा खेलाडीमा देख्न सकिन्छ र यसको प्रत्यक्ष असर अर्थात् प्रत्यक्ष चाहिँ एउटा झकझक्याउने काम सरकारलाई पनि खेल सङ्घको पदाधिकारीले गर्न
6: खेलाडीहरूलाई पहुँचको आधारमा पनि कहिलेकाहीँ प्रतियोगितामा सहभागी गराउने कुराहरू आइरहेका छन्। यस्ता कुरा विवादहरू पनि सुनिन्छन्, सञ्चार माध्यममा पनि कुराहरू आउने गरेका छन्। कस्तो अनुभव गर्नुभएको छ यहाँले?
7: अनि यस्तो नमिठो खालको अनुभव यो नेपालको चाहिँ हरेक क्षेत्रमा भनसुन गरेर होइन गराउन सकिन्छ भन्ने खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई पनि एउटा समयमा एउटा समुदायलाई अझै पनि लागिरहेको हो कि त्यो कुरा त्यो विषय एउटा खेलको एउटा उमेर समूहको छनौट प्रतियोगिता थियो। यति धेरै कल यति धेरै म्यासेज होइन आउन थाल्यो। त्यसपछि मैले त्यहाँ त्यो टिमको विदाई कार्यक्रममा गएर के भनेको थिएँ भने मलाई व्यापक रूपले खेलाडीहरू छनौटका लागि फोन आए, तपाईँहरूलाई पनि आएको होला, तपाईँहरूले म कहाँ आएको कुरा मैले कुनै पदाधिकारीलाई प्रशिक्षकलाई यसलाई छनौट गरिदिनुहोस् भनेर मैले तपाईँहरूलाई भनिनँ पनि। तपाईँहरूले पनि कसैले भनेको छ भने त्यसअनुसार तपाईँले निर्णय गर्नु भएन होला। खेलाडीहरूकै प्रतिभा र प्रतिस्पर्धाको आधारमा उत्कृष्टताको आधारमा खेलाडी छनौट गरौँ भन्ने मलाई लाग्दछ। यदि त्यो मापदण्डलाई तपाईँले बिगारेर भनसुनको आधारमा छनौट गर्नुभएको छ भने त्यो राष्ट्रप्रति अपराध गरेको ठहरिन्छ भनेर मैले त्यो भन्दै गरेर के भने अब आइन्दा कृपया मलाई चाहिँ कसैले फोन म्यासेज नगर्नुहोला, खेलाडी छनौटका निमित्त यदि गर्नुभयो भने आगामी दिनदेखि नाम सार्वजनिक गर्नेछु भनेर भन्दैछ भनेपछि त्यो सुरुवात के म पहिलो वर्षमा मैले त्यसलाई फोन हालेँ। मैले त्यो बेला मैले त्यो तपाईँहरूको नाम सार्वजनिक गर्न बाध्य हुनेछ भनेर मैले खेलाडीहरूको त्यही उमेर समूहको त्यो खेलको टिमको चाहिँ राष्ट्रिय टिम छनौट भएपछि त्यो विदाई कार्यक्रममा सबै मिडियाहरूकै अगाडि मैले सार्वजनिक गरेको थिएँ कि। अनि यो चाहिँ हिजो काहीँ न काहीँ यस्तो खालको चाहिँ विकृतिहरू भएका रहेछन् भन्ने मैले पनि नजिकबाट अनुभूत गरेको विषय हो। तर त्यो कुरालाई मैले मेरो आफ्नो बेलामा मैले स्ट्रिक्टली ईश्वर खेल सङ्घहरूलाई पनि भने, प्रशिक्षकहरूलाई पनि भने, सार्वजनिक मिडियामा समेत भने, भनेपछि तपाईँले बुझिहाल्नुभयो होइन। त्यहाँ यसो गर्दाखेरि हामीले खेल क्षेत्रलाई मात्र होइन सिङ्गो देशलाई नै अन्याय गरेको, देशप्रति नै अपराध गरेको ठहरिन्छ भनेर मैले सार्वजनिकै गरिसकेको कारणले यो विषयमा हामीले अझ सचेत हुनुपर्दछ।
6: सबै कुराहरू सरकारले गरेर मात्र हुँदैन, त्यसमा निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। खेल जगतलाई माथि उठाउनको लागि जसरी निजी क्षेत्रसँग खेलकुदमा लागेका सङ्घ संस्थाहरूले समन्वय गर्न सक्नु पर्थ्यो, जसरी चाहिँ उहाँसँग कोर्डिनेसन गर्न सक्नु पर्थ्यो, त्यो गर्न सकेको छैन। निजी क्षेत्रको सङ्घको सहकारीको विषयलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँ?
7: तपाईँले अघि बाँकी के रहेका कामहरू भन्ने विषय पनि थियो सुरुवातको प्रश्नमा, त्यो प्रश्न पनि यहाँ ठ्याक्क जोडिन्छ। निजी क्षेत्रको खेल क्षेत्र खेलाडीहरूले नेपालमा घरेलु प्रतियोगितामा पनि व्यावसायिक प्रतियोगिता खेल्ने परिस्थिति बन्यो भने खेलाडीहरूलाई एउटा त आफ्नो खेल व्यावसायिकता, खेल प्रदर्शनको एउटा तीव्र प्रतिस्पर्धा र एउटा आफूलाई व्यावसायिक खेलाडीको रूपमा आफूलाई अब्बल बनाउने कुराको एउटा वातावरण पनि बन्छ, आर्थिक रूपले पनि खेलाडीहरूलाई राम्रो टेवा पुग्दछ भनेर चाहिँ मेरो कार्यकालमा खास गरिकन घरेलु व्यावसायिक लिग प्रतियोगिताहरूलाई प्राथमिकता दियो र खेल सङ्घहरूलाई बनाउने त्यसमा निकै जोड दियो। फलत आज नेपाल प्रिमियर लिग जस्तो क्रिकेटको घरेलु व्यावसायिक लिग भएको छ, नेपाल कबड्डी लिग पुरुषको प्रतियोगिता भएको छ, महिलाको लागि पनि त्यसको अगाडि बढेको छ, भलिबलको महिलाको व्यावसायिक लिग सुरु भएको छ, अब पुरुषको पनि अब छिटै हुँदैछ होइन। यसरी केही खेलहरूको चाहिँ एउटा व्यावसायिक प्रतियोगितालाई अगाडि बढियो र यो सँगसँगै खास गरिकन नेपाली खेल हाम्रो सरकारले राज्यले लिएका नीतिहरूको सन्दर्भमा नीतिगत रूपले चाहिँ यसको संशोधन गर्नुपर्ने, त्यसलाई बाटो मार्ग प्रशस्त गर्नुपर्ने, निजी क्षेत्रलाई लगानीको वातावरण, सहकारीको वातावरणलाई एउटा राजमार्ग बनाउनका लागि नीतिगत रूपमा रहेका केही व्यवस्थाहरूलाई हामीले परिमार्जन गर्न जरुरी छ। नीतिगत रूपमै खेलकुद क्षेत्रको परिमार्जन नगरेसम्म निजी क्षेत्रलाई हामीले खेलकुद क्षेत्रमा व्यापक रूपले जोड्न सक्दैन। वास्तवमा निजी क्षेत्र खेलकुद क्षेत्रमा आउन चाहिरहेका छन् तर हाम्रा नीतिगत व्यवस्थाहरूका कारणले उहाँहरूलाई जोड्न सकिराखेको छैन भनेर राष्ट्रिय खेलकुद परिषदको बैठकले नै केही महत्त्वपूर्ण निर्णयहरू गरेर अगाडि बढाइएको थियो। जस्तो सिएसआर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत खुद नाफाको निजी क्षेत्रले 1% सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने भन्ने छ, त्यसभित्र खेलकुद क्षेत्रमा लगानी गर्नका लागि त्यो सामाजिक क्षेत्र भनेभित्र पनि त्यहाँ यो भनेर स्पेसिफाई गरिदिएको छ, तर त्यहाँ खेलकुद भन्ने छैन क्या।
6: हजुर,
7: त्यस कारणले त्यो खेलकुद भन्ने शब्द एउटा थप गरिनु पर्दछ भनेर परिषदको बैठकले निर्णय गरेर मन्त्रालयमा पेश भएको थियो। त्यो कुरा त्यो एउटा शब्द थप्नको लागि नसक्दाखेरि निजी क्षेत्रले आफ्नो सिएसआरको फन्ड लगानी गर्ने अवस्था बनेको छैन, त्यसलाई बनाउनुपर्छ भन्ने कुरा, त्यसलाई एउटा नीतिगत रूपले खुलाउनु पर्ने जरुरी छ। मेरो कार्यकालमा परिषदको बैठकले निर्णय गरेर मन्त्रालयमा अगाडि बढाइसकेको विषय हो एउटा। अर्को हो निजी क्षेत्रले खेलकुदका संरचनाहरू निर्माणमा, जस्तो नेमिङमा, ब्रान्डिङमा, जस्तो हामीले सर्टेन नियम बिज गर्न सक्छौँ, रङ्गशालाहरू हाम्रा पूर्वाधारहरूलाई 5 वर्षलाई 10 वर्षलाई हामीले नेम लिजिङ के नेम हाम्रो जुन रङ्गशालाको जुन पूर्वाधारको नाम छ त्यो नाम राखिराख्ने, त्योभन्दा अगाडि एउटा नाम कम्पनीले 13 वर्षमा हामीले एज अ रोयल्टी त्यसले रोयल्टी तिर्छ, त्यो रोयल्टी बापत उसलाई नेमिङ राइट दिने 5 वर्ष 10 वर्षलाई, त्यसपछि फेरि त्यो उसको टर्नओभर हुन्छ होइन, सकिन्छ उसको पालो, त्यसरी पनि हामीले निजी क्षेत्रलाई जोड्न सक्छौँ। अर्को पूर्वाधारहरूमा लगानी निर्माण गर्दै गर्दा खेलकुदमा पूर्वाधारमा लगानी गर्नु भनेको पनि एउटा उद्यममा लगानी गर्नु हो, उद्योगमा लगानी गर्नु हो, तसर्थ त्यो उद्योगमा लगानी गर्दै गर्दाखेरि राज्यले दिने एउटा कर्महरूमा विशेष छुटका व्यवस्थाहरूलाई हामीले अवलम्बन गरेर निजी क्षेत्रलाई आकर्षण गर्न सकिन्छ भन्ने विषयवस्तुहरू अगाडि बढाएको थियो, त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि म अहिलेको सरकारलाई पनि मैले अपेक्षा राखेको छु।
6: इन्द्र, यहाँले यो भन्दै गर्दाखेरि खेलकुद परिषदले गर्ने निर्णयहरू, उसले गर्ने व्यवहारहरू महिला खेलाडी र पुरुषहरूलाई समान छ या कहीँ कहीँ त्यहाँभित्र पनि अन्तर्द्वन्द अथवा विभेदका कुराहरू झल्किन्छन्?
7: त्यस्तो छैन। मेरो कार्यकालमा त 1980 खेलकुदमा पुरुषभन्दा महिला बढी सहभागिता भएको थियो होइन, र वास्तवमा हेर्नुहुन्छ भने पछिल्लो समयमा तपाईँले हेर्नुहुन्छ भने महिला टिमको पर्फर्मेन्सलाई हेर्ने हो भने चाहिँ, महिला खेलाडीहरूको पर्फर्मेन्सलाई हेर्ने हो भने चाहिँ अझ राम्रो, अझ बढी सम्भावना, प्रचुर सम्भावना, यसको मतलब पुरुष कम छ भन्न खोजेको होइन, अलिक बढी सम्भावना महिलामा म देखिराखेको छु। किनभने 1980 खेलकुदमा तपाईँले रजत पदक, काँची पदक बिते महिला टिमले दिलायो, ओलम्पिक पदक पनि महिला नै खेलाडीले दिलायो होइन, त्यसरी हेर्ने हो भने पनि विगतको रिजल्टलाई हेर्ने हो भने चाहिँ महिला खेलाडीहरू अझ बढी सम्भावना, अझ बढी पोटेन्सियल म देख्छु, त्यस कारणले त्यस्तो विभेद परिषदमा छैन पनि र मैले अनुभूति पनि गरेको छैन।
6: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यहाँ खेलकुद परिषदको पूर्व सदस्य सचिव हुनुहुन्छ अथवा खेल जगतको अभिभावक नै हुनुहुन्छ यहाँ। अब नेपालको खेल क्षेत्रलाई अगाडि बढाउनको लागि परिषद र मन्त्रालयले कसरी काम गर्नुपर्छ, अनुभवको हिसाबले के सुझाव दिन चाहनुहुन्छ?
7: अब मैले के सुझाव दिन्छु भने अहिलेको सन्दर्भमा त झन् पछिल्लो समय मन्त्रालय समायोजन भएर शिक्षा तथा खेलकुद भएको छ, तसर्थ परिषदको अहिलेको कानुनले ऐनले अध्यक्ष मन्त्री रहने व्यवस्था छ र पुरानो कानुन अनुसार ऐन अनुसार सामान्य प्रधानमन्त्री परिषदको अहिले पनि संरक्षक हो। सामान्य प्रधानमन्त्री मलाई लाग्छ यस्ता परिषदहरू संस्थानहरू धेरैको दर्जनभन्दा बढी दर्जनौँ परिषदहरूको संरक्षक हुने व्यवस्था छ। त्यसले गर्दा कामको लोड कामको एउटा स्पिरिट पक्रन चाहिँ गाह्रो हुन्छ। अब एउटा नीतिगत रूपमा कानुनी रूपमा समेत चाहिँ यसलाई गाँठोहरू खुलाएर अलिकति प्रोफेसनल्ली डेलिभर गर्ने गरी सरकारले सोचिराखेको सन्दर्भमा म त के भन्छु भने परिषदलाई एउटा इन्डिपेन्डेन्ट बडीको रूपमा अगाडि बढाउन सक्ने गरेर पुनः कानुनी रूपले पुनर्संरचित गर्न आवश्यक। त्यसो गर्यो भने मन्त्रालयले एउटा नीतिगत विषयमा क्षेत्रमा काम गर्ने, परिषदले फुल फेजमा आफ्नो कामहरू सम्पादन गर्नका लागि त्यो वातावरण कानुनी रूपले बनाइदिने, त्यो सक्यो भने सकिन्छ। अर्को चाहिँ मन्त्रालय र परिषदले अहिले तत्कालै गर्नुपर्ने काम भनेको चाहिँ राष्ट्रिय खेलकुद परिषदको ओएनएमलाई कार्यान्वयनमा लैजान जरुरी छ। परिषदको बैठकले ओएनएम धेरै कार्यकालमा भइसकेको छ होइन, त्यो गरेको ओएनएमलाई मन्त्रालयले मन्त्रालयमा पठाइएको छ, त्यो मन्त्रालयले फोन गरेर त्यसलाई अगाडि बढाउनु जरुरी छ। किनभने खेलकुद परिषदमा रहेको प्राविधिकतर्फ अर्थात् प्रशिक्षकहरू हेऱ्यो भने पनि प्रशासनतर्फ कर्मचारीहरू हेऱ्यो भने पनि लामो समयदेखि नियुक्ति नै भएको छैन, रिक्तता छ क्या।
6: हजुर,
7: त्यस कारण खेल क्षेत्र भने त झन् टोटल्ली अप टु डेट हुनुपर्ने क्षेत्र हो। खेल क्षेत्र भने त खालि घरेलु विषय मात्र होइन यसको, यो त अन्तर्राष्ट्रिय क्षेत्र हो। यो त किनभने हाम्रो प्रशिक्षकले तयार गरेको खेलाडी कोसँग प्रतिस्पर्धा गर्छ, विदेशी खेलाडीसँग, विदेशी प्रशिक्षकले तयार गरेको खेलाडीसँग प्रतिस्पर्धा गर्दछ। त्यस कारणले हाम्रा योग्य प्रशिक्षकहरू, योग्य प्रशासकहरू, हामीले नयाँ प्रशासकहरूलाई नयाँ ढङ्गले चाहिँ खेलकुद परिषदका चाहिँ सङ्गठनात्मक संरचनालाई डेलिभरी दिन सक्ने खालको बनाउनका लागि ओएनएम गरेको छ। त्यो ओएनएमलाई पनि उहाँले प्राथमिकता दिएर काम अगाडि बढाउनु पर्दछ। र अर्को एउटा महत्त्वपूर्ण चाहिँ मैले तपाईँलाई भन्नै पर्ने विषय पनि छ, शिक्षा तथा खेलकुद मन्त्रालय नामाङ्कन भइरहँदाखेरि एउटा सजिलो पनि के देख्छु भने मेरो कार्यकालमा दुईवटा निर्णय गरेको थियो कि परिषदले, त्यो कुरा मन्त्रालयमा पठाएको त्यहीँ तिनको अड्किएको छ। तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले त्यसलाई अहिले शिक्षा तथा खेलकुदले अपनत्व लियो भन्ने मैले ठानेको छु मुकुन्दजी।
6: हजुर हजुर,
7: अपनत्व लियो भन्ने मैले ठानेको छु। दुईवटा कुरा एकदमै महत्त्वपूर्ण निर्णय भएको थियो, एउटा खेलाडीले प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिता पर्दा खेल रोज्ने कि परीक्षा रोज्ने भन्ने थियो कि।
6: हजुर हजुर,
7: त्यो एकदम चुनौती भएको छ। यदि खेलमा ऊ गइहाल्यो भने पनि उसलाई मानसिक रूपले के भयो भने मेरो परीक्षा छुट्यो, मेरो एकाडेमिक करियर बिग्रियो भन्ने चिन्ताले गर्दा उसले खेल राम्रो गर्न सक्दैन। परीक्षामा उसलाई राखिराख्यो भने पनि मैले खेल रोक्यो, मेरो खेल खेल्न छोड्न नगएर परीक्षामा भाग लियो भने पनि उसको परीक्षा राम्रो हुँदैन। किनभने त्यत्रो लामो मैले खेल जीवनमा बिताएँ, मैले खेल खेल्ने बेलामा चाहिँ मैले खेलमा जान पाएन भन्ने उसको परीक्षा पनि बिग्रिन्छ। तसर्थ यस्तो बेलामा के गर्नु पऱ्यो भने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भन्या त देशको लागि जाने हो नि त। उसले पदक ल्याउँदा देशको शान बढ्ने, देशको प्रतिष्ठा बस्ने बढ्ने, देशको राष्ट्रिय गान त्यहाँ बज्ने, देशको झन्डा त्यहाँ फहरिने विषय भएको हुनाले गर्दा त्यस्ता खेलाडीहरूलाई आफ्नो प्रतियोगिताको समय परीक्षा पऱ्यो भने त्यसलाई छुट्टै फर्केर आएर सर्टेन 2-3 महिनाको अर्को टाइमको चाहिँ एउटा अलग्गै परीक्षाको व्यवस्था गर्ने व्यवस्थाका निमित्त एउटा परिषदले निर्णय गरेर पठाएको थियो। त्यो कुरालाई अहिले शिक्षा समेत जोडिएको खेलकुद मन्त्रालय भएको कारणले यो कुरालाई कार्यान्वयन गर्न सक्यो भने हेर्दा सामान्य लागे पनि तर निकै जटिल र महत्त्वपूर्ण विषय हो, यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ। दोस्रो, खेल क्षेत्र भनेको ग्रासरुटबाटै लैजानुपर्छ भनेर मेरो कार्यकालमा तपाईँलाई भने राष्ट्रपति रनिङ सिल हामी लामोदेखि सधैँ आएको छ। मेरो कार्यकालमा 4 राष्ट्रपति रनिङ सिल भयो, त्यसको अलावा हामीले जुनियर विद्यालय खेलकुद प्रतियोगिताको संरचना बनायौँ है।
6: हजुर,
7: अन्डर 15 अन्डर 14 नै हामीले चाहिँ एउटा राष्ट्रिय स्तरको प्रतियोगिता तलदेखि छनौट हुँदै खेल्दै खेल्दै खेल्दै खेल्दै आएर सेन्टर लेभलको खेल्दै गरी ग्रासरुट लेभलको प्रतियोगिता बनायौँ। तर जति बेलासम्म खेलकुदलाई एउटा स्कुलदेखि नै अध्यापनको अतिरिक्त नभइकन अनिवार्य विषयको रूपमा अध्ययन पठन पाठनको रूपमा यसलाई ल्याउँदैन तबसम्म हाम्रो ग्रासरुटदेखि राम्रो खेलाडी बन्दैन भन्ने कुरालाई हामी सबैले भन्दै आएका छौँ। त्यही कुरालाई आत्मसात गरेर मेरै नेतृत्वमा मेरो कार्यकालमा परिषदको बैठकमा कक्षा 4 अनिवार्य कक्षा 12 खेलकुद विषय चाहिँ अध्ययन गर्ने अध्यापन गराउने त्यो पाठ्यक्रममा समावेशको निमित्त चाहिँ हामीले परिषदले निर्णय गरेका थियौँ। त्यो कुरा नेपाल सरकारलाई अनुरोध गर्ने गरी मन्त्रालय पनि पठाएका थियौँ। यो कुरा चाहिँ अहिलेको मन्त्रीज्यूले चाहनुभयो भने यो विषयलाई सजिलैसँग सकिन्छ, किनभने अर्को मन्त्रालय पनि जानु पर्दैन, त्यो विषय शिक्षामै छ होइन, शिक्षा र खेलकुदसँगै छ। यो कुरा गर्न सक्यो भने नेपाली खेल क्षेत्रमा हामीले अझै धेरै राम्रो बलियो जग बनाउन सक्छौँ र राम्रो भविष्य, उज्जवल भविष्य हामीले निर्माण गर्न सक्छौँ।
6: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँका अनुभवहरू हाम्रा श्रोताहरूलाई सुनाइदिनु भयो, यहाँलाई धन्यवाद।
7: धन्यवाद मुकुन्दजी, मलाई पनि आफ्ना विचारहरू राख्ने, तपाईँका जिज्ञासाहरूसँग साक्षात्कार हुने अवसर दिनुभयो, धन्यवाद यहाँलाई पनि।
6: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङसँग।
5: कुराकानी सँगै आजलाई खेल संसारका सामग्रीहरू यति नै। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने सुधीर मिश्रलाई हार्दिक धन्यवाद दिँदै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: झन्डो आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

छ अन्दाजा मुसाफिर, सबैले मागे जति भेट्टाउँदैनन्, सबैले मागे जति भेट्टाउँदैनन्, हुँदैनन् पुराहर सपना मुसाफिर, लगाउन आउँछ अन्दाजा मुसाफिर, रहन हामी दिँदैनौ शर्त राखी, रहन हामी दिँदैनौ शर्त राखी, यही रहने थिए जोया मुसाफिर, लगाउन आउँछ अन्दाजा मुसाफिर, गरुन् यो जिन्दगी पुरा कुनै दिन, गरुन् यो जिन्दगी पुरा कुनै दिन, रिदम आधा सफर आधा मुसाफिर, लगाउन आउँछ अन्दाजा मुसाफिर, रुकावट आउँदा जाँदा मुसाफिर। रिदम बाबु महेन्द्रका यिनै गजलका शेरसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजलीय अभिवादन, हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा रेडियो नेपालमा आइपुग्छौँ। तपाईँको मोबाइल स्क्रिनमा सामाजिक सञ्जाल मार्फत, विभिन्न एपहरू मार्फत गजलमा रम्न, गजलमा रमाउन, गजलसँग साउती मार्न, गजलको अन्तर कुन्तर केलाउन आजको बसाई पनि हामी तपाईँसँगै रहनेछौँ झन्डै 45-50 मिनट। अवश्य पनि यहाँहरू हामीसँगै रहिदिनुहुनेछ भन्ने विश्वास मनभरि यताबाट सङ्गाल्दै कार्यक्रमको सुरुवात गरौँ निकै मिठो गजल सङ्गीतबाट। गजल हो नारायण नेपालीको स्वर, प्रवीण बेडुवालको सङ्गीत, अर्जु गिरीको जब झुक्छन् सामु मेरा लजाएर नयन्ती, लाग्छ राखुँ छातीभरि सजाएर नयन्ती।

गजल गङ्गाको व्यवसायमा हामीले गजल राख्यौँ, नारायण नेपालीको गजल, प्रवीण बेडवालको स्वर र अर्जु गिरीको सङ्गीतमा। जब झुक्छन् सामु मेरा लजाएर नयन्ती, लाग्छ राखुँस छातीभरि सजाएर नयन्ती। आजको गजल गङ्गाको व्यवसायमा वैजयन्ती गजल अङ्क 5 हामी गजल वाचन गर्नेछौँ। यो व्यवसायमा अब म अर्को गजल उठाउँछु। लीलाराज दाहालको गजल हो, बताऊ कहानी ससाना पुराना, निकाली सजाई खजाना पुराना, बड़ी भोकी के हो ककसले भरेका, बड़ी भोकी के हो ककसले भरेका, निकाले इनैले कि माना पुराना, निकाली सजाई खजाना पुराना, कि हामी इनैका छलैमा फसेछौँ, कि हामी इनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना, निकाली सजाई खजाना पुराना, अहो प्रेमको यो निशानी हरायो, अहो प्रेमको यो निशानी हरायो, सजाई पठाए कि पाना पुराना, निकाली सजाई खजाना पुराना, चुहेको छ सारै झरीमा यताको, चुहेको छ सारै झरीमा यताको, रहेछन् उदाङ्गै कि छाना पुराना, निकाली सजाई खजाना पुराना, बताऊ कहानी ससाना पुराना।

लीलाराज दाहाल, कर्मैया सर्लाहीका गजलकार लीलाराज दाहालको गजल राख्यौँ हामीले, कि हामी यिनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना। जीवनसँगको सङ्घर्षमय यात्रा, सङ्घर्षमय यात्रामा भरोसा योग्य व्यक्तिहरू अथवा भरोसा गरिरहँदाका पलहरू र सँगसँगैको धोका अथवा जीवन जिजीविसाभित्रका यात्राहरू, त्यो यात्रामा गर्नुपर्ने बाध्यतायुक्त कदमहरू, आदर्शयुक्त कदमहरू र विरोधाभासको जिन्दगीको बीचका केही अंशहरू टिपेर गजलमा हुनुभयो लीलाराज दाहालले। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, छ थाहा मलाई हुँ धुलो धराको, सगर भेट्ने चाह सजाएर हुन्न। छ जुन त्यो अवस्था छिपाएर हुन्न। अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात, अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात, बिना अर्थ खुट्टा कमाएर हुन्न। छ जुन त्यो अवस्था छिपाएर हुन्न। निरन्तर समय गर्छ यात्रा नपर्खौँ, निरन्तर समय गर्छ यात्रा नपर्खौँ, घडीमाथि मान्छे रिसाएर हुन्न। छ जुन त्यो अवस्था छिपाएर हुन्न। गरे घोषणा प्यारको मैले जे होस्, गरे घोषणा प्यारको मैले जे होस्, मही माग्ने ढुङ्रो लुकाएर हुन्न। छ जुन त्यो अवस्था छिपाएर हुन्न। नसक्ने भरोसा दिलाएर हुन्न। वसन्त अनुभव गोराही उपमहानगरपालिका 14 दाङका गजलकार वसन्त अनुभवको अनुभवी गजल यति बेला हामीले सुन्यौँ। नसक्ने भरोसा दिलाएर हुन्न, छ जुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, सागर भेट्ने चाह सजाएर हुन्न। गजल गङ्गामा हामी छौँ, निकै मिठा गजलहरू उठाइरहेका छौँ। अब यसै क्रममा अर्को गजल उठाउँछु वसन्त बरालको। बोल्नुहोस् त शब्द उस्तै प्रतिशब्द आउनेछ, बोल्नुहोस् त शब्द उस्तै प्रतिशब्द आउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। बोल्नुहोस् त शब्द उस्तै प्रतिशब्द आउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो, जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो, हर व्यक्तिले अलग्गै जीवन बताउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, इस्पातले बनेको मन मुस्कुराउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी, माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी, माया बिना महलको मखमल बिझाउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु, जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु, अग्लो हुनेछ शिर जो पल पल झुकाउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, बोल्नुहोस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। वसन्त बरालको गजल हामीले राख्यौँ। पथरी शनिश्चरी मोरङका गजलकार हुनुहुन्थ्यो। जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, इस्पातले बनेको मन मुस्कुराउनेछ। भनिन्छ हामीले जे दिन्छौँ त्यही प्राप्त हुन्छ। कर्म धर्म र मर्म सँगसँगै जीवनको पर्याय जीवन जिजीविसा, यी यावत कुराहरू हाम्रो आचरण हाम्रो स्वभाव र हाम्रो भोगाईसँग जोडिन्छन्। हामीले कुनैबाट जे अपेक्षा गर्छौँ त्यो दिन सक्यो भने हामीले दिएका कुराको एक तृतीयांश अंश पनि प्राप्त हुन्छ। त्यसैले आफ्नो गजलमा कलमी डोबहरू मार्फत आफ्ना जीवनका भोगाईहरू टपक्क टिपेर उतार्नु भयो वसन्त बरालको गजल हामीले यति बेला राख्यौँ। गजलको गङ्गामा डुबुल्की मारिरहँदा अब यति बेला जोडौँ कपिल लन्जानको गजल हो, स्वर र सङ्गीत हरिलम्सालको रहेको छ। यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिल्यै दुखेको छैन।

यो शिर कसैको द्वारमा झुकेको छैन, यस कारण दिल कहिल्यै दुखेको छैन। कपिल अन्जानको गजल थियो, स्वर र संगीत हरिलम्सालको थियो, गजल गङ्गामा हामीले राख्यौं। गजल गङ्गाको आजको बसाईमा हामी निकै मिठा गजलहरू उठाइरहेका छौँ। वैजयन्ती गजल अङ्क 5 यहाँहरूले पनि मिठो मानेर रसास्वादन गरिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेको छु। गजल गङ्गाको बसाईमा हामी गजलसँग कुराकानी गर्छौँ, कहिले कसो तपाईँसँग अन्तरङ्ग भलाकुसारी गर्छौँ, कहिले कसो तपाईँबाट प्राप्त गजलहरूमा आवाज मिसाउँ, कहिले कसो यस्तै पत्रिकाहरूबाट गजल उठाउँछौँ। गजलको मनसम्म पुग्ने, गजल मनहरूसम्म पुग्ने, गजलको सङ्गीतबाट झङ्कृत हुने यो हाम्रो अभिलाषा झन्डै 11 रहनेछ। यति बेला शीतल निश्चलको गजल, साथमा छैन छुटेको छ अधर के होला, साथमा छैन छुटेको छ अधर के होला, आज खोजेर पिएको छु जहर के होला, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, घुम्छ बादल र सधैँ गर्छ सफर के होला, आज खोजेर पिएको छु जहर के होला, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, रापमा जल्छ कठै मर्छ कसर के होला, आज खोजेर पिएको छु जहर के होला, काँधमा काँध नहोला मुटुमा राख्नेछु, काँधमा काँध नहोला मुटुमा राख्नेछु, बाध्यता हुन्छ उचाल्नेछु पयर के होला, आज खोजेर पिएको छु जहर के होला, साथमा छैन छुटेको छ अधर के होला।

लप्सीबोट गोर्खाका गजलकार शीतल निश्चलको गजल यति बेला गजल गङ्गामा राख्यौँ। अबको पालो वीर मुन्तजिरको। एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आमाले ढुङ्गा पानी नपकाउन्, आमाले ढुङ्गा पानी नपकाउन्, सबको घरमा अनाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आफ्नो माटो हुनेछ आफ्नो नै, आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, पारदर्शी लुगा नहोस् तनमा, पारदर्शी लुगा नहोस् तनमा, स्त्रीको मनमा लाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, भोलिको आसमा समय जान्छ, भोलिको आसमा समय जान्छ, हुनु छ जे बाँकी आज होस् साथी, सभ्यताको रिवाज होस् साथी, सब कुरा भन्नुहुन्न सबलाई, सब कुरा भन्नुहुन्न सबलाई, प्रेममा केही राज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आँखामा उनको पानी पानी छ, आँखामा उनको पानी पानी छ, डुब्नलाई जहाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, मृत्युलाई खुसीले स्वीकार्नु, मृत्युलाई खुसीले स्वीकार्नु, जिउन पहिले रियाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी।

वीर मुन्तजिरको गजल हामीले यति बेला उठायौँ। आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज हो साथी, पछिल्लो समयको समस्या यथार्थता र वास्तविकताको उपसका रूपमा आफ्नो गजलमा शेर पस्किनुभयो वीर मुन्तजिर। हामी गजल गङ्गामा छौँ, गजल गङ्गामा अब अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल कृष्ण हरिबरालको हो, सङ्गीत गैरे सुरेशको, स्वर निरा राणा भाटको रहेको छ। आँधी लिई आयौ तिमी, हुरी लिई आयौ, माया भन्दै मुटु छेड्ने छुरी लिई आयौ।

आधी लिई आयौ तिमी भुरी लिई आयौ, माया भन्दै मुटु छेड्ने छुरी लिई आयौ। गजल कृष्ण हरिबरालको, संगीत गैरे सुरेशको र स्वर निरा राणा भाटको रहेको थियो। हामीले गजल गङ्गामा राख्यौँ, हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ, गजलीय स्वादहरू ग्रहण गरिरहेका छौँ। मङ्गलबारको रात्रिकालीन प्रहर छ, यो रात्रिकालीन प्रहरमा तपाईँ हामीसँगै हुनुहुन्छ, छेउमा गजल गङ्गा बहिरहेको छ भन्ने विश्वास मनभरि सङ्गाल्दै अबको पालो वासुदेव ठकुरीको। म आफै स्वयंले कथेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। म आफै स्वयंले कथेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। सयौँ देश प्रेमी मरेका कथा छन्, सयौँ देश प्रेमी मरेका कथा छन्। छजो राष्ट्रघाती बचेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। गरे काम जसले भई दत्त चित्त, गरे काम जसले भई दत्त चित्त। अहो भाग्य तिनकै बलेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। नयाँ छैन केही हिजो आज मेरो, नयाँ छैन केही हिजो आज मेरो। पुराना तिमीले सुनेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। गयौँ तीर्थ भन्छन् गरी खर्च लाखौँ, गयौँ तीर्थ भन्छन् गरी खर्च लाखौँ। भनी देव ढुङ्गा पुजेका कथा छन्, कथाभित्र कैयौँ लुकेका कथा छन्। म आफै स्वयंले कथेका कथा छन्।

वासुदेव ठकुरीको गजल म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् छजो राष्ट्रघाती बचेका कथा छन् राष्ट्र जीवन र प्रेमसँग जोडिएको गजल सबै व्यक्तिहरूका लागि राष्ट्रप्रेम उत्तिकै अब्बलताका साथ नरहिरहन सक्छ जीवन आहुति दिने व्यक्तिहरू राष्ट्रका लागि शहीद भएर जान्छन् तर राष्ट्रको शहीदमाथि शहीदका सपनामाथि कहिलेकाहीँ कुठाराघात भइदिने व्यक्तिहरू पनि सत्तासीन हुन पुग्न सक्छन् भन्ने कल्पना भाव आफ्नो गजलमा पोख्नुभयो वासुदेव ठकुरी अबको पालोमा केपी दंगाल गोकुल बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा पुछेनौ बगेका निरन्तर कि आँसु पुछेनौ बगेका निरन्तर कि आँसु थपी त्रास उल्टै रुवाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई थियो के त्यो दिलमा लुकाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा समर्पण थियो कि बाटो पना हो समर्पण थियो कि बाटो पना हो नजरमै नजर ती जुधाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा लगायौ नि घाटा यहाँ जिन्दगीमा लगायौ नि घाटा यहाँ जिन्दगीमा गरेका लगानी उठाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा बिछोडकै डगरमा सुताएर जाँदा केपी दंगाल गोकुलको गजल हामीले यति बेला गजल गङ्गाको बसाइमा उठायौँ हामी गजल गङ्गामा छौँ गजलमा आवाज मिसाइरहेका छौँ तपाईँले पनि मिठो मानेर सुनिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेका छौँ यति बेला अर्को गजल सङ्गीत जोडौँ गजल हो केशव आचार्यको स्वर शिव परिवारको रहेको छ आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध

आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध, तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध। गजल थियो केशव आचार्यको, स्वर शिव परियारको। हामी गजल गङ्गामा अब धनराज गिरी, चितवनका गजलकार धनराज गिरीको गजल उठाउँछौ। कारोबार तिम्रो उही राजधानी, कारोबार तिम्रो उही राजधानी, हिरा माल लुट्ने परेको छ बानी, धोका मात्र आयो बिहानै बिहानै, धोका मात्र आयो बिहानै बिहानै, सेतो कोट भिर्ने लुकाई कहानी, हिरा माल लुट्ने परेको छ बानी, कालो काल देखि चरी भाग्छ टाढा, कालो काल देखि चरी भाग्छ टाढा, लोभी बाज आयो बनी खास दानी, हिरा माल लुट्ने परेको छ बानी, माऊ दिक्क मानी लुकाएर चल्ला, माऊ दिक्क मानी लुकाएर चल्ला, बसा स्याल आए बचाऊ निशानी, हिरा माल लुट्ने परेको छ बानी, हो नेपाल हाम्रो पहाडी तराई, हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी, हिरा माल लुट्ने परेको छ बानी, कारोबार तिम्रो उही राजधानी। हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी। धनराज गिरीको गजल हामीले यति बेला उठायौँ। टाढी चितवनका गजलकार हुनुहुन्छ उहाँ, हुन पनि हो। विविधता होला हाम्रो भाषामा होला, हाम्रो संस्कृतिमा होला, हाम्रो विचारमा विविधता होला, तर हाम्रो एउटै लक्ष्य, एउटै उद्देश्य, एउटै भावना, एउटै चाहना समृद्ध नेपाल हो, हँसिलो नेपाल आमाको मुहार हो। त्यहाँनिर हाम्रो ऐक्यबद्धता छ, त्यहाँनिर हाम्रो समर्पण छ, हाम्रो जीवनी, हाम्रो जिजीविषा, हाम्रो बाल्यकालदेखि कोक्रोदेखि मृत्युशैयासम्म हामी यही नेपाल आमाको देनमा छौँ। यही नेपाल आमासँग एकताबद्ध भएर, एकजुट भएर नेपाल आमाको मुहार हँसाउने एजेन्डा हाम्रो मिल्छ। हामी यही अपेक्षा, यही दृढताका साथ एकताबद्ध छौँ, गोलबद्ध छौँ। हाम्रो सामाजिक सहिष्णुता छ, धार्मिक सहिष्णुता छ, हामी सबै नेपाली छौँ। यही भावको निकै मिठो गजल धनराज गिरीको हामीले यति बेला उठायौँ। छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, अझै आचरणले म बालक रहेछु, अझै आचरणले म बालक रहेछु, सबैसँग जिस्कन्छु चञ्चल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, निरन्तर दिँदा साथ ओखल मुसलले, निरन्तर दिँदा साथ ओखल मुसलले, यहाँ धान निस्किन्छ चामल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, थियो एउटै बोट मलजल बराबर, थियो एउटै बोट मलजल बराबर, म निष्फल तिमी निस्कियौ फल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, पर्यो दुःखको रापमा जिन्दगी हो, पर्यो दुःखको रापमा जिन्दगी हो, बरफ झैँ नयन पग्लिए जल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, बगाएर लैजान्छ हाँसो अधरको, बगाएर लैजान्छ हाँसो अधरको, नयन दुःखमा उर्लँदा भल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, छली प्यारमा फस्छ जो खल बनेर। कुशलनाथ योगीको गजल हामीले यति बेला राख्यौँ। गजलको गङ्गा र गङ्गामा डुङ्गा खियाउँदै गर्दा, गजलका तरङ्गहरूमा तरङ्गित हुँदै गर्दा, गजल रसमा डुबुल्की मार्दै गर्दा हामी आजको गजल गङ्गाको आखिरी आखिरीमा छौँ। गजल गङ्गा कस्तो हुँदैछ, तपाईँलाई कस्तो लाग्दैछ, जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई खबर गर्नुहोला, सुझाव सल्लाहहरू छन् भने सुटुक्क हामीलाई खबर गर्नुहोला। आजको बसाई सुनेर साथ दिने तपाईँ सबैप्रति हृदयता आभार व्यक्त गर्दछु। तपाईँलाई पनि गजल गङ्गासँग सानिध्यता साट्न मन छ, गजलमा आफ्ना आवाजहरू गजल गङ्गा मार्फत प्रसारण गर्न मन छ भने हामीसम्म आउनुहोस्, हामी तपाईँलाई हृदय ओछ्याएर स्वागत गर्छौँ। रेडियो नेपालको स्टुडियो तपाईँका लागि सदैव खुला छ। साथै तपाईँलाई आफ्ना गजलहरू, लिपिबद्ध गरेका गजलहरू पठाउन मन छ भने gazalganga@gmail.com तपाईँका लागि खुला छ। त्यहाँबाट प्राप्त गजलहरू पनि हामी वाचन गर्नेछौँ, आवाज मिसाउनेछौँ। हुन्छ, आजलाई गजल गङ्गा यति नै। पुनः अर्को श्रृङ्खलामा हाम्रो गजलीय संवाद, गजलीय अनुराग तरहने नै छ। तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै विद्या निर्दोष पहाडी ओझेल पर्छु। जाँदा जाँदै अजम्बरी कोनै छ र
मरिजाने चोला रहेछ, प्रेम कौशलको गजल, सत्यराज आचार्यको स्वर र बालन्द राईको सङ्गीतमा गजल छोड्छु। हस् शुभ शुभरात्री।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश थापा। सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जना शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी र उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा 12 का निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। सांसदहरूले महँगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफुलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल, सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। रौतहटको देवाही गोनाही नगरपालिका 2 लक्ष्मीनिया स्थित लाल बकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 जना बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरे आलमका 10 वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी 10 वर्षीय छोरी रोशन खातुन र शेख ओसी अख्तरकी 10 वर्षीय छोरी सबनम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 बजे लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरकारवालासँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा सहभागीहरूले अपाङ्गता भएका शिक्षकहरूको पेसागत अधिकार, सेवा सुविधा, विद्यालयमा पहुँच तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ। महाकाली नदीमा पानीको बहाव 1,08,061 क्युसेक पुगेको छ। महाकाली नदीमा आज बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ। शारदा ब्यारेज बनबासा पुलमा बेलुकी 5 बजेपछि चारपाङ्ग्रे सवारी साधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचोकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले जानकारी दिनुभयो। राति 9 बजे गरिएको मापन अनुसार बहाव 1,08,000 क्युसेक नागेको उहाँले बताउनुभयो। सुदूरपश्चिमको पहाडी जिल्ला दाचुला बैतडीका साथै भारतको धारचुला क्षेत्रमा वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज। लौ त राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

स्वदेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

पारी बन के थेला पारी बन।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 27 गते बुधबार, श्रावण कृष्ण पक्ष औँसी तिथि, तदनुसार अगस्त महिनाको 12 तारिक सन् 2026, नेपाल सम्बत 1846, दिल्लागा आमै। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी नरहरी नेौपाने, रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तरसंवाद कार्यक्रमको। अन्तरसंवाद कार्यक्रमपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले दिनुभएको शुभकामना सन्देश सुनाउनेछौ। 7 बजे समाचार, 7:25 कानूनका कुरा कार्यक्रम प्रसारण गर्नेछौ। 7:40 विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुनाउनेछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 आजका नारी कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 विश्व परिवेश कार्यक्रम सुनाउनेछौ। त्यसपछि विभिन्न कलाकार हरूका नेपाली चलचित्रका गीतहरू सुनाउनेछौ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लेख बेसी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, कुनै पनि व्यक्तिसँग सङ्गत गर्यो, सुरुमा त मान्छे कस्तो छ चिन्दैन जान्दैन, अनुहार हेरेर मानिस चिनिँदो रहन्छ। जब सङ्गत गर्दै गयो अनि थाहा हुँदो रहेछ, सुरुमा अनुहार हेरेर मानिस राम्रो लाग्यो, सङ्गत गरियो यो मानिस ठिक छ यसले मेरो हित नै गर्छ जस्तो लागेको थियो, पछि गएर त्यसैले खाल्टोमा हालिदियो। के गर्ने त्यस्तो अवस्थामा मानिस कसरी चिन्ने? सुन्दर प्रश्न छ। मानिस चिन्ने त व्यवहारले नै हो, व्यवहार नगरिकन चिनिन्न। त्यसकारण सबैभन्दा पहिलो काम त अनुहारको भर नगर्ने। कोही व्यक्ति राम्रो देख्दैमा, बाहिरबाट आवरण ठिक देख्दैमा यो ठिक छ भनेर तुरुन्तै निर्णय नगर्ने, निर्णय गर्नको लागि अलिकति धैर्य गर्ने, कस्तो छ थोरै थोरै व्यवहार गरेर हेरौँ, उसले अरूसँग कस्तो व्यवहार गर्छ त्यसलाई पनि हेरौँ, उसको साथी म मात्रै त होइन अरू पनि छन्, अरू मानिससँग उसले गरेको व्यवहारलाई हेरेर हामी अनुमान गर्न सक्छौँ यो मान्छे कस्तो छ भनेर। त्यसपछिबाट मात्रै निर्णय गर्नुपर्छ, अरूसँगको व्यवहारलाई हेरेर मानिस कस्तो छ अनुमान गर्न सकिन्छ। त्यसपछि निर्णय गऱ्यौँ भने दुर्घटनाको सम्भावना धेरै कम रहन्छ। हेर्नुहोस्, यो जगतमा मान्छे राम्रा नराम्रा सबै हुन्छन्, शक्ति सबै छ, यहाँ सकारात्मक नकारात्मक सबै शक्ति छ। यसैलाई त सत्सङ्ग भनियो नि, कुसङ्गमा नजा भई, नराम्रो सङ्गतमा नलाग, राम्रो सङ्गतमा लाग। त्यसकारण त भनियो सङ्गतको छनौट गर्न जान्नुपर्छ। भनिन्छ एउटा आलुको बोरामा सबै आलु सद्दछन्, एउटा आलु कुहिएको छ भने सबै बोराको आलु कुहिन्छ अरे। त्यसकारण कुसङ्ग ठुलो चाहिँदो रहन्छ, एउटा मात्रै कुसङ्गी मानिस पर्यो भने बिग्रिनलाई धेरै लामो समय लाग्दैन, किनभने नकारात्मक कुरामा हाम्रो पनि आकर्षण हुन्छ, राम्रो कुरामा त मन हतपत जाँदैन, नराम्रो छ भने झन् त्यतै जान्छ, मनको पनि त स्वभाव त्यस्तै छ। त्यसैले सङ्गत छनौट गर्नु बुद्धिमानी हुन्छ। नकारात्मक कुरा मनमा छिर्यो भने नि, नराम्रो फोहोर भित्र छिर्यो भने अत्यन्तै कठिनाई हुन्छ। बाहिर त घरमा फोहोर भयो भने पनि सफा गर्न सकिन्छ, कुनै चिनेको मान्छे आयो, आफूले सम्मान गर्ने आदर गर्ने मान्छे, जसलाई हामी अत्यन्तै आदर गर्छौँ प्रेम गर्छौँ, जो मान्छे घरमा आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, तर आयो फोहोर लिएर आयो, लुगामा पनि फोहोर छ, हात खुट्टामा पनि फोहोर छ, हात खुट्टा धोएको छैन, बाहिरको हिलो माटो सिधै लिएर आएर आज बैठकमा बस्यो, के गर्ने? आदरणीय मान्छे, आफूले माया गर्ने मान्छे, ऊ आउँदाखेरि आफू खुसी भइन्थ्यो, आफूले प्रेम गर्ने मान्छे, अब आयो हिलो लिएर के गर्ने? एक दिन त भइहाल्यो चुप लाग्नुहुन्छ, अनि ऊ गइसकेपछि हिलो फेरि सफा गर्नुहुन्छ, जहाँ जहाँ फोहोर लागेको थियो सफा गर्नुभयो, फेरि जस्ताको तस्तै भयो मिलाउनु भयो, अर्को दिन पनि आयो त्यस्तै फोहोर लिएर आयो, पुरै हिलो धुलो खुट्टा सिधा सिधा आएर फेरि बैठकमा बस्यो, सोफा फोहोर बनाइदियो, कार्पेट फोहोर बनायो। तपाईँ भन्न सक्नुहुन्छ यो बाहिर अलिकति खुट्टा चाहिँ धोएर आउनुहोस् फोहोरको। पहिला त केही बोल्नु भएको थिएन, पहिलोपटक दोस्रो पटक खुट्टा धोएर आउनुहोस् उपदेश दिन थाल्नुभयो। जबकि आफूले उपदेश लिने चाहिँ मान्छे हो, आदरणीय मान्छे हो। त्यसपछि उसले भन्यो ठिक छ अर्को पटक म विचार गर्छु। तर तेस्रो पटक पनि आयो, फेरि उही धुलो उही फोहोर लिएर आयो। त्यसपछि के भन्ने, भन्नु होला या नभन्नु पनि होला, के गर्नु भनेर लाग्दो रहेछ भन्ने होला। गयो चौथो पटक पनि आयो, ढोकामा घन्टी दियो भने तपाईँ ढोका खोल्नुहुन्न, तपाईँले थाहा पाइसक्नुभयो यसलाई भनेर केही लाग्दैन, अब यसले धुलो लिएर आएर फोहोर लिएर आएर कोठामा हाल्नेवाला छ। जतिसुकै आदरणीय होस्, जतिसुकै माया गर्ने मान्छे

फोहोर फालिदियो नि त्यो सफा गर्न सकिन्न, कठिन हुन्छ। जति सफा गरे पनि, जति ध्यान गरे पनि, जतिसुकै विधि प्रयोग गरे पनि, कहीँ न कहीँ त्यो फोहोर किटाणुहरू मनमा बसेकै हुन्छ। मौका पर्यो कि फेरि त्यो प्रकट हुन्छ। मनमा कसैले शङ्का हालिदियो, कुनै पनि प्रकारका नकारात्मक कुराहरू, त यो गर्न सक्दैनस्, त कमजोर छस्, तेरो बुद्धि छैन, त गरिब होस्, तमा यो सामर्थ्य छैन भन्ने जस्ता कुराहरू हुन्, अथवा तेरो परिवारको यो मान्छे त अलि ठिक छैन नि, बाहिर जाँदा यसको चाला ठिक देखेन है, तेरो श्रीमानलाई अस्ति देखाएको थिएँ मैले कसैसँग हिँडिरहेको, श्रीमान कसैसँग त हिँड्नै पर्यो, कुनै न कुनै मान्छे त सँगै हुन्छ नि यत्रो दुनियाँमा, अब कसैसँग हिँडेर देखाएको थिएँ, अब हालिदियो शङ्काभित्र, अब अलिकति 5 मिनट पनि ढिला भयो बेलुका भने मनमा शङ्का उत्पन्न हुन्छ, कहाँ गएको थियो। छोराछोरीको विषयमा त्यस्तै हुन्छ, श्रीमतीको विषयमा, श्रीमानको विषयमा, जहाँ पनि त्यस्तै हुन्छ। जब कसैले पनि त्यो शङ्काको फोहोर हालिदियो भित्र, यस्ता मान्छे धेरै छन्, नकारात्मकको कुरा भरिदिने मान्छे, फोहोरभित्र भरिदिने मानिसको कमी हुँदैन। जसरी फोहोर खुट्टाभित्र जाने मान्छेलाई ढोका बन्द गऱ्यौँ, त्यसै गरी नकारात्मकको कुरा गर्ने मान्छेलाई सदा सदा ढोका बन्द गर्नुपर्छ। तिम्रो कुरा म सुन्दिनँ, नराम्रो कुरा गर्छौ म सुन्दिनँ, कसैको पनि आलोचना म सुन्दिनँ। कसैको आलोचना गर्ने व्यक्ति, यो मान्छे खराब छ, यो मान्छे दुष्ट छ, मलाई पनि बिगार्यो, यसरी अरूको कुरा गर्ने हुन्छन् नि, कुरा काट्ने मान्छेहरू, यी कुरा काट्ने मानिसहरूबाट अत्यन्तै सतर्क हुनुपर्छ, यी फोहोरी हुन्। कुसङ भनेको यही हो, हामी कुसङ भनेको मदिरा खाने मान्छेहरू या कतै केही यस्तै सोच्छौँ, त्यस्तो होइन। कुसङ्गी भनेको अर्काको कुरा काटेर बस्ने र जहिले पनि नकारात्मक कुरा गर्ने, बिग्रेको, भत्किएको, नासिएको, दुर्गति भएको, यस्ता नराम्रा कुरा गर्ने मान्छे कुसङ्गी। जहिले पनि छान्दा सत्सङ्गी छान्नुपर्छ। सत्सङ्गी भनेको जसले उत्साहको कुरा गर्छ, उमङ्गको कुरा गर्छ, जसले प्रगतिको कुरा गर्छ, सम्पन्नताको कुरा गर्छ, फलानु व्यक्तिले यसरी सम्पन्न बन्यो हामी पनि गर्न सक्छौँ, हामी पनि गरौँ, एउटा उत्साह जगाउँछ, यस्ताको सङ्गत गर्नु यो सत्सङ्ग हो। यसले हौसला प्रदान गर्छ, भित्रबाट केही नयाँ गर्ने इच्छा उत्पन्न गराउँछ, भित्री इच्छालाई बलियो बनाउँछ। नराम्रो सोच राख्ने व्यक्तिहरू आलोचना मात्रै गर्ने, अरूमा मात्रै कमजोरी देख्ने, आफ्नो कमजोरी बिल्कुल कहिल्यै नदेख्ने, जहिले पनि अरूको कमजोरीको मात्रै कुरा गर्ने मान्छेहरू, यस्ता मान्छेहरूबाट टाढा रहनु बुद्धिमानी हुन्छ। नजिक गयो भने त्यसको असर आफूलाई पर्छ नै। विचार गर्ने र आफ्नो मूल नीति कहिल्यै नछोड्ने, जसले जेसुकै गरोस् सङ्गतको प्रभावमा नआउने, आफ्नो मूल नीतिको प्रभावमा बस्ने, मेरो हृदयले के भन्छ, मेरो अन्तस्करणले के भन्छ, त्यसमा ध्यान दिने, अरू मान्छेले के भन्छ ध्यान नदिने, यसबाट हामी बाहिरबाट आउने प्रभावबाट बच्न सक्छौँ। जहिले पनि आफ्नो नीतिमा रहनुपर्छ, आफ्नो नियममा रहनुपर्छ, आफ्नो आचरणमा रहनुपर्छ। कुनै प्रकारको सङ्गतले हामीलाई बिगार्न सक्दैन, आफू बच्नुपर्छ। के गर्ने, यो जगतमा त राम्रो नराम्रो सबै छ, पानी पर्छ, बर्खामा पानी पर्यो रोक्न सकिन्न, छाता ओढ्न सकिन्छ। त्यसै गरी सम्पूर्ण कुसङ्गबाट मुक्त हुन नसकेला, तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ। आफ्नो नीतिमा रहने, आफ्नो अनुशासनमा रहने र कुसङ्गीहरूलाई ढोका बन्द गर्ने, भित्र प्रवेश निषेध। त्यस कारणले हामीले पनि हाम्रो मस्तिष्कको सुरक्षा गर्नुपर्छ, घरको शरीरको मात्रै होइन,
हाम्रो मस्तिष्कमा सबैभन्दा बढी अट्याक

0: आक्रमण सबैभन्दा बढी मस्तिष्कमा हुन्छ। हरेकले नकारात्मकता फारेको फारै छ, जहाँबाट पनि नकारात्मक कुरा मात्रै आउँछ। हामी सतर्क हुनुपर्छ। र अर्को कुरा, नकारात्मकताबाट बाँच्ने, एउटा कुरा त मैले भने, आफ्नो नीतिमा रहने, नियममा रहने, आफ्नो अनुशासनमा रहने एउटा। दोस्रो, नकारात्मक विचार गर्ने व्यक्तिहरू, नराम्रा व्यक्तिहरूलाई व्यवहारबाट चिन्ने, अरूसँग कस्तो व्यवहार गर्छन् त्यसबाट चिन्ने, र यो मान्छे गलत हो भनेपछि उसको सङ्गत कम गर्ने, उसलाई आफ्नो मनभित्र पस्न नदिने। र तेस्रो, सदा सदा नकारात्मकताबाट बच्ने उपाय भनेको कुनै पनि कुरालाई सकारात्मक रूपमा लिने। या जे हुन्छ यसको परिणाम अन्तिममा राम्रै हुन्छ। सकारात्मक रूपमा लिने सुरु गर्यो भने नि, जेलाई पनि तपाईँ सकारात्मक रूपमा लिन थाल्नुभयो भने नकारात्मक कुरा गर्ने व्यक्ति तपाईँको छेउमा पनि पर्दैन आफै, किनभने समले समलाई आकर्षित गर्छ। नराम्रो विचार राख्ने व्यक्तिहरू नराम्रो विचार राख्ने व्यक्तिहरूकै सङ्गमा जान्छन्। बाख्रा बाख्रासँग, भेडा भेडासँग, जो जस्तो छ उसले उसैको सङ्घ बनाउँछ। सकारात्मक विचार राख्नेहरूको सङ्घ छुट्टै बन्छ, त्यही सङ्घमा जान्छन्। त्यस कारण आफू हर हमेसा सकारात्मक भइरहेपछि नकारात्मक विचार राख्ने मान्छेहरू स्वत टाढिन थाल्छन्। कुनै पनि कुरा नराम्रो हुँदैन, हरेक कुरा राम्रोको लागि। आज नराम्रो पनि घटना भएको छ भने भोलिको राम्रोको लागि भएको हो। यो सकारात्मक भाव हर हमेसा मनमा राख्ने, यसले हाम्रो रक्षा गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

अभ की परिभाषा गोविंद राधे, श्री कृष्ण निष्काम प्रेम बता दे। हानि की परिभाषा गोविंद राधे, श्री कृष्ण विमुखों का संग बता दे। वास्तविक लाभ एवं अपूर्णनीय हानि को निरूपण गरिएको राधा गोविंद गीत को यो अनमोल दोहा का साथी श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमी द्वारा संचालित कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई राधे राधेको अभिवादन। यस कार्यक्रममा यहाँहरूले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन र साथमा जगद्गुरु श्रीद्वारा निरचित रसमय सङ्कीर्तनहरू श्रवण गरी विशुद्ध सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ सुमधुर पद गायनबाट। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिराबाट लिएको हो।

0: भर्खरै सुन्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिराबाट लिएको सुमधुर पद गायन। आदरणीय श्रोताहरू, अब स्वामी श्री हरिदासजीले हिजो दिनुभएको प्रवचनको बाँकी श्रृङ्खला श्रवण गरौँ।
1: गरुड पुराण भन्छ, कोही एक व्यक्तिलाई यो पुरा सारा संसार जति छ त्यसको चक्रवर्ती राजा बनाइदेऊ, त यो पृथ्वीको जति पनि सुख भोग छ त्यसलाई उपलब्ध होस्, त त्यति प्राप्त भएपछि त सन्तुष्ट होला त्यो हुँदैन। यो संसारको राजा पनि भयो भने उसले हेर्छ, अरे यो संसारको राजा हुनुमा के छ, देवता हुन पाए पो, त्यो सोच्छ। गरुड पुराण बताउँदैछ, फेरि त्यसलाई देवता बनाइदेऊ, त देवता बनेपछि अब त सन्तुष्ट होला हुँदैन। अब सब देवताहरूको पनि देवता राजा जुन छ इन्द्र बन्नलाई प्रयत्न गर्छ, इन्द्र बन्न पाए पो, इन्द्र पनि बनाइदेऊ अब त सन्तुष्ट होला हुँदैन। ब्राह्मण पदम याचते, अब ब्रह्माजी बन्न पाए भो, यस्तो हालत छ, त्यहाँ पनि पूर्णता छैन, सुख छैन, त हामी यो संसारमा खोज्छौँ, त यो अपार छ, यो मेरो मेरो मेरो, यसको पनि हिसाब किताब गरेर साध्य छैन। केही छेडको सामग्री पाएर हामी अहंकार गर्छौँ केवल, जबकि सब बेकारको छ। एक मुसा दुलोबाट बाहिर निस्किँदा उफ्रिँदै थियो, एक 10 नोट भेटेछ, 10 रुपियाँको। त्यो 10 रुपियाँको नोटलाई चुच्चोले घिसार्दै ल्याएर त्यो दुलो नेर राखेर त्यो नोट माथि बसेछ। 10 रुपियाँको मालिक भए म त उताबाट हात्ती आउँदो रहेछ, हात्ती, अब हात्तीको लस्काई त ठुलो हुन्छ, अब त्यो मुसालाई नाघेर हिँड्यो हात्तीले, त मुसाले भन्यो, ए हात्ती, देख्दैनौ मलाई नाघ्ने त्यत्रो हिम्मत? हात्तीले भने, को कराउँछ? पछाडि फर्केर हेरेको त मुसा रहेछ। किन कराउँछ भनेर हात्तीले पत्ता लगाएको त 10 रुपियाँको नोट माथि बसेको अहङ्कार रहेछ, म 10 रुपियाँको मालिक छु। बस एक फकीर का एक अमीर राजा अरब का गए छन् फकीर को दर्शन करना। फकीर मुसलमान संत, फकीर ले बने को हो कहाँ बड़ा आयो, उसले बने म अमीर हूँ राजा हूँ, तो तिम्रो राज्य में के छ? उनले बताए तमाम चीज व्याख्या गरे। ता फकीरले एक पुरा विश्वको नक्सा लिए हातमा अनि देखाए, तेरो कहाने रहेछ राज्य देखा, त यत्रो थोपा रहेछ नक्सामा यहाँनिर, त फकीरले भने, यत्रो एक थोपाको निमित्त यत्रो अहंकार तेरो? मेरो जुन भगवानको त यो पुरा विश्व छ जसको म पुत्र हुँ, मेरो अगाडि अहंकार गर्न आउँछस? आपकार लखटी दिए, यह संसार को पदार्थ त हेर्नुस्, यो मेरो मेरो को पनि कुनै सीमा छैन, हामीले यो पनि छोडिदिउँ। र अर्को एक मेरो छ जुन भित्र छ, त्यो एक मन एक इन्द्रिय, मेरो मन मेरो इन्द्रिय, त मन र इन्द्रियमा कसले शरणागति गर्ने हो त्यो बारेमा डिटेल्समा सम्झाएँ मैले तपाईँलाई, कि मन बिना इन्द्रियले कार्य गर्न सक्दैन, इन्द्रियले मन बिना पनि कार्य गर्न सक्छ, कसरी सम्झाएँ तपाईँहरूलाई, त निष्कर्ष यो निस्क्यो कि मन नै प्रमुख हो। मन मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो हो वेदद्वारा, चेतः खल्वस्य बन्धाय मुक्तये चात्मनो मतम, भागवत 3:25-15, मन मन मन मन द्वारा गर। निष्कर्ष यो निस्क्यो कि हामीले अहिलेसम्म शरणागति केले गर्यौँ, शरीरले गर्यौँ, वाणीद्वारा गर्यौँ, हातले पूजा पाठ इत्यादि गर्यौँ, गोडाले तीर्थयात्रा गर्यौँ, फल जिरो गर्नुपर्ने केले? मनले, मन बाहिर शरीरले चाहे गर चाहे नगर कुनै अर्थ छैन, तर भगवत राज्यमा मनको हिसाब किताब हुन्छ। त अब प्रश्न यो हो कि यो त थाहा भयो हामीलाई कि मनद्वारा गर्नु छ, तर के यो मन अब यो संसारमा होइन भगवानमा लाउनु छ भन्दैमा यो मन लाग्छ? मैले बताएँ, लाग्दैन। किनकि गाण्डीवधारी अर्जुन फेल भए, उनी भन्दैछन् चञ्चलम हि मनः कृष्ण, यो मन अत्यन्त चञ्चल छ कृष्ण, कसरी लगाउने? तिमी भन्छौ मै एव मन आदत छ, मन देऊ मन देऊ, कसरी दिने? लाग्न पनि त पर्यो मन। जबकि जितेन्द्रिय अर्जुन स्वर्ग की अप्सरा विषय भोग को निमित्त रात में आउँदा पनि आमा समान मानेर प्रणाम गरे अर्जुन ले, जितेन्द्रिय। तर यहाँ भन्दैछन् मन चञ्चल छ। श्री कृष्णले पनि भने असंशयम महाबाहो, यसमा कुनै शंकै छैन, मन चञ्चल नै छ। त कसरी लाउने मन? त मैले बताएँ, यो मन यति सरल तरिकाले लाग्दैन, किनकि यो मन कतै बाँधिएको छ, बन्धनमा परेको छ, त्यहाँबाट फुकाल्नु छ त्यसलाई, त्यो बन्धनबाट फेरि भगवानमा लाउनु छ, तब काम बन्छ। त कहाँ बाँधिएको छ, कसरी फुकाउने, कसरी लाउने, अब त्यो बारेमा तपाईँहरूलाई बताउनु छ। तर कहाँ बाँधिएको छ र कसरी फुकाल्ने इत्यादि हो, यसको निमित्त तपाईँहरू स्वयं समर्थ हुनुहुन्न, तपाईँहरू आफै फुकाल्न सक्नुहुन्न। जस्तै एक साधारण रेडियो टेलिभिजन घरमा बिग्रियो भने त तपाईँहरू बनाउन सक्नुहुन्न, मेकानिक्स कहाँ लानुपर्छ? गाडी छ तपाईँहरूलाई, कतै जानु छ, जाने छैन भने ड्राइभर खोज्नुपर्छ लगिदिनलाई, होइन? त्यस्तै यो मन पनि त्यहाँबाट फुकालेर लगाइदिन तपाईँहरू स्वयं सक्नुहुन्न, तपाईँहरूलाई सहयोगी चाहिन्छ, एक उसैले गरिदिन्छ। त पहिला त्यो को हो जसले त्यो फुकालेर लगिदिन्छ, पहिला त्यो बारेमा बताइनेछ, फेरि कहाँ फसेको छ त्यो पनि बताइनेछ। त हेर्नुहोस्, यो जुन मन छ हाम्रो फसेको छ, यसलाई उद्धार गर्नको निमित्त एक पर्सनालिटीको आवश्यकता पर्छ तपाईँहरूलाई, तब काम बन्छ। त त्यो पर्सनालिटी को हो? वेद बताउँछ, परीक्ष लोकान कर्मचितान ब्राह्मणो निर्वेद मायान नास्तकृतः कृतेन तद्विज्ञानार्थं स गुरुमेवाविगच्छत् समित पाणिहि श्रोत्रियं ब्रह्मनिष्ठं। मुंडकोपनिषद पहिलो मुंडक को दोस्रो खंड को बाह्रौं मंत्र यहाँ स्पष्ट गर्छ। हेरा तिमीहरूले तमाम पंडित जी पुरेत जी लगाएर तमाम कार्य गर्यौ, कर्मकाण्डादि कार्य गर्यौ, त्यसद्वारा प्राप्त फल पनि भोग्यौ स्वर्ग आदि, तर ती स्वर्ग आदि के छन्? क्षणभङ्गुर छन्। स्वर्ग हु स्वल्प अन्त दुःखदायी, दुःखदायी छ, त्यहाँ पनि काम क्रोध लोभ मोह युक्त छ, र केही दिन भोगेपछि फेरि कुकुर बिरालो बन्नुपर्छ। यी सब लोकको बारेमा के कार्य गर्दा कुन फल प्राप्ति हुन्छ भन्ने आध्यात्मिक विद्वानहरूले वैज्ञानिकहरूले रिसर्च गरे, वेद बताउँछ। परीक्ष लोकान, हरेक लोकको परीक्षण गरियो, स्वर्गमा त्यो सुख छ कि छैन हामीले खोजेको, नरकमा छ कि छैन, ब्रह्मलोकमा छ कि छैन, मनुष्य गन्धर्व लोकमा छ कि छैन, पितृलोकमा छ कि छैन, देव गन्धर्व लोकमा छ कि छैन, अजानस देवको लोकमा छ कि छैन, कर्मदेवको लोकमा छ कि छैन, बृहस्पतिको लोकमा छ कि छैन, प्रजापतिको लोकमा छ कि छैन, सब ठाउँमा खोजी गरे जुन सुख तिमीहरू चाहन्छौ। परीक्ष लोकान कर्म चितान, तिमीहरूको कर्म काण्डले दिने फलहरू पनि हेरियो। त त्यहाँ यो निश्चय भयो कि जुन माया छ, आत्मा माया परमात्मा, मायाको कारणले जुन परमात्मालाई तिमीहरूले जान्न नसक्या हो, ती स्वर्गाधिक लोक पनि त्यो मायाको अन्डरमै रहेछन्, मायाभन्दा पर होइन। त्यसैले तिमीहरू स्वर्ग गएर पनि भगवान्को सुख अनुभव गर्न सक्दैनौ। त्यसैले यो कुनै लोकबाट पनि सम्भव छैन। त यसको निमित्त के उपाय छ त बताइयो कि हेर, तिमीहरू एक पर्सनालिटी हुन्छ त्यसको शरणमा जाऊ, उसको कृपाद्वारा तिम्रो काम बन्छ, मायाबाट तिमीलाई छुटकारा दिलाइदिन्छ। त को त्यो? तद् विज्ञानार्थम स्वगुरुमेवा विगच्छेत। त्यो पर्सनालिटीलाई गुरु भन्छन्, गुरु सन्त महात्मा गुरु। हेर्नुहोस् यसरी बुझ्नुहोस्, तीन आत्माहरू हुन्छन्, तीन पर्सनालिटी हुन्छ। एक आत्मा जीवात्मा तपाईँ हामी, जसको बारेमा यतिका दिनदेखि बताउँदै आइयो। एक परमात्मा, यो आत्माले परमात्मालाई प्राप्त गर्नु छ तब सुखी हुन्छ यो। त यो आत्मा सिधै परमात्मासँग टच गर्न सक्दैन, र यसको निमित्त एक सहयोगी चाहिन्छ यो जीवात्मालाई परमात्मा प्राप्त गर्न। जो अलरेडी परमात्मा प्राप्त गरिसकेको पर्सनालिटी छ, महात्मा चाहिन्छ। अझ सजिलो गरी बुझ्नुहोस्, जुन जीवात्माले परमात्मालाई प्राप्त गर्दछ त्यो महात्मा बन्दछ। अब यो महात्माको सम्पर्क यो जीवसँग पनि छ, परमात्मासँग पनि छ। अब उसैले लिङ्क बनाउन सक्छ बस। त यो एक पर्सनालिटीको आवश्यकता पर्छ, त्यसलाई गुरु भन्दछन्, वेद बताउँदैछ। यही चिज गीतामा पनि छ डिटेल्समा। श्री कृष्णका सखा थिए, साथी थिए, हर समय सँगै खानी सुत्ने साथी अर्जुन। जब ज्ञान लेनदेनको कुरा आयो त त्यहाँ अर्जुनले यो बताएनन् कि म तिम्रो साथी हुँ, म तिम्रो भक्त हुँ, यो पनि बताएनन्। ध्यान दिनुहोस्, तपाईँहरू संसारमा टाढाको नातेदार भए पनि कोही मन्त्री वन्त्री होस् त मेरै दाई हो भन्नुहुन्छ, टाढाको दाई होस्, यो नाता जोड्नुहुन्छ। तर यहाँ अर्जुनले भएको नाता पनि बताएनन्। सखा थिए, स्वयं ज्वाइँ थिए, ज्वाइँ बहिनी ज्वाइँ, बताउनुहोस् कति माथि स्थान हुन्छ ज्वाइँको, म ज्वाइँ हुँ, यो पनि भनेनन्। के भने? शिष्यस्ते हम साधि माम त्वाम प्रपन्नम। हे श्री कृष्ण, म शिष्य हुँ, शिष्य, तिमी गुरु हौ, गुरु, तिमी भगवान हौ, म तिम्रो साथी हुँ, यो भने अबे पनि काम बन्ने थिएन अर्जुनको। ज्ञान प्राप्ति हेतु श्री कृष्णले गुरुको एड्रेस लेखेर दिन्थे, जाऊ पहिला गुरु कहाँ गएर आऊ। त यहाँ उनले गुरु बनाए श्री कृष्णलाई, र श्री कृष्णले भने यदि मलाई गुरु मान्दछौ भने फेरि मत प्रसादात् दवाप्नोति, मेरो कृपाद्वारा तिमी प्राप्त गर्न सक्छौ। 18 अध्यायको 56 श्लोक। र त्यसको निमित्त सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, म गुरु हुँ, मेरो शरणमा आऊ। त गुरुको आवश्यकता गीता पनि बताउँछ। तद्विद्धि पणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः, तत्त्वदर्शिका जानुपर्छ। अनि मात्र हुन्छ गीता 4:34 तस्मात् गुरुं प्रपद्येत जिज्ञासु श्रेय उत्तमं शाब्दे परे च निष्णातं ब्रह्मण्युपसमाश्रयम्। भागवत पनि यही वेदको भनाइलाई समर्थन गर्छ। 11:3-21 भागवत

कोई भगवान शंकर समान ब्रह्मा जी समान होस आपने बल ले, यदि गुरु छैन भने भगवत प्राप्ति हुन सक्दैन। नो मैन कम इनटू द फादर बट बाय मी जीसस क्राइस्ट। सीधा परमेश्वरलाई कसैले प्राप्त गर्न सक्दैन, त्यसैले म आएको छु यहाँ तिमीहरूलाई भेटाइदिनलाई, जीसस क्राइस्टले भने। अवे एन्ड सर्व अ वाइज एन्ड पायस टीचर जैन दर्शन। गुरुको आवश्यकता पर्छ, गुरुकोमा जाऊ, झुक, शरणागत हौ, बस उसको कृपाद्वारा नै तिम्रो काम बन्छ। सब एक स्वरमा बताउँदैछन् गुरु चाहिन्छ। त यहाँ सिधा सिधा एक प्रश्न उत्पन्न हुन्छ, भगवान र हाम्रो बीचको सम्बन्ध के हो? अमृतस्य वै पुत्राः, भगवान पिता हो, हामी पुत्र हौँ। त पितालाई जान्नको निमित्त पुत्रले अरू कसैलाई गुहार्न पर्ने? गुरु बताउनुहोस्।